0: FM 90.
1: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
2: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई

मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ, तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रीष्ट येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने, यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्, संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने विन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, आज म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। र आजको वचनको शीर्षक रहेको छ, तपाईँको पिता परमेश्वर।

अहिले मैले वचन भन्दै गर्दाखेरि बोल्दै गर्दाखेरि तपाईँले सम्झिनुहोस्, तपाईँले प्रार्थना गर्नुहुँदाखेरि कति समयदेखि परमेश्वरलाई पिता भनेर चिपकार्न भएको छ, यानि प्रभु परमेश्वर हे सर्वशक्तिमान परमेश्वर भनेर त्यसरी पुकारेर प्रार्थना गर्नुभएको छ कि हे मेरो पिता भनेर चाहिँ तपाईँले पुकारेर प्रार्थना गर्नुभएको छ। हामीले परमेश्वर मात्रै भनिएको खण्डमा हामीले प्रभुलाई आफ्नो पिताको रूपमा हामीले स्वीकार गरेको हुँदैन, यानि हामीले त्यति नजिक हामीले सम्झेको हुँदैनौ। तर जब हामी पिता, जसरी प्रभु येशूले मत्तीको पुस्तक 6 अध्यायमा जब तिमीहरूले प्रार्थना गर्दछौ तब तिमीहरूले हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ भनिकन प्रार्थना गर भनेर चाहिँ त्यसरी सिकाउनु भयो। त्यस्तै प्रकारले जब हामी प्रार्थना गर्दछौ हे मेरो पिता, मसीहा येशूको नाउँमा म तपाईँको अघि आउँदछु भनेर त्यसरी जानुभएको खण्डमा तपाईँले जो परमेश्वरलाई मेरो पिता भइसक्नु भएको छ भने चाहिँ पिता बनाउनुहुन्छ। र केही कुराहरू पवित्र बाइबलले अब सृष्टिकर्ता परमेश्वर तपाईँको पिता भइसक्नु भएको छ, उहाँ सर्वशक्तिमान परमेश्वर मात्रै हुनुहुन्न, उहाँ सर्वव्यापी परमेश्वर मात्रै हुनुहुन्न, उहाँ यहोवा इरे, यहोवा रफा, यहोवा सामा, एबेनेजर, अल्फा, ओमेगा मात्रै हुनुहुन्न, तर उहाँ चाहिँ तपाईँको पिता हुनुभएको छ भनिकन प्रभु येशूले यही कुराहरू हामीलाई परिचय दिनुभयो। प्रभु येशूले परमेश्वरलाई पिता पिता पिता भन्नुभएको कारणले गर्दा नै शास्त्री र फरिसीहरूले प्रभु येशूलाई खेदो गरे, सतावट गरे र अन्तिममा क्रुसमा टाँगे पनि यसले परमेश्वरलाई पिता बनाए, आफै नै परमेश्वर हुँ जस्तो गर्यो भनेर चाहिँ त्यसरी उनीहरूले आरोप लगाए। र प्रभु येशूले शास्त्री र फरिसीहरूलाई योहन्नाको पुस्तकमा तिनीहरूको बाउ चाहिँ शैतान हो भनेर चाहिँ स्पष्ट बताउनुभयो, किनकि उनीहरूले साँचो परमेश्वर नचिनेको कारणले गर्दा सृष्टिकर्ता परमेश्वर मसीहा येशू भएर त्रिएक परमेश्वरको दोस्रो शिर हुन भइकन धरतीमा आउनु भएको बेला उहाँले चिन्न सक्नु भएन। र जो सत्य उहाँले प्रकट गर्नुभयो मसीहा येशूले, त्यो सत्य प्रकट गरेकोमा त उहाँले त अनर्थ पो लगाउनु भयो र प्रभु येशूलाई पछि गएर क्रुसमै टाँगिदिनु भयो। र जब हामीले परमेश्वरलाई पिता भनेर लिँदछौ जो प्रभु येशूले हामीमा त्यही परिचय गराउनु भयो, अब सृष्टिकर्ता परमेश्वर चाहिँ तिमीहरूको पिता हुनुभएको छ, तिमीहरू उहाँको अघि जानको लागि डराउनु पर्दैन, तर तिमीहरू पिताको काखमा साहससँग मलाई उहाँले माया गर्नुहुन्छ भन्ने प्रकारले जान सक्छौ भनिकन उहाँले त्यही नै कुराहरू बताउनु भयो। सृष्टिकर्ता परमेश्वर एक न्यायकर्ता, एक राजा, सर्वशक्तिमान, सबै शक्ति उहाँको हातमा भएको, उहाँ त्यो प्रकारको व्यक्ति मात्रै हुनुहुन्न, तर सर्वशक्तिमान परमेश्वर चाहिँ जुन समयमा तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो त्यो समयदेखि तपाईँको पिता हुनुभएको छ, अब तपाईँ उहाँमा जानुको लागि डराउनु पर्दैन भनिकन बाइबलले यसरी यो स्पष्ट हामीलाई सिकाएको हो र यो सत्य कुरा हो। एउटा बच्चीको ड्याडी आर्मी चिफ हुनुहुँदो रहेछ, सबै आर्मीहरू आर्मी चिफको अगाडि जानुको लागि डराउनु हुँदो रहेछ, तर उहाँको छोरी त कुद्दै गएर बुवाको काखमा छ्याप्पै बस्दो रहेछन्, अनि आर्मीहरूले तिमीलाई डर लाग्दैन उहाँको काखमा त्यसरी बस्दा, हामी त डराउँछौँ भनेर चाहिँ भन्दाखेरि त्यो बच्चीले भनेछ, उहाँ त मेरो ड्याडी हो, तपाईँहरूको आर्मी चिफ यानि देशको आर्मी चिफ मात्रै होइन, उहाँ त मेरो ड्याडी हो भनेर चाहिँ त्यो बच्चीले प्रत्युत्तर दिँदोरहेछ। भने जस्तै सर्वशक्तिमान परमेश्वर तपाईँको पिता हुनुभएको छ, र कसरी तपाईँ उहाँको छोरा यानि छोरी हुनुभयो भन्ने कुराहरू सम्बन्धी चाहिँ योहन्नाको पुस्तक 1:12 जतिले उहाँलाई ग्रहण गरे र विश्वास गरे उनीहरूलाई सन्तान हुने हक अधिकार दिनुभयो भनिकन त्यहाँ लेखिएको छ। भने रोमीको पुस्तक 8:15 यसो भनिएको छ, यो खण्ड म पढिदिँदछु, किनभने फेरि डरमा पर्नलाई दास

0: कस्तोको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्दछौँ भनिकन यस खण्डमा लेखिएको छ। धर्मपुत्र भनिकन यहाँ घोषणा गरिएको छ। हामी पापमै जन्मिएको भए तापनि उहाँको प्रेमले तपाईँलाई जित्नुभयो, उहाँको प्रेमले तपाईँलाई छान्नुभयो र तपाईँलाई छोरा यानि छोरी बनाइसक्नु भएको छ। र धर्मपुत्र भन्नाले चाहिँ कानुनी भाषामा एक परिवारले कुनै पनि बाल बच्चालाई धर्मपुत्र बनाएर लिइसकिएको खण्डमा अब त्यो बाल बच्चालाई निकाल्न मिल्दैन भन्न चाहिँ कानुनी भाषामा त्यो भनिन्छ। र धर्मपुत्र भनेर त्यो शब्द हामीलाई दिएको अर्थ चाहिँ परमेश्वरको वचनमा जसरी हिब्रूको पुस्तक 13:5 म तिमीहरूलाई कहिले त्याग्ने छुइनँ यानि कहिले छोड्ने छुइनँ भन्ने कुराहरूको साबितीकरण हुँदछ। र तपाईँ र मलाई उहाँले धर्मपुत्र यानि धर्मपुत्री बनाइसक्नु भएको छ। कारण कहिले पनि हामीलाई उहाँको परिवारबाट हामीलाई निकाल्नको लागि होइन, तर अनन्तसम्म सँगै संगति गर्न, सँगै एक परिवारमा रहनको लागि प्रभु येशूले तपाईँ र मलाई बोलाउनु भएको हो। र उहाँले हामीलाई धर्मपुत्र धर्मपुत्री बनाइसक्नु भएको छ भनिकन हामीले अहिले भर्खरै रोमीको पुस्तक 8:15 पढ्यौं। र त्यस्तै गरेर उहाँको अविरल प्रेमको कारणले गर्दा उहाँले हामीलाई छोरा यानि छोरी बनाउनु भयो भनिकन पहिलो योहानको पुस्तक 3:1 बताउँदछ। हेर, पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरको सन्तान भनी कहलाइएकाहरू हौं, र साँच्चै हौं पनि। यसकारण त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन भनेर चाहिँ यस खण्डमा बताइएको छ। पिताको प्रेमको कारणले गर्दाखेरि उहाँले हामीलाई आमाको गर्भदेखि नै छान्नुभयो। हामी राम्रो भएर, हामीले राम्रो काम गरेर, यानि हामी एकदमै ट्यालेन्टेड भएर, हामी त्यस्तो प्रकारको कारणले गर्दाखेरि उहाँले छान्नु भएको होइन, तर उहाँको अविरल प्रेमको कारणले गर्दाखेरि उहाँले हामीलाई छान्नुभयो। र उहाँले हाम्रो काम यानि हाम्रो कुनै पनि कुराहरूको कारणले गर्दा प्रेम गर्नुभएको होइन। प्रभु येशूले लुकाको पुस्तक 15 एउटा दृष्टान्त भन्नुभयो, जो उडन्ते पुत्रको दृष्टान्त। उडन्ते पुत्रले बुवाको घरबाट बाहिर निक्लिएर खराब कामहरू गर्यो, यद्यपि ऊ फर्केपछि त्यो बुवाको प्रेम अविरल नै थियो र त्यो बुवाले त्यो उडन्ते पुत्रलाई घरमा फेरि स्वागत गर्नुभयो। र उहाँको अविरल प्रेमको कारणले गर्दाखेरि यो उडन्ते पुत्र कान्छो छोरा बिग्रेर गए तापनि फेरि घर फर्केर आएपछि पिताले स्वीकार गर्नुभयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, यो भनाई सृष्टिकर्ता परमेश्वर भौतिक रूपमा पुत्र येशूख्रीष्ट भएर धरतीमा आउनु हुँदाखेरि भन्नुभएको कुरा हो। र परमेश्वरको हृदय त्यो प्रकारको छ, र उहाँले तपाईँलाई तपाईँले राम्रो काम गर्नुभएको, राम्रो व्यक्ति हुनुभएको कारणले छान्नु भएको होइन, तर तपाईँलाई उहाँको अविरल प्रेमको कारणले उहाँले छान्नु भएको हो। त्यस्तै गरेर उहाँ पिता हुनुभएको कारणले गर्दाखेरि मतीको पुस्तक 6:31-33 उहाँले भोलिको लागि फिक्री नगर्नु, भोलिको दिनले भोलिकै फिक्री गर्नेछ, तर के खाउँला के लाउँला भनेर चाहिँ फिक्री नगर, म तिमीहरूलाई पुर्याउँछु भनिकन प्रभु येशूले स्वर्गको पिताले यसरी पुर्याउनुहुन्छ भनिकन त्यो प्रकारको आह्वान गर्नुभयो, त्यो प्रकारको कुराहरू उहाँले बताउनुभयो। तर त्यही प्रकारले उहाँले बिहान घाम उदाई राखिदिनु भएको छ, हावा चलाइदिई राख्नु भएको छ, पानी प्रकृतिबाट दिइराख्नु भएको छ, र हाम्रो परिश्रममा उहाँले आशीर्वाद दिइराख्नु भएको छ, र हाम्रो तर्फबाट हामीले परिश्रम गर्दै अगाडि चाहिँ बढ्नुपर्छ भनेर चाहिँ बाइबलले बताएको हो। बाँकी सबै कुरा प्रभुले पुर्याइदिनुहुन्छ भनेर चाहिँ त्यहाँ भनिएको छ। भने फिलिप्पीको पुस्तक 4:19 कि मेरो परमेश्वरले तिमीहरूको सबै आवश्यकताहरूलाई ख्रीष्ट येशूमा पूरा गरिदिनुहुनेछ भनेर पनि त्यहाँ भनिएको छ। त्यस्तै गरेर उहाँ हाम्रो पिता हुनुभएको कारणले गर्दाखेरि उहाँले हामीलाई सुरक्षा दिनुहुन्छ, साथसाथै उहाँले हामीलाई अनुशासित राख्नु पनि हुन्छ। हिब्रूको पुस्तक 12:6 प्रभुले हामीलाई प्रेम गर्नुभएको कारणले गर्दा उहाँले हामीलाई अनुशासन पनि गर्नुहुन्छ भनेर चाहिँ भनिएको छ। त्यो अनुशासनमा उहाँको सुरक्षा छ। त्यसले गर्दाखेरि परमेश्वर तपाईँको पिता भइसक्नु भएको कारणले गर्दाखेरि उहाँले तपाईँका सबै कुराहरूमा उहाँले वास्ता गर्नुहुन्छ। र प्रभु येशूले प्रार्थना गर्दाखेरि तिमीहरूले हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ भन्ने प्रकारले तिमीहरूले प्रार्थना सुरु गर भनिकन उहाँले मत्तीको पुस्तक 6:9 यसरी सिकाउनु भयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, सृष्टिकर्ता परमेश्वर तपाईँको पिता भइसक्नु भएको छ। मसीहा येशूले क्रुसमा आफ्नो शरीर बलि गर्नुभएर त्यो रगतको साइनोको कारणले गर्दा अब तपाईँ परमेश्वरको परिवारमा जन्मिसक्नु भएको छ र तपाईँ उहाँको काखमा साहससँग जान सक्नुहुन्छ। एकदमै दोषी महसुस गरेर होइन, म कमजोर व्यक्ति यताउता भनेर होइन, तर त्यो जो आर्मी चिफको छोरी कुद्दै गएर काखमा बसे जस्तो नै उहाँ परमेश्वर चाहिँ मेरो पिता हुनुहुन्छ भनेर त्यो साहससँग तपाईँ गएर बस्नपर्छ भनिकन बाइबलले त्यसरी सिकाएको छ र परमेश्वर अब तपाईँको पिता हुनुभएको छ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: श्री क्रिस्टको नाममा सबैजनालाई जय मसीह। मेरो नाम चाहिँ सीमा लामा हो। म चाहिँ बस्छु लोकन्थालीमा। मेरो जन्म थालो चाहिँ सिन्धुपाल्चोक हो, खाडीचौर। संघर्षमा म एउटा गवाई भन्छु सानो। 2066 चाहिँ मैले प्रभुलाई चिने। म चाहिँ प्रभु कसरी चिने भन्दा म बिमारी भए थियो अनि मलाई बिमार पनि फेरि झ्याप्पै मान्छे लड्ने खालको मर्ने खालको बिमार होइन, खाडी जिउ खानेहरू नरुच्ने अनि रिङटा चल्ने अनि खाना नरुच्ने। म पहिला बिमार लाग्ने बेलातिर त्यता 100 किलोको 80 किलोको मान्छे थियो। पछि त खाना नरुचेर अनि पछि त खाना नरुचेपछि त अनि खाना नरुचेपछि त मान्छे घटेर घटेर सानो भएर सानो भएर 3 वर्षसम्म म बिमार भयो। आमाहरूले झाँक्री धामी लगायो, काठमाडौँमा त्यत्रो झाँक्री लगायो। होटेल गर्थे मैले, त्यो होटेल गरेको पैसाहरू केही छैन, सबै झाँक्रीलाई चामल कुखुराको भाले खसी बोका सुम्ब्याउँदा सुम्ब्याउँदै सबै पैसा सिद्धियो। अनि हस्पिटलमा गयो, हस्पिटलले पनि ल निको बनाएन, अब कहाँ जाने त भन्दा अब एउटा मामाले ल चर्चमा जानुपर्छ भन्यो। अनि म चर्चमा गएर मैले परमेश्वरलाई चिनेको, मेरो बिमार भएको कारणले मैले चिनेको। अनि मलाई परमेश्वरले मेरो 3 मुटुको भल ब्लक भएको थियो, त्यहाँदेखि त्यो शनि सबै निको भयो। अनि पछि पनि म बिमार भयो, तर मैले चाहिँ परमेश्वरलाई चाहिँ पाएर पनि तर मैले हृदयको अन्तस्करणदेखि चाहिँ परमेश्वरलाई 6-7 वर्षसम्म मैले विश्वास गरेकै रहेनछ। किनभने मान्छेको लैलाईमा चर्च आउने, ताली बजाउने, आमेन भन्ने जाने, अनि खेरि त्यहाँनेरि भित्री परिवर्तन भए पो मान्छे निको हुनु। भित्री परिवर्तन छैन अनि त्यहाँबाट देखावटी पाना जस्तो देखावटी ओठे प्रार्थना गर्यो। अनि त्यही कारणले चाहिँ मैले अहिले हाम्रो गुरुआमाले हामीलाई वचन बाँध्नु थालेपछि गुरुआमाले चाहिँ भित्री अन्तरकरणदेखिको वचन बाँध्नुहुन्छ। उहाँले आफ्नो परिवारको लागि के गर्ने, छोराछोरीको लागि के गर्ने, सबै कुरोको लागि उहाँले वचन दिनुहुन्छ। अनि उहाँको वचनद्वारा चाहिँ म धेरै परिवर्तन भएको छु। हृदयदेखि मैले चिनेको चाहिँ मैले 7-8 वर्ष चाहिँ भयो। अनि जब मैले परमेश्वरलाई मनदेखि मेरो हृदयदेखि पुरा विश्वास गरे अनि त्यहाँबाट मात्रै मेरो रोगहरू निको भयो, सँगै पायो। मैले त्यो हृदयदेखि विश्वास नगरेपछि त केही निको नहुँदो रहेछ। अनि अब गर्नु पर्यो भने हृदयबाट गर्ने विश्वास चाहिँ मैले चाहिँ यही जाने हो, चर्चमा आएर चाहिँ यही सिके, मैले बार सुरुदेखि नै मैले यही जसमुनि र चर्चमै मैले ग्रहण गरेको नि यही हो। यो जसमुनि चर्च त मेरो हुर्केको घर हो, परमेश्वरमा चाहिँ म यहीँबाट हुर्केको, यहीँबाट यहीँ नै चिनेको, यहीँ नै हुर्केको, म परमेश्वरलाई हेर्दै मैले यहीँबाट यहीँ नै दिएको हो। र मैले यीशु ख्रीष्टलाई मुक्तिदाता भनेर साँचो प्रकारले यहीँ नै चिनेको हो, अनि म निको पनि यहीँ भएको हो, सँगै पनि यहीँ पाएको हो, अनि सबै कुरो भयो मेरो, अनि मेरो बच्चाहरू पनि सानो सानो थियो, सबै ठुल्ठुलो भयो, अनि त्यहाँबाट उनीहरू पनि अहिले सबै विदेशमा छ। मैले वचन प्रभुलाई चिनेर मलाई भजन गाउनु पनि नआउने, अनि पढ्न पनि नआउने, अनि सानो त नानीहरूलाई त एबिसी त पढाएको तर पढ्नै आउँदैन, फेरि के भयो बिर्सिएको जस्तो छ। अनि भजन गाए मान्छेले भजन गाउँदा मुखमा हेर्ने, त्यहाँ कोयल ग्रुपले भजन गाउँछ, कस्तो राम्रो राम्रो स्तुति प्रशंसा गर्छ, म चाहिँ मुखमा हेरेर बस्थ्यो, अनि मैले परमेश्वरलाई प्रार्थना भन्थ्यो, मैले चाहिँ भजन गाउनु कसरी सिक्ने, मलाई पढ्न पनि आउँदैन, अनि तपाईँले मलाई सिकाउनुहोस् न बुबा भनेर मैले परमेश्वरसँग रिक्वेस्ट गरेको थियो। अनि मलाई परमेश्वरले सपना मार्फत गुरुबा चाहिँ डाँडामा चाहिँ सम्मेलन गर्दै हुनुहुँदो रहेछ, अनि मैले सपनामा देखेको, अनि त्यहाँ जाँदाखेरि चाहिँ अनि गुरुबाले मलाई प्रभु भोज दिनुभयो, क्या भरि भरि रहेछ प्रभु भोज चाहिँ, अनि नभरेको चाहिँ मैलाई दियो, अनि गुरुबाले चाहिँ भरि खानुभयो, अनि फेरि पनि मलाई आधी भयो भनेर गुरुबाले दुई खेप मलाई प्रभु भोज दिनुभयो। त्यहाँदेखि चाहिँ मलाई भजन गाउनु नै आउँछ, बाइबल पढेकै छैन, प्रभुले सिकाउनु भयो, बाइबल पढ्नु पनि मलाई आउँछ है, अनि साथी मित्रहरूलाई यसो वचन पढेर सिकाउनु पनि मलाई आउँछ। गुरुबा मार्फत चाहिँ मलाई सपनाद्वारा मलाई त्यो प्रभु भोज दिएको कारणले चाहिँ प्रभुले दिनुभयो होला, मलाई सिकाउनु भयो होला, गुरुबाले चाहिँ मलाई प्रभु भोज दिनुभएको थियो सपनामा चाहिँ। अनि म सिपनामा पनि अनि बेलुका पनि गुरुबाको वचन नसुनिकन म निदाउँदैन, निदाउँदैन, बिहान पनि उठेर फेरि 4 बजी उठेर म प्रार्थना गर्छु, मेरो प्रार्थना सिद्धिएपछि अनि म गुरुबाको वचन लाउँछु, अनि बिहान पनि गुरुबाको वचन लाउँछु, अनि एक दिन गुरुबाको वचन सुनेन भने आशिष आएको जस्तै लाग्दैन के, अनि त्यही कारणले म दिनका दिन गुरुबाको वचन पनि सुन्छु। गुरुबालाई धेरै धन्यवाद भएको होस्, गुरुबाले वचनहरू प्रचार गरेर धेरैले जीवन पाछ, मैले धेरै जीवन पाछ, अनि गुरुबाको वचन सुनेन भने कल्लो हुने, बेलुका पनि म वचन सुनेर मात्र निन्द्र लाग्छ, अनि बिहान पनि मैले प्रार्थना गरेर पनि दुई घण्टा प्रार्थना गरेर पनि मलाई निन्द्र लाग्दैन, मैले गुरुबाको वचन चाहिँ सुन्नै पर्छ मैले, होइन गुरुबाको वचन नसुनिकन त म त त्यो दिनै ढल्दैन, अनि त्यही कारणले चाहिँ म गुरुबाको वचन दिउँसो पनि टाइम पाएको बेलामा त गुरुबाजुको वचन लाइहाल्छु, सङ्गतिमा गुरुआमा आउनुहुँदाखेरि पनि म गुरुबाजुको वचन लाइरह हुन्छु। गुरुबाको वचनले चाहिँ धेरै मान्छेलाई यो संसारमा धेरै मान्छेलाई जीवन दिनुभएको छ, हाम्रो गुरुबा त परमेश्वरले उहाँलाई ठक्रक्क स्वर्गबाट यहाँ वचन बाँड्नको लागि आफ्नो उहाँको सन्तानलाई जीव आत्मा बचाउनलाई जीवनको पानी दिनका लागि पठाए जस्तो लाग्छ कि मलाई चाहिँ। अनि यसैमुनि मण्डलीमा आएर मैले चाहिँ धेरै आशिषहरू पाछु, परमेश्वरले चिन्दाखेरि बच्चाहरू सानो सानो थियो, अहिले ठुल्ठुलो भएर सबै विदेशमा छ, परमेश्वरले मेरो हृदय कुरा जान्नु भएको थियो नि त, मेरो परमेश्वरले मेरो हृदय कुरा सबै जान्नु भएको थियो, त्यही कारणले मेरो परमेश्वरले मलाई धेरै आशिष दिनुभएको छ, प्रभु तपाईँलाई धन्यवाद छ, मेरो गवाई यही राख्दछु, सबैलाई जय मसी।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौं, र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईंले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गाउन भाडामा,
2: गाउन भाडामा,
1: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
4: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अधिक जानकारीको लागि मोबाइल 9840-8768-02 9840-8768-02
6: र 9818-25-12-40 9818-25-12-40

0: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
2: तपाईँले आफ्नो येरियोमाथि विजय पाउनुहुनेछ। दोस्रो भाग चैमसी आज शनिबार जुलाई 18 तारीक साउन 2 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 5:13 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ। यहोशूले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामुन्ने एकजना मानिस उभिरहेका देखे। जनवरी 1956 अन्त्यतिर डाक्टर मार्टिन लुथर किङ जुनियरलाई उनको घरमा धम्कीपूर्ण टेलिफोन कल आयो। यो उनले प्राप्त गरेको पहिलो धम्की थिएन, तर त्यो रात जब उनका छोराछोरी र उनकी श्रीमती सुतिरहेका थिए, नागरिक अधिकार आन्दोलनको बोझ धेरै भारी थियो। उनले महसुस गरे कि त्यो जोखिम धेरै ठूलो छ। उनले बाहिर निस्कने रणनीति बनाउन शुरू गरे। मध्यरातमा उनले भान्साकोठाको टेबलमा निहुरेर यस्तो प्रार्थना गर्न थाले, म डराएको छु, मानिसहरू नेतृत्वको लागि मलाई हेरिरहेका छन्, अनि यदि म बल र साहस बिना तिनीहरूको अगाडि उभिए भने तिनीहरू पनि लडखडाउने छन्। मेरो शक्ति रित्तिएको छ, मसँग केही बाँकी छैन, म त्यस्तो बिन्दुमा आइपुगेको छु जहाँ म एक्लै यसको सामना गर्न सक्दिन। त्यसपछि के भयो भन्ने बारे लुथर किङले यसरी वर्णन गरे, मैले ईश्वरीय उपस्थिति अनुभव गरे जुन मैले पहिले कहिले अनुभव गरेको थिएन। यस्तो लाग्थ्यो कि मैले भित्री आवाजको शान्ति निश्चयता सुन्न सक्थे। धार्मिकताको लागि खडा हो, सत्यताको लागि खडा हो, अनि परमेश्वर सधैँभरि तिम्रो पक्षमा हुनुहुनेछ। डरलाग्दो चुनौतीको सामना गर्दा मार्टिन लुथरले आफ्नो ध्यान केन्द्रित गरे अनि परमेश्वरतर्फ फर्के। बाइबलले भन्दछ, यहोशू येरियोको नजिक हुँदा तिनले आफ्ना आँखा उठाएर हेरे र आफ्नो सामुन्ने एकजना मानिस उभिरहेका देखे। यहोशूले येरियोबाट आफ्नो आँखा उठाएपछि एक ईश्वरीय दूत उनको समस्याको समाधान लिएर उनको अगाडि उभिए। जबसम्म तपाईँको आँखा तपाईँको समस्यामा मात्रै रहन्छन्, तपाईँले आफ्नो समस्या समाधान गर्नुहुनेलाई देख्नुहुने छैन। तपाईँले माथितिर हेर्नुपर्छ, पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु, मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ। यो कुरा तपाईँले भजन संग्रह 121 एक र दुई पदमा हेर्न सक्नुहुन्छ। यसरी परमेश्वरमाथि भरोसा राखेर काम गर्नाले तपाईँले आफ्नो येरियोमाथि विजय पाउनुहुनेछ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
1: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
1: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
1: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: ए के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: गुड न्यूज एफएम 105.1।
0: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
9: यो समय हो धन्यवाद बिहानी।
0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु र भजन संग्रहको पुस्तक एक अध्यायको तीन पदले भन्दछ, ऊ खोलाको किनारमा रोपिएको बोट जस्तै हुन्छ जसले आफ्नो ऋतुमा फल दिन्छ। तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस् भन्ने शीर्षकमा केही उत्साहको कुरा राख्न गइरहेको छु। आफ्नो लक्ष्य पूरा गर्ने एउटा चाबी भनेको तपाईँ कुन ऋतुमा हुनुहुन्छ भनेर जान्नु हो। तपाईँले जान्नु भएन भने तपाईँ निराश र हताश महसुस गर्नुहुनेछ। उदाहरणको लागि, केही ऋतुमा नेतृत्व गर्न सिक्नुभन्दा पछ्याउन सिक्नु बढी महत्वपूर्ण हुन्छ। केही ऋतुमा असफलतालाई सम्हाल्नु सफलतालाई सम्हाल्नु भन्दा बढी मूल्यवान हुन्छ। हामीले गर्ने एउटा सबैभन्दा ठूलो गल्ती भनेको हामी जुन ऋतुमा छौं त्यसको आनन्द लिनु, त्यसलाई अधिकतम बनाउनु र त्यसको पाठहरू जम्मा गर्नुको सट्टा हाम्रा सबै ऊर्जा अर्को ऋतुको लागि केन्द्रित गर्नु हो। परमेश्वरले तपाईँलाई जहाँ लैजान चाहनुहुन्छ त्यहाँ पुग्न तपाईँले चाहनु भएको भन्दा पनि बढी पुर्याउन चाहनुहुन्छ। त्यसैले यात्राको आनन्द लिनुहोस् र जब तपाईँ तयार हुनुहुन्छ परमेश्वरले तपाईँलाई त्यहाँ पुर्याउनु हुनेछ भनी बुझ्नुहोस्। यदि तपाईँ पर्याप्त समयसम्म सोही मार्गमा अडिग रहनुभयो भने तपाईँले अहिले अनुभव गरिरहनु भएको निराशा भविष्यमा उत्सव मनाउने कारण बन्न सक्छ। परमेश्वरले तपाईँ भित्र भावनात्मक सहनशीलता विकास गर्दै हुनुहुन्छ। भावनात्मक सहनशीलताको चाबी भनेको यस्तो गहन निराशा पार गर्नु हो जसले हामीलाई तोड्छ, ताकि परमेश्वरले हामीलाई पुननिर्माण गरेर पवित्र आत्मविश्वासले भरिदिन सकुन्। के तपाईँ कल्पना गर्न सक्नुहुन्छ कि दाउदले आफ्नो दाजुहरूलाई युद्धमा गएको हेर्दा कस्तो महसुस गरे? जुन बेला उनी भेडाको बथान चराउन घरमै बसे, तर उनको दिन आउँदै थियो र तपाईँको दिन पनि आउँदैछ। पर्खेर बसिरहँदा छोटो बाटो गएर परमेश्वरको योजनालाई व्यवस्था नगर्नुहोस्। परमेश्वरले तपाईँलाई निर्माण गर्दै हुनुहुन्छ, तर अवसर जति ठूलो हुन्छ त्यति नै लामो समय लाग्छ। हामी रिसाउनुको कारण यही हो कि हामी लामो समयको सोच नराखी ठूलो कुराको बारेमा सोच्दछौ। आफ्नो समय रेखालाई पुनर्विचार गर्नुहोस् र तपाईँले अनुमान गरेको भन्दा बढी समय लाग्दा उत्साहित हुनुहोस्। यसको मतलब परमेश्वर तपाईँले माग्न कल्पना गर्न सक्ने भन्दा अझ बढी गर्न चाहनुहुन्छ। एफएसी 3:20 पदले हामीलाई यही कुराहरू बताउँदछ। र तपाईँ कुन चाहिँ ऋतुमा हुनुहुन्छ भनेर जान्नुहोस् जसले तपाईँलाई आफ्नो लक्ष्य पूरा गर्न मदत पुर्याउनेछ भन्ने यही उत्साहसँगै कार्यक्रम धन्यवाद बिहानीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: प्रिय श्रोता, उद्धारकर्ता ख्रिष्ट येशू प्रभु परमेश्वरको अनुग्रहले येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलबरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित छु र साथै आजको सन्देशमा विश्वको सबै मानिसहरूलाई पापदेखि मुक्ति दिनुहुने येशू ख्रिष्ट प्रभु परमेश्वरको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, न्यायको दिन निश्चित छ। यस विषयमा पवित्र शास्त्र बाइबलले स्पष्ट शिक्षा दिएको छ। प्रेरित 17:22 पावल प्रेरितले एथेन्सका मानिसहरूलाई सम्बोधन गर्दै भनेका छन्, संसार र त्यसमा भएका सबै थोक परमेश्वरले नै बनाउनु भएको हो। परमेश्वरले सारा संसारको न्याय गर्नुहुनेछ। श्रोता, एथेन्सका बासिन्दाहरू अति नै धर्मानुरागी थिए। मानिसले गरेका कुनै धर्म रीतिथितिले उसलाई कति पनि फाइदा दिँदैन। ख्रिष्ट येशूमा विश्वास गरेर मात्र उद्धार हुन्छ। उहाँको विश्वासले मात्र मानिसले उद्धार प्राप्त गर्दछ। एथेन्सका मानिसहरूले बलि चढाउँदथे, त्यो बलिदान परमेश्वरलाई होइन भूतप्रेतलाई चढाउँदथे। उनीहरूसँग संसारको पूरा ज्ञान थियो, यहाँ भएको सबभन्दा महान र उच्च ज्ञान थियो। तैपनि उनीहरूले साँचो परमेश्वरलाई चिन्दैनथे। मूर्ति पूजा गर्ने मानिसहरूद्वारा परमेश्वरलाई अनादर गरिएको हुन्छ। परमेश्वरले मानिससित धैर्य गर्नुभएको छ। उहाँले मानिसको अज्ञानता र त्यसबाट निस्केका दुष्टता सहनुभएको छ। बितिसकेका पुस्तामा सब जातिहरूलाई आफ्नै रीति अनुसार चल्न दिनुभयो। प्रेरित 14:16 उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई वास्ता गर्नु भएन। रोमी 3:15 परमेश्वरले बितेका समयमा हाम्रा अज्ञानता र पापतिर हेर्नु भएन, तर अबदेखि चाहिँ अवश्य हेर्नुहुनेछ। उहाँ आफै नै मानिसहरू कहाँ पूरा प्रकट हुनलाई संसारमा आउनुभयो। उहाँ येशू ख्रिस्टको रूपमा आउनुभयो। अब मानिसहरूले परमेश्वरको यही प्रकाशलाई इन्कार गर्दछन् भन्नेदेखि तिनीहरूले अवश्य दण्ड पाउनेछन्। त्यसकारण परमेश्वरले अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चाताप गर्ने आज्ञा दिनुहुन्छ। अब एथेन्सका मानिसहरूले पश्चाताप गरून्, किनभने तिनीहरूमाथि र पूरा संसारमाथि परमेश्वरबाट अवश्य इन्साफ आउनेछ। परमेश्वरले नियुक्त गर्नुभएको व्यक्ति येशू ख्रिष्ट नियुक्त गरिएका न्यायकर्ता हुनुहुन्छ। नयाँ करारको शिक्षा अनुसार परमेश्वर र ख्रिष्ट येशूले सँगसँगै मिलेर दुई प्रकारको इन्साफ गर्नुहुनेछ। पहिलो प्रकारको चाहिँ ख्रिष्टमा विश्वास नगर्नेहरूको इन्साफ हो। विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएका छन्। यूहन्ना 3:18 ख्रिस्टियनहरूलाई यस प्रकारको इन्साफ हुने छैन। सबै ख्रिस्टियनहरूलाई पनि ख्रिस्टको न्याय आसनको सामुन्ने खडा हुनुपर्नेछ। हाम्रो कामको इन्साफ हुनेछ। यो इन्साफ चाहिँ दण्ड दिनको लागि होइन, तर इनाम दिनको लागि हो। हरेक ख्रिस्टियनले शरीरमा हुँदा, संसारमा जीवित हुँदा, नमरुन्जेलसम्म आफूले गरे बमोजिमका प्रतिफल, कामको फल पाउनेछन्। येशू ख्रिस्ट प्रभुलाई अस्वीकार गर्नेको न्याय नरकमा पठाउनको लागि हुनेछ भने येशू ख्रिस्टलाई स्वीकार गर्नेहरूको न्याय चाहिँ इनाम दिनको लागि हुनेछ। त्यो समय कस्तो दुर्भाग्य र आनन्दको समय हुनेछ। त्यसैले हामी ख्रिस्टियनहरू उद्धार पाएकोमा मात्र सन्तुष्ट हुनुहुँदैन, तर उच्च इनाम पाउने किसिमले जिउनु पर्दछ र उहाँको सेवा गर्नुपर्दछ। हरेक ख्रिस्टियनको काम आगोले जाँच गर्नेछ। आगोमा हाल्दा नष्ट भएन भने मात्र त्यस कामको इनाम पाइनेछ। हामीले यस संसारमा मौज मस्ती गर्नको लागि यसै संसारमा नष्ट भएर जाने कुरालाई थुपार्दा ती सबै काम कुराहरू स्वर्गको लागि काम नलाग्ने हुन्छन्, आगोमा हाल्दा नष्ट हुनेछन्। हामीले त्यस्ता प्रकारका सेवा र काम गर्नु हुँदैन, तर स्वर्गको लागि सेवा र काम गर्नुपर्दछ। यस संसारका धन सम्पत्ति, मान इज्जत यसै संसारमा नष्ट हुन्छन्। 1 कोरिन्थी 3:13-15 प्रेसवटा तपाईले कहाँको सम्पत्ति थुपार्दै हुनुहुन्छ, स्वर्गको हो कि यसै संसारको लागि मात्र? जुन चाहिँ यसै संसारमा न्यायको समयमा आगोद्वारा नष्ट हुने सम्पत्ति, जलेर नष्ट हुने सम्पत्ति हो। यस संसारमा भएको अन्यायपूर्ण व्यवहारमा सुधार हुनु अति नै आवश्यक छ। यस विषयमा येशु ख्रीष्ट प्रभुले लुका 16:19 दृष्टान्तद्वारा यस संसारको मानिसलाई सचेत गराउनु भएको छ। जुन दृष्टान्तमा धनी मानिसले गरीबलाई दुःख दिएर अन्याय गरेको विषयमा उल्लेख गरिएको छ, जुन अन्याय चाहिँ स्वर्गमा दण्डनीय हुनेछ, त्यो धनी मानिस सुख सुविधामा बसिरहेको हुन्छ। उसले आफ्नो ढोका बाहिर बसेका गरीबहरूको वास्ता नै गर्दैन। उसको ढोका बाहिर बसेको लाजरस नामको मानिसलाई उसले कुनै दया देखाउँदैन, तर बरु कुकुरहरूले पो लाजरसलाई माया गर्दथे। येशूले भन्नुभयो, त्यो धनी मानिसले म धार्मिक असल मानिस हुँ भनेर आफूलाई सम्झन्थ्यो, तर उहाँले भन्नुभएन कि ऊ दुष्ट काम गर्ने मानिस थियो। संसारको दृष्टिमा त्यो धनी मानिस एक असल मानिस थियो, किनभने संसारको मानिसले बाहिर मात्र देख्दछन्, मानिसको हृदय भित्र संसारले देख्दैन, तर परमेश्वरले चाहिँ भित्र बाहिर सबै देख्नुहुन्छ। त्यो धनी मानिस सायद जनताको अगुवा र सबैको नजरमा आदरणीय थियो। मानिसहरूले जुन कुरालाई आदरणीय सम्झन्छन् त्यही कुरालाई परमेश्वरले घृणा गर्नुहुन्छ। त्यो गरीब लाजरस मर्यो र स्वर्गदूतहरूले उसको आत्मालाई परमेश्वरको सामने परमेश्वरको नजरमा धर्मी मानिस अब्राहमको काखमा स्वर्गमा लगे। त्यो धनी मानिस पनि मर्यो, तर उसलाई नरकमा फालियो। प्रेसवटा त्यो धनी मानिस धनी भएकै कारणले नरकमा फालिएको चाहिँ होइन। धनी हुनु अपराध होइन, संसारको धन सम्पत्ति चाहिँ पाप होइन। संसारमा धन सम्पत्ति हुनु नराम्रो कुरा पनि होइन, तर परमेश्वरलाई भन्दा संसारको धन सम्पत्ति मान इज्जतलाई बढी प्रेम गर्नु, परमेश्वरलाई भन्दा संसार र संसारको थोकलाई र वस्तुलाई प्रेम गर्नु चाहिँ पाप हो। यस्तो व्यवहारद्वारा अवश्य अपराध गरिएको हुन्छ, जसको कारणले गर्दा लाजरस जस्ता गरीब दुखी मानिसहरूमाथि अन्याय अपराधपूर्ण व्यवहार भइरहेको हुन्छ, जुन व्यवहार चाहिँ परमेश्वरलाई मन पर्दैन। त्यसै कारणले गर्दा धनी मानिसलाई नरकमा फालियो। 1 तिमोथी 9:10 उसले आफ्नो धन सम्पत्ति गरीबहरूलाई सहायता दिनको निम्ति प्रयोग गरेन। धन सम्पत्ति परमेश्वरले दिनुहुन्छ भन्ने कुरा उसले सोचेन। धन सम्पत्ति चाहिँ परमेश्वरले उहाँको महिमाको लागि दिनुहुन्छ भनेर उसले कदापि सोचेन। उसले आफ्नै महिमाको लागि मात्र त्यसलाई प्रयोग गरेको थियो। ऊ निर्दयी थियो। जब त्यो धनी मानिस नरकमा पुग्यो, तब कष्टको समयमा अब्राहमको काखमा बसेको लाजरससँग उसले आफ्नो जिब्रोमा एक थोपा पानीको भिख माग्दछ, र जिब्रोमा एक थोपा पानी राखेर जिब्रो शीतल बनाउन लाजरसलाई पठाउन अब्राहमसँग अनुरोध गर्दछ। प्रेसवटा आज संसारमा त्यो धनी मानिस जस्तै निर्दयी भएर परमेश्वरका सेवक कहलिएका कति मानिसहरू परमेश्वरको सेवा गरी मात्र टोपल्छन्। आफ्नै साम्राज्य वृद्धि गर्न, लोकप्रियता कमाउन, लोकप्रिय हुन, संसारको धन सम्पत्ति थुपार्न परमेश्वरलाई भन्दा संसारकै लागि जिउने कार्यमा व्यस्त छन्। यसै संसारको चालमा जीवन बिताइरहेका छन्। हुन त उनीहरूबाट लाजरस जस्ता व्यक्तिहरूलाई सहायताको आवश्यकता छ र दयाको पनि खाँचो छ। सहयोगको लागि अनुरोध गरेमा आफ्नो साम्राज्य बढाई स्वार्थ पूरा गर्न खोज्नेहरूलाई पनि हामीले यहाँ निश्चय नै भेटाउँछौ। यस संसारमा भएका यस्ता व्यवहारलाई येशू ख्रीष्ट प्रभुले यस दृष्टान्तद्वारा विरोध गर्नुभएको छ। यस्ता अन्याय अत्याचार सुधार हुनु आवश्यक छ। प्रेसवटा हामी हरेक मानिसले, चाहे ख्रिस्टियन चाहे अख्रिस्टियन, सबैले न्यायको दिनको डर मान्नु पर्दछ। त्यस दिन हाम्रो पाप लुक्न सक्ने छैन। हिब्रू 4:12-13 हामी मानिसहरूले परमेश्वरको वचन सुनेर मात्र हुँदैन, त्यस वचन अनुसार नै पालन गरेर जिउनु पर्दछ। परमेश्वरको वचन जीवित र क्रियाशील छ। यसया 55:11 न्याय गर्ने र हृदयका भावना र विचारलाई जाँच्ने येशू ख्रीष्ट प्रभु परमेश्वर नै हुनुहुन्छ। युहन्ना 5:22 र 1 कोरन्थी 4:5 सबै न्याय गर्ने काम पुत्रलाई दिएको छ, उहाँले अँध्यारोमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र मानिसको हृदयका अभिप्राय प्रकट गरिदिनुहुनेछ। त्यसकारण वचन सुन्ने मात्र होइन वचन पालन गर्ने हुनुपर्दछ। मत्ती 7:24-25 येशु प्रभुले हाम्रा हृदयभित्र देख्नुहुन्छ। उहाँ र उहाँको पिताबाट कुनै कुरा पनि छिपेको छैन। हामीले आफ्नो छिमेकीबाट आफ्नो विचार र इच्छा लुकाउन सक्छौ, आफैलाई पनि झुक्याउन सक्छौ, तर परमेश्वरबाट भने हामी केही पनि लुकाउन सक्दैनौ। न त उहाँलाई झुक्याउन सक्छौ, उहाँको सामने हामीहरू एक एकजनाले आफ्नो लेखा दिनुपर्नेछ। त्यही दिनले हाम्रो अनन्तको भाग्य निर्णय गर्नेछ। मत्ती 25:1-46 ख्रिष्ट येशु प्रभुले सबै जातिहरूको न्याय गर्नुहुनेछ, चाहे क्रिश्चियन चाहे अक्रिश्चियन, सबैको न्याय गर्नुहुनेछ। त्यस बेला उहाँ न्यायको सिंहासनमा विराजमान हुनुहुनेछ। अहिले उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ, तर त्यस बेला उहाँ मुक्तिदाता होइन, न्यायकर्ता हुनुहुनेछ। हरेक देशको हरेक मानिसले ख्रिष्ट येशु नै प्रभु, सृष्टिकर्ता, न्यायकर्ता भनेर स्वीकार गर्नेछन्। सबैले उहाँलाई स्वीकार गर्नेछन्। अहिले उहाँलाई विरोध गर्नेहरूले पनि उहाँलाई चिन्नेछन्, स्वीकार गर्नेछन्। त्यस बेला भेडा र बाख्रालाई छुट्याए जस्तै क्रिश्चियन उहाँका जन र अक्रिश्चियन उहाँका शत्रुहरूलाई अलग गर्नुहुनेछ। धर्मात्मा क्रिश्चियन दाहिनेतर्फ र अक्रिश्चियन अधर्मीहरूलाई देब्रेपट्टि राख्नुहुनेछ। त्यसै बेलामा नै अनेकौं धर्मकर्ममा भर पर्ने, परमेश्वरको सत्ता अनेकौं सृष्टिका कुराहरू पुज्ने, येशू ख्रीष्ट प्रभुलाई अस्वीकार गर्ने, संसारको लागि मात्र जिउने, स्वार्थको लागि प्रभु येशू ख्रीष्टलाई इन्कार गर्ने, तिरस्कार गर्ने, विरोध गर्ने, तुच्छ ठान्ने, विदेशी देवता भगवान भन्ने, झुठा ख्रिस्टियन भई टोपल्ने, उहाँलाई धोका दिनेहरूलाई चाहिँ देब्रेतर्फ अलग गरिनेछ। जसलाई चाहिँ अनन्त दण्डको लागि नरकमा फाल्ने काम हुनेछ भने ख्रिष्ट येशूका साँचो जनहरूलाई चाहिँ भेडालाई झैं दाहिनेतर्फ राखिनेछन् र स्वर्गमा इनामको लागि न्याय गरिनेछ। काम अनुसारको इनाम स्वीकार गर्ने, संसारको लागि मात्र जिउने, स्वार्थको लागि प्रभु येशू ख्रीष्टलाई इन्कार गर्ने, तिरस्कार गर्ने, विरोध गर्ने, तुच्छ ठान्ने, विदेशी देवता भगवान भन्ने, झुठा

0: न्यायको दिनको लागि तयारी हुनुहोस्। तपाईँ दाहिने तर्फको योग्य हुनुहुन्छ कि देब्रे तर्फको योग्य हुनुहुन्छ, भेडा चाहे कि बाख्रा चाहे हुनुहुन्छ। यदि तपाईँ अहिलेसम्म पनि बाख्रा तर्फकै हुनुहुन्छ भने अहिले नै ढिलो नगरी ख्रिष्ट येशूलाई आफ्नो जीवन दिनुहोस्, पश्चाताप गर्नुहोस्, परमेश्वरतिर फर्केर आउनुहोस्। समय अहिले नै हो, नपर्खनुहोस्। हाम्रो यस संसारको बसाई कहिलेसम्मको छ? तपाईँको यस संसारको बसाई कहिलेसम्मको छ तपाईँलाई थाहा छैन। अहिले एकछिनपछि नै तपाईँको मृत्यु हुन्छ कि कसलाई थाहा छ? धनी मानिसको दृष्टान्तमा उल्लेख भए जस्तै नरकमा पुगेपछि पछुटो गरेर के फाइदा हुन्छ? ढिलो भइसकेको हुन्छ। यो येशू ख्रिष्ट प्रभु परमेश्वरको सन्देश हो, अनुरोध पनि हो। न्यायको समयमा अनुरोधको सुनवाई हुने छैन। अहिले उहाँले अनुरोध गरिराख्नु भएको छ। अहिले उहाँ उद्धारकर्ताको रूपमा हुनुहुन्छ। न्यायको समयमा उहाँले तपाईँको अनुरोध स्वीकार गर्नुहुने छैन। त्यस बेला त उहाँको कार्य दण्डको लागि फैसला मात्र हुनेछ। ढिलो नगर्नुहोस् प्रिय श्रोता। हाम्रो ध्यानलाई यस संसारको वस्तुहरूले, यस संसारले धेरै मात्रामा खिचेका छन्। यसकारण तपाईँ हामी निरन्तर परमेश्वरको अनुग्रह खोज्ने निर्णय गरौं र हामी त्यस न्यायको दिनको लागि पूर्ण तयारी हुन सकौं। ख्रिष्ट येशू उद्धारकर्ता प्रभु परमेश्वरको अनुग्रह सदा तपाईँमा होस्। धन्यवाद।
1: हामी आशा गर्छौं आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित येशूको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

गर्नुभएका दावीहरूप्रति विश्वस्त हुनुभएको छैन होला, तर तपाईँले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रीष्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरू सहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौ त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौं। हाम्रो इमेल ठेगाना हो yeshukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yeshukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनरीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बिटिएस र एमडिप का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुन मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 र बेलुकाको समय 7:30-9:30 हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9832-84054, 9832-84054 र 9831-26786, 9831-26786
0: र 9813-9141-47, 9813-9141-47।
2: अब प्रस्तुत छ कार्यक्रम वर्ड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
3: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। तपाईँको लागि हामी निरन्तर परमेश्वर पितासँग प्रार्थना गरिराखेका छौं। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया प्राप्त भएका छन्। तपाईँका ती प्रतिक्रियाहरूले हाम्रो कार्यक्रमलाई अझै पुरस्कृत गर्दै अगाडि बढ्नलाई सहयोग मिलिराखेको छ। त्यसको लागि हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हामी तपाईँका ती प्रार्थना विषय उप परमेश्वर पितासँग प्रार्थना गर्नेछौं। श्रोता, लौ त लागौं आजको विषयतर्फ। पश्चिमी मेन्डरीज्यू तपाईँ समक्ष आज अर्थपूर्ण वचन लिएर आउँदै हुनुहुन्छ। वचनको शीर्षक छ, येशु ख्रीष्टको रगत शक्तिशाली छ। येशु ख्रीष्टको रगतमा छुटकारा छ, येशु ख्रीष्टको रगतमा शक्ति छ, अझै शक्ति छ। कसरी छ यो रहस्य जान्नलाई पूरै तपाईँले कार्यक्रम सुन्नुपर्ने हुन्छ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
4: आमेन। सबैले भन्दा पुल बनिनु भयो भन्नुहोस् त। हेर्नुहोस् है, त्यो पुल चाहिँ के भयो भने नि, उहाँको क्रुसको मृत्यु चाहिँ पुल बनिनु भयो। सबैले मसँग भन आमेन, सबैले भन आमेन, हालेलुया। जब हामी उत्पत्ति 3:6 र 7 पढ्दछौ, जब स्त्रीले त्यस रुखको फल खानलाई, असल र हेर्नलाई, रर लाग्दो र बुद्धि पाउनलाई, त्यस रुखको चाह गर्न पर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्नो पतिलाई पनि दिइन् र उनले पनि खाए। हेर्नुहोस् है, अब धेरैजना विश्वासीहरू के भन्ने गर्छ, आदम र हावाले त फल त खाएको हो, तर यहाँ फलको कुरोलाई साइडमा राख्नुहोस्, उनीहरूले परमेश्वरको वचनको विरुद्धमा अनाज्ञाकारी भए, मानेनन्। एन्ड द्याट बिकम अ सिन। त्यही भएर पौलले रोमीको मण्डलीले लेखेको पत्रमा के भन्दछ, एकजनाको अनाज्ञाकारिता, फल खानु चाहिँ अनाज्ञाकारिता थियो, अनि त्यो अनाज्ञाकारिताको कारणले गर्दाखेरि चाहिँ पाप आएको। 7 के भन्दछ, उनीहरूले पाप गर्यो, सबैले भन्दा पाप गर्यो, त्यहाँदेखि के भयो, अनि दुवैजनाको आँखा खोले र नाङ्गै पो रहेछौ भनी तिनीहरूले थाहा पाए, अनि अञ्जुरको पत्ता घाँसेर आफ्नो निम्ति तिनीहरूले एउटा वस्त्र बनाए। जब पाप गरे नि, मान्छेले आफ्नो प्रयत्नले आफ्नो पापलाई ढाक्ने प्रयास गर्यो, उनीहरूले नेवाराको रुखको अन्जिरको रुखको बाइबलले के भनेको छ यहाँ अन्जिरको रुखको पत्तालाई अनि मैले अन्जिरको रुखको पत्ता भन्दाखेरि अस्ति हाम्रो युनिसा बहिनीहरूको माइती गाउँमा जाँदाखेरि हो अन्जिर के अरे त्यो नेवारा र अन्जिर एउटै हो अनि ठुलो ठुलो पत्ता हुँदो रहेछ हेर्नुहोस् है ठुलो ठुलो पत्ता हुँदो रहेछ अनि ठुलो ठुलो पत्ता चाहिँ उनीहरूले के गरे हतार पतार त्यो पाप गर्ने बित्तिकै उनीहरू राङ्गै रहेछ भनेर थाहा पाए यताउता हेर्दाखेरि अरू अरू सानो पाप त धेरै बेर लाग्ने रहेछ अनि उनीहरूले के गरे आदम र हावाले के गरे छिटो छिटो नेवाराको पत्ता अन्जिरको पत्ता ठुलो ठुलो हुन्छ अनि उनीहरूले त्यसले के जनाउँछ थाहा छ त्यो चाहिँ रिलिजन हो द फिक ट्रिज द फिक लिभ्स दे मेड द क्लोथ आउट अफ फिक लिभ्स है अनि उनीहरूले के गरे त्यसले के जनाउँदछ भने त्यसले रिलिजन जनाउँछ फिक लिभ्स चाहिँ नि कस्तो हो भने यो कपडा जस्तो होइन त्यो पत्ताले बनिएको के अरे लुगा चाहिँ कपडा जस्तो होइन यो चाहिँ ओइलाउँदैन तर नेवाराको पत्ताको लुगा चाहिँ ओइलाउँदछ अनि द्याट सेम डज द रिलिजन धर्म कर्मले पनि त्यस्तै हुन्छ आज गर्यो भरे पनि गर्नुपर्छ हेर्नुहोस् है जस्तो नेवाराको पत्ता तपाईँले बोटबाट टिपेर ल्याउनुहोस् भरे बेलुकासम्म सुक्छ अनि फेरि अर्को चाहिँदछ हेर्नुहोस् है अर्को चाहिँदछ अनि तपाईँले देख्नुहुँदछ भने परमेश्वरले यहाँ के बताउँदै हुनुहुन्छ भने फेरि प्रभुले के गर्नुभयो भने नि एउटा पशुलाई मार्नुभयो अनि पशुलाई मारिसकेको बादमा एउटा रगतै रगत भएको छाला परमेश्वरले के गर्नुभयो आदम र हावालाई पहिराइदिनु भयो उहाँले के भन्नुभयो तेरो धर्म कर्मले चाहिँ तँलाई कहिले पनि ढाक्न सक्दैन त्यहाँ बलिदान चाहिँदछ अनि त्यो दिन नै परमेश्वरले के गर्नुभयो पापको लागिलाई बलिदान हुन आवश्यक छ सबैले मसँग भन आमेन रोमी 5:19 भन्दछ किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरैजना पापी बनाइए त्यसरी नै एकैजनाको आज्ञाकारिता एकजना भनेको को थाहा छ पहिला एउटै मानिस भनेको चाहिँ आदम सबैले भन्नु त आदम भन्नुहोस् अनि यहाँ एउटैजनाको अनाज्ञाकारिताले धेरैजनालाई के बनायो पापी बनायो त्यसै गरेर एकैजनाको आज्ञाकारिता कसको आज्ञाकारिता यीशु सबैले भन्दा यीशु भन्नुहोस् अनि बाइबलले के भनेको छ एकजनाको अनाज्ञाकारिताले धेरैलाई पापी बनायो अब एकजनाको आज्ञाकारिताले पनि बाइबलले के भनेको छ धेरैलाई धर्मी बनायो अनि कतिजनाले मलाई प्रश्न गर्दछ आदमले पाप गर्यो म चाहिँ कसरी पापी भएँ पास्टर अब धेरैजनाको प्रश्न यो छ फेरि याद गर्नुहोस् है आदमले पाप गर्यो तर म चाहिँ कसरी पापी भएँ अझै तपाईँले दाउको भाषाले भन्ने हो भने त आमाको गर्भदेखि नै हामी पापको स्वभाव लिएर जन्मेको अनि कतिजनाले के भन्दछ त्यो त नबोध बालकको त्यो त केही नजान्ने बाल बालिका हो कसरी उसले पाप गर्यो तर याद गर्नु हामीले पाप गरेको कारणले हामी पापी भएको होइन तर आदमले गरेको पापको कारणले गर्दा सबैले भन्छ किन भन्नुहोस् त आउनुहोस् त हामी प्रेरित 17:26 पढ्नेछौँ यहाँ बाइबलले यसरी भन्दछ हेर्नुहोस् है उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्न मानिसहरू प्रत्येक जाति बनाउनु भयो भनेपछि यहाँ के भन्दैछ भने पौलले प्रचार गर्दै गर्दाखेरि के भन्दैछ एकजना मानिस सबैले भन्दा एकजना मानिस भन्नुहोस् त त्यो एकजना मानिसमा चाहिँ नि परमेश्वरले के देख्नुभयो समस्त जाति जाति देख्नु भएको थियो आज तपाईँले जति पनि जाति देख्दै हुनुहुन्छ त्यो सबै जाति परमेश्वरले कहाँ हालिदिनु भएको थियो आदममा हालिदिनु भएको थियो त्यसको मतलब हामी के बुझ्दछौ त्यसै गरेर एकजनाको यहाँ हेर्नुहोस् है 17:26 उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्ने मानिसको प्रत्येक जातिलाई बनाउनु भयो र तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनु भयो यसको मतलब के हो भन्दाखेरि नि वी अल केम फ्रम वान म्यान एन्ड वेन एडम फेल ह्युम्यानिटी फेल हेर्नुहोस् है जब हामी सबै एकजना व्यक्तिबाट आयौँ जब आदम गिर्यो जब आदमले पाप गरे नि सबै पापी भयो अझ म यसलाई बुझाउनुको लागि के भन्न सक्छु पहिला कोरोना अमेरिकामा सुरु भएको होइन इन्डियामा सुरु भएको होइन नेपालमा सुरु भएको होइन पहिला चाइनामा सुरु भएको वुहान सिटीको एउटा ल्याबबाट सुरु भयो हेर्नुहोस् है एकजनाबाट सुरु भएको छ नि समस्तमा के भयो प्रभाव परेको छ इन द सेम वे आदमले पाप गर्यो अनि आदममा हामी सबै भएको कारणले गर्दा इट नट बिकज अफ माई सिन इट बिकज एडम सिन एन्ड डिसओबेड गॉड एन्ड दैट्स हाउ द वी बिकेम अ सिनर वी ब्रॉट द सिन नेचर इन अस तर यहाँ पौलले के भन्दैछ भने नि एकजना मानिस, सबैले भन्दा एकजना मानिस, सबैले भन्दा एकजना मानिस भन्नुहोस् त, आदमले पृथ्वीमा पाप गर्यो अनि यो कस्तो विचित्रको छ, विचित्रको चाहिँ के छ भने मैले प्रभुसँग प्रार्थना गर्दै थिएँ, त्यसो भने यीशु ख्रिस्टले रगत बगाउनु भयो अनि यीशु ख्रिस्टले रगत बगाउनु भएपछि नि मूल्य चाहिँ कहाँ चुकाउन पर्यो। एक दिन पास्टरहरूको सम्मेलन चलिरहेको थियो इन्डियामा अनि वक्ताले सोध्यो कि यीशु ख्रिस्टले मूल्य चाहिँ कसलाई चुकाउन पर्यो भनेर सोद्धाखेरि सबै पास्टरहरूले के गरे, शैतानलाई चुकाएको भन्यो। अनि कौशिला र म मात्रै थियौँ, शैतानलाई चुकाएको होइन परमेश्वरलाई चुकाएको। हेर्नुहोस् है, किन पाप कसको विरुद्धमा गरेको थियो मान्छेले, परमेश्वरको विरुद्धमा। हेर्नुहोस् है, परमेश्वरको विरुद्धमा। जस्तो यसलाई म बुझाउनुको लागि कसरी भन्न सक्छु भने नि, कोही कोही बेला यो जग्गामा क्राइम हुन्छ तर केस कहाँ दर्ता के अरे रेजिस्टर हुन्छ, कोर्टमा हुन्छ। हेर्नुहोस् है, यहाँ भए तापनि यसको सबै एभिडेन्टहरू चाहिँ गएर लड्न पर्ने कहाँ हो, कोर्टमा लड्न पर्ने। आदमले पाप पृथ्वीमा गर्यो तर पापको रेजिस्टर चाहिँ कहाँ भयो, स्वर्गमा भयो। त्यही भएर कसैले तपाईँलाई सोध्यो यीशु ख्रिस्टले मूल्य कसलाई चुकाउनु भयो भन्दाखेरि चाहिँ नि हतार हतार शैतानलाई नभन्नु, किनभने शैतान त नि त्यो कुहिएको क्रिएटेड बिङ हो। त्यो मूल्य चाहिँ नि यीशुले परमेश्वरलाई चुकाउनु पर्यो। अझै म बुझाउँछु अनि त्यही भएर म भन्छु सबैभन्दा गाह्रो सब्जेक्ट नै यो हो, बुझाउनै गाह्रो। त्यही भएर परमेश्वरको अन्डरस्ट्यान्डिङ चाहिन्छ। अहिले पनि मैले कतिजनालाई तपाईँलाई सोध्यो भने के अरे यीशु ख्रिस्टले मूल्य कसलाई चुकाउनु पर्यो भने पनि हामीलाई सबैलाई शैतान चाहिँ खतरा खतरा जस्तो लाग्छ, तर ऊ त केही पनि होइन, यीशुको मृत्युमा हारेको व्यक्ति हो। आमेन, सबैले भनौँ न आमेन, हालेलुया हालेलुया। हिब्रू 10:11-12, हरेक पुजारीको एकै किसिमका बलि बारम्बार चढाउँदा प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिले पाप हरण हुनै सक्दैन, हरण गर्नै सक्दैन। हेर्नुहोस् है, पुरानो नियममा कस्तो थियो अरे, बारम्बार, सबैले भन्नु त बारम्बार भन्नुहोस् न, कुनै पनि धर्म मान्छेले मान्ने मान्छेको नि दिमागमा चाहिँ के रहेको छ भने नि बलिदान हुनु नै पर्छ पाप क्षमा हुनका लागि नै। अनि यहाँ नै अब यो हिब्रूको लेखकले पुरानो नियमको व्यवस्थाको त्यो मागलाई हेरेर चाहिँ नयाँ नियमको वचनको उज्यालोमा के लेख्दैछन् भने, हरेक पुजारी एक किसिमका बलि बारम्बार चढाउँदै प्रतिदिन सेवामा खडा रहन्छ, जुन बलिले कहिले पाप हरण हुँदैन, जुन बलिले कहिले पनि पाप लिएर जाँदैन। तर सबैले हुन्छ तर भन्नुहोस् न, पुरानो नियममा पाप नै लिएर जान सक्दैन थियो। हेर्नुहोस् है, तपाईँ र मैले जति नै गरे तापनि पाप चाहिँ केही कारणले लिएर जान सक्दैन थियो। तर सबैले हुन्छ तर भन्नुहोस् त, अब 12 के भन्दछ, तर ख्रिस्टले त पापको निम्ति सदाको लागि, सबैले भन्छ सदाको लागि, कतिवटा बलिदान अरे, एउटै, पहिला चाहिँ कस्तो थियो, बारम्बार, किनभने व्यवस्थाले चाहिँ नि बारम्बार बारम्बार बलिदानको माग गर्दथ्यो, तर त्यसले तपाईँ र मेरो पापलाई लाँदैन थियो। तर ख्रिस्टले त पापहरूका निम्ति सदाको लागि, अब हेर्नुहोस् है, अब कुनै पनि बलिदानको अब खाँचो छैन, किन सदाको निम्ति, सबैले हुन्छ सदाको निम्ति, बाइबलले के भनेको छ, सदाको निम्ति एउटै बलिदान चढाउन भयो। हेर्नुहोस् है, एउटै बलिदान, कसको बलिदान, यीशु ख्रिस्टको बलिदान। आमेन, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुहुन्छ। अब कतिजनाले मलाई आएर प्रश्न गर्छन्, परमेश्वर त सर्वशक्तिमान हो, परमेश्वर त सर्वशक्तिमान हो। अब जस्तो उदाहरणको लागिलाई, परमेश्वरले नि आदमले पाप गर्दाखेरि चाहिँ, आदम तैँले गल्ती गरिछस्, तँलाई म क्षमा दिन्छु भन्दा भइहाल्थ्यो नि पास्टर भनेर भन्छ मलाई कतिजनाले कि। तर याद गर्नुहोस् है, जब पनि यो चर्च किन्यो, यो चर्च किनिसकेको बादमा मैले स्ट्रिक्टली सबैलाई के भनेको थियो भने बर्थडे केक चाहिँ पटक्कै पनि नकाट्ने,

0: हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ? तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ। सब किसिमका चिन्ता, फिक्री, रोग, व्याथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 98838 848 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।
1: ख्रीष्टीय भजन कोरस नम्बर 14।

प्रेषिता जय मसी तथा नमस्ते प्रेषिता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रेषिता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गइरहेको छु। मत्तीको 5:13 पदमा पहिला पढ्छु। मत्ती 5:13 प्रभु यीशु मसीहले यसरी भन्नुभएको छ, यहाँ तिमीहरू पृथ्वीका नुन हौ, तर नुनले आफ्नो स्वाद गुमाए भने त्यो केले नुनिलो पारिनेछ र त्यसपछि त त्यो बाहिर फालिन र मानिसहरूद्वारा कुल्ची मुल्ची पारिन बाहेक अरू केही कामको हुँदैन। आमिन। मर्कुस 9:50 पदमा पनि म एकपल्ट पढ्छु। मर्कुस 9:50 पदमा प्रभु यीशु मसीहले यसरी भन्नुभएको छ, नुन असल हो, तर नुनले आफ्नो स्वाद गुमाए भने त्यसलाई तिमीहरू केले स्वादिलो पार्नेछौ। आफू आफूमा नुन राख र एक अर्कासित मिलापमा बस। आमिन। मत्ती 5:13 अनि मर्कुस 9:50 नुनको विषयमा प्रभु यीशु मसीहले भन्नुभएको वचन हामीले पढेको छौँ, सुनेको छौँ। अन्त नुनको विषयमा धेरै ठाउँमा छ पवित्र शास्त्रमा। नुनको विषयमा भन्नुको माने नै हामी मानिसहरू हौ अथवा प्रभु यीशुलाई परमेश्वर आफ्नो सृष्टिकर्ता भनेर जसले आदर गर्छन्, जसले सम्झिन्छन्, हुन त सबले सम्झिन्छौ, तर कतिले व्यवस्थासँग सम्झिन्छौ र कतिले चाहिँ संसारका अरू कुराहरूले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई सम्झे तापनि संसारको अरू कुराहरूले त्यसलाई ढाकिरहेको हुन्छ अनि त्यति साह्रो वास्ता नगरेको हुन्छ। कसैले थोरै वास्ता गरेको हुन्छ अनि कसै कसैले राम्रोसँगले वास्ता गरेको हुन्छ। त्यस्तै हो हामी मानिस जाति पृथ्वीमा विभिन्न ढङ्गाका स्वभावको हामी हुन्छौँ। हामी कस्तो छौँ भन्ने कुरो आफूले आफूलाई जाँच्नुपर्छ, कसैले अर्कालाई भनिदिने होइन। तर पनि घरमा आमा बुवाले चाहिँ र आफ्ना अभिभावकहरूले आफूभन्दा ठुला हामीलाई हेरचाह गर्ने परिवारमा को हुनुहुन्छ, उनीहरूले हामीलाई वास्ता गरिएको विशेष हाम्रो वास्ता गर्नेलाई, हाम्रो भविष्य विचार गर्ने, हाम्रो भलो चेताउनेहरूले चाहिँ हामीलाई वास्ता गरेको हुन्छन्। हामी थरी थरीका मान्छे भए तापनि परमेश्वरले सबैलाई वास्ता गर्नुहुन्छ, तर हामीले चाहिँ व्यवस्था गर्यो भने त्यो चाहिँ परमेश्वरको सामनेमा होस्, चाहे हाम्रो अभिभावकको सामनेमा होस्, चाहे हाम्रो साथी सङ्गी समाज गाउँ अथवा हाम्रो परमेश्वरको सामनेमा, त्यो चाहिँ हामी जवाबदेही हुन पर्ने हुन्छ। हाम्रो आमा बुवाले जस्तै हाम्रो सृष्टिकर्ता परमेश्वरले हामीलाई अति वास्ता गर्नुभएको हुन्छ, तर हामीलाई चाहिँ हामीभन्दा कतिलाई त्यति थाहा भएको हुँदैन, किनभने हामीले जानेको बुझेको चाहिँ हाम्रै परिवार मात्रै, विशेष आमा बुवा अनि छोराछोरी अथवा दाजुभाइ दिदीबहिनी अथवा आफन्त नाताहरू। तर वास्तवमा हामीले आफ्नो सृष्टिकर्ता परमेश्वरलाई साथसाथै आफ्नो आमा बुवालाई हामीले वास्ता गरेको अथवा हाम्रो भलो चिताउनेहरूलाई हामीले सम्झेको र उहाँको निगरानीमा आफूलाई राख्नु उचित छ। प्रभु यीशु मसीहले यहाँनिर भन्नुभयो, नुनको सिलसिलामा विशेष हामीलाई सिकाउनुको लागि, बुझाउनु बताउनुको लागि नुनको कुरा निकाल्नु भएको हो। यहाँ नुनको स्वाद गयो भने यहाँ पहिला सुरु प्रभु यीशु मसीहले भन्नुभयो, तिमीहरू नुन हो भन्नुभयो। संसारको लागि, मानिसहरूको लागि, जुन पृथ्वीमा यो धरतीमा हामी बस्छौ त्यो चाहिँ तिमीहरू, त्यो धरतीको चाहिँ, संसारको चाहिँ तिमीहरू नुन हो। हामीलाई बुझाउनुको लागि, नुन भनेको नुनै हो भनेको चाहिँ होइन, तर हामीलाई बुझाउनुको लागि अनि भन्नुभएको। र स्वाद, नुनको स्वाद गयो भने नुन काम लाग्दैन भनेर पनि भन्नुभयो। त्यसको अर्थ हामी मानिस जाति भएर मानिसको स्वभावमा हामी छैनौँ भने हामी साँच्चै नै मानिसको खुट्टाले कुल्चिने लायकको भनेर यहाँ प्रभुले भन्नुभयो है। कोही कोही बेला हामीलाई यस्तो लाग्दैन, कसले कुल्चिने रहेछ मलाई, होइन मेरो आमा बुवाले त मलाई त्यस्तो कुरो भन्नु भएको छैन, गर्नु भएको छैन, होइन अरू को छ र भने जस्तो लाग्छ। तर हाम्रो जीवन चाहिँ सधैँभरि एकैनाश हुँदैन, एकैनाश हाम्रो जीवन हुँदैन। हामीले हाम्रो आमा बुवाले हामीलाई सधैँभरि संरक्षण गर्नु चाहे तापनि त्यो असम्भव, कतिपय असम्भव भइरहेको हुन्छ, आशै नगरेको कुराहरू हामीमा घटिरहेको हुन्छ। त्यसले गर्दाखेरि हामीले सृष्टिकर्ता परमेश्वर जो चाहिँ आमा बुवाले भन्दा पनि बेसी उहाँले हामीलाई जान्नुहुन्छ र आमा बुवाले भन्दा पनि धेरै गरेर उहाँले हामीलाई रक्षा गर्नु सक्नुहुन्छ, बचाउनु सक्नुहुन्छ, हाम्रो भलो गर्नु सक्नुहुन्छ। र हामीहरू चाहिँ अरू मानिसको खुट्टाले किल्चीमिल्ची हुनु नपरोस् भन्नलाई नुनको स्वाद अथवा मानिसको स्वभाव जो परमेश्वरसँग ठिक
पक्कै मिल्छ। परमेश्वरकै स्वभावमा परमेश्वरले हामीलाई उहाँकै स्वरूपमा बनाउनु भएको हो र परमेश्वरको रूपमा स्वरूपमा परमेश्वरको स्वरूपमा परमेश्वरले हामीलाई बनाउनु भएको हो र हामीमा हाम्रो सृष्टिकर्ता परमेश्वरकै गुण स्वभावहरू पनि हुन्छ एउटै। तर हामीले कतिपय शरीरमा भएकोले गर्दा यो शरीर चाहिँ परमेश्वरको इच्छा अगुवालाई खोज्ने खालको हुँदैन, आफ्नै स्वार्थ पूरा गर्ने मात्रै हुन्छ यो शरीर चाहिँ, मन पनि भनौँ हाम्रो विवेक पनि भनौँ तर विशेष चाहिँ शरीर। त्यसले गर्दाखेरि चाहे हाम्रो आमा बुवा हुन् चाहे हाम्रो सृष्टिकर्ता परमेश्वर, कतिपय हामी अलगै रहन एक्लै हुन खोज्छौँ, हामीलाई कसैले नियन्त्रण नगरिदिउन् भन्ने यस्तो पनि हुन्छ। त्यसर्थ हामीले यो जान्नुपर्ने कुरो हामी मानिस भएर मान्छेकै स्वभाव गुण अनि दया माया प्रेम परमेश्वरको जस्तै स्वभाव हामीमा भएको परमेश्वरले चाहनुहुन्छ, हाम्रो आमा बुवाले पनि चाहनुहुन्छ र यस विषयमा हामी सजगता अप्नाएनौँ भने यसमा हामी पछि पर्न सक्छौ, जसको नतिजा यहाँ खुट्टाले खिचिनु भन्नुको माने अपमानित हुनु है। हुन त हाम्रो संसारको भाषा अनुसार चाहिँ मानव अधिकार भन्छ बराबरी हुनुपर्छ भन्ने हुन्छ, तर हुँदैन। कोही मालिक कोही कमारा छ, कोही धनी छ कोही गरिब छ, कोही स्वस्थ छ कोही असहायहरू है गरिबहरू, तर यसलाई हामीले बराबरी गराउनु जति नै खोजे तापनि नहुने अवस्था हामीले जान्दछौँ। यो परमेश्वरले नै राखिदिनु भएको नियम हो। तपाईँ र मैले परमेश्वरलाई मनपर्ने काम गर्यो भने त्यही कुरो आफ्नो आमा बुवालाई पनि मनपर्छ, अनि आमा बुवालाई मनपर्ने काम गर्दाखेरि चाहिँ परमेश्वरलाई पनि मनपर्ने हुन्छ, तर सबै हदमा होइन। किनभने हाम्रो आमा बुवा सबैको आमा बुवाले परमेश्वर सम्बन्धी परमेश्वरको विषय लिएर चाहिँ वास्ता गर्नु भएको हुन्छ भनेर हामी भन्न सक्दैनौँ है। त्यसले गर्दा यदि हाम्रो आमा बुवाले हामीलाई परमेश्वरको नियम परमेश्वरको प्रेम परमेश्वरको गुण बुझाउनु बताउनु भएको छ भने ठिक छ, होइन भने विपरीत हुनु पनि सक्छ। त्यसले गर्दा हामीले पहिला सुरु परमेश्वरलाई स्नान दिनुपर्छ, तर हाम्रो आफ्ना आमा बुवालाई आदर गर्दा त्यो पनि परमेश्वर खुसी हुने कुरो भनेर, र परमेश्वरलाई आदर गरे जस्तै लामो आयु भलो हुने कुरो बताएको छ। आमा बुवा र परमेश्वर धेरै हदसम्म समान रूपमा परमेश्वरको वचनले हामीलाई बताउँछ। एफिसियस 6:1-3 पदमा, कलसी 3 अध्यायमा अनि प्रस्थानको 20 अध्यायमा लामो आयु हाम्रो भलो हुने कुरो बताएको छ। त्यसले गर्दाखेरि तपाईँ र मैले परमेश्वरलाई खुसी पार्नुको लागि आमा बुवालाई पनि खुसी पार्दा हुन्छ, तर हामीले परमेश्वरलाई चाहिँ वास्ता नगरिकन आमा बुवालाई मात्रै खुसी पारेर गर्छौँ भने चाहिँ त्यो चाहिँ हुनु नसक्ने हुन्छ। केही हदसम्म हाम्रो भलाइ त हुन्छ, तर परमेश्वरलाई मनपर्ने काम हाम्रो आमा बुवाले पनि गरेको हुनुपर्छ, र होइन भने हामीले ढङ्गले तरिकाले नरिसाइकन नझर्किकन आमा बुवा भन्दा हामी जान्ने आफूलाई जान्ने बनाएर आमाबुवालाई सिकाउनु चाहिँ हुँदैन, तर हाम्रो चार ढङ्गद्वारा आमा बुवाले परमेश्वर सृष्टिकर्ता परमेश्वर हामीमा देख्नुपर्छ, अनि हाम्रो परिवारले हाम्रो घरना हाम्रो आफन्त नाता समाजले देख्ने जीवन हाम्रो जीवन हुनुपर्छ। त्यो हुनुको स्वभाव भनेको चाहिँ यदि हामी अरू मान्छेको अधीनमा पैताला मुनि खुट्टाले टेकिने भने चाहिँ यहाँ भनेको भने अपमानित है दुखी लज्जित गरिब है हुनु पर्यो भने आमा बुवालाई साह्रै दुःख लाग्छ, अपमान हुन्छ। त्यसले गर्दा परमेश्वरले पनि हामीलाई त्यस्तो भएको चाहनुहुन्न, आमा बुवाले पनि चाहनुहुन्न, हामीलाई हाम्रो नजिक हाम्रो परिवार हाम्रो भलो चिताउनेहरू आफन्त नाता कसैले पनि चाहँदैन। त्यसले गर्दा हामी मान्छे भएर दया माया प्रेम सहनशीलता भएको अथवा जुन गुण चाहिँ परमेश्वरको गुण हुन्छ हामीमा हुनुपर्छ, र हामीहरू दुखी असहाय गरिब मृत्यु लाज अप्ठ्यारोमा पर्नु नपरोस् भन्नलाई हो। यहाँ प्रभुले हामीलाई त्यही सिकाउनु भएको छ। अघि हामीले 9:50 मर्कुसमा पनि पढेको छौँ, मर्कुस 9:50 हामीले पढेको छौँ। यहाँनिर नुनको विषयमा आफू आफूमा नुन राख भनेको छ प्रभु यीशुले, आफू आफूमा नुन राख अथवा हामीमा नुन अथवा गुण परमेश्वरलाई मान्छेलाई र आफूलाई पनि मनपर्ने राम्रो हुने कुरो हामीमा हुनुपर्छ भनेको नुन भनेको मान्छे नुनै भनेको छ होइन नुन चाहिँ बुझाउनुलाई, अनि आफू आफूमा नुन राख र एक अर्कासित मिलापमा बस भनेको छ। एक अर्कासँग मिलापमा बस्नु कति ठुलो कुरो, हामीमा नुन छैन अथवा त्यो स्वभाव छैन भने हाम्रो पसलमा कोही केही खरिद किन्नुलाई कोही आएको छ भने हामी हाम्रो चिज बेच्नको लागि हामी खुसी हुन्छौँ होइन, केही व्यवहार मिलाउनु खोज, तर मिलेन भने तुरन्तै त्यसलाई प्रतिकार गर्ने अपमान गर्ने है त्यस्तो स्वभाव कस्तो हुन्छ।
स्वार्थ हुन्जेल मात्रै अरूलाई मिठो बोल्ने, राम्रो बोल्ने, है नुन राखेको अथवा हामीमा परमेश्वरको गुण स्वभाव मान्छेमा हुनुपर्ने गुण कसैले हाम्रो पसलमा आएर सामान लगिदिएन भने पनि बराबरै प्रेम, बराबरै बोली लगिदिँदा मात्रै खुसी हुने, नजिकपना देखाउने त्यस्तो होइन, मिठो बोली गर्ने होइन, तर एकअर्कासँग राम्रो व्यवहार हुनुपर्छ भन्ने कुरा यहाँ दर्शाएको छ। र तपाईँ हामीले नुन अथवा परमेश्वरको गुण हामीमा पुगेको छ भने कसैलाई दुःख हुने, निराश हुने, अशान्ति हुने, रिस उठ्ने, अपमान हुने काम हामीबाट हुँदैन। आफू आफूमा नुन अथवा परमेश्वरको गुण अथवा परमेश्वरले मान्छेमा हुनुपर्ने गुण स्वभाव हामीमा जुन दिनुभएको छ त्यसलाई हामीले कायम राख्नुपर्छ। हामीलाई थाहा हुन्छ त्यो, र पनि हामीलाई अलिकति मन नपरेको कुरामा झट्टै रिसाइहाल्ने, झट्टै कुनै नकारात्मक काम कुरो बोलीहरू व्यवहारहरू देखाइहाल्ने त्यस्तो चाहिँ हामीले गर्नु नहुने रहेछ भनेर बुझ्छौँ। एक अर्कासँग मिलापमा बस्नु, अरूले त्यसको अर्थ अरूले हामीलाई मिलाप नहुने कुरो गरे तापनि हामीले चाहिँ मिलापको कुरालाई छोड्नु भएन, मिलापतिर लाग्नु पर्यो है। मिलापमा बस्नुको लागि हामीले प्रयत्न जारी राख्नुपर्छ। परिआयो भने जे पनि गर्ने, जे पनि बोल्ने त्यस्तो स्वभाव हामीमा हुनुहुँदैन। प्रभु यीशुलाई ग्रहण गरिसकेपछि हामीमा तोडफोड गर्ने, विरोध गर्ने, प्रतिकार गर्ने, अपमान गर्ने, जे पा त्यही बोल्ने, खाने त्यस्तो गति छाडाको व्यवहार हामीमा हुनुहुँदैन। यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। यो संसारमा चाहे हाम्रो घरमा होस्, आमा बुवासँग होस्, छोराछोरीसँग होस्, चाहे घरना परिवारको दाजुभाइ दिदीबहिनी आफन्त नातासँग होस् अथवा इष्टमित्र जहाँ पनि, सधैँ सबै समय एकनाश हुन्छ भन्नु सकिँदैन, कोही बेला के पर्छ कसो पर्छ, तर मिलापमा बस्नु चाहिँ अति नै जरुरी। यहाँ एक अर्कासँग मिलापमा बस भनेको छ नुन है। कुनै तरिकाले पनि अशान्ति, अनमिल, झगडा हुने काम स्वभावहरू त्यस्तो देखाउनु हुँदैन, र यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौ। हामी यहाँनिर प्रभु यीशु मसीहले भन्नुभयो 5:13 मत्तीमा, तिमीहरू पृथ्वीका नुन हो भनेर, अथवा हामी जसले प्रभुलाई चिन्यौं अरू त जेसुकै गर्दा पनि हुन्छ, अरू त कोही होइन केही होइन भनेको होइन, जोसुकै जसुकैलाई पनि परमेश्वरले उहाँको स्वभाव दिनुभएको छ, सबैसँग मिल्नुपर्छ। अशान्ति, झैँ झगडा गर्नु, विरोध गर्नु, झगडा हुने काम कुरो गर्नु है, कुरा ओसार्ने, कुरा बढाउने, फैलाउने, झगडा हुने कुरो गर्नु हुँदैन भन्ने कुरो नुनले दर्शाउँछ। हामीमा त्यो स्वभाव परमेश्वरले दिनुभएको छ। यस विषयमा, नुनको विषयमा अथवा प्रभु यीशुलाई ग्रहण गरेर हाम्रो स्वभाव कस्तो हुनुपर्छ, श्रेष्ठकर्ता परमेश्वरलाई चिनेर त्यसको विषयमा हामीले अझै पनि हामीभन्दा जान्ने, प्रभुको वचन सिकाउने शिक्षकहरू मण्डलीमा, चर्चमा अग्रजहरू, पास्टर गुरुजनहरू, आफ्नै घर परिवारमा आमा बुवा, परमेश्वरको वचन जान्नेहरूबाट हामीले अझै सिक्नुपर्छ। परमेश्वरको पवित्र वचनबाट हामीले पढ्नुपर्छ, अनि खुट्टामा अथवा अरूको अधीनतामा अथवा अरूको अपमान सहनुको बदलामा हामीले मिलापमा ल्याउने, कसैलाई अधीनतामा र अपमानित जीवन जिइरहेका छन् भने उनीहरूलाई त्यो अवस्थाबाट बचाउने, मालिक बनाउने भनेको होइन, तर उनीहरूलाई पनि त्यस्तो दुःखबाट, अपमानित अवस्था, गरिबी अवस्थाबाट, लाज हुने अवस्थाबाट बचाउने हामी बन्न सक्छौ यदि हामी नुन भयौँ अथवा प्रभु यीशुको अथवा सृष्टिकर्ता परमेश्वरको गुण स्वभाव हामीले कायम राख्यो भने। र नुनको स्वाद भन्नुपर्दा मानिसमा हुनुपर्ने गुण चरित्र हामीले कायम राख्नुपर्छ। यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। प्रेषता सफलता र उन्नतिको सन्देश सुनिदिनु एकलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कार्यक्रम जीवन र स्वास्थ्य, मानव शरीरको रहस्य, प्रत्येक आइतबार बिहान 7:30 देखि 8 बजीसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता साइकोलोजिस्ट महेन्द्र खड्काको साथमा।
5: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: जय मसीह। म गायक अबराम राई, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रीष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भीडसँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्षी नगर। यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिचकेर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यस कहाँ ल्याइदेऊ। तिमीहरूसित रिस इब्बी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राण दण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन। घुस नखाओ, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको 2 पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इजरायलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इजरायलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इजरायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनुभयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन, झुट बोल्ने मानिस झुटद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म प्रार्थना भजन दान भेटी दक्षिणा बलिदान मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। मानिसको जीवन धर्म कर्म प्रार्थना दान भजन भेटीहरू दक्षिणा बलिदानमा मात्र सीमित हुनु हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। धर्म कर्म चाहिँ एकातिर, जीवनको व्यवहार भने अर्कोतिर भयो भने त्यो साँचो धर्म होइन।
परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई, स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई चाहिँ आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उभ्लदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु, हुनसक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीडको पछि नलाग। भीड भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड लागेर जादु हेरिरहेका हुन्छन्, भीड लागेर के गरिरहेका हुन्छन्। भीडका मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एकमत हुन्छन्। राम्रो कुराका निम्ति एकमत हुनु धेरै असल कुरा हो श्रोता मित्र। खराबी गर्नका निम्ति एकमत हुनु आगोमा घिउ घोप्ट्याउनु जस्तो हो। धर्मी मानिस भीडको पछि लाग्दैन, उसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ, उसलाई हुल चाहिँदैन। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफै निर्णय लिनुपर्छ। प्रभु येशूलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिन माग गर्ने मानिसहरू पनि भीडमा थिए। भीडले निर्दोष प्रभुलाई दण्ड दिलाएको थियो। हामी भीडको पछि नलागौं, बरु आफ्नो विवेक प्रयोग गरौं, अरूको विचारमा आफ्नो जीवन नउचालौं, बरु आफै विचार गरी निर्णय लिने कोसिस गरौं। आदरणीय श्रोता मित्र, धेरै पटक हामी भीडको कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौं। भीडकै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ, भीडकै कारणले गर्दा हाम्रो आर्थिकी अवस्था पनि खस्किराखेको हुन्छ, अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो स्वविवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रुप्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात, झुठ, घुस खाने कुराहरू, अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नु पर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौ? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने,
हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई आज यस कार्यक्रममा स्वागत गर्न पाउँदा म धेरै खुसी छु। ज्ञानले मानिसलाई सही बाटोमा डोर्याउँछ। अरूको कुरा सुनेर त्यसै अनुसार जिउनु महामूर्खता हुन्छ। कुनै पनि कुरा आफैले जान्नु र बुझ्नु अति महत्वपूर्ण कुरा हुन्छ। पहिले परमेश्वरलाई नमान्ने, विश्वास नगर्ने एक डाक्टरले येशूमा विश्वास गरेको कुरा आज म तपाईँलाई बताउनेछु। म तपाईँको आफ्नै भाइ, तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय श्रोता मित्र, म तपाईँप्रति कृतज्ञ छु। तपाईँले लेख्नुभएका सन्देशहरूको निम्ति, तपाईँले पठाउनु भएको प्रेम भेटीको निम्ति, तपाईँको प्रार्थनाको निम्ति, तपाईँसित कुराकानी गर्न पाउँदा, तपाईँसित बातचित गर्न पाउँदा मेरो निम्ति ठूलो हर्षको कारण बनेको छ, उत्साहको कारण बनेको छ। धन्यवाद तपाईँलाई। आउनुहोस् सधैँभरि आज पनि एउटा भक्तिमय मधुर भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नुहोस्।

दक्षिण अफ्रिकाको एक डाक्टरले येशूमा विश्वास गरे। हालसालै तिनले आफ्नो कामबाट अवकाश लिए। तिनले धेरै वर्षसम्म चार्ल्स डार्विनको क्रम विकासको सिद्धान्तमा विश्वास गरेका थिए, तर मानव शरीरलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हुनुपर्छ भन्ने कुरामा तिनी पछि विश्वस्त भए। संसारमा डाक्टरहरू सहजै परमेश्वरमा विश्वास गर्दैनन्। उनीहरू विज्ञानमा विश्वास गर्छन्, विज्ञानका उपलब्धिहरूमा विश्वास गर्छन्, भरोसा गर्छन्। कति डाक्टरहरू त परमेश्वरको कुरा गर्दा उनीहरू हाँस्छन्, ठट्टा गर्छन्, खिक्का छोडेर उनीहरू चाहिँ ठट्टा गर्छन्, परमेश्वर छैन भन्छन्। तर अफ्रिकाका ती डाक्टरले परमेश्वरमा विश्वास गरे। तिनलाई एउटा पत्रिकाको सम्पादकले तिनको विश्वासको बारेमा केही प्रश्न सोधेका थिए। तिनलाई यस्तो प्रश्न गरिएको थियो, तपाईँ पहिला किन क्रम विकासको सिद्धान्तमा विश्वास गर्नुहुन्थ्यो? डार्विनका कुराहरूमा तपाईँ यति चासो किन राख्नुहुन्थ्यो? तिनले जवाब दिँदै भने, हुन त म एक धार्मिक परिवारमा हुर्केको थिएँ, तर परमेश्वर हुनुहुन्छ भन्ने कुरामा विश्वास भन्दा बढी शंका लाग्थ्यो। मानिसहरूलाई नरकको आगोमा पठाउने पनि परमेश्वर हुनुहुन्छ र भनी म सोच्थे, आफैलाई प्रश्न गर्थे। अनि विद्यालयका प्राध्यापकहरूले जीवित प्राणीहरूलाई ईश्वरले सृष्टि गरेको होइन, सबै प्राणी क्रम विकासको कारण अस्तित्वमा आएका हुन् भन्दा मैले उनीहरूको कुरा पत्याए। क्रम विकासको शिक्षा सही हो भनी म सोच्थे। त्यसरी म त्यस सिद्धान्तमा विश्वास गर्ने व्यक्ति बने। तिनलाई सोधिएको अर्को प्रश्न थियो, कुन कुराले गर्दा बाइबलमा तपाईँको चासो जाग्यो? तिनले जवाब दिए, मेरी पत्नीले क्रिस्चियनहरूसित बाइबल अध्ययन गर्न थालिन्। परमेश्वरले मानिसलाई नरकको आगोमा दण्ड दिनुहुन्न भनेर तिनीहरूले मेरी पत्नीलाई बाइबलबाट देखाए। परमेश्वरले हाम्रो पृथ्वीलाई सुन्दर ठाउँ बनाउने प्रतिज्ञा गर्नुभएको छ भन्ने तिनीहरूले देखाए, सिकाए। बल्ल चित्त बुझ्दो शिक्षा फेला पारे जस्तो लाग्यो। एक क्रिस्चियनसँग मैले एकपटक मानव शरीर र यसको शुरूआत बारे छलफल गरे। त्यस बेला हिब्रू 3:4 यो सरल वचनले मेरो मन छोयो, जहाँ लेखिएको छ, किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्छ, तर सब थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ। अर्को प्रश्न, के मानव शरीरको अध्ययनले तपाईँलाई सृष्टिको शिक्षा सही हो भनेर स्वीकार गर्न सहायता गर्यो? तिनले भने, अँ सहायता गर्यो। उदाहरणको लागि, हाम्रो शरीरलाई आफै निको हुन सक्ने क्षमता सहित बनाइएको छ। जस्तै शरीरमा घाउ हुँदा त्यो निको हुन 4 चरणको एउटा प्रक्रिया सुरु हुन्छ। यस प्रक्रियामा एउटा चरण पूरा हुन नपाउँदै अर्को चरण सुरु भइहाल्छ। यस कुराले मलाई शल्य चिकित्सकले त शरीरको आफै निको हुने क्षमतासित मिलेर काम गर्ने मात्र हो भनेर सम्झायो। तिनलाई सोधिएको अर्को प्रश्न यस्तो थियो, घाउ हुँदा त्यसलाई निको पार्न हाम्रो शरीरले के गर्छ? तिनले जवाब दिए, घाउ भनेको केही क्षणमा नै त्यसको पहिलो चरण सुरु हुन्छ। यस चरणमा रगत बग्न नदिन विभिन्न काम हुन्छ। यी कामहरू जटिल हुन्छन् अनि सबै काम ठिक ठिक समयमा पूरा हुन्छ। हाम्रो शरीरको रक्त सञ्चार प्रणाली पनि अचम्मको छ। हाम्रो शरीरका सबै रक्त नलीलाई जोड्ने हो भने झण्डै 1,00,000 किलोमिटर लामो हुन सक्छ। साथै हाम्रो शरीरको रक्त सञ्चार प्रणालीसित रक्त नलीमा परेको पुवाल टाल्ने र मरम्मत गर्ने क्षमता छ। केही घण्टापछि रगत बग्न बन्द हुन्छ र घाउ भएको ठाउँ सुन्न थाल्छ। घाउ सुनिने यो चरणमा पनि विभिन्न कामहरू हुन्छन्। सबैभन्दा पहिला रगत बग्न नदिन साँगुरो भएको रक्त नली फुलिन थाल्छ। यसरी फुलिएपछि घाउ भएको ठाउँमा रक्त सञ्चालन हुन पाउँछ। त्यसपछि रगतमा भएको प्रोटिनयुक्त तरल पदार्थले गर्दा घाउ भएको ठाउँ सुनिन्छ। यस तरल पदार्थले संक्रमणसित लड्ने विषालु पदार्थको असर कम गर्ने र बिग्रेका कोषहरूलाई हटाउने काम गर्छ। घाउ भएको ठाउँ सुनिने क्रममा लाखौं अणु र कोषहरूको उत्पादन पनि हुन्छ। तिनीहरू सबैलाई आफ्नो काम दिएको हुन्छ। अणु र कोषहरूको उत्पादन हुने क्रममा अर्को चरणका लागि बाटो तयार पार्ने पनि गरिन्छ। घाउ भएको 2 दिनभित्रै
हाम्रो शरीरले घाउ निको पार्न आवश्यक तत्वहरू उत्पादन गर्न थाल्छ। यो नै तेस्रो चरणको शुरूआत हो। दुई हप्तामा नै त्यस्ता आवश्यक तत्वहरू उत्पादन हुने काम तीव्र गतिमा सञ्चालन हुन्छ। घाउ वरिपरि रेसा फाइबर उत्पादन गर्नका लागि कोषहरू शरीरका विभिन्न भागबाट घाउ भएको ठाउँतिर सर्छ र त्यहाँका ती कोषहरूको संख्यामा वृद्धि हुन्छ। साथै घाउ भएको ठाउँमा ससाना नयाँ रक्त नलीहरू पनि बन्छ। यी रक्त नलीहरूले अनावश्यक तत्वहरू हटाउने र आवश्यक पोषक तत्व उपलब्ध गराउने काम गर्छ। अर्को एउटा जटिल काम पनि हुन्छ जसमा विशेष किसिमका कोषहरूको उत्पादन हुन्छ र ती कोषहरूले घाउ पुर्ने काम गर्छन्। ओहो, धेरै काम हुँदो रहेछ। त्यसो भए घाउ पुरै निको हुन अझै कति समय लाग्छ? अन्तिम चरणमा घाउ भएको ठाउँलाई पहिलेको जस्तै आकार दिने काम हुन्छ। यो काम पुर्याउन महिनौ पनि लाग्न सक्छ। भाँचेका हड्डीहरू पुनः बलिया हुन्छन् र घाउ वरिपरि भएका नरम रेसाहरूको ठाउँ अझ मजबुत तत्वहरूले लिन्छ। घाउ निको हुने प्रक्रिया वास्तवमै आपसी तालमेलको एउटा उत्कृष्ट नमूना हो। शरीरले कसरी आफैलाई निको पार्छ भनेर देख्दा म आश्चर्यमा पर्छु। येशूका विश्वासीहरूको सबैभन्दा राम्रो कुरा तपाईँलाई के लाग्यो? तिनले भने, येशूका विश्वासीहरू मेलनसार हुन्छन्। उनीहरू विश्वासयोग्य, इमान्दार र सत्यवादी हुन्छन्। उनीहरूमा सहयोगी भावना हुन्छ। उनीहरूको निस्वार्थ जीवन देखेर मलाई प्रभु येशूको बारेमा जान्ने इच्छा जाग्यो। मैले परमेश्वरको बारेमा अध्ययन गर्न थाले। परमेश्वरले मानिसको शरीरमा गर्नुहुने काम देखेर म अचम्मित भए। मानिसको शरीर धेरै अचम्म लाग्दछ। कुनै मानिसले, कुनै डाक्टरले मानिसको शरीर बनाउन सक्दैन। डाक्टरले मात्र मानव शरीरको उपचार गर्न सक्छ, त्योभन्दा बढी केही गर्न सक्दैन। परमेश्वर मात्र मानव शरीरको सबैभन्दा महान डाक्टर हुनुहुन्छ भन्ने कुरा बाइबलबाट मैले बुझे। तिनलाई अन्तिम प्रश्न गरियो ती डाक्टरलाई, तपाईँ येशूको विश्वासी बन्नुभयो के त्यस कुराले तपाईँलाई सहायता पुर्यायो? तिनले जवाब दिए, मैले धेरै सहायता पाएँ। जस्तै चोटपटक लागेका बिमारीहरूको उपचारमा लामो समय बिताउँदा धेरै डाक्टर तथा नर्सहरू मानसिक र भावनात्मक रूपले थकित साथै उदास पनि हुन्छन्। तर म एक क्रिस्चियन भएकोले त्यस्तो जोखिमपूर्ण भावनाबाट जोगिन सके। साथै रोग बिमार र दुःख कष्टको अन्त्य गर्नुहुने अनि कसैले म बिरामी परे भन्नु नपर्ने संसार ल्याउनु हुने सृष्टिकर्ताका प्रतिज्ञाहरूको बारेमा बिमारीहरूलाई बताउन सके। यो थियो एक डाक्टरको जीवन कथा। कस्तो लाग्यो तपाईँलाई जसले प्रभु येशूमा विश्वास गरे? हाम्रो समाजमा केही शिक्षित मानिसहरू परमेश्वरलाई, उहाँको अस्तित्वलाई स्वीकार गर्दैनन्। सबै कुरा छ त होइन? त्यसै कारण परमेश्वरलाई अङ्गीकार गर्न चाहदैनन्। परमेश्वरको अस्तित्वलाई नै मान्दैनन्। उनीहरू परमेश्वर छैनन् भन्छन्। अनि जे हल्ला फैलिएको छ, जस्तो मान्यता चलेको छ, त्यसैमा विश्वास गरेर आफ्नो जीवन काट्दछन्। त्यो डाक्टर पनि त्यस्तै थिए। तर तिनले आफै परमेश्वरको बारेमा जान्ने निश्चय गरे, संकल्प गरे। प्रत्येक मानिसले त्यसो गर्नुपर्छ। हामी अरूहरूले फैलाएको हल्लामा विश्वास गरेर जिउनु हुँदैन, तर आफैले जान्नु र बुझ्नुपर्छ। परमेश्वर हरेक मानिसले उहाँलाई चिनोस् भन्ने चाहनुहुन्छ। हामीले कुनै पनि कुरा छानबिन गर्नुपर्छ। तपाईँ पनि अरूहरूको कुरा, समाजमा फैलिएको हल्ला सुनेर जीवित परमेश्वरलाई नकारेर अविश्वास र अन्धविश्वासतिर तपाईँ लागेर जिउँदै हुनुहुन्छ भने होसियार हुनुहोस्। तपाईँको निम्ति समय थोरै छ। परमेश्वरले अनुग्रह गर्नुहुने समय थोरै छ। परमेश्वरलाई चिन्नुहोस्। तपाईँले आफ्नो वरिपरि विश्वास गर्ने व्यक्तिहरू छन् भने उहाँहरूबाट जानकारी लिनुहोस् वा नजिकको कुनै चर्च गिर्जा गएर सोधपुछ गर्नुहोस्। जान्नुहोस्, बुझ्नुहोस्, केही नोक्सान हुँदैन। तपाईँलाई यस कुराले राम्रो गर्नेछ, असल गर्नेछ। याद गर्नुहोस्, यो जीवन, सुन्दर जीवन तपाईँको आफ्नै जीवन हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको

कुराकानी गर्दा गर्दै समयले मलाई बिदाई दियो। आज एउटा अनौठो कुराकानी हाम्रो थियो, एउटा डाक्टरको जीवनबाट उसका कुराहरू। म विश्वास गर्छु तपाईँ आशिषित भन्नुभयो, मलाई अवश्य नै आफ्ना विचारहरू लेख्नु होला। परमेश्वरले

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वर मौन हुनुहुन्न, प्रक्रियामा विश्वास गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 8 यहाँहरूलाई स्वागत छ। कहिले काही तपाईलाई लाग्न सक्छ कि जीवन तपाईँको लागि धेरै गाह्रो भइरहेको छ र तपाईँले सामना गरिराख्नु भएको सबै परीक्षाहरूमा परमेश्वर कहाँ हुनुहुन्छ भनेर सोचिराख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्न सक्छ कि परमेश्वर मौन हुनुहुन्छ, उहाँ तपाईँलाई तपाईँको वर्तमान परिस्थितिबाट बाहिर निकाल्न मद्दत गर्न इच्छुक हुनुहुन्न, वा उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको आशिषहरू प्रदान गरिराख्नु भएको छैन। प्रिय श्रोता, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने, तपाईँको जीवनको लागि उहाँले गर्नुभएको प्रतिज्ञा पूरा गर्ने कुरामा परमेश्वर कहिले निदाउनुहुन्न। जब उहाँ मौन देखिनुहुन्छ, यसको अर्थ उहाँ पर्दा पछाडि काम गरिरहनु भएको छ। तपाईँले आफ्नो जीवनमा विजय प्राप्त गर्न सकुन् भनेर सबै कुरा तयार पार्दै हुनुहुन्छ। विलापको पुस्तक 3 25-26 पद, परमप्रभुको बाटो हेर्ने उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुभएका सबै प्रतिज्ञाहरू पूरा गर्न सधैँ विश्वास योग्य हुनुहुन्छ। हामीले प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। उहाँको योजना र समय अनुसार चीजहरू पूरा हुन दिनुहोस् र गुनासो गर्नुको सट्टा हामीले परमेश्वरलाई धन्यवादका साथ प्रार्थना गर्नुपर्छ र उहाँको अद्भुत आशिष प्राप्त गर्ने काम पूरा गर्नको लागि पर्खनु पर्छ। स्तरको पुस्तकमा हामी एउटा उत्कृष्ट उदाहरण देख्छौ, जहाँ परमेश्वरले आफ्नो मानिसहरूको अन्तिम उद्धारको लागि पर्दा पछाडि काम गर्नुभयो। यस कथाको पहिलो भागमा 5 इन्द्रियहरूको दृष्टिकोणबाट के देखिन्थ्यो कि परमेश्वरका मानिसहरू विनाशको लागि निश्चित थिए। परमेश्वर मौन देखिनुभयो। यद्यपि स्तर र उनका काका मोर्दकैले प्रार्थनामा समय बिताए र त्यसपछि तिनीहरूले परमेश्वरले तिनीहरूलाई कसरी निर्देशन दिनुभयो त्यस अनुसार कदम चाले। सही समयमा परमेश्वरले आफ्नो उत्कृष्ट बुद्धि, शक्ति र अनुग्रह प्रयोग गरेर आफ्ना मानिसहरूलाई छुटकारा दिने कठिन भाग गर्नुभयो। एफिसीको पुस्तक 3:20 पद, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेका वा चिताएका भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरको बुद्धि हाम्रो सानो दिमागले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञाहरू हामीले सम्भव भएको भन्दा धेरै महान छ। हाम्रो लागि परमेश्वरमा हाम्रो भरोसा राख्ने बारेमा हो। उहाँसँग हाम्रो जीवन र भविष्यको ठूलो तस्विर छ भनेर बुझेर त्यो प्रक्रिया प्रकट हुनको लागि पर्खने बारेमा हो। रोमीको पुस्तक 11:33 पद, आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। परमेश्वरले हाम्रो जीवनमा आफ्नो इच्छा कसरी पूरा गर्नुहुन्छ भन्ने कुरा उहाँमा निर्भर छ। उहाँले हाम्रो लागि प्रतिज्ञा गर्नुभएका कुराहरू पूरा गर्न उहाँले प्रयोग गर्नुभएका सबै शक्तिशाली तरिकाहरू हामी बुझ्न सक्दैनौ। हाम्रो काम केवल प्रार्थना गर्नु र उहाँले हाम्रो अगाडि राख्नु भएको प्रतिज्ञामा कार्य गर्नु हो। यहोशूको पहिलो अध्यायमा हामीले पढ्छौ, जहाँ परमेश्वरले यहोशूलाई प्रतिज्ञा गरिएको भूमि दावी गर्न निर्देशन दिनुभयो। यहोशूलाई परमेश्वरबाट कुनै जानकारी दिएको थिएन कि तिनीहरूले यर्दन कसरी पार गर्न सक्नेछन् वा नदीको पारिपट्टि पुगेपछि तिनीहरूले आफ्ना शत्रुहरूलाई कसरी पराजित गर्न सक्नेछन्। उनको एकमात्र कर्तव्य परमेश्वरको प्रतिज्ञा अनुसार काम गर्नु र आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरिएको भूमितर्फ डोर्याउनु थियो। यहोशूले परमेश्वरको आज्ञा पालना गरे अनि जब तपाईँ यहोशूको पुस्तक पढ्नुहुन्छ, तपाईँले कहाँ परमेश्वरले एक पछि अर्को चमत्कार गर्नुभयो भनेर देख्नुहुन्छ, जसको परिणाम स्वरूप उहाँका मानिसहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमि दावी गरे। श्रोता, परमेश्वरले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ जुन उहाँले एस्तर र यहोशूको लागि गर्नुभयो। तपाईँ प्रतिको उहाँको प्रेम निस्वार्थ र अनन्त छ। परमेश्वरले मन पर्नेहरू छान्नुहुन्न। उहाँले छान्नुहुने एक मात्र शर्त भनेको हामीले उहाँमा हाम्रो आशा र भरोसा राख्नु हो, र जब उहाँले हामीलाई केही गर्न निर्देशन दिनुहुन्छ हामी त्यो निर्देशनमा विश्वासका साथ कार्य गर्छौ। जब हामी त्यसो गर्छौ उहाँले सबै ढोकाहरू खोल्नुहुनेछ र सबै स्रोतहरू प्रदान गर्नुहुनेछ, जसको परिणाम स्वरूप उहाँले हामीलाई दिनुभएका अद्भुत प्रतिज्ञाहरू प्रकट हुनेछन्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
5: जय मसीह तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ।
6: प्रिय श्रोता, म विश्वास गर्दछु कि यहाँहरू परमेश्वरको अनुग्रहमा आरामै हुनुहुन्छ होला। आजको कार्यक्रममा हामी कुराकानी गर्न गइरहेका छौं कि कसरी आत्मनियन्त्रण चाहिँ आत्मसम्मान भन्दा असल छ भन्ने बारेमा। मलाई विश्वास छ आजको कार्यक्रमबाट यहाँहरू आशिषित हुनुहुनेछ। आउनुहोस् आजको कार्यक्रम शुरू गरौं। किनभने मलाई दिइएको अनुग्रहद्वारा तिमीहरू मध्ये हरेकलाई म आग्रह गर्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्छ त्यसभन्दा बढी नसम्झोस्, तर परमेश्वरले हरेकलाई दिनुभएको विश्वासको नाप बमोजिम सन्तुलित विचारले सोचोस्। रोमी 12:3। आत्मसम्मानको बारेमा बिर्सनुहोस् र आत्मनियन्त्रण र अनुशासनमा बढी ध्यान दिनुहोस्। प्रिय मित्र, के तपाईँ यो सल्लाहमा या यो धारणामा सहमत हुनुहुन्छ कि असहमत हुनुहुन्छ? साँच्चै भन्ने हो भने यो सल्लाह दिने व्यक्ति स्वयं पनि यो सल्लाह दिनुभन्दा 5 वर्ष अघिसम्म पनि यो धारणासँग सहमत हुनुहुन्न थियो। त्यो व्यक्ति को हुनुहुन्थ्यो त? प्रोफेसर रोय बाउमाइस्टर। उहाँ एक मनोवैज्ञानिक र लेखक हुनुको साथै फ्लोरिडा स्टेट युनिभर्सिटीमा मनोविज्ञान विभागको प्रमुख पनि हुनुहुन्थ्यो। आखिर के कारणले प्रोफेसरले आफ्नो सल्लाह या आफ्नो धारणा परिवर्तन गर्नुभयो त? हालैका केही वर्षभित्रमा यदि तपाईँले कुनै डाक्टरलाई देखाउनु भएको छ र उहाँसँग आत्मसम्मानको महत्वको बारेमा सोध्नु भएको छ भने पक्कै पनि ती डाक्टरले तपाईँलाई मानव जातिमा हुने दुःख, असफलता र खराबीको जरा आत्मसम्मान नै हो भनेका थिए होला। प्रोफेसर बाउमाइस्टर भन्नुहुन्छ कि जब उहाँले सन् 1973 आफ्नो अनुसन्धान शुरू गर्नुभयो, त्यो समयसम्म पनि सबै ठाउँका मनोवैज्ञानिकहरू विश्वस्त थिए कि यदि मानिसले आफैलाई अझ बढी माया गर्न थाल्यो, या भनौ आफू जस्तो छु त्यस्तै उसले स्वीकार गर्न जान्यो, या आजभोलिको जमानामा हामी भन्छौं नि सेल्फ लभ होइन, आफैलाई स्वीकार गर्न सके भने चाहिँ उनीहरूको समस्या बिस्तारै हराउँदै जान्छ र उनीहरूको जीवन चाहिँ असल हुन्छ, सुखी हुन्छ, र उनीहरूले अर्को व्यक्ति या भनौ आफ्नो सहकर्मी या अर्को मानिससँग पनि राम्रो व्यवहार गर्न सक्छन् भन्ने बारेमा विश्वास गर्दथे। यो निसन्देह लगभग एक पुस्ताको लागि सबैबाट स्वीकृत धारणा भयो। यो विचारसँग या भनौ यो धारणासँग सबैजना सहमत थिए त्यो समयमा। डाक्टर बाउमाइस्टरले प्रकाशित गर्नुभएको एउटा लेख जसको शीर्षक थियो द लो डाउन अन हाई सेल्फ स्टिम मा उहाँले यो कुरा लेख्नुहुन्छ, एक पुस्ता र धेरै मिलियन डलर खर्च गरिसकेपछि यो थाहा भयो कि आत्मसम्मानको धारणामा हामी गलत रहेछौ। उहाँलाई र अन्य धेरै मान्यता प्राप्त अधिकारीहरूलाई आत्मसम्मान र मानव व्यवहार सम्बन्धी प्रकाशित लेखहरूको अध्ययन गर्ने काममा नियुक्त गरिएको थियो। परिणाम स्वरूप यसले पुरानो धारणाको विपक्षमा एक नयाँ विकसित धारणा ल्यायो। जब उहाँहरूले एकबाट अर्को धारणामा फड्को मार्नुभयो तब पुरानो धारणामा भएको कमजोरीहरू देख्न थाल्नुभयो र केवल मानिसहरूलाई आफ्नो बारेमा राम्रो महसुस गर्न आवश्यक छ भनेर मात्र उक्त कमजोरी हटाउन सकिँदैन भन्ने थाहा गर्नुभयो। प्रिय मित्र, उहाँले र उहाँको टीमले, प्रोफेसर बाउमाइस्टर र उहाँको टीमले जुन खोज गर्नुभएको थियो त्यसबाट पाएका कुराहरूको बारेमा प्रोफेसर यस्तो लेख्नुहुन्छ, हाम्रो खोजबाट पत्ता लागेका केही निराशाजनक निष्कर्षहरू यस प्रकार छन्। उहाँ लेख्नुहुन्छ, उच्च आत्मसम्मानको कारणले विद्यालयका बच्चाहरूले राम्रो ग्रेडहरू पाउने होइनन्, न त आत्मसम्मानले गर्दा वयस्कहरूले आफ्नो काममा राम्रो प्रदर्शन गर्ने हुन्। यो सत्य हो कि उच्च आत्मसम्मान भएका मानिसहरूले आफ्नो कार्य सम्पादनलाई आफै राम्रो मूल्याङ्कन गर्छन् र स्वयंलाई कम आत्मसम्मान वा कमजोर आत्मसम्मान भएका साथीहरू भन्दा बढी स्मार्ट र आकर्षक भएको घोषणा गर्दछन्। तर न त कुनै परीक्षण वा निष्पक्ष मूल्याङ्कनकर्ताहरूले आत्मसम्मानको धारणालाई आत्मसम्मानको आधारमा कसैको कार्य सम्पादन कला वा क्षमतामा कुनै भिन्नता पत्ता लगाउन सक्छन्। प्रोफेसर बाउमाइस्टर र उहाँको टीमले पत्ता लगाएको अर्को कुरा हो आत्मसम्मानको कमी बुलिङ र गिरोहहरूमा हिंसा वा सामान्यतया अपराधिक व्यवहारको मूल कारण होइन। तपाई आफै सोच्नुहोस् त, अपराधिक दिमाग वा क्रिमिनल माइन्डसेट भएका मानिसहरूलाई तपाईँ कस्तो राम्रो हुनुहुन्छ, तपाईँ भित्र कस्तो ठूलो क्षमता छ भनेर उनीहरूको जीवनलाई पूर्ण रूपमा बदल्न सकिन्छ र? उहाँले पत्ता लगाउनु भयो कि उच्च आत्मसम्मानले युवाहरूलाई धोका दिन, ड्रग्स गर्न या यौन दुर्व्यवहार गर्नबाट रोक्दैन। अझ उनीहरू कम आत्मसम्मान भएका युवाहरूको दाँजोमा कम उमेरमा नै यी कार्यहरूमा संलग्न भएको देखियो। विद्यार्थीहरूलाई कडा परिश्रम गर्न र अध्ययन गर भन्नुले आत्मसम्मान निर्माण गर्न प्रयास गर्ने भन्दा ग्रेड बढाउनतिर या अङ्क बढाउनतिर धेरै प्रभाव पार्दछ। आफ्नो लेखको अन्त्य गर्दै डाक्टर बाउमाइस्टरले लेख्नु भएको छ, यति वर्षपछि म माफी माग्दै यो सुझाव दिन चाहन्छु, आत्मसम्मान बिर्सनुहोस् र आत्मनिर्माण र अनुशासनमा थप ध्यान दिनुहोस्। साथी, तपाईँ अचम्मित हुनुभयो क्या हो, त्यो समयमा पनि जब प्रोफेसर बाउमाइस्टरले आफ्नो पुरानो सुझावलाई परिवर्तन गरी यो नयाँ सुझाव मानिसहरूको अगाडि राख्नुभयो धेरै मानिसहरूले अचम्म मानेका थिए, तर केही मानिसहरू भने अचम्मित भएनन्। अचम्म नमान्नेहरूमा ती व्यक्तिहरू थिए जसले मानिसको पुरातन स्वभाव बुझेका थिए र एक पाप क्षमा नभएको र कुनै आध्यात्मिक जग बिनाको मानिसलाई परमेश्वरले हेर्ने नजर बुझेका थिए। परमेश्वरको नजरले आफैलाई हेर्नु पक्कै पनि एक सिक्काको दुई पाटा हुन्। उहाँले मानिसको पापको निन्दा गर्नुहुन्छ तर त्यही समयमा मानव जातिलाई छुटकाराको योग्यको पनि देख्नुहुन्छ। त्यसैले उहाँले हामीलाई स्वर्गमा फर्कने बाटो देखाउन आफ्नो पुत्र पठाउनुभयो। पावलले बताउनु भएको छ, आफूलाई जस्तो सम्झनु पर्छ त्यसभन्दा बढी नसम्झोस्। मतलब हामी कोही पनि परमेश्वरको पहुँच वा चासो भन्दा टाढा छैनौ, तर फेरि हामी मध्ये कोही पनि येशूले हाम्रो निम्ति गर्नुभएको बलिदानद्वारा बाहेक परमेश्वर कहाँ पुग्न योग्यका छैनौ। प्रेम र प्रेरणासँग सन्तुलित अनुशासनद्वारा एक अनुशासनहीन बच्चाले जे कुरा हासिल गर्न सक्छ त्यो कुरा सहानुभूति र प्रशंसाले हासिल गर्न असम्भव छ। आत्मसम्मानको बारेमा बिर्सनुहोस् र कतिपयलाई साह्रै पुरानो लाग्ने अवधारणाहरूमा ध्यान दिनुहोस्, जस्तै कडा परिश्रम, अनुशासन, आत्मनियन्त्रण र निष्ठा। स्वाभिमानको मुद्दा आफै सम्हालिनेछ। प्रिय श्रोताहरू, आजको कार्यक्रमबाट यहाँले के बुझ्नुभयो या आजको कार्यक्रम कस्तो लाग्यो हामीलाई लेखी पठाउनुहोस् या तपाईँले सुन्दै गर्नुभएको एफएम स्टेशनमा पनि तपाईँले खबर छोड्न सक्नुहुन्छ है। आजको लागि यति नै। अर्को हप्ता फेरि अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नको लागि हामी आउने नै छौ। तबसम्मलाई बिदा दिनुहोस्। जय मसीह अनि नमस्कार।

0: श्रोताहरू, कार्यक्रम बदलिएको जीवनशैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com लगइन पनि गर्न सक्नुहुन्छ।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
3: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
2: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
4: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
5: कसैले तपाईँलाई हेरिरहेको छ। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म तपाईँको मनलाई बलियो बनाउन यो उत्साहजनक कुरा भन्न चाहन्छु। कसैले तपाईँलाई हेरिरहेको छ। गएको हप्ता मैले सेरी नाम गरेकी एकजना मध्यम उमेरकी महिलाको पत्र पाए। उनलाई स्नायु सम्बन्धी रोग लागेको छ र उनी एउटा नर्सिङ होम अर्थात बिरामीको हेरचाह गरिने ठाउँमा बस्छिन्। श्रीमानले उनलाई छोराछोरी सहित छोडेर गएदेखि सेरीको जीवन निकै कष्टकर बनेको छ अनि त्यो नर्सिङ होममा बस्दा उनी एक्लोपनसँग निकै संघर्ष गर्छिन्। सेरीले आफ्नो पत्रमा यस्तो लेखेकी थिइन्, जनी परमेश्वरले मलाई आत्मिक लड़ाईको मैदानबाट बाहिर निकालिदिनु भएको छ। म इसाई त हुँ तर अब मेरो कुनै वास्तविक सेवकाई छैन। त्यहाँ मैले येशूको बारेमा कुरा गर्ने जस्तो कोही पनि मानिस छैन। मलाई लाग्छ मेरो जीवनको अब केही मूल्य नै छैन। यो सुनेर तपाईँको मनमा पनि उनीप्रति टिट लागेर आयो होला, होइन? जब जब म नर्सिङ होमहरूमा कष्ट भोगिरहेका मानिसहरूलाई भेट्न जान्छु, मलाई जहिले पनि सेरीको सम्झना आउँछ। त्यहाँ धेरै यस्ता महिलाहरू छन् जो कुनै गम्भीर चोटपटक वा रोगका कारण आफ्ना श्रीमान र छोराछोरीबाट टाढा भई एक्लै परेका छन्। तिनीहरू सोच्छन्, परमेश्वरको राज्यमा मेरो जीवनको केही अर्थ छैन, मलाई कसैले देख्दैन, मेरो कसैलाई वास्ता छैन। तर यो कुरा बिल्कुलै सत्य होइन। हाम्रा धेरै केही खास व्यक्तिहरू छन् जसले धीरज गरिरहेका क्रिश्चियनहरूको जीवनलाई नजिकबाट हेरिरहेका छन् र तिनीहरूको उदाहरणबाट धेरै कुरा सिकिरहेका छन्। म ती नर्सहरू वा स्वयंसेवकहरूको कुरा गरिरहेकी छैन जो हातमा जुस वा औषधि बोकेर तपाईँको कोठामा आउँछन्। म कहिलेकाहीँ मात्र भेट्न आउनुहुने पाहुनाहरू वा त्यहाँका पास्टरको कुरा पनि गरिरहेकी छैन। म त स्वयं परमेश्वर र स्वर्गदूतहरू तथा दुष्ट आत्माहरूको त्यो सम्पूर्ण अदृश्य आत्मिक संसारको कुरा गरिरहेकी छु। यसको प्रमाण एफिसी 3:10 पदमा भेटिन्छ, जहाँ भनिएको छ, ताकि यसरी मण्डलीद्वारा परमेश्वरका विभिन्न किसिमका ज्ञान स्वर्गीय स्थानहरूमा शासकहरू र अख्तियारवालाहरूका माझमा प्रकट गरियोस्। तपाईँले बुझ्नुभयो, सेरीको जीवन तपाईँको जीवन र मेरो जीवन वास्तवमा एउटा कालो पाटी जस्तै हो जसमा परमेश्वरले आफ्नो बारेमा अचम्मका पाठहरू कोरिरहनु भएको छ। उहाँ को हुनुहुन्छ र उहाँले सम्हाल्ने शक्ति कति महान छ भनी स्वर्गीय स्थानका ती शासक र अख्तियारवालाहरूलाई सिकाउनका लागि उहाँले हाम्रो जीवन प्रयोग गरिरहनु भएको छ। जब स्वर्गदूतहरूले सेरीलाई त्यसरी दुःखमा पनि धीरज गरेको र नर्सिङ होमको गल्लीहरूमा आफ्नो अनुहारमा मुस्कान सजाइरहेको देख्छन्, तब तिनीहरू आफ्ना पखेटाहरू खुम्चाएर आदरका साथ उनलाई निहाल्छन्। यसले ती स्वर्गदूतहरूलाई सिकाउँछ कि सेरीका यति धेरै कष्टहरू हुँदाहुँदै पनि उनलाई आफूप्रति यति बढी वफादार बनाउन सक्ने परमेश्वर कति महान हुनुपर्छ। अनि जब दुष्ट आत्माहरूले परमेश्वरको अनुग्रहले सेरीलाई दिनहुँ कसरी सम्हालिरहेको छ भनी देख्छन्, तब तिनीहरू थरथर काम्छन्। यसले तिनीहरूलाई यो पाठ सिकाउँछ कि परमेश्वरले साँच्चै नै कमजोरहरूको वास्ता गर्नुहुन्छ। मलाई थाहा छ यो कुरा सुन्दा अलि पत्याउनै गाह्रो जस्तो लाग्न सक्छ, तर साँचो भन्नुपर्दा ती आत्मिक प्राणीहरू चाहे ती स्वर्गदूत हुन् वा दुष्ट आत्मा, हामीले दुःख कष्टको समयमा कस्तो व्यवहार गर्छौं भन्ने कुरामा निकै चासो राख्छन्। हामी कस्तो प्रतिक्रिया देखाउँछौ भनी हेर्न उत्सुकताका साथ पर्खिरहेका हुन्छन्। लुका 15 अध्यायको 10 पदलाई हेर्नुहोस्, जहाँ भनिएको छ, म तिमीहरूलाई भन्दछु यसरी नै पश्चाताप गर्ने एकजना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ। यदि एउटा पापीले मन फिराउँदा स्वर्गदूतहरू त्यति धेरै रमाउँछन् भने जब कुनै दुःख पाइरहेको क्रिश्चियनले आफ्नो एक्लोपन वा असह्य पीड़ाको बीचमा पनि परमेश्वरको हात समातिरहन्छ तब तिनीहरू कति धेरै खुशीले उफ्रदा हुन्। अनि जसरी स्वर्गदूतहरू रमाउँछन् ठिक त्यसरी नै दुष्ट आत्माहरू लज्जित हुन्छन् र तिनीहरूको हार हुन्छ। त्यसैले शेरीको जीवन होस्, तपाईँको जीवन होस् वा मेरो जीवन, यी सबै एउटा सुन्दर कालो पाटी जस्तै हुन् जहाँ परमेश्वरले आफ्नै बारेमा सिकाउनु हुने सत्यहरू लेख्नुहुन्छ। परमेश्वरले आफ्ना सन्तानहरूको जीवनलाई उदाहरणको रूपमा प्रयोग गरेर स्वर्गदूतहरू र दुष्ट आत्माहरूलाई पनि वहाँ वास्तवमै कति बुद्धिमान र कति सामर्थ्य हुनुहुन्छ भन्ने देखाउनुहुन्छ। जब व्हीलचेयरमा बसेकी एकजना जवान आमाले आफ्नो एक्लोपनको बीचमा पनि हार नखाई अगाडि बढ्छिन्, जब एकजना वृद्ध विधवा निरन्तर ख्रिस्टमाथि नै भरोसा गरिरहन्छन्, जब संसारको कुनै अन्धकार कुनामा परेका क्रिश्चियनहरूले परमेश्वरको अनुग्रहलाई दह्रोसँग समातिरहन्छन्, तब सारा आत्मिक संसार बडो उत्सुकताका साथ हेरिरहेको हुन्छ। उनीहरू आश्चर्य मान्दै भन्छन्, तिनीहरूलाई यति धेरै वफादार बनाउने उनीहरूको परमेश्वर कति महान हुनुपर्छ। त्यसैले यदि आज तपाईँ एक्लो हुनुहुन्छ र मेरो कसैलाई वास्ता छैन भनी सोचिरहनु भएको छ भने कृपया यो आत्मिक लडाईमा हरेस नखानुहोस्। सम्झनुहोस्, कसैले तपाईँलाई हेरिरहेको छ र कसैलाई तपाईँको ठूलो वास्ता छ, र यदि तपाईँले ध्यान दिएर आत्मिक रूपमा सुन्नुभयो भने तपाईँले उनीहरूका पखेटाहरू फरफराएको मधुर आवाज पनि सुन्न सक्नुहुनेछ। आमेन।
6: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082848 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँ माझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: विद्युती रेडियो मार्फत सुन्न चाहनुहुन्छ भने चाहिँ 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुनेर साथ दिन सक्नुहुनेछ। र फेसबुकमा पनि छौ हामी, फेसबुक लाइभमा तपाईँहरूले सुनेर साथ दिन सक्नुहुन्छ। तब फुर्सदको समयमा पनि तपाईँहरूले सुनेर साथ दिन सक्नुहुन्छ। त्यसको लागि गुड न्यूज एफएम 105.1 मेगाहर्ज रहेको छ र तपाईँहरूले हामीलाई युट्युबमा पनि सुनेर हेरेर साथ दिन सक्नुहुन्छ। गुड न्यूज एफएम 105.1 मेगाहर्ज रहेको छ र संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ, कामले, पढाइले, विभिन्न किसिमको कुराहरूले गर्दा तपाईँहरू परिवारबाट, मण्डलीबाट, होइन विभिन्न देशमा पुग्नु भएको छ, विभिन्न ठाउँमा पुग्नु भएको छ भने चाहिँ तपाईँहरूले गुड न्यूज एफएमलाई अनलाइन मार्फत सुन्न सक्नुहुन्छ। त्यसको लागि www.goodnewsfm.com.np लगइन गर्नुपर्ने हुन्छ। र नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी पक्कै पनि गर्छौं र नारीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, नारीले पनि आफ्नो जिम्मेवारलाई वहन गर्नुपर्छ, नारीको जीवनमा पनि परमेश्वरको उद्देश्य छ, उद्देश्य सहित हामी यो संसारमा आएका छौं। त्यो कारणले गर्दा हामीले म नारी हो, मैले सेवकाई गर्नु पर्दैन, म फरक प्रकारले बनिएको छु भनेर हुँदैन। हामीले चाहिँ हाम्रो जहाँ छौं, जुन अवस्थामा छौं, त्यहीबाट प्रभुको महिमा गर्नुपर्छ है भन्ने उत्साह दिनको निम्ति यो कार्यक्रम केही समयदेखि हामीले तपाईँहरूको बीचमा ल्याइरहेका छौं र हामीलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ। र नारीसँग सम्बन्धित कार्यक्रम र नारी आवाज भएको कारणले गर्दा कहिलेकाहीँ म आफै तपाईँहरूको बीचमा कुराकानी गर्दै आइरहेकी छु, कहिलेकाहीँ विभिन्न नारीहरूलाई, व्यक्तित्वहरूलाई चाहिँ तपाईँहरूको बीचमा लिएर आउने काम पनि गरिरहेकी छु। र आज भने म एक्लै छैन, एकजना पाहुनालाई मैले निम्ताएकी छु र उहाँको विषयमा भन्नुपर्दा नवपरिवर्तन चर्च गर्को सदस्य हुनुहुन्छ, उहाँ सेवक हुनुहुन्छ, उर्मिला घलाञ्जी हुनुहुन्छ, युथ हुनुहुन्छ र पनि उहाँले त्यहाँ बसेर सेवकाई लामो समयदेखि गरिरहनु भएको छ युथहरूको बीचमा, होइन नारीहरूको बीचमा। अनि उहाँको जीवनबाट उहाँले कसरी प्रभुलाई उचालिरहनु भएको छ, अनि नारी भएर उहाँले गर्नुभएको जिम्मेवारी र उहाँको विषयमा र उहाँबाट हामी उत्साहका कुराहरू यो एक घण्टाको अवधि भरि रहेर कुराकानी गर्नेछौ। र आउनुछौ भने हामी ढिला नगरिकन हाम्रो पाहुनासँग नै कुराकानी गरौं। हामी उहाँलाई स्वागत गर्नेछौ। जयमसी, स्वागत छ हजुरलाई। आरामै हुनुहुन्छ? केमा व्यस्त हुनुहुन्छ हिजो आज?
1: अहिले म सेवाकाई गर्दैछु। अनि
0: हजुर, एकदमै युथ पनि हुनुहुन्छ, होइन यङ पनि हुनुहुन्छ, सेवकाईमा लागिरहनु भएको छ। हुन त परमेश्वरको सेवकाई गर्नको निम्ति कुनै पनि एजले होइन म्याटर गर्दैन, यसमा चाहिँ यो एज हुनुपर्छ भन्ने छैन। र अहिलेका कुराकानी गर्नुपर्दा फेरि अहिलेसम्म तपाईँले गरिरहनु भएको सेवकाईमा पुग्नको निम्ति अलिकति अगाडि जाउँ न हामी, होइन हजुरले कसरी प्रभुलाई पाउनुभयो, कहिलेदेखि हुनुहुन्छ, कसरी सेवकाई गरिरहनु भएको छ, अलिकति अगाडि जाउँ न।
1: हजुर, म भन्नुपर्दाखेरि चाहिँ म सानोमादेखि नै बिरामी हुन्थेँ है, अनि सानोदेखि नै बिरामी हुन्थ्यो। अनि धेरै ठाउँमा अब मम्मीले धामी झाँक्री गर्दाखेरि निको नभएको, अनि त्यो फुक्दाखेरि मात्र निको हुने, फेरि पछि त्यस्तै हुने। अनि मैले 7 वर्षमा हुँदा चाहिँ मैले प्रभु पाएको। अनि म सानो हुँदा नै मम्मीले मलाई अब चर्चमा पठाउनुहुन्थ्यो, मम्मी नजानु भए तापनि। अनि 7 वर्षको हुँदा नै मैले त्यसरी प्रभुमा मैले पाएँ। अनि त्योभन्दा अगाडिदेखि पनि हिन्दूमा त्यो के भन्छ दक्षिणाहरू हेराउँछ नि, त्यो जोखाना हजुर हो, त्यो हेराउँदा तिमी चाहिँ तपाईँको चाहिँ यो छोरी होइन छोरा हो भन्थ्यो। त्यो टाइमिङदेखि उनीहरूले पनि त त्यो कुरालाई भन्थ्यो। अनि अहिले म त्यो अहिले देख्दाखेरि चाहिँ म आफूले सेवकाई गर्दा त्यो हुन्छ, म पनि ए हो रहेछु कि क्या भन्ने हुन्छ। अनि त्यसरी मैले सानोमा मैले म फर्स्ट फ्यामिलीमा विश्वासी चाहिँ म एक्लै हो। अनि त्यसको बादमा चाहिँ मेरो फ्यामिलीहरू बिस्तारै बिस्तारै प्रभुमा आउनुभयो।
0: कस्तो खालको बिरामी हुनुहुन्थ्यो हजुरले भन्नुभयो?
1: अब त्यही मलाई त्यस्तो एक्ज्याक्टली चाहिँ थाहा भएन, तर ज्वरो आउने, भमिटिङ हुने, अनि जहिले पनि त्यो के भन्छ भाले काट्नुपर्ने, त्यस्तो गरिरहनु पर्ने थियो।
0: हजुरको जन्म काठमाडौँमा?
1: हजुर, काठमाडौँमै।
0: हजुर हजुर। र तपाईँले प्रभु पाउँदाखेरि अब 7 वर्ष भनेको त धेरै सानो हो, होइन बाल सङ्गतिहरू जानुहुन्थ्यो तपाईँ, अनि कस्तो लाग्थ्यो त्यो समयमा तपाईँलाई आफ्नो साथीहरू कस्तो भेटाउनु भयो, साथी सर्कल कस्तो थियो?
1: ए हजुर, एकदमै 7 वर्षकोमा हुँदाखेरि म अब सानो हुँदाखेरि कुकुरले टोक्थ्यो भन्थ्यो अनि मम्मीलाई त्यो बाटोमा आधी बाटोमा लगेर मम्मी यहाँ कुकुरले टोक्छ मलाई त्यहाँसम्म हेरिदिनु म त्यसरी दौडेर जान्थेँ अनि हामी म त्यसरी चर्चमा हुर्केँ अनि साथीहरू पनि राम्रो थियो अनि मलाई चर्चमा पनि गुरुआमाहरूले साह्रै माया गर्ने अनि हामी त्यति साह्रो फिनान्सियल पनि

0: स्ट्रङ थिएन होइन, त्यो भएको कारणले गर्दाखेरि अनि चर्चबाट पनि मलाई तिमी एउटै लुगा लगाएर आउने भनेर लुगाहरू कति दिएर पठाउनुहुन्थ्यो, अनि सन्डे स्कुलमा त्यो यो सानो दियो यसोको भनेर त्यो गीतहरूमा डान्स प्र्याक्टिस गर्न लाउने त्यसरी, अनि सबैले तिमी चाहिँ ट्यालेन्ट छौ भने त्यो नजरले हेर्यो है अब, अनि त्यसरी नै
1: जस पढाइमा तपाईँ टाठो हुनुहुन्थ्यो त्यो समयमा,
0: पढाइमा भन्दा नि हजुर खै तर परमेश्वरको योजना थियो होला प्रभुमा, अरू कुरामा भन्दा पढाइमा त त्यस्तो साह्रो भन्दा नि प्रभुसम्म चाहिँ एउटा लगाव थियो मेरो, अनि त्यो सानोदेखि नै त्यो प्रभुको गीतहरू गाउने सन्डे स्कुल जान साह्रै रहर लाग्थ्यो म, अनि त्यो कुराले चाहिँ चर्चमा चाहिँ त्यो कुरा भन्थ्यो,
1: जस्तो बाबा मम्मी फ्यामिली चर्च नजाने, तपाईँ सानो बालिका चर्च जाने होइन, अब तपाईँले प्रभुले माया गर्नुहुन्छ, तपाईँ यस्तो ख्रिस्टस्तो हुनुहुन्छ भन्ने विषयमा त्यति गहिराईमा त थाहा पाउनु भएको थिएन, बाइबल अध्ययन गर्ने त्यति धेरै पनि थिएन, उमेर थिएन होइन, त्यो समयमा के कुराले चाहिँ तपाईँलाई म मन्दिर जानुपर्छ अथवा हरेक शनिबार म चर्च जान्छु भन्ने के कुराले चाहिँ तपाईँलाई एकदमै उत्साह दिन्थ्यो र जानुहुन्थ्यो तपाईँ?
0: म एक त म सानोमा हुँदाखेरि अब त्यो बच्चा दिमाग है त्यतिखेर चाहिँ अब चर्चमा गिफ्टहरू दिन्छ भन्ने हिसाबले, अनि त्यो पनि अनि मलाई म एक त म आफै निको भएको कारणले गर्दा मम्मीले पनि भन्थ्यो पहिला छोरी त जा त्यसपछि हामी जान्छौँ भन्नुहुन्थ्यो, अनि त्यो कारणले गर्दा म पहिला गएँ, अनि त्यो रमाइलो लाग्थ्यो अब सबैले माया गर्ने हुन्छ नि एउटा मायाको
1: बच्चालाई माया प्यारो हुन्छ
0: त्यही मायाको गर्नुहुन्थ्यो, अनि त्यहाँनिर डान्सहरू पनि थियो उता हामीलाई पिकनिक जू लान्थ्यो, अब हामीलाई त त्यतिखेर एकदम भन्यो नि पैसाहरूमा पनि गाह्रो, अनि हामीले त्यस्तो जू यस्तो केही देख्न नपाउँथ्यो, अनि त्यहाँबाट सन्डे स्कुलबाट लाँदा चाहिँ त्यो त्यतिखेर जोमेट्री बक्स भन्छ होइन त्यो बक्स दिँदाखेरि कति खुसी हुन्थ्यो, अनि मलाई कति माया गर्दो रहेछ त्यो हिसाबले चाहिँ मैले त्यो टाइममा बुझेँ हजुर।
1: जे होस् मण्डलीको त्यो एउटा हुन्छ नि अगुवाहरूले अथवा लिडर्सहरूले त्यहाँको विश्वासीहरूको मायाले, र अर्को कुरा चाहिँ तपाईँलाई परिवारले तिमी निको हुन्छौ भन्ने हिसाबले पनि तपाईँ केही याद छ तपाईँलाई बिरामी हुँदा एकदमै गाह्रो भएको अनि चर्चमा गइसकेपछि प्रार्थना गरेर निको भएको?
0: हामी चाहिँ त्यतिखेर हामी एउटा कोठामा बस्थ्यौँ हामी बिएमबी हस्पिटलनिर, अनि त्यहाँनिर बस्दाखेरि एउटा कोठामा चाहिँ क्रिस्चियन फ्यामिलीहरू हुँदो रहेछ, अनि त्यहाँ बस्दै गर्दाखेरि चाहिँ मलाई याद भएको चाहिँ म एकदम भमिट गरेको थिएँ, मैले त्यतिखेर चौचौ खाएको थिएँ क्या अरे चौ सबै भमिट गरेर मलाई ज्वरो आउँथ्यो, अनि यति रुन्थ्यो, अनि उतापट्टिको कोठाको अङ्कलकोले चाहिँ तपाईँको छोरीलाई चर्च लानु चर्च गयो भने चाहिँ निको हुन्छ भनेर भन्नुभयो, अनि त्यो भन्नुभएको कारणले गर्दा चाहिँ मलाई त्यसरी त्यहाँ चर्च लगेदेखि, अनि जहिले पनि दसैँको टाइमिङ भए चाहिँ एउटा हुन्छ नि त्यो भोग एउटा गर्नुपर्ने त्यो टाइममा चाहिँ जतिखेर पनि गर्नुपर्ने, तर जसै चर्च गयो एक रुपियाँ खर्च पनि गएन, अनि त्यो कारणले चाहिँ मेरो मम्मीले भने यता गएपछि त निको भयो छोरी त जा, अनि त्यसपछि म कन्टिन्यू जाँदाखेरि मलाई चाहिँ
1: कन्टिन्यू जानुभयो, अनि त्यस पछाडि कति समय पछाडि तपाईँको परिवार जानुभयो?
0: त्यसको बादपछि म होस्टेलमा गएँ, अनि म त्यस्तै दुई वर्ष तीन वर्ष होला सायद मेरो भाइ सानै हुँदाखेरि नै देखेर जानुभएको थियो।
1: जस उहाँहरू चाहिँ तपाईँको गवाई देखेर तपाईँ चङ्गाइ हुनुभएको कारणले गर्दा चाहिँ जानुभयो, त्यो कारणले गर्दा तपाईँ परिवारै जानुभएको कारणले गर्दा अथवा परिवारले नै तपाईँलाई पठाउनु भएको कारणले गर्दा त्यस्तो सतावटहरू गाह्रो त्यो बच्चा बेलामा त्यस्तो केही भोग्नु पर्यो?
0: हजुर थिएन, किन भन्दाखेरि अगाडि चाहिँ अब यति मैले सानोमा सुनेको, अनि के अरे क्रिस्चियन भएपछि चाहिँ अब आमा बुवा बित्यो भने रुन पाउँदैन यसो भन्दैन, म त मेरो मम्मलाई कति माया गर्छु म त हुँदैन त्यो तरिकाले चाहिँ मैले नगर्ने भने, तर म जसरी बिरामी भयो अनि यतापट्टिको दाइहरू विश्वासी हुनुहुन्थ्यो त्यो फ्यामिलीले, त्यो फ्यामिलीको कारणले चाहिँ अब हामीले चर्चमा गयौँ, त्यसपछि त्यो कुरा सबै झुट रहेछ नि त, अनि त्यहाँ गएर बुझेँ, अनि त्यो कारणले मलाई एकदमै अलाउ गर्नुभयो मेरो मम्मी मेरो बाबा सबैजनाले, अनि अब मेरो आफै चङ्गाइ भएको कारणले गर्दा मेरो फ्यामिलीले चाहिँ इजिली जान दिनुभयो।
1: त्यसरी परिवारले भनेर तपाईँ चर्च जानुभयो चङ्गाइ पनि भयो, तर कहिले चाहिँ तपाईँले ओहो प्रभु त मेरो लागि हुनुहुँदो रहेछ भनेर अलिकति ठुलो भएपछि कुन उमेरमा चाहिँ तपाईँले ग्रहण गर्नुभयो मनदेखि होइन, कहिले थाहा पाउनुभयो मजाले परमेश्वर त्यस्तो हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ?
0: मैले भन्नु पर्दाखेरि चाहिँ म अब एउटा होस्टेलमा हुर्के, अनि
1: इसाईहरूले
0: हजुर होस्टेलमा हुर्के, मेरो फुपूले त्यहाँ पठाउनु भएको, अनि तपाईँले एकदमै राम्रो प्रश्न सोध्नुभयो है, अनि मलाई त्यो दिन याद आउँछ, अनि त्यो टाइमिङमा म कति सायद म कति नौ वर्षको हुँदा मैले अन्य भाषा पाएँ, नौ वर्षको हुँदाखेरि हामी म ज्ञानेश्वर चर्च जान्थेँ सामुदायिकले वर्सिप लिड गर्नुहुन्थ्यो अनि अनि त्यतिखेर को को अन्य भाषा पाउने अब त्यतिखेर के बुझ्नु सानो नानीले है अनि म पनि पाउँछु भन्थे त्यो जब उहाँहरूलाई देख्थेँ नि एउटा छुट्टै जिल हुन्थ्यो अब हुन त हामी होस्टेलमा 62 बस्थ्यो तर त्यो बिचमा नि हामी खोज्ने त्यो प्रोग्राम खोज्ने चाहिँ ममा त्यो एउटा जिल थियो नि मलाई शनिबार चर्च जान मन लाग्ने त्यतिखेर अब एक त म त्यो होस्टेलमा अब कतिवटा हुन्छ नि त त्यो इन्भाइरोमेन्टमा हुर्किँदै गर्दाखेरि हामीलाई गाह्रो हुन्छ सार अरे प्रार्थना गर्दा हुन्छ भन्ने कुरा त्यहाँ थियो अनि मैले मेरो यीशु ख्रीष्ट मेरो जीवनमा एउटा फ्रेन्डली भनेको चाहिँ जब म 9 वर्षको हुँदा मैले अन्य भाषा पाएँ अनि म 13-14 वर्षको उमेरमा मलाई अझै याद छ त्यतिखेर जवान सङ्गतिमा हामी बसेका थियौँ अनि मैले एउटा क्रुसलाई भिजन देखेको सट्टै नै क्रुस देखेँ त्यो क्रुसमा चाहिँ व्हाइट कलरको सल थियो अनि अनि त्यो टाइममा त्यो भिजन मैले क्लियरली देखेँ अनि अनि मैले प्रभुलाई एउटा लेटर लेखेँ अनि मैले भने प्रभु म तपाईँलाई माया गर्छु होइन आई लभ यु जिजस है त्यो लेटर मैले कसैलाई पनि देखाएको थिएन त्यो लेटरभित्र चाहिँ मैले यति साह्रो लेखेँ म एक दिन ठुलो हुन्छु अनि म एक दिन ठुलो हुन्छु अनि म तपाईँको एउटा झोला बोक्छु अनि एउटा लट्ठी बोक्छु अनि म तपाईँको काम गर्छु भने मैले त्यो टाइममा मैले प्रभुसँग अठोट गरेँ अनि एउटा प्रभुसँग त्यो एउटा प्रेम भन्ने कुरालाई मैले त्यहाँनिर चिने किनकि अब कति समयमा होस्टेलमा गाह्रो पर्थ्यो किन भन्दाखेरि थुप्रो उनीहरू बसेको थियो नि त अनि मलाई त्यो घटना चाहिँ अहिले पनि सम्झिँदा मेरो लागि त्यो त धेरै ठुलो थियो नि त किन भन्दाखेरि त्यो होस्टेलमा बस्दाखेरि सबैले आइरन लाउनु पर्थ्यो अनि मेरो टाइममा ठ्याक्कै त्यो आइरन बिग्रियो अनि त्यो आइरन बिग्रिने बित्तिकै अब त हामीले के पे गर्नुपर्छ कि हामीलाई अब हुन्छ नि एउटा अनुशासन अब कुट्ने पनिसमेन्ट अनि मलाई एकदम डर लागेको थियो अनि अनि त्यतिखेर चाहिँ नि मैले प्रभुसँग उता गएर यति रुएर त्यो एउटा ऱ्याक जस्तो थियो नि त्यो ऱ्याकभित्र लुकेर मैले हजुर प्रभुसँग प्रार्थना गरेँ प्रभुलाई भने प्रभु प्लिज यो आइरन बनाउनुहोस् नभए मैले कुटाइ खान्छ प्लिज प्लिज त्यति भन्यो नि ठ्याक्क त्यो आइरन चाहिँ आफै बत्ती बोल्यो अनि म छक्कै परे ठ्याक्कै त्यहाँ होस्टेलको ठुलो मान्छे आउनुभन्दा अगाडि त्यो आइरन बोल्यो ठ्याक्क 10 मिनट अगाडि अनि त्योदेखि चाहिँ मलाई यस्तो भयो क्या अनि म त्यो होस्टेलमा बस्दाखेरि हामी 13-14 वर्षको हुँदा पनि कोही मान्छे बिरामी भएर आउँथ्यो हामी त्यत्रो हामीसँग 3 साथी थियो अनि उनीहरू अहिले कता युकेतिर छ कोही युएसएतिर छ अनि त्यो साथीहरू हामीहरू अर्काको घरमा गएर हामीले बिरामीहरूको लागि प्रार्थना गरिदिन्थ्यो निको हुन्थ्यो है अनि म 5 क्लासमा पढ्दै गर्दाखेरि चाहिँ एउटा त्यो प्रभुले हालिदिएको रहेछ त्यो भोलाउट होइन अनि 5 क्लासमा पढ्दा एउटा साथीलाई मैले सुझमजा सुनाएँ अब 5 क्लासमा पढ्दा कत्रो चाहिँ हुन्छ भन्नु न है अनि उसको उसको बाउले चाहिँ सुसमाचार सुनाए भनेर अब खुकुरीले काटिदिन्छु तेरो साथीलाई म भनेर भन्ने के अनि अनि त्यो साथीलाई चाहिँ जबरजस्ती टिका लगाइदिने अनि ऊ चाहिँ टोइलेटमा गएर प्रार्थना गर्थे क्या अनि तर हामी त 5 क्लासमा हुँदाखेरि पनि म सबैजना साथीहरू खेल्न जान्थ्यो तर म चाहिँ उसलाई सुसमाचार सुनाउँथेँ क्या अनि त्यो साथी उसले अहिले विश्वास गरे उसको विवाह भएको छ नानी भएको छ त्यो देख्दाखेरि मलाई कस्तो खुसी लाग्छ एउटा मान्छेलाई रमा ल्याए भन्ने कुरा है अनि
1: एउटा सानो बच्चाले 5 क्लासमा पढ्ने अहिलेको समयमा अहिले थुप्रै आमाहरूले हेरिरहनु भएको सुनिरहनु भएको हुनसक्छ अभिभावकहरूले बच्चाहरूले पनि होइन सुनिरहनु भएको हुनसक्छ जसले चाहिँ भन्नुहुन्छ नि 5 क्लासमा त कतिपटक त प्रार्थनै गर्न आउँदैन कि कतिपटक चाहिँ यो सानै छ भनेर हामी जिम्मेवारी पनि दिँदैनौँ कतिपटक हामी आफै पनि 5 वर्षको मान्छेलाई एकदमै सानो ठान्छौँ त्यो कारणले गर्दा धेरै 5 वर्ष त कि एसएलसी दिनजेलसम्म अथवा अलिक ठूलो भइन्जेलसम्म पनि मान्छेहरूको घरमा बच्चाहरूलाई प्रार्थना गर्न नआइरहेको समय पनि हुनसक्छ यो चाहिँ के अघि हुन त हजुरले भनिसक्नु भएको छ यसमा चाहिँ बोलावट थियो भनेर होइन अनि त्यसको लागि चाहिँ अब आफूमा पनि के हुनुपर्दो रहेछ अभिभावकमा के हुनुपर्दो रहेछ यो प्रार्थना गर्नको लागि होइन त्यो अब भनौँ न तपाईँ 5 वर्षको हुँदा सुसमाचार सुनाइरहनु भएको छ के कारणले भयो होला जस्तो लाग्छ अनि अहिलेको बच्चाहरूमा तपाईँ त्यो देख्नुहुन्छ
0: हजुर कति नानीहरूमा त म देख्छु नै अनि त्यो एउटा प्रभुको बोलावट होला मैले अघि नै भनिहालेँ होइन मलाई जो मान्छेले देख्दा नि तिम्रो चाहिँ छोरी होइन छोरा हुन्छ उसले संसारलाई हाँक्छ त्यो टाइपको भन्नुहुन्थ्यो तर कुन हिसाबले नै अनि म सानोदेखि नै मलाई एउटा कतिवटा बाटोबाट चाहिँ म बाँचेर आएको मान्छे हो होइन अनि अनि त्यो त्यो टाइमिङमा पनि अब म जो भने नि होस्टेलभित्र म बस्दाखेरि त्यो राम्रो सिचुएसन थिएन त्यो डरमा पनि हामीले अब हुन्छ नि एउटा त्यो डरमा पनि एउटा सहारा मलाई प्रभुले प्रार्थना गर्दा चाहिँ हुँदो रहेछ है भन्ने त्यो कुरा भएको कारणले चाहिँ मैले त्यो कुरालाई समाते अनि इभन मेरो म चाहिँ सानोदेखि नै स्कुलमा दामी डान्स गर्ने मान्छे अनि म 5 क्लासदेखि डान्स गरेको अनि डान्स गर्दा नि जहिले पनि स्कुलमा नाच्नुभन्दा अगाडि म प्रार्थना गरेर जान्थेँ जहिले म 5 क्लासदेखि 10 क्लासमा नाचेँ अनि अहिलेसम्म पनि मेरो कतिवटा पहिलाको च्यानलहरूमा त्यो डान्समा

0: त्यस्तै त्यस्तै भयो,
1: विश्वासलाई तपाईँले पक्रिराख्नुभयो होइन, र तपाईँले महसुस पनि गर्नुभयो, अघि भन्नुभयो नि होइन, सानातिनो कुराहरूमा कतिपटक आइरनकै कुरामा पनि तपाईँले त्योभन्दा अगाडि मैले प्रभुलाई पुकारे भने चाहिँ प्रभुले मलाई जवाब दिनुहुन्छ, बचाउनुहुन्छ, सेभ गर्नुहुन्छ, मेरो सेभर उहाँ हुनुहुन्छ भन्ने खालको कुराहरू चाहिँ तपाईँले अभ्यास पनि गर्दै जानुभयो होइन, त्यसलाई प्र्याक्टिकली तपाईँले अनुभव पनि गर्दै जानुभयो भने एकदमै आशिषमय कुरा हो। अलिकति हजुरले भन्नुभयो नि अघि फाइनेन्सियली हामीलाई अलिकति गाह्रो थियो, कस्तो खालको स्ट्रगलहरू विश्वासमा हुँदाहुँदै पनि एउटा भनिन्छ नि प्रभुलाई पाइसके पछाडि त मान्छे धनी हुन्छ, प्रभुलाई पाइसकेपछि सम्पन्नता हुन्छ, एकदमै एक चुड्कीमै मान्छेको जीवन परिवर्तन हुन्छ भनेर धेरै पटक मान्छेहरूले भन्ने गर्नुहुन्छ, र हामी विश्वासलाई हेर्दा फेरि तिमीले प्रभु पाएको होइन, खोइ त तिमी सम्पन्नता तपाईँ यो किसिमले पनि जज गरिन्छ, कतिपटक मण्डली आउँदा फेरि पनि म धनी हुन्छु कि भनेर आउने पनि हुन सक्छ होइन, त्यहाँ गएपछि दुःख हुँदैन, त्यहाँ गएपछि कुनै पनि अभावहरू हुँदैन भन्ने कुरा, कस्तो कस्तो स्ट्रगलहरू तपाईँले गर्नुभयो यसलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: हजुर है, अनि तपाईँले दामी प्रश्न सोध्नुभयो है, अनि हो मान्छेले सोध्छ के कुरालाई नै चर्चमा गएपछि निको हुन्छ, हो त्यो एक एक एक स्टेपसम्म थियो त्यो कुरा विश्वास त्यो निको हुने, तर त्यसको स्टेप पछि त कतिवटा स्ट्रगल भयो नि, त्यही त एउटा प्रभु येशूलाई पछ्याउनु प्रभु येशूलाई विश्वास गर्नु भनेको चाहिँ सबै कुरा सम्पन्नता भएको कारणले गर्दा हामीले प्रभुलाई पछ्याउने होइन, किन भन्दाखेरि एउटा इक्जाम्पलको लागि एउटा श्रीमती एउटा एउटा श्रीमान एउटा हुनु एउटा छोरी मान्छे अब बिहे गरेर एउटा छोरा मान्छेको घरमा गइसकेपछि ऊ दुःख ऊ के सुखमा ऊ सुख मात्र उसँग हुन्छ त होइन नि त, ऊ त दुःखमा पनि त उसँग ऊ के नमराउन्जेलसम्म उसले एउटा कमिटमेन्ट गरेर म तिम्रो श्रीमती हो भनेर ऊ एक एउटा केटाको लागि बसेको हुन्छ नि त, प्रभुसँगको पनि हाम्रो हिँडाइ चाहिँ त्यही हो क्या घनिष्ठता भन्ने कुरा, जब यो कुरा मान्छेले बुझ्यो भने चाहिँ उसलाई उसलाई छ नि जस्तो यो परिस्थिति आए पनि उसले त्यो कुरालाई समातेर हिँड्न सक्छ क्या, अनि मैले मेरो लाइफमा मैले मेरो यो जर्नीमा हिँड्दै गर्दा मैले प्रभुलाई सबैभन्दा मजाले स्ट्रङली पक्रेको चाहिँ जब मलाई साह्रो पऱ्यो नि त्यो अवस्थामा मैले कति समय मैले एन्सर पनि देखिनँ, तर त्यो कुरा मैले पक्रेँ, मैले भने नि फिनान्सियलको कुराहरू भन्दाखेरि गाह्रो थियो अब हामीलाई धेरै गाह्रो नै भनौँ न, त्यो कारणले गर्दा म सानै उमेरमा विदेश गएँ, 17 वर्षकै उमेरमा म विदेश गएको, अनि मलाई 13-14 वर्षको उमेरमा प्रभुले मलाई बोलावट दिनुभएको रहेछ, त्यतिखेर सामु दादालाई अझ पनि याद छ मलाई, सामु दादाले वचन दिनुभएको थियो नि को जाने कसलाई पठाउने भन्ने कुरा चाहिँ यसै यहाँको बोलावटबाट वचनबाट रहेछ, त्यतिखेर मलाई के बुझ्नु बाइबल त पढ्थेँ तर थिएँ, अनि त्यो वचन यस्तो छुयो मलाई, अनि त्यतिखेर भर्खर भर्खर हाम्रो ज्ञानेश्वर चर्चमा चाहिँ सबैजनालाई बाहिरतिर चाहिँ सेवाकाईको लागि पठाउनु हुन्थ्यो है, अनि त्यो टाइममा पठाउँथ्यो नि मैले प्रभुलाई भने प्रभु म त अहिले सानै छु, मेरो जब एसएलसी सकिन्छ मेरो पढाइ सकिन्छ म पनि गर्छु, अहिले चाहिँ म उभिदिनलाई नि त्यो सानोमै मेरो जीवनमा चाहिँ भित्र बोला त उभिए भन्दै गर्दा मैले भनिनँ, तर जस्तै अब एसएलसी त्यहाँ गएर गरेँ अनि त्यसको बादमा म घरमा गएँ, घरमा गइसकेपछि गाह्रो अब म आफै काम गरेर म आफै कलेज पढ्न थालेँ, तर प्रभुले भित्रबाट बोलावट दिनुभएको थियो, त्यो भएको कारणले गर्दा नि मैले अब गर्न सकिनँ त्यो एउटा फिनान्सियलको कारणले, म 17 वर्षमै विदेश गएँ, मैले
1: कामकै लागि
0: हजुर हजुर घरको काममा गएथेँ म, अनि त्यहाँनिर 4.5 वर्ष मैले स्ट्रगल गरेँ है, अनि त्यहाँनिर काम गर्दै गर्दा धेरै कुराहरू भयो 4 वर्षमा, अब मैले अब भनौँ न अब त्यो टाइममा मैले मजाले त्यो टाइममा हुन्छ नि एउटा मजाले कमाइ नै राखेको थिएँ, तर जस्तै म छुट्टीमा आउँदै गर्दा चाहिँ एउटा मेरो दिदी हुनुहुन्थ्यो, हामी दिदी अनि मेरो साथी हामी बसेर हामी जसरी प्रार्थना गर्दै थियौँ, के कुरालाई देखेँ भन्दाखेरि मैले त्यो टाइममा चाहिँ दिदीले एउटा भिजन देख्नु भयो नि प्रभुले तपाईँ तिमीलाई चाहिँ भनेछ तिमी फर्केर नजाऊ तिमी यहीँ बस, किन भन्दाखेरि एक महिनाभित्रमा तिमीलाई प्रभुले यो भन्नुहुन्छ, मैले विश्वास त्यो टाइममा के गर्यो डर लाग्यो अरे यदि मैले के रङ अब त्यो टाइम भनेको थिएँ तिमीले त्यो बोलावटलाई पक्रेन भने चाहिँ तिम्रो जीवन ठुलो घटना गर्छ भने के, अनि त्यो डरले नि म त अनि होइन होस् म जाँदिनँ भने फेरि मम्मीले भने होइन तैँले भिजा गरेर आएको छ त जानुपर्छ छोरी झुट बोलेको जस्तो हुन्छ जानुपर्छ भने, तर त्यो निराशा पर्ने म गएँ, तर परमेश्वरको आवाज परमेश्वरको बोलाट पाएर जब हामी डिनाई गर्छ नि हाम्रो जीवन ठुलो घटना घट्दो रहेछ भने मैले थाहा भएँ, जब म विदेश गएँ अनि मेरो लाइफमा ठुलो घटना घट्यो होइन, अब मेरो आफ्नै मेरो सबै अब जुन मैले कमाएको पैसाहरू मसँग रहेन त्यो कुराहरू सबै गए, म डिप्रेसनमा गएँ, म सुसाइड विदेशमा विदेशमा हुँदै गर्दा मेरो पैसाहरू अब त्यसरी नै सक्यो होइन, अनि अब मैले युज गर्न पाएन अब त्यो कुरा अब छ, अनि त्यो हुँदै गर्दा चाहिँ म डिप्रेसनमै गएँ म

0: प्रभुलाई चिनेको मान्छे हेर्नुहोस् है, म प्रभुलाई चिनेको मान्छे, म डिप्रेसनमा गएँ, मैले तिनचोटि चारचोटि मैले सुसाइड गर्न खोजेँ, अनि राति कौशीमा जान्थेँ नि, प्रभु तपाईँ हुनुहुन्छ र तपाईँ भएको भए मेरो लाइफमा किन यो हुन्थ्यो र भन्थे. अनि त्यो टाइममा त्यस्तो भएर गएँ. अनि तर त्यो टाइममा इभनै पनि अब हुन्छ नि एउटा सबै पनि हुँदैन रहेछ, एउटा हाम्रो माहौल चर्चको फ्यामिली भन्छ नि त्यो टाइममा हुँदैन रहेछ,
1: दुःखको बेलामा एक्लै भइन्छ.
0: अनि त्यो टाइममा मम्मीको मेरो अनि इभन घरमा पनि एकदम झगडा त्यस्तै हुने. अनि म कतिचोटि मर्नलाई मुसाको औषधि लिन गएन कि कौशीबाट हाम फालेन कि कौशीबाट हाम फालेन मेरो ठुल्बाले समात्नु भएको थियो. अनि तर मैले एक दिन चाहिँ यति नै गाह्रो, त्यसपछि अब हाम्रो मेरो भाइ छ अहिले विदेशमा छ, अनि त्यो भाइ यति साह्रो त्यसपछि त्यो सिचुएसनको कारणले घर परिवारको सिचुएसनको कारण मेरो भाइ पनि ड्रग एडिक्टमा गयो, यति नराम्रो कुलतमा पस्यो है. अनि त्यो भाइलाई अनि सुधार्नको लागि चाहिँ हाम्रो बाइबल ट्रेनिङ नेमियाको 3 महिनाको बाइबल ट्रेनिङ हुन्थ्यो, अनि त्यहाँ गयो. अनि अब मलाई त सबै चर्चले रिजेक्ट गर्यो नि, तैँले अब यस्तो दशांश भेटी नदिएर तेरो यस्तो भएको यस्तो यस्तो भन्थ्यो क्या. अनि तर मलाई थाहा थियो नि त, अनि सबै इभन चर्चबाट पनि अब सबै कुराबाट पनि डिनाइ गरेको त्यो टाइममा. तर जस्तै त्यो ट्रेनिङमा गयो अनि प्रभुले मलाई एउटा भिजन खुल्लै आँखाबाट दिनुभयो, यति धेरै मान्छेहरूको हातहरू निकालिकन मलाई पानी दिऊ मागिरहेको थियो, त्यो चाहिँ मलाई बोलाउँदो रहेछ. अनि मेरो भाइ गइसकेपछि म त्यो ट्रेनिङ गएँ, अनि त्यो ट्रेनिङ गएर आएपछि म प्रार्थनामा फास्टिङमा 40 डेजको फास्टिङमा बसेँ. अनि मैले प्रभुलाई भने मैले इजरायलको लागि फेरि प्रोसेस गरेको थिएँ. अनि इजरायलको लागि मैले प्रोसेस गर्दै गर्दाखेरि इजरायलको लागि मेरो लागि भएन, यदि प्रभु तपाईँको इच्छा छैन नि ठिकै छ नहोस् भनेको भएन, तर पैसा त चाहियो नि त फेरि होइन, त्यतिकै त
1: हो नि,
0: अन्त त्यतिकै गर्न सक्दैन. अनि फेरि मैले प्रार्थना गरेँ होइन प्रभु म जानु पर्दो रहेछ भने, त्यसको बाद मैले टर्कीलाई एप्लाई गरेँ, मैले प्रार्थना गरेँ, त्यो चाहिँ मेरो लागि हुन्छ नि एउटा ब्याक्टिजमै लिएको जस्तो भन्छु टर्की चाहिँ. अनि टर्कीमा गएँ, टर्कीमा दुःख गरेँ, अब धेरै छ त्यहाँनिर स्ट्रगलहरू गरेँ, अब कस्तो कस्तो ठाउँमा पुगेँ होइन, कतिवटा घरले मलाई रिजेक्ट गर्यो, काम गर्न जाँदाखेरि रिजेक्ट गर्यो, कतिचोटि टोयलेटको दराजमा मेरो बाइबल हुन्थ्यो, खानेकुरा हुन्थ्यो, किचनमा सुत्नु पर्थ्यो होइन. अनि त्यो स्ट्रगल त्यो पेनमा चाहिँ मेरो प्रभु हुनुहुन्थ्यो, इभन मेरो आमा बाउ हुनुहुन्थेन, मेरो आमा बाउलाई पनि म भन्छु क्या. अनि त्यो टाइमिङमा मैले प्रभुसँग प्रार्थना गरेँ, म नेपाल फर्किन्छु भन्दाखेरि मैले प्रार्थना गर्दै गर्दाखेरि त्यतिखेर मैले जब पाएँ टर्कीमा. अनि त्यो जब पाइसकेपछि चाहिँ मैले त्यो घरमा मैले प्रभुसँगको घनिष्ठता अझै बुझ्न थालेँ. अनि मेरो लाइफमा मैले जुन कुरा मेरो बोलावटलाई इग्नोर गरेँ नि त, त्यो इग्नोर गरेको कारणले गर्दा मेरो लाइफमा मैले कमाएको जति सबै गुमाएँ नि त. अनि आज यहाँ जतिजना सुन्दै हुनुहुन्छ नि, म एउटा कुरा हुन्छ, हामीले प्रभुको आवाज चाहिँ कहिले समय मधुर आवाजमा सुन्छ, कसै समयमा हामीलाई अगमबाडी आउँछ, त्यो कुरालाई चाहिँ हामी सोध्नुपर्छ प्रभुलाई, त्यो कुरालाई सोधेर त्यो कुरा लिनुपर्छ है. त्यो हुन्छ नि हामीले हल्का सोच्छ, तर प्रभुको आवाज चाहिँ यस्तो हाम्रो लागि त्यो भनेको छ नि यर्मिया 29:11 हामीलाई भविष्य दिनलाई उद्देश्य दिनलाई भन्नुभएको छ, हाम्रो हानिको लागि होइन भन्छ. तर हामीले त्यो कुरालाई नबुझ्दै गर्दा चाहिँ हाम्रो जीवनमा त्यो कुरा हुँदो रहेछ क्या. अनि म जसरी टर्कीमा गएँ, अनि टर्कीमा गइसकेपछि म त्यतिकैमा अनि म प्रार्थनामा बसेँ, अनि म प्रार्थनामा बसेँ, त्यसपछि मलाई प्रार्थना पनि जान्दैन थियो त्यतिखेर, त भर्खर हुर्किँदै थिएँ म, अगाडि त ठिकै थिएँ. तर जसरी अनि मेरो एकजना दाजु हुनुहुन्छ, मेरो मेन्टर हुनुहुन्छ, उहाँ सोलोमन राई भन्ने, अनि उहाँले मलाई मेन्टर गर्नुभयो कि, अनि म कसरी प्रार्थना गर्ने दाजु, अनि उहाँले मलाई सिकाउनुहुन्थ्यो एभ्री कुरा, म भन्थेँ उहाँले मलाई सिकाउनु. मैले त्यसैपछि प्रभुको आवाजलाई सुन्न थालेँ. अनि मलाई चाहिँ याद छ एक दिन म भ्याकुम गर्दै थिएँ, अनि मलाई मेरो म्यामहरू सबै बाहिर जाँदा मैले भ्याकुम छोडेँ, म प्रार्थना बसेँ, मैले कानमा क्लियर आवाज मान्छेले बोलेको जस्तै तपाईँको आवाजमा सुन्छु नि, त्यसरी आवाज सुन्छ नेपाल फर्किए भन्यो. अनि अब यो त को मेरो माइन्ड बोलेको होला भने होइन भने होइन. अनि त्यसको बादमा मैले कति पास्टरहरूलाई सोधेँ, अनि मैले सोधेँ, त्यसको बादमा अनि उहाँ एकजना पास्टर उता युएसएको हुनुहुन्छ, अनि त्यो पास्टरले मलाई के भन्यो भन्दाखेरि, अनि मैले सोचेँ न अरूले डक्टर बनेर, अब कसैले हामीलाई इन्सपायर हुन्छ नि त डक्टर बन्न, कसैलाई नर्स बनेर नर्स हुनु, अनि सायद मलाई पनि त्यस्तै भएको कि भनेर सोच्थे. तर उहाँले भन्नुभयो होइन, तिमीलाई बोलाउट छ, यदि तिमीले आफ्नो बोलाउटमा तिमी यसपालि पनि गएन भने तिम्रो जीवन ठुलो फेरि हानि हुन्छ भने. मलाई त्यो अगाडि घटनाले मेरो माइन्ड नै अब भएको थिएन, होइन प्रभु यसपालि चाहिँ म जान्छु भने. अनि मैले लगभग 7 महिना म फास्टिङमा बसेँ, म प्रार्थनामा बसेँ, अनि इभन म त्यहाँको इन्टरनेसनल चर्च हुन्थ्यो, अनि त्यहाँ चर्चमा जाँदाखेरि पनि चर्चको मान्छेहरू भन्छ तेरो जीवनमा बोलाउँछ, अनि तँभित्र यो छ भने छक्कै पर्थ्यो कि, इभन उनीहरूमा त्यो सेन्स हुँदो रहेछ. अनि अब किन होला, त्यतिखेर त मैले बुझेको थिएन कि, तर जस्तै म जसै म त्यो बादमा म फर्के अनि म नेपालमा फर्के, नेपाल फर्केको 3 महिना बादमा के भयो त, लकडाउन कोरोना भयो प्रभुको योजना. अब अगाडि त प्रभुले छिटो नेपाल जा भन्नुभयो, अनि मैले प्रभुलाई अगाडि पनि मैले भनेको थिएँ प्रभु एकछिन त कमाउँछु अलिअलि पनि हुन्छ नि मेरो फ्यामिली सेटल, त्यता म सेटल हुन लागेको थिएँ किनकि मेरो फ्यामिली एकदम राम्रो थियो, मैले त्यहाँको सिटिजनसिप पाउनेवाला थियो, मेरो फ्यामिली सबै इभन स्टिल उहाँ मसँग बात मार्नुहुन्छ. अनि किन उनीहरूले मलाई विश्वास गर्यो भने त्यो फ्यामिलीमा चाहिँ एउटा नानी हाम्रो म्यामको चाहिँ प्रेग्नेन्ट होइन, अनि त्योभन्दा अगाडि ठुलो छोरी चाहिँ क्यान्सर लगाएर मरेको, अनि त्यो कारणले गर्दा अनि म चाहिँ क्रिस्चियन हो, म तपाईँको लागि प्रार्थना गरिदिन्छु अनि तपाईँको पेटमा भएको नानीलाई चाहिँ केही पनि हुँदैन भने मैले भनेको थिएँ, जसरी हामीले यो घटना हुनुभन्दा अगाडि है, अनि जसरी त्यो प्रार्थना गर्यो त्यो नानी निको भयो, अनि त्यो नानी अहिले 5-6 वर्षको भयो, त्यो नानी साउनीले त्यो इभन ऊ मुस्लिम हो तर उसलाई विश्वास छ कि, अनि हाम्रो आमा र मम्मी र म बसिकन हामी 1 हप्तासम्म कन्टिन्यू प्रार्थनामा बस्यो, अनि उनीहरूले त्यो मिराकललाई देख्यो नि त, अनि त्यो देखेर नि त्यसपछि मेरो घरमा अब मेरो स्यालेरीदेखि लिएर मेरो अब मलाई सुनहरू दिने कपडाहरू दिने यति माया गर्ने स्टिल पनि भन्छ, अनि तिमीहरू जस्तो चाहिँ कोही पनि के अरे तँ जस्तो चाहिँ छैन आइजहरू मिला भन्नुहुन्छ क्या, अनि त्यो उनीहरूले त्यो विकनेस गरिदिएको कारणले गर्दाखेरि पनि तर मलाई राम्रो त्यतिखेर कमाइरहेको थियो, अब लग्जरी लाइफै जिरहेको थियो, महँगो महँगो है लाएर खुवाएर, अहिले जसरी म सिम्पल सिटी भएर हिँड्ने त्यस्तो थिएन म, अब पहिला म एकदमै अब ब्रान्डेड लुगा अब हुनु न, अब हामी त्यो टाइममा म अलिकति च्यातेको लुगा लगाएर हिँड्न, त्यो भइसकेको छ मान्छे कस्तो है आफ्नो त्यो एउटा आफूलाई प्रभुले कहाँबाट उठाएको हामी बिर्सिन्छौँ नि, त्यो कुरा भएर गइसकेको थियो, तर प्रभुले मलाई भन्नुभयो त नेपाल जानुपर्छ भन्नुभयो. जस्तै म नेपालमा आएँ, नेपालमा आएको 3 महिना बादमा चाहिँ टोटल्ली लकडाउन भयो, कोरोना भयो, अनि अब टर्कीमा त त्यसरी त बस्नु पाउँदैन, अनि कति मान्छेहरू नेपाली दिदीबहिनीहरू मर्यो नि त्यहाँनिर, अब हस्पिटलबाट सुसाइड गरेर मर्यो, अनि म अहिले फर्केर हेर्दाखेरि कस्तो लाग्छ भने प्रभुले मलाई त्यस्तो ठाउँबाट बचाउनु भएको रहेछ भन्ने हुन्छ क्या. अनि त्यो कुरालाई देखेर चाहिँ म नेपाल फर्केँ, हुन त अब नेपालमा आउने एउटा छुट्टै एउटा योजना थियो होला, त जसै नेपालमा आएँ, अनि नेपालमा आएर प्रभुले मलाई दिनुभयो, त्यसको बादमा मेरो घराना मैले जुन भने नि अघि न म 13-14 वर्षको हुँदा मैले जुन भिजन प्रभुलाई भनेको थिएँ म ब्याग बोकेर भन्दा पनि त्यो कुरा चाहिँ म 27 वर्षको उमेरमा मैले पुरा गरेँ है. म त्यतिखेर नेपाल आउँदा 27 वर्षको थिएँ, अनि 27 वर्ष हुँदा चाहिँ जुन मेरो पास्टरनी आमा हुनुहुन्छ अनि उहाँले मलाई पहिलो चाहिँ क्यान्सर लागेको ठाउँमा मलाई लानुभयो तिमीले प्रार्थना गर भनेर, त्यसपछि सेकेन्ड टाइममा मलाई गाउँमा लानुभयो, म त्यस्तो गाउँमा जाने मान्छे पनि थिएन, डर लाग्थ्यो बाटोहरू देख्दाखेरि गाडी पल्टेला हुन्थ्यो कि गाडी समातेर हिँड्थ्यो म है, अनि परमेश्वरले मलाई त्यही गाउँमा त्यसरी दिनुभयो है, अनि
1: त्यसरी नै हिँडिरहनु भएको छ. अघि हजुरले भन्नुभयो नि होइन, एउटा फाइनेन्सियली रूपमा एउटा भनौँ न सुरुवात गरेर एउटा राम्रो ठाउँमा पुगिरहेको समयमा त्यो छोडेर होइन अब यहाँ आएपछि के गर्ने भन्ने त थाहा हुँदैन, सेवकाई त हो र पनि त्यो पछाडि नेपालमा आइसकेपछि फाइनेन्सियली स्ट्रगल अथवा अरू पारिवारिक माहौल कस्तो भयो हजुरलाई?
0: त्यसको बादमा पनि आएर अब स्ट्रगल त लाइफमा भइ नै रहन्छ होइन, तर पनि त्यो हुँदै गर्दा चाहिँ के कुरा भयो भन्दाखेरि म नेपालमा आएँ, प्रभुले मलाई भिजनहरू दिनुभयो कुन ठाउँमा जानुपर्ने, अब मलाई जसरी म मलाई प्रभुले मेरो घरानामा मेरो गाउँमा जानुपर्छ, अनि त्यसको बादमा म गाउँमा गएँ, त्यतिखेरसँग त आफूसँग कमाइ थियो, अनि म आफ्नै पैसाले पनि म सेवाकाई गरेँ, मलाई त्यो कसैले पनि, अनि म गएँ त्यहाँनिर मलाई प्रभुले पाल्पा पठाउनु भयो, मलाई अडियो भोइस आयो, म पाल्पामा गएँ, अनि त्यसरी नै सेवाकाई गर्दै गयो. स्ट्रगल त हुन्छ तर यदि परमेश्वरले तपाईँलाई फुल टाइम बोलाएको छ भने प्रभुले पुर्याउनुहुन्छ है, हामीले कसैसँग माग्नु पनि पर्दैन, तर जब तपाईँ फुल टाइम प्रभुसँग चाहिँ हामीले माग्नुपर्छ प्रार्थना गर्दाखेरि. मेरो अगाडिको टाइममा सायद प्रभुले त्यो प्रिपेरेसन बनाउनु भएको थियो रहेछ, त जस्तै म नेपालमा प्रभुले मलाई भने नि मैले अडियो भोइसै पाएको, अनि म नेपाल जाने, अहिले म नेपाल आएको 2019 आएको, म 25 भयो, अहिलेसम्म प्रभुले मलाई पुर्याइरहनु भएको छ. अब कसरी पुर्याउनु भएको छ त्यो पनि मलाई पनि थाहा छैन है. अब
1: जस्तो यही कुरालाई मैले जोड्न चाहे, अहिले धेरै जस्तो मान्छेहरू सेवकाई गरिरहेको, सेवकाई छोड्नुको कारण होइन र सेवकाईमा उत्रन डराउनुको कारण होइन, धेरैपटक परिवारले यसमा चाहिँ अलाउ नगर्नुको कारण होइन, तिमी सेवकाईमा जाऊ नभन्नुको कारण चाहिँ अघि हजुरले भनेको जस्तो एउटा आर्थिक कुरा पनि हो कि, सेवकाई गरेर पैसा पाइँदैन, कमाइँदैन, त्यसले सेवकाई गरेर परिवार चल्दैन, होइन कसरी परिवार चल्ने त कसरी चलाउने त तिमीले कमाउनु पर्छ भनेर कति धेरै अहिले नेपालमा अन्य युथहरू मात्रै नभइकन अन्य मानिसहरू मात्रै नभइकन इसाईहरूमा पनि मण्डली खाली छ कि अहिले युथहरू सबै विदेश गइरहनु भएको छ. यदि हुनुभएकोहरू पनि छ हुनुहुन्छ भने पनि उहाँहरूले पनि अब यहाँ सकिएन हजुर भाइ चाहिँ अब अलिकति लग्जरियस लाइफ परिवारलाई दिन सकिएन आफैले जिउन सकिएन ब्रान्डेड कुराहरू गर्न सकिएन यी विभिन्न किसिमको कुराहरूको चुनौती छ संसारमा रहँदा बस त्यो कारणले गर्दा उहाँहरूको टार्गेट भनेको सेवकाईलाई छोडेर होइन अब यो सबै कुरा छोडेर विदेश सिक्नु भएको पनि छ र सेवकाईमा आउन नआउनुको रिजन पनि त्यही नै छ कि आर्थिकै छ. अनि अघि हजुरले भन्नुभयो यो यदि हामी प्रभुमा छौँ भने चाहिँ प्रभुले पुर्याउनु हुँदो रहेछ होइन त्यस्तो व्यक्तिहरूको लागि के भन्न चाहनुहुन्छ जसले चाहिँ होइन एउटा सेवकाईमा बोलावट हुँदा हुँदै पनि अब भनौँ न कतिवटा स्ट्रगल आएको छ होला परिवार पाल्नुपर्ने जहान हुन्छ बच्चा बच्ची हुन्छ परिवार हुन्छ उहाँहरूलाई अब त्यो कारणको एउटा रिजन देखाएर चाहिँ सेवकाई छोड्ने व्यक्तिहरूको लागि के भन्न चाहनुहुन्छ.
0: पहिलो सुरु चाहिँ आफ्नो बोलावट चाहिँ एकदम त्यो चाहिँ सबैभन्दा कसले बोलाऊ मान्छेले बोलाएको कि चर्चले बोलाएको अब कसरी हुन्छ नि चर्चले तिमी सेवकाई गर तर के उसलाई पर्सनली प्रभुले बोल्नु भएको छ त यो सारा ब्रह्माण्डलाई प्रभुले बनाउने परमेश्वर बोल्नुहुन्छ पहिला सुरु चाहिँ तिमीलाई कसले बोलाएको स्वर्ग र पृथ्वीले बनाउनेले के हामीलाई जुटाउन सक्नुहुन्छ र सक्नुहुन्छ नि त म चाहिँ यो कुरामा एकदमै मेरो लाइफमा भएको यो कुरा म देख्छु तर अहिले अनि म अर्को कुरा के भन्न चाहन्छु भन्दा हो कतिजनालाई प्रभुले सेवकाई दिनुहुन्छ बोलावट दिनुहुन्छ तर कति सबैजनालाई चाहिँ दिनुभएको छैन अहिले जति पनि सेवकाईमा निस्किएको मान्छेहरू छ नि कतिचोटि हामी इन्सपायर अघि मैले भनिहालेँ नि कसैलाई डक्टर बनेर डक्टर बन्न मन लाग्छ ल उसले त्यस्तो गर्यो उसले चङ्गाई काम गर्यो ल म पनि गर्छु हो प्रभुले वरदान दिनुहुन्छ तर के प्रभुले तिमीलाई सेवकै बोलाएको त यो चाहिँ जान्न जरुरी छ. यदि यो कुरा प्रभुले बोलाएको भने प्रभुले तपाईँको शिरदेखि पुछारसम्म प्रभुले पाल्नुहुन्छ म चाहिँ त्यति म कन्फिडेन्स हातमा भन्न सक्छु तर तिमी अरूले देखेर म गर्छु भनेर त्यो गर्यो भने चाहिँ तिमी नराम्रो तारे डुब्छौ यो चाहिँ हो किनभने म आफै पनि मैले यो लाइफमा ऊ गरेको अनि हामी कस्तो कस्तो कुराको लागि भरोसा गर्छौँ भने के रुपियाँ पैसाको लागि प्रभुले भरोसा प्रभुले दिनुभएको छैन र जुटाउनु हुँदैन र हुन्छ नि त एलियालाई कागले खुवायो भने के हामीलाई अहिले खुवाउनु सक्नुहुन्न. अहिले के छ भन्दाखेरि अहिलेको यो जेनेरेसनमा पुस्तामा हामी के कुरा हामीलाई दुइटै मनपर्छ लग्जरी लाइफ पनि मनपर्छ दुइटै खुट्टामा त डुङ्गा हालेर त सक्दैन. यदि त्यो टाइममा पुग्न जति पनि हाम्रो अब अग्रज हुनु अगाडि सेवकाई गर्ने व्यक्तिहरू हुन्छ हाम्रो सामु दादा होइन ज्ञानेश्वर चर्चको हाम्रो रोबर्ट बडा हुनुहुन्छ रोबर्ट कार्तिक गुरुबा यति अनर गर्छु सायद उहाँहरू कारणले गर्दा नि ममा त्यो बिउ छरेको छ भन्छु क्या अनि उहाँहरूले आफ्नो भूमिलाई छोडेर दार्जिलिङ जस्तो ठाउँ छोडेर यता आउनुभयो के उहाँहरूले कसरी चाहिँ गर्नुभयो होला तर एउटै कुरा उहाँले माथिको कुरालाई हेर्नुभयो नि त. अनि म एउटै कुरा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामी जति पनि अहिले सेवकाई पहिला सुरु चाहिँ प्रभुलाई सोध्नुपर्छ मान्छेलाई सोध्नुभन्दा पनि पहिला सुरु चाहिँ प्रभुलाई के प्रभुले मलाई बोलाएको र त्यसको बादमा चाहिँ प्रभुलाई सोध्नुपर्छ कुन चाहिँ टाइमिङमा म निस्किने अथवा प्रभुले त्यो टाइमभन्दा अगाडि प्रिपेरेसनमा लानुहुन्छ जसरी मलाई प्रिपेरेसनमा लानु भयो नि त अगाडि वर्षमा त्यो प्रिपेरेसनमा लानुहुन्छ र त्यो प्रिपेरेसनमा कहिले कहिले एक रुपियाँ पनि हुँदैन एक रुपियाँ पनि हुँदैन तर त्यो एक रुपियाँ नहुने त्यो टाइमिङमा चाहिँ तपाईँ कसरी चाहिँ फेथफुल भइरहेछ के प्रभुले दिएको जिम्मेवारी पुरा गर्दैछ त कि पैसामा डिपेन्ड गरेर प्रभु मलाई पैसा दिन्छ र हामीको समयमा चर्चको स्यालेरी हेर्छौँ कसैको के स्यालेरी होला त्यो पनि एउटा सेवकाई हो म मान्छु तर कतिजना चाहिँ यस्तो हुन्छ कि भित्र एउटा बोलावट हुन्छ क्या अब त्यो प्यासन हुन्छ नि कसैलाई फुटबल खेल्ने रहर हुन्छ कसैलाई के गर्ने मलाई चाहिँ त्यो कसैले बोलाएको होइन कि म भित्र चाहिँ एउटा म प्रभुलाई गर्छु मेरो दुई मुठी सास हुन्छ म प्रभुलाई गर्छु भन्ने त्यो भएको कारणले चाहिँ मलाई त्यो मसँग भएको नि सबै कुरा गरेर मैले पहिला सुरु गरेको हो नि त त्यसको बादमा चाहिँ प्रभुले इस्टाब्लिस गरेको अनि म चाहिँ अहिलेको जवानहरूलाई चाहिँ के भन्छु भन्दाखेरि चाहिँ बाहिरको अरूले गर्यो अरूले भन्यो भन्ने कुरा होइन तर प्रभुले के तिमीलाई बोलाएको हो त र बोलाएको भने कहिले बोलाएको त्यो चाहिँ क्लियर सुन्नुपर्छ अनि प्रभुले प्रिपेरेसनमा लान्छ कसै कति समयमा चाहिँ मेन्टरिङको हुन्छ नि एउटा अन्डरिङमा बसिकन सिक्नुपर्ने हुन्छ अनि एउटा चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ हामी विश्वासी भन्छौँ तर हामीमा विश्वासै छैन हामी विश्वासै गर्न सक्दैनौँ.

0: क्लासमा गएँ कि, अनि त्यो टाइमिङमा चाहिँ मैले सेवा र सेवकाई भन्ने कुरा चाहिँ मैले त्यो टाइममा पोइन्टलाई भेटाएँ कि. कसरी भन्दाखेरि म यति साह्रो एउटा व्यक्तिलाई मन पराउँथे, अब हुन्थ्यो नि त्यो एउटा माया, एउटा लगाव, अब फ्युचर त्यो कुरालाई देखेँ. तर अब त्यो रिजेक्सन होइन, त्यो ठाउँ अब उहाँले त्यो कुरालाई रिजेक्ट गरे, त्यसपछि म एकदम टुटेँ. अनि मसँग हो एउटा सेवक भनेर त अगाडि चिनिन्थ्यो, सेवकाईमा कुदिरहेको हुन्थ्यो, बाहिरी रूपमा नचिने म कुदिरहेको हुन्थेँ. तर त्यो पछि म आइसोलेसन भएँ, म एकदमै डेन्जर. अनि म त्यो टाइमिङमा जसरी प्रभुसँग म कोही त्यतिखेर म अब हुन्छ नि कोहीसँग पनि बोल्दिनँ थिएँ, म एक प्रकारको डिप्रेसन भनौँ न, मान्छेले हेर्दा चाहिँ डिप्रेसन, इभन मेरो आमाले त्यस्तो देख्नुहुन्थ्यो. तर म जब कोठाभित्र चाहिँ मेरो बिहानदेखि बेलुकासम्म, अब कति मान्छेले यो कुरा नपत्यो, तर म बिहानदेखि बेलुकासम्म रातभरि पनि अब कति घण्टा, 6 घण्टा 3 घण्टामा रुएरै बिताउँथे. तर म प्रभुको वेदीमा गएर म पोख्थेँ क्या, प्रभुलाई भन्थेँ, प्रभु मलाई साह्रो भयो, मलाई गाह्रो भयो. त्यो टाइममा मैले भिजनहरू देख्थेँ क्या, प्रभु यसो रगतामै भएको शरीर लिएर आउँथे नि, तैँले क्रुसलाई बोक्नुपर्छ, तैँले कुरा मैले बुझ्दिनँ थिएँ त्यो टाइममा. अनि त्यो टाइममा प्रभुले मलाई श्रेष्ठ गीत 1:4 पनि प्रभुले मलाई गीत दिनुभयो होइन. अनि मैले त्यो टाइमिङमा चाहिँ त्यो टाइममा चाहिँ यति साह्रो म प्रभुसँग प्रेममा फँसेछु कि, मैले छु नि एउटा रिजेक्सनको बाटो भएर जाँदै गर्दा एउटा हुन्छ नि एउटा प्रेम खोज्छ नि त एउटा छोरी मान्छेले, त्यो प्रेम चाहिँ मैले डल्लै मैले यीशु ख्रीष्टबाट त्यो टाइमिङमा भेटाएँ. अनि त्यो टाइमिङमा भेटाउँदै गर्दाखेरि इभन मेरो मम्मले भन्थ्यो, छोरी त डिप्रेसनमा गएछ, त मेरो छोरी कोठामा जान्थ्यो, मऱ्यो कि क्या हो, सुसाइड गऱ्यो कि क्या अहिले भन्नुहुन्थ्यो. तर म भित्र कोठामा गएर अनि त्यो टाइममा चाहिँ यति साह्रो प्रभुले मलाई सम्हाल्नु भयो, त्यो टाइम यति साह्रो प्रभुको प्रेम. अनि भनेको छ नि दुध खुवाउने आमाले त बिर्सिएर जानेछन्, म तँलाई बिर्सिने छैन भनेछ नि. हामीले चिनेको परमेश्वर चाहिँ यस्तो शक्तिशाली छ कि, तपाईँले प्रेमलाई प्रेमिका खोज्दै हुनुहुन्छ, तपाईँको लभर अफ सोल भन्छ नि दाउदले भनेको छ, तपाईँ मेरो प्राणको, तपाईँ मेरो कचोडाको हिस्सा भनेको छ नि. त्यो चाहिँ त्यत्तिकै वचन त्यत्तिकै होइन क्या, त्यो चाहिँ रियल छ क्या. अनि अहिले कतिजना यो अहिले भिडियो सुन्दै हुनुहोला, कति जवान युथहरू विशेष गरिकन छोरीहरू छ जो चाहिँ अनम्यारिड भएको होला, कतिजना रिजेक्सनमा गएको होला. अनि मलाई के कुरा भन्नु मन लाग्छ भन्दाखेरि, मैले सिकेको मैले जानेको पार्टहरूमा चाहिँ कतिजना स्त्रीहरू त्यो अहिलेको जेनेरेसनमा झन् कति साह्रो लिभिङ रिलेसन, यो रिलेसनमा बस्नु त केही जस्तो लाग्दैन नि त, तर उनीहरूले यति साह्रो त्यो प्रेमलाई खोज्छ र उनीहरूले आफ्नो बडी सडी सबै दिन उनीहरूलाई केही पनि लाग्दैन. तर उनीहरू जसरी त्यो भत्किन्छ नि त्यो पार, त्यो भत्केपछि उनीहरू केही पनि भेट्टाउँदैन. तर आज कतिजना सुन्दै हुनुहुन्छ होला, सायद अन्य जातिहरू हुनुहुन्छ नि, प्रभुलाई नचिनेको सुने, इट्स ओके, नो इट डजन्ट म्याटर, त्यो ठुलो कुरा होइन. तर एउटै कुरा म आज यहाँबाट एउटा कुरा के कुरा भन्न चाहन्छु भन्दाखेरि, तिम्रो लागि चाहिँ यीशु ख्रीष्ट तिम्रो लागि मर्नु भएको हो, अनि तिम्रो लागि प्रभुले प्राण त्याग्नु भयो, तिम्रो आमाले तिमीलेर बिर्सेर जाला, तिम्रो माया गर्ने मान्छेले तिमीलाई छोडेर जाला, तर यीशु ख्रीष्टले चाहिँ कहिले पनि छोड्दैन. यीशु ख्रीष्ट चाहिँ रियल छ, जसरी म उहाँसँग बसेर बात मार्दैछु, यीशु ख्रीष्ट एकजनाले यसरी हुनुहुन्छ नि, यहाँ पनि हुनुहुन्छ. अनि यो कुरा बुझ्यो भने चाहिँ नि छोरी मान्छे कहिले पनि त्यो एउटा लो पोइन्ट हुँदैन. अहिले संसारमा छ नि छोरी मान्छे चाहिँ के गर्न सक्छ, तर बाइबलमा हेऱ्यो भने सुसमाचार हामीले पहिलो न पुरानो करारमा हेऱ्यो भने, पुरानो करारमा हेऱ्यो भने सेवकाई कहाँबाट सुरु भएको छ भन्दाखेरि स्त्रीबाट सुरु भएको छ. जसरी मोसालाई मार्नलाई होइन, मार्नलाई उसलाई कस्तो त्यो उसलाई मार्नलाई त्यो कति, जब मोसा मार्ने भने कति मान्छेहरूलाई त्यहाँनिर मारेछ, तर त्यहाँ दुईजना सुडेनी भनेको छ नि त्यो बच्चालाई जोगाउने, त्यहाँ दुईजना सुडेनी उनीहरूले चाहिँ परमप्रभुको डर मानेर त्यो नानीलाई चाहिँ लुकाएर राख्यो कति महिनासम्म भने चाहिँ सेवकाई चाहिँ त्यो हो क्या. मैले भन्न चाहेको चाहिँ सेवकाई भनेको चाहिँ पुलपिट, सेवकाई भनेको बाहिर फिल्डमा जानु होइन. जब परमप्रभुसँगको एउटा हुन्छ नि, उसले त्यो एउटा बच्चालाई जोगायो नि त्यो पनि उसको लागि सेवकाई. घरमा एउटा तपाईँ भात पकाउँदै गर्छ तर एउटा बच्चालाई हुर्काउँदैछ प्रभुको शिक्षामा, त्यो पनि सेवकाई. अनि म चाहिँ त्यो सेवकाई गर्दैछु, किनभने मलाई आफूलाई सेवक भनेर पनि त्यो भन्नुभन्दा नि म प्रभुलाई माया गर्छु. जुन टाइममा म एक्लो अवस्थामा थिएँ, जुन रिजेक्सनमा म गएँ नि, मैले लाग्थ्यो म आफ्नो अनुहार पनि ऐनामा हेर्न सक्दिने थिएँ, तर जब मलाई प्रभुले प्रेम गर्नुहुन्छ. अनि यसै यहाँको कुन चाहिँ भर्सना छ, जसरी एउटा दुल्हाले आफ्नो दुल्हाई हेर्दाखेरि यति साह्रो मजा लिनुहुन्छ नि, यीशु ख्रीष्टले हामीलाई हेर्दा नि त्यस्तो मजा लिनुहुन्छ अरे क्या, आनन्दित हुनुहुन्छ अरे क्या. अनि सपन्याको पुस्तकमा भनेको छ उहाँ हामीलाई हेरेर रमाउनुहुन्छ. प्रभु यीशुको रमाउने कारण चाहिँ को रहेछ भने हामीहरू हो क्या. अनि जस्तै मैले यो कुरा पवित्र आत्माले मलाई बुझाउनु भयो, म निको भयो नि, मैले ऐना हेरेँ, मैले आफूलाई सिङ्गारे, मैले झुम्का लाएँ, म आफूलाई राम्रो लाग्यो नि, त्यही टाइम म एउटा चर्चमा गएर मैले प्रार्थना गरेँ नि, एउटा दिदी लिटरली एउटा दिदी यत्रो पेट भएको थियो है, त्यो दिदी लिटरली इन्स्टेन्टली त्यो दिदी हिल भएको क्या, किन भन्दा म निको भएँ नि त. अनि हामी कतिजना दिदी बहिनी छ होला श्रीमानबाट अपहेलित भएको होला, छोरा छोरीबाट अपहेलित भएको होला, होइन र छ नि, त्यो एउटा चोट भएर गएको छोरी मान्छे चाहिँ एउटा इनोसेन्ट हुन्छ, उनीहरूको चाहिँ यति भावनामा चोट लागेपछि उनीहरूलाई के वार हुन्छ कि पार हुन्छ क्या, त्यो भएको कारणले गर्दाखेरि छोरी मान्छेलाई चाहिँ यति साह्रो सेन्सिटिभ भएको कारणले गर्दा नि उसले माया गर्यो भने यस्तो दियो ज्यानले गर्छ, उसले अब गर्न सकेन, उसले अब संसारको हिसाबले भन्दाखेरि उसले नुनदेखि लिएर सुनसम्म हेर्छ भन्छ नि, साँच्चै के हो नि, होइन एउटा छोरी मान्छेले नि त्यो अब कसैको उसले भनौँ न, अब बिहे गरेपछि पनि त्यो एउटा छोरी मान्छे बिहे गरेपछि श्रीमानको घरमा जान्छ, श्रीमानको घरमा जाँदै गर्दाखेरि उसले आफ्नो आफ्नो थरलाई आफ्नो आफ्नो जन्मजातसँग आमा बाउलाई छोडेर जान्छ, हो त्यही घनिष्ठता येशु ख्रिस्टलाई हामीले त्यसरी बुझ्यो भने चाहिँ हामीलाई चाहिँ पानी खाएर पनि हामी सेवाकाई गर्न सक्छौँ क्या. अनि मैले साधु सुन्दर सिंहको किताबलाई पढ्दा मजा लाग्छ, अनि है उहाँ तपाईँहरू सक्यो भने त्यो बुक पढ्नु भन्छ, त्यो कुराले म यस्तो इन्सपायर हुन्छ क्या. अनि के एउटा ठाउँमा उहाँ जानुभएको थियो अरे, अनि सबै मान्छेहरू चाहिँ क्यारिङ बोर्ड खेल्दै थियो अरे, अनि उहाँ चाहिँ हेरिरहनु भएको थियो, साथीहरूले सबैले खेल्न बोलाउनु भयो अरे, अनि आउन तिमी पनि खेल, म त खेल्दिनँ, म खेल्न सक्दिनँ भन्नुभयो. किन खेल्न सक्दिनँ भनेको अरे, मेरो त तिम्रो हात छ त किन खेल्न सकेन अन्त, यो दुइटै हात मैले यसुलाई दिइसकेँ, अब म खेल्न सक्दिनँ भन्नुभयो अरे क्या. अनि उहाँलाई एकचोटि सैतानले के प्रश्न गरे भन्दाखेरि, तेरो येशु त नर्गमा छ, तैँले चिनेको येशु त स्वर्गमा छैन, के गर्छस् त भने उहाँले भन्दै, मेरो येशु स्वर्ग नर्गमै छ भने पनि म नर्ग जान पनि तयारी छु, किनकि मेरो येशु जहाँ छ नि म त्यहीँ जान तयारी छु. यदि यो यो विश्वासीले यो यो यो जेनेरेसनमा यो पुस्ताले यो कुरालाई बुझ्यो भने चाहिँ नि सेवाकाई चाहिँ गरुङ्गो हुँदैन दिदी, सेवाकाई गरुङ्गो हुँदै हुँदैन. सेवाकाई भनेर हामीले बोझ एउटा जब जस्तो होइन, तर सेवाकाई भनेको चाहिँ प्रभुसँग एउटा इन्टिमेसी, प्रभुसँग माया अनि प्रभुसँगको घनिष्ठता हिँड्यो भने हरेक यात्रा हामी जित्न सक्दो रहेछ. अनि त्यही हो,
1: एकदमै आशिषमय कुरा भइरहेको छ. र हामीसँग हुनुहुन्छ उर्मिला गलानज्यू. एकदमै भनौँ न सजिलो छैन सेवकाई गर्न, होइन यहाँसम्म आइपुग्दा उहाँले धेरै उमेर पार गर्नु भएको छ, होइन र पनि यहाँसम्म आउँदाखेरि कति धेरै कुराहरू हामीले सुन्न पाएका छौँ, होइन तपाईँ हाम्रो जीवनमा पनि यस्ता कुराहरू होलान्, र हामीसँग धेरै समय बाँकी छैन, त्यो कारणले गर्दा नारी आवाजमा छौँ हामी. अब अघि हजुरले भन्दै हुनुहुन्थ्यो मलाई, बच्चा बेलादेखि नै तिमी छोरी होइनौ छोरा हो भन्नुहुन्थ्यो, त्यो हिसाबले मैले अहिले पनि फर्केर हेर्दा त्यस्तो लाग्छ भन्ने कुरामा, यो सृष्टिको कुरामा चाहिँ तपाईँ नारी हुनुभएकोमा कतिको खुसी हुनुहुन्छ, अनि नारी भएको कारणले गर्दा चाहिँ तपाईँले होइन नारीलाई भनेको नारी भएको कारणले गर्दा सेवकाईमा अप्ठ्यारो भएको अथवा समाजले फरक प्रकारले हेरेको त्यस्तो केही त्यो भोग्नु भएको कुराहरू केही छ?
0: त्यो त अभियसली हुन्छ नि, होइन अब उमेर पुग्दै गएपछि खै त्यो तैँले बिहे गरेको भन्ने त्यो प्रश्न आउँछ भने, अनि त्यो स्वाभाविकै छ भने अब एक दिन त होला नि, तर पनि तर विवाहै गर्नुपर्छ सेवाकाई गर्ने भन्ने चाहिँ छैन. किन भन्दाखेरि हामीले तपाईँले गएर हेर्ने भने अगाडिको पुस्तामा हेऱ्यो भने हो सेवाकाई गर्नलाई हामीलाई एउटा सपोर्ट त चाहिन्छ, तर पनि त्यो भएन भने सेवाकाई गर्छ. क्याथरिन कुलमान भन्ने जुन अगाडिको तपाईँले नेटमा गरी हेर्न सक्नुहुन्छ है, यस्तो महान लेडी, उहाँलाई प्रभुले यस्तो मजाले चलाउनु भएको छ. अनि उहाँ जब जानुहुन्थ्यो नि जुन गाउँमा, त्यो गाउँ डल्लै परम्पराको भयले छाउँथ्यो अरे, अनि मान्छेहरू इन्स्टेन्टली हिल हुन्थ्यो नि. उहाँको लाइफमा उहाँले कतिवटा जर्नीमा मिस्टेक भयो, तर उहाँलाई जसरी प्रभुले बोल आउट गर्नु भएको छ नि, उहाँले त्यो छोडेर उहाँले आफ्नो विवाह हुन्छ नि, त्यो जुन गलत थियो त्यो विवाह, उहाँले जुन अब त्यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, उहाँले एउटा कुनै स्त्रीको बुढासँग उसले विवाह गर्थ्यो, गलत थियो, तर उसले जसरी त्यो कुरालाई प्रभुले छोड भने उसले छोडेर एउटा ब्याग र एउटा बाइबल बोकेर उसले घरबाट निस्केर आएर उसले सेवाकाई गर्नु, यस्तो मजाले सेवाकाई गर्नु भने हामी पाउँछ भने मरिम वुड इटर हुनुहुन्छ, उहाँले उहाँको छवटा सन्तान थियो, छवटै सन्तान मर्यो, त्यसको बादमा ऊ प्रभुसँग यति साह्रो जोड्यो, उसले यस्तो शक्तिशाली, उसले वचन प्रचार तीन दिन तीन रात मान्छेहरू ट्रान्समा जान्थ्यो अरे, त्यो रिभाइभल त्यो टाइममा त्यो जमानामा गरेको छ भने अहिलेको जमानामा खै त हामी होइन. अनि हामी स्त्रीहरू चाहिँ कमजोर छैन जस्तो मलाई लाग्छ, किन भन्दाखेरि म आफैले पनि हो, हामीलाई हुन्छ संसारमा जिएपछि हामीलाई आफन्त चाहिन्छ, तर कुनै समय त्यो कोही पनि हुँदैन, तर त्यतिखेर समाजले एउटा ओत लाग्ने ठाउँ चाहिँ प्रभु बाहेक चाहिँ कोही पनि हुँदैन क्या. त्यो ओत लाग्ने ठाउँ हामीले येशूलाई चिन्यो भने तपाईँ एक्लै पनि तपाईँले गाउन सक्छ क्या. तर यति कुरा चाहिँ तपाईँले भर चाहिँ पर्नु पर्ने र परमप्रभुको भय तपाईँको नजर र तपाईँको आँखा चाहिँ माथि मात्र हुनुपर्छ क्या. अनि म अहिलेको यो स्त्रीहरूमा हेर्दै भन्ने क्रममा चुनौती हुन्छ नि, हामी अब सेवाकाई गर्ने क्रममा हामी दाजुभाइहरूसँग विशेष गरिकन म एउटा युथमा गर्ने भएको कारणले गर्दा मेरो थुप्रो भाइहरू छ है, थुप्रो बहिनीहरू छ, जुन आएको बहिनी पनि हुनुहुन्छ, अनि थुप्रो बहिनीहरू छ, भाइहरू छ, विशेष गरिकन भाइहरूसँग हिँड्दा चाहिँ अर्कै नेगेटिभ सेन्सले हेर्छ, तर त्यस्तो होइन नि त. कतिवटा भाइहरू छ, एउटा भाइ हुनुहुन्छ, म उहाँको नाम लिँदिनँ, ऊ इलुमिनाटी शिक्षामा गएको, इलुमिनाटी भनेको सैतानले आफ्नो सोल बेच्ने हो नि त. त्यस्तोमा गएको भाइ जान लागेको भनौँ, उसले सोल ट्रेड गर्न रेडी भएको मान्छे, जसै उसलाई मैले भेटेँ उसले सट्टै निस्क्यो, अहिले राम्रै छ हेर्नुहोस् है. अनि यस्तो भाइहरू कतिजना त अब त्यो गर्ने क्रममा चाहिँ मान्छेले अर्कै नजरले हेर्दो रहेछ, एक त म विवाह नगरेको अनि त्यो हिँड्दै गर्दाखेरि चाहिँ त्यो क्रम हुँदो रहेछ. तर ठिकै छ, केही पनि छैन, तर आफू सही हुनु पर्यो. तर म चाहिँ के भन्छु भने प्रभुको काम गर्न चाहिँ अब कुनै पनि रुपियाँ पैसाले कुनै पनि ठाउँ प्लेटफर्म पनि चाहिँदैन, तपाईँसँग प्रभु हुनुपर्छ, तपाईँ प्रभु बोल्नुपर्छ नि,
1: त्यति गर्न सक्नुहुन्छ. र अहिले हामीसँग धेरै समय नभएको कारणले गर्दा हजुरले गर्दै गर्नु भएको सेवकाईमा दुलही भन्ने एउटा जो संगति गरिरहनु भएको छ, छोटकरीमा कस्तो खालको हो, कसरी जोडिनुहुन्छ तपाईँहरू, अनि यदि अरूलाई इच्छा लाग्यो भने कसरी जोडिने, त्योसँग सम्बन्धित अलिकति बताइदिनुहोस् न.
0: यो दुलही चाहिँ हामीले मलाई खास गरी 2015-16 को टाइममा प्रभुले मलाई ड्रिम दिनुभएको थियो. त्यो दिदी बहिनी चाहिँ यति धेरै थियो, यति विघ्न थियो दिदी बहिनीहरू, यो हाम्रो कोटेश्वरदेखि लिएर पशुपति मन्दिर भन्दा पनि अझै कोटेश्वर भन्दा अझै उता यत्रोसम्म त दिदी बहिनीहरू थियो. अनि त्यो दलहरूको बीचमा चाहिँ म एकजना मात्र चाहिँ प्रभुको प्रभुको राज्य आइसक्यो, पश्चाताप गर, फर्क भन्ने मैले त्यो भिजनलाई देख्थेँ नि. म जसरी प्रार्थना गर्दै थिएँ, मलाई सक्क प्रभुले त्यो कुरालाई सम्झाउनु भयो लकडाउनको टाइममा. अनि त्यो टाइममा म प्रिपेरेसन त थिएन, तर पछिको बादमा चाहिँ म अब भने नि एउटा रिजेक्सन त्यो बाटोमा जाँदा मैले प्रभुसँग त्यो भेट्दै गर्दा चाहिँ प्रभुले मलाई यो सेवा गर्नुपर्छ भन्दा पनि त्यस्तो केही पनि मेरो भिजन त्यस्तो भन्नाले म यस्तो पछिसम्म लान्छु भन्ने चाहिँ थिएन. तर प्रभुले मलाई एक वर्ष अगाडिदेखि नै मलाई बर्डन आउँथ्यो हुन्थ्यो, अनि म गर्नै सक्दैन त. तर एउटा मान्छे अब भनौँ एउटा तरकारी चाखे पकाएर त्यो तरकारी आफूले नचाहिकन अर्कोलाई त नुन लागेको छैन, मिठो चाहिँ छैन भन्न सकिँदैन नि त. त्यो फेस मलाई पहिला जान दिनुभयो, त्यसको बादमा यो सेवा निस्क्यो. अनि यो दिदी बहिनी विशेष गरिकन अबको हामी अहिलेको अहिले हामी जुन इन लास्ट डेजमा छौँ, हामी अन्तको पनि अन्तको समयमा छौँ. भजन सङ्ग्रह 68 11-12 के भन्छ भने सुसमाचार सुनाउने स्त्रीहरूको चाहिँ ठुलो दल छ भनेको छ नि त. अनि जसले चाहिँ लुटको माललाई बाँड्छ, राजाहरू चाहिँ भाग्छ, तर स्त्रीहरूले चाहिँ बाँड्छ भनेको छ नि. अनि त्यो वचनलाई पक्रेर चाहिँ यो दुलही सेवा हामीले गरेका हौ कि. अनि यो दुलही सेवा चाहिँ विशेष गरिकन हामी दिदी बहिनीहरू जो चाहिँ कतिजना छ मोलेस्टेड भएको छ होइन, कतिजना हुन्छ नि एब्युज भएको छ, जसले अहिलेसम्म पनि इभन क्रिस्चियनिटी भित्र पनि यो कुरा छ, इभन भित्रै क्रिस्चियन भित्र पनि यो कुरा छ, तर खुल्ला रूपमा भने छन्. तर जसरी हामीले यो दुलही सेवामा हामीले गर्यौँ नि, यस्तो दिदी बहिनी थुप्रोजना चङ्गाई भएको छ, जो चाहिँ ब्याकस्लाइड भएको, जो चाहिँ प्रभुदेखि बोलाउँदेखि ब्याकस्लाइड भएको मान्छेहरू फर्किरहेको छ. अनि एउटा आन्टी हुनुहुन्थ्यो, उहाँ 10 वर्ष 15 वर्षको बादपछि उहाँ फेरि सेवाकाईमा फर्किनुभयो. अनि कति आमा दिदी बहिनीहरूले कति विधवा आमा दिदी बहिनीहरू अहिले फेरि प्रभुमा ऊ भइरहेको भएको छ होइन. अनि यो देख्दै चाहिँ मलाई एकदमै इन्करेज भएर आउँछ, मैले गर्नुपर्छ भनेर. हिजो भर्खर पनि मलाई म्यासेज आउँदै थियो, दिदी यो सेवाले म मेरो बोलावटमा उभिन सकेको छु भनेर. अनि म तपाईँहरूलाई पनि यही भन्न चाहन्छु. अनि हुन त यो केटा मान्छेलाई होइन, छोरी मान्छेलाई मात्र हो भने होइन, यो सेवामा हामीले जब पहिलोचोटि गरेको हाम्रो योगेन्द्र दाई हुनुहुन्थ्यो, योगेन्द्र दाईले सुन्दैछ भने एकदमै राम्रो. अनि उहाँ दाई पनि यो सेवामा आइकन बदली भएको, दाईले सेवाकाई गर्छु भने निर्णय लिनु भएको, अहिले सेवाकाई नै हुनुहुन्छ दाई पनि. अनि त्यही भएको कारणले गर्दा तपाईँहरू सबैजनालाई अब यो दुलैमा हाम्रो चाहिँ अब प्रभुले जहिले भन्नुहुन्छ, हामीले कास्टमा अस्ति न अगाडि एक वर्ष अगाडि गऱ्यौँ, फेरि अस्ति भर्खर गऱ्यौँ. यदि हामीलाई प्रभुले यदि भित्रबाट पुस गर्नुहुन्छ नि, अब हामीले वाइ नट होइन, 6 महिनामा अथवा 1 वर्षमा हामी गर्छौँ. यदि प्रभुले भन्नुहुन्न भने हामी वेट गर्छौँ, तर हामी आवाज चाहिँ सुनेर मात्र म गर्छु.
1: धेरैजना व्यक्तिहरूको जीवन परिवर्तन भएको छ, आशिषमय कुराकानी हामी गर्दै थियौँ. हामीलाई समयले बिदा दिइसकेको छ र मौका मिलेछ भने पछि पनि हामी यसरी नै उर्मिलाजीसँग कुराकानी गर्ने जमर्को पक्कै पनि गर्नेछौँ. एकदमै धेरै धन्यवाद व्यस्तताको बावजुद होइन पनि आउनुभयो र यति राम्रो सेवाकाई गर्दै हुनुहुन्छ. परमेश्वरको बोलावटलाई जस्तो सुकै परिस्थितिमा पनि पक्रिरहनु भएको छ. हाम्रो प्रार्थना पनि रहेको छ र तपाईँलाई आगामी दिनको शुभकामना पनि छ. एकदमै राम्रो सेवाकाई गर्दै जानुहोस्. धेरै आमा दिदी बहिनीहरूको बीचमा दाजुभाइहरूको बीचमा संगति गर्दै जानुहोस्. परमेश्वर धेरै धेरै आशिष दिनुभएको होस्. धेरै धन्यवाद यो समयको लागि. हजुर हजुर, उहाँ हुनुहुन्थ्यो उर्मिला घलाञ्जु, नवपरिवर्तित चर्च गुवारको सदस्य, सक्रिय सदस्य, सेवक होइन. त्यहाँ रहेर मात्रै नभइकन उहाँले अन्य मण्डलीहरूको दिदीबहिनीहरूलाई दाजुभाइलाई पनि समेटिरहनु भएको छ. अनि उहाँको आजको जीवनी जस्तो उहाँले गरिरहनु भएको सेवकाईको विषयमा आज हामीले सुन्न पायौं र एकदमै धेरै धन्यवाद दिन चाहन्छु. र तपाईँहरू पनि एकदमै आशिषित हुनुभएको छ भन्ने मैले आशा लिएकी छु. सेवा नै सबैभन्दा ठूलो कुरा हो. परमेश्वरमा हामी निरन्तर रूपमा लागिरहनु नै सबैभन्दा ठूलो कुरा हो भन्ने कुरा चाहिँ आज हामीले उहाँको बोलावटलाई थाहा गर्नुपर्छ भन्ने कुरा थाहा गरेका छौं. र आगामी हप्ताहरूमा पनि यस्तै आशिषमय कुराकानी लिएर म आउने नै छु. तपाईँहरूको केही सल्लाह सुझावहरू छ भने हामीलाई दिन सक्नुहुनेछ. र प्राविधिक मित्र सुजन र सरोजलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु. जयमसी नमस्कार.
2: रिचार्ड सी ट्रेन्च प्रधान विषय भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो. यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो.
3: टाइम चेक. यति बेला अपराह्नको 3 बज्यो.

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रियहरू, हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा कार्यक्रम मार्फत लिएर आउने गर्दछौ र आज पनि वचनबाट उत्साह दिनका लागि उपस्थित भइसकेका छौ। प्रियहरू, म विगतका दिनदेखि एफिसीको पुस्तकबाट यहाँहरूको बीचमा प्रचार गरिरहेको छु र आज पनि म एफिसीको पुस्तक अध्याय 4 17 पदबाट पाठ गर्न गइरहेको छु। 17 पदमा लेखिएको छ, अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिदछु कि अन्य जातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिउ। तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्। तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएका नयाँ स्वभावलाई धारण गर। यसकारण झूठ त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अंगहरू हौ। क्रोध गर तर पाप नगर। घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरोस् र दियावलसलाई मौका नदियो। चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले इमानदारीता साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। सबै तितोपना, क्रोध र रिस, हो हल्ला र निन्दा, सबै किसिमका दाह समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। आमेन। प्रियहरू, हामीले यति बेला धर्मशास्त्र बाइबलबाट एपिसीको पुस्तक 4 अध्यायको हामीले 17 32 पदसम्म पाठ गर्यौं। प्रिया, विस्तृत रूपमा पाउलले एबीसीको मण्डलीलाई बताएका छन् कि ज्योतिका सन्तान भई जिउनु, यो जीवन जिउने कुरा छ। प्रियहरू, मण्डलीलाई पाउलले उनीहरूको पहिलेको जीवनलाई त्यागेर अब नयाँ जीवन लिएर अगाडि बढ्ने कुरा बताइरहेका छन्। अब तिमीहरू येशू प्रभुमा एक भएका छौ, तिमीहरूमा एकता चाहिँ हुनु पर्दछ, तिमीहरू नयाँ जीवन तिमीहरूले जिउनु पर्दछ भनेर पाउलले यहाँ बताइरहेका छन्। तिमीहरू बीच कुनै पनि खालका विभेदहरू हुनु हुँदैन भनेर पनि पावलले यहाँ बताइरहेका छन्। सँगसँगै अब तिमीहरू परिवर्तित भएका छौ, अब तिमीहरूले नयाँ जीवन पाएका छौ भने अब तिमीहरूको जीवन जिउने शैली पनि परिवर्तित हुनु पर्दछ भनेर पावलले सिकाएका छन्। प्रियहरू, आज यो धर्मशास्त्र बाइबलले सिकाएको कुरा केवल येशूलाई विश्वास गर्नेहरूको लागि मात्रै होइन, तर तपाईँ जो कोही आज हामीलाई सुनिरहनु भएको छ, तपाईँ हरेकको जीवनमा निकै अर्थ राख्ने कुराहरू धर्मशास्त्र बाइबलले सिकाइरहेको छ। आज ज जसले परिवर्तन चाहन्छ, आफ्नो जीवनमा ज जसले परिवर्तनको महसुस गर्न चाहन्छ, त्यसका लागि यो वचन लेखिएको मलाई लाग्दछ। जो कोहीले म भित्र मेरो जीवनमा परिवर्तन चाहन्छु भन्ने कसैलाई लाग्छ भने त्यसका लागि यो वचन लेखिएको छ। पाउलले भन्दछन् कि पहिले तिमीहरू अन्य जाति थियौ। पहिले तिमीहरूले येशु प्रभुलाई चिनेका थिएनौ। तिमीहरूले साँचो परमेश्वर को हो तिमीहरूले जान्दैन थियौ। तिमीहरू करारबाट तिमीहरू अलग गरिएका थियौ, तर अब त तिमीहरूले साँचो परमेश्वरलाई चिनेका छौ। अब त तिमीहरूले एकमात्र सत्य परमेश्वरलाई जानेका छौ। अब यो कुरा जानिसकेपछि तिमीहरू अन्य जाति जस्तो तिमीहरूको व्यर्थताको जीवन तिमीहरूले नजियो भनेर पावलले भन्दछन्। पावलले अन्य जातिहरूका बारेमा यहाँ यसरी बताएका छन् कि ती व्यक्तिहरूको हृदय चाहिँ कठोर हुँदछ, उनीहरूमा अज्ञानता र उनीहरूमा जुन किसिमको जीवन छ त्यो जीवनले पक्कै पनि परमेश्वरतर्फ नभइकन अन्धकारतर्फ डुर्याइरहेको हुन्छ। उनीहरूको हृदय कठोर हुन्छ र हर किसिमका अशुद्ध कामहरू र विभिन्न किसिमका लालचमा उनीहरू लागेको हामीले पाउँदछौं। संसारमा हामीले देखेका छौं केही मानिसहरू यस्ता हुन्छन् कि पक्कै पनि प्रियहरू उनीहरूले पाप गर्नलाई डराउँदैनन्। मानिसको हृदय छली छ, उनीहरूको हृदयमा पाप छ, विभिन्न किसिमका अपराधी क्रियाकलाप गर्न मानिसहरू डराउँदैनन्। हाम्रो समाजमा असल मानिस पनि छन्, खराब मानिसहरू पनि छन्। बाइबलले भन्दछ कि संसारको मानिसहरू अन्धकारमा हिडुल गरिरहेका छन्। हरेक किसिमका उनीहरूको हृदय कठोर छ, अशुद्ध कुराको लालच मानिसहरूले गर्दछन्। तर जसले येशूलाई चिनेर आफ्नो जीवन परिवर्तन गरेको छ, जसले येशूलाई चिनेर अब म उहाँको धार्मिक जीवनमा अगाडि बढ्छु भनेर सोचेको छ भने उनीहरूमा परिवर्तन आवश्यक छ र उनीहरूको जीवन परिवर्तन भएको हुनुपर्दछ भनेर पावलले यहाँ बताएका छन्। पावलले यहाँ स्पष्टसँग मण्डलीलाई भनेका छन् कि पहिले तिमीहरूको जीवन पनि त्यही प्रकारको थियो, अन्य जाति जस्तो तिमीहरूको जीवन थियो, संसारिक मानिसहरूको जस्तो तिमीहरूको जीवन थियो। तिमीहरूले साँचो परमेश्वरलाई जान्दैन थियो, पाप के हो तिमीहरूले चिनेका थिएनौ, तर अब त तिमीहरू ज्योतिका सन्तान भएका छौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका छौ र त्यसैबाट तिमीहरूले शिक्षा पाएका छौ। अब तिमीहरूको जीवन पुरानो जीवन रहेन, अब तिमीहरूको जीवन पहिलेको अन्धकारको जीवन हुनु हुँदैन भनेर पावलले बताउँदछन्। तिमीहरूको जीवन एक समय छली र लालसाहरूद्वारा भ्रष्ट भएका थियो, तर अब येशूमा तिमीहरू नयाँ भएका छौ। जसले येशूलाई विश्वास गर्छ त्यो नयाँ सृष्टि हो। वचनमा भनिएको छ, हेर पुरानो बिति गएको छ, नयाँ आएको छ। यदि अझै पनि विश्वासी जीवनमा पहिलेका चालचलन व्यवहारहरू छन् भने ती सबै त्याग्नलाई प्रेरित पावलले मण्डलीलाई आग्रह गरेको हामीले पाउँदछौ। बाह्र पदमा भनिएको छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। हामीलाई थाहा छ एक समय पापमय स्वभावले हाम्रो जीवनमा राज गरेको थियो। पापमय स्वभावले तपाईँ र हामीलाई अन्धो बनाएको थियो। तपाईँ र हामीलाई साँचो परमेश्वर को हुनुहुन्छ भन्ने कुरा हामीले चिनेका थिएनौ, तर अब साँचो परमेश्वरलाई हामीले चिनेका छौं। अब हामी अन्धकारमा होइन तर ज्योतिमा हामी हिडुल गरिरहेका छौं भने अब फेरि हाम्रो जीवन के पुरानो शैलीमा, पुरानो स्वभावमा, पापमय स्वभावमा नै हामीले जिउने त? पावलले प्रश्न गरेका छन्। यदि छ भने त्यो त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ। प्रियहरू, यो वर्ताव भनेको हाम्रो व्यवहार। हामीले मण्डलीमा आउँदा मात्रै विश्वासी जीवन हामीले जिइरहेका छौं अथवा हामी हाम्रो सम्पूर्ण जीवन नै, हाम्रो व्यवहार नै हामी येशूको जस्तो हामीले व्यवहार गरिरहेका छौं? धेरै जस्तो विश्वासीहरूको जीवन मण्डलीमा आउँदा मात्रै सीमित रहन्छ, तर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु कि प्रियहरू, जबसम्म तपाईँ र हामी भित्री रूपमा मनबाटै परिवर्तन हुँदैनौ तबसम्म केही कुरा पनि परिवर्तन हुँदैन। पावलले यही भन्दछन् कि आफ्नो भित्री वर्तावमा नयाँ हौ, आफ्नो भित्री व्यवहारमा नयाँ हौ, तिम्रो आफ्नो मन परिवर्तन गर। आज हामीले देखेका छौं धेरै यस्ता व्यक्तिहरू छन् जसले येशू प्रभुलाई विश्वास गरे भनेर भन्दछन् तर उनीहरूको जीवन परिवर्तन भएको छैन। एउटा बाइबल विद्वानले भनेका छन् कि साँचो पश्चाताप भनेको उसको जीवन परिवर्तन हो। यदि कसैले मेरो पाप पश्चाताप गरेको छु भनेर भन्छ तर उसको जीवन परिवर्तन भएको छैन भने त्यो साँचो पश्चाताप होइन। साँचो पश्चाताप त्यति बेला हुन्छ जब उसको जीवन परिवर्तन हुँदछ। त्यसकारण बाइबलको शिक्षाले भन्दछ कि आफ्नो भित्री वर्तावमा, आफ्नो भित्री व्यवहारमा हामी परिवर्तित हुनुपर्दछ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। यति बेला मलाई सम्झना आयो, पावलले गलातीको मण्डलीलाई पनि त्यही भनेका थिए। प्रियहरू, यहाँ दुई किसिमको स्वभावको कुरा गरिएको छ, पापमय स्वभाव र एउटा पवित्र आत्माको फलहरू। प्रियहरू, पापमय स्वभावको बारेमा हामीलाई थाहा छ। बाइबलमा अहिले भर्खरै हामीले हेर्यौं कि हाम्रा पुराना स्वभावहरू त्याग। पुराना स्वभावहरू के थिए? पुराना स्वभावहरू गलाती पाँचको 19 भनिए जस्तै व्यभिचारहरू अपवित्र, अपवित्रता, लम्पटपना, मूर्ति पूजा, तन्त्र मन्त्र दुश्मनी, झै झगडा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फुट, गुटबन्दी, डाहा, पियकडपन, अश्लील मोजमजा र यस्तै अरू जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। ज जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। प्रियहरू, यहाँ पावलले स्पष्टसँग बताएका छन् मण्डलीलाई कि हाम्रो स्वभावमा हाम्रो परिवर्तन आउनु पर्दछ। हाम्रो भित्री स्वभावमा परिवर्तन आएर हाम्रो जीवन नै प्रियहरू नयाँ हुनुपर्दछ। 25 पदमा यहाँ फेरि पावलले भनेका छन् कि यसकारण झूठ त्यागेर हरेकले आआफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अंगहरू हौं। प्रियहरू, आज हामीले शुरूदेखि हेर्दै आएका छौं कि ख्रीष्ट हाम्रो शिर हुनुहुन्छ अनि मण्डली येशु प्रभुको शरीर हो। जब हामी येशुसँग गाँसिएका छौं भने उहाँको स्वभाव हामीमा हुनुपर्दछ। हामी एउटै शरीर हौं भने हामी सम्पूर्ण शरीरको क्रियाकलापहरू एउटै हुनुपर्दछ। साँच्चीकै येशु प्रभु शिर हुनुहुन्छ, हामी शरीर हौं, हामी एउटा शरीरको अंग हौं, हामी येशुसँग गाँसिएका छौं भने उहाँको जस्तो स्वभाव, उहाँको जस्तो जीवनशैली तपाईँ र हाम्रो हुनुपर्दछ। परिवर्तित जीवनशैली, परिवर्तित मन, हृदय, भित्री रूपमा हाम्रो परिवर्तन आउनु आवश्यक छ प्रियहरू। त्यसकारण पावलले फेरि यहाँ उत्साह दिएका छन् कि क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। हेर्नुहोस् त कति असल वचन छ। हामी बीचमा बेमेल हुनुको कारण, एकता नहुनुको कारण, सम्बन्धमा समस्याहरू आउनुको कारण हाम्रो मनभित्र हामीले रिस अभि पालेर राखेका हुन्छौ। हाम्रो मनभित्र हामीले त्यो क्षमाको र दयाको हृदय राख्दैनौ, तर त्यो भित्र चाहिँ हामीले कसैप्रति रिस छ भने त्यसलाई हामीले सधैँभरि पालेर राख्दछौ। तर बाइबलले भन्दछ घाम अस्ताउनु भन्दा अघि नै तिमीहरूको रिस मरोस्। जब हामीमा कसैप्रति रिस र कसैप्रति एउटा खराब व्यवहार यदि तपाईँ हामीमा भयो भने त्यो कुरा त्यही नै हामीले समाधान गर्नुपर्दछ। छिटै नै त्यो कुराको समाधान गर्नुपर्दछ। क्षमा लेनदेनको कुराहरू छिटै नै गर्नुपर्दछ। यदि तपाईँ हामीमा दूरी बढ्दै गयो भने त्यो रिसले, त्यो खराबीले झन् ठूलो जरा गाडिएर बसेको हुन्छ। यहाँ फेरि पावलले बताउँदछन् कि र दियाबलसलाई मौका नदियो, चोर्नेले अब उसो नचोरोस् र दियाबलसलाई मौका नदियो। प्रियहरु, जब तपाईँ र हामीले रिस पाल्दछौं भने त्यहाँ अरू एउटा अन्धकारको शक्तिले काम गर्ने मौका पाउँदछ। त्यसकारण सम्बन्धहरू बिग्रियो भने चाँडै नै त्यसलाई मिलाउनलाई, क्षमा लेनदेनको कुराहरू, एकअर्का बीचमा नम्रता र आत्मीय भाइचारा बढाउने कुरामा तपाईँ हामी अगाडि बढ्नु आवश्यक छ। 28 पदमा फेरि यहाँ पावलले बताउँदछन् कि चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। प्रियहरू, बाइबलले स्पष्टसँग बताएको छ कि खराब आचरण, खराब हाम्रो समाजको विभिन्न खालको समस्याहरू छन्। हाम्रो समाजमा चोरी, डकैती, लुटपाट, हत्या, हिंसा छन्। यी सबैको विरूद्धमा बाइबलले मानिसलाई सुध्रिनको लागि, उसको जीवन परिवर्तन गर्नको लागि, ऊ एउटा इमान्दार र परिश्रमी मानिस बन्नको लागि यहाँ सिकाइरहेको छ। त्यसकारण म यही उत्साह दिन चाहन्छु प्रियहरू, बाइबलले, यो धर्मशास्त्रले तपाईँ र मलाई सधैँ एउटा सत्यताको जीवन, प्रेमको जीवन, एकताको र मेलमिलापको जीवन जिउनलाई उत्साह गरिराखेको छ। एउटा इमान्दार मानिस बन्नको लागि बाइबलले उत्साह दिइराखेको छ प्रियहरू। 29 पदमा लेखिएको छ, तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। बोल्ने कुरामा पनि तपाईँ र हामीले ख्याल गर्नुपर्दछ प्रियहरू। तपाईँ र हामीले बोलेको वचनले मानिसको जीवनमा अनुग्रह र आशिषहरू हुनुपर्दछ। मिठो वचन हामीले बोल्न सिक्नु पर्दछ प्रियहरू। हामीले बोलेको वचन, हाम्रो मुखबाट निस्केको हरेक शब्दको अर्थ हुनुपर्दछ। याकुबको पुस्तकमा हामीले पाउँदछौ कि हाम्रो जिब्रोलाई हामीले बसमा राख्नु पर्दछ। एउटा त्यो जिब्रो चाहिँ प्रियहरू आगोको एउटा झिल्को हो, जसले धेरै ठूलो वन जंगल पनि डराउन सक्दछ। त्यसकारण हामीले बोल्ने कुरामा पनि, हाम्रा मुखबाट निस्केको वाक्यलाई पनि हामीले सुधार्नु पर्दछ। समय सुहाउँदा हामी बोल्न सक्नु पर्दछ। मिठो वचन हामीले बोल्नु पर्दछ। सुन्नेहरूलाई हाम्रो बोलीबाट अनुग्रह मिल्नु पर्दछ। हाम्रो एउटै शब्दबाट, हाम्रो एउटै मुखबाट श्राप पनि, मिठो वचन पनि सँगै आउनु हुँदैन। वचनले स्पष्टसँग भनेको छ कि हाम्रो शब्दबाट सुन्ने मानिसलाई अनुग्रह मिल्नु पर्दछ। तीस पदमा अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। प्रियहरू, जब तपाईँ र मैले परमेश्वरलाई विश्वास गर्दछौ, उहाँको नाउँमा हामीले बप्तिस्मा लिन्छौ, पवित्र आत्मा पिता पुत्रको नाउँमा हामीले बप्तिस्मा लिन्छौ भने प्रियहरू, तपाईँ र हामीलाई पवित्र आत्माको छाप लगाइन्छ, अथवा उहाँ हामी बीचमा बास बस्नुहुन्छ, हाम्रो हृदयमा उहाँको बास रहन्छ। तर यदि खराब व्यवहारहरू हाम्रो जीवनबाट भयो, पुरानो पापमय स्वभावहरूमा हामी अझै मस्त भएर अगाडि बढ्यौं भने त्यसबाट तपाईँ र मेरो हृदयमा रहनु भएको पवित्र आत्मालाई दुखी तुल्याउँदछ। प्रियहरू, त्यसकारण यहाँ बताइएको छ कि पवित्र आत्मालाई दुखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। तपाईँ र हाम्रो हृदयमा पवित्र आत्माको छाप लागिसकिएको छ। यदि हाम्रो व्यवहारले, तपाईँ र मेरो जीवनशैलीले, तपाईँ र मेरो स्वभावले पवित्र आत्मालाई हामीले दुखित तुल्याउँछौ भने प्रियहरू, हामीले ख्याल गर्नु पर्दछ कि परमेश्वरको अनुग्रहले तपाईँ र म बाँचेका छौं, तपाईँ र मैले नयाँ जीवन पाएका छौं, तपाईँ र मैले अनन्त जीवन हामीले पाएका छौं, कि अब हामी हाम्रो स्वभावले, हाम्रो व्यवहारले, हाम्रा आचरणले के हामीले परमेश्वरलाई दुखित तुल्याउने, के हामीले उहाँलाई एउटा परमेश्वरको धार्मिक जीवन जिएर, पवित्रताको जीवन जिएर, एउटा नयाँ जीवन, नयाँ स्वभाव हामी धारण गरेर अगाडि बढ्ने, जसले परमेश्वरलाई महिमा दिन्छ, जसले परमेश्वरको प्रशंसा गर्दछ, पक्कै पनि तपाईँ परमेश्वरलाई महिमा गर्ने र उहाँको प्रशंसा गर्ने, उहाँलाई खुशी तुल्याउने जीवन जिउन चाहनुहुन्छ। अन्तिम पद यहाँ 31 र 32 पदमा यसरी लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदियो। जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। प्रियहरू, म यही उत्साह तपाईँलाई दिन चाहन्छु कि फिलिपीको पुस्तकमा भनिएको छ कि तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। येशु ख्रिस्टमा जुन मन थियो, जुन स्वभाव उहाँको थियो, त्यस्तो जीवन तपाईँ र मेरो हुनुपर्दछ। यो पुस्तकको निचोड त्यही हो कि प्रियहरू, तपाईँ र हामी उस पहिले अन्य जाति जस्तै थियौं, संसारका मानिसहरू जस्तै थियौं, तर अब हामी धार्मिक जीवन हामीले जिउनको लागि परमेश्वरबाट अनुग्रह पाएका छौं, कि अब तपाईँ र हामी उसो अन्धकारको सन्तान होइन, तर तपाईँ र हामी अब ज्योतिका सन्तान भएका छौं। जसरी ख्रिस्ट येशु आफ्नो जीवनभरि उहाँ धर्मी जीवन जिएर उहाँ स्वर्गारोहण हुनुभयो, जसरी ख्रिस्ट येशु आफ्नो जीवनकालमा उहाँ एउटा निष्कलंक पवित्र जीवन उहाँले जिउनुभयो, प्रेममा उहाँ मानिसहरूको बीचमा रहनुभयो, एकतामा रहनुभयो, हामीले देख्यौं उहाँको जीवन, कि हामीमा पनि उहाँको जस्तो मन, उहाँको जस्तो हृदय, उहाँको जस्तो जीवन हुनुपर्दछ। पावलले यसरी भनेका छन् कि जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले एकअर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हौ। आज हामी एकअर्काप्रति कोमल मनको र दयालु हुनु नै हाम्रो विश्वासी जीवनको सबैभन्दा ठूलो सार्थकता, विश्वासी जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। प्रियहरू, म यही उत्साह तपाईँहरूलाई दिँदै आजको यो जीवनको वचन रेडियो कार्यक्रमबाट बिदा हुन चाहन्छु। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
4: भयो भाइ।

0: किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि। हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा, सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
1: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
0: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9840201996, 9840201996
1: र सरिता महर्जन 9841910094, 9841910094।
2: ओहो, भर पर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
0: भर्ना खुलियो।
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर, अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटीएस, बीटीएस र एमडी का कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि भर्ना खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू,
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अङ्ग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने,
0: हप्ताको तीन दिन अर्थात् सोमबार, बुधबार, शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने,
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6:30 बजेसम्म र बेलुकाको समय 7:30 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने,
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने,
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अङ्ग्रेजी भाषामा दिन सक्ने,
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।
2: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
3: You're listening to Good News FM 105.1 MHz Kathmandu and 105.6 MHz Pokhara, Nepal. We also broadcast on Facebook and YouTube. Our ID is Good News FM 105.1 MHz. You can also find us online at www.goodnewsfm.com.np and listen through the Hamro Patro app. If you have any questions or prayer requests, please reach out to us at 01-477-0754 on WhatsApp at 980-2344-646 or by email at goodnewsfm105@gmail.com.
1: अब प्रस्तुत हुँदैछ विभिन्न अङ्ग्रेजी भजन गीतहरू।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वर मौन हुनुहुन्न, प्रक्रियामा विश्वास गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 8 यहाँहरूलाई स्वागत छ। कहिले काहीँ तपाईलाई लाग्न सक्छ कि जीवन तपाईँको लागि धेरै गाह्रो भइरहेको छ र तपाईँले सामना गरिराख्नु भएको सबै परीक्षाहरूमा परमेश्वर कहाँ हुनुहुन्छ भनेर सोची राख्नु भएको हुन सक्छ। तपाईँलाई लाग्न सक्छ कि परमेश्वर मौन हुनुहुन्छ, उहाँ तपाईँलाई तपाईँको वर्तमान परिस्थितिबाट बाहिर निकाल्न मद्दत गर्न इच्छुक हुनुहुन्न वा उहाँले तपाईँलाई प्रतिज्ञा गर्नुभएको आशिषहरू प्रदान गरिराख्नु भएको छैन। प्रिय श्रोता, आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने तपाईँको जीवनको लागि उहाँले गर्नुभएको प्रतिज्ञा पूरा गर्ने कुरामा परमेश्वर कहिले निदाउनुहुन्न। जब उहाँ मौन देखिनुहुन्छ, यसको अर्थ उहाँ पर्दा पछाडि काम गरिरहनु भएको छ। तपाईँले आफ्नो जीवनमा विजय प्राप्त गर्न सकुन् भनेर सबै कुरा तयार पार्दै हुनुहुन्छ। विलापको पुस्तक 3 25-26 पद, परमप्रभुको बाटो हेर्ने उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चुपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ। परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुभएका सबै प्रतिज्ञाहरू पूरा गर्न सधैँ विश्वास योग्य हुनुहुन्छ। हामीले प्रक्रियामा विश्वास गर्नु महत्वपूर्ण छ। उहाँको योजना र समय अनुसार चीजहरू पूरा हुन दिनुहोस् र गुनासो गर्नुको सट्टा हामीले परमेश्वरलाई धन्यवादका साथ प्रार्थना गर्नुपर्छ र उहाँको अद्भुत आशिष प्राप्त गर्ने काम पूरा गर्नको लागि पर्खनुपर्छ। स्तरको पुस्तकमा हामी एउटा उत्कृष्ट उदाहरण देख्छौ, जहाँ परमेश्वरले आफ्नो मानिसहरूको अन्तिम उद्धारको लागि पर्दा पछाडि काम गर्नुभयो। यस कथाको पहिलो भागमा 5 इन्द्रियहरूको दृष्टिकोणबाट के देखिन्थ्यो कि परमेश्वरका मानिसहरू विनाशको लागि निश्चित थिए। परमेश्वर मौन देखिनुभयो। यद्यपि स्तर र उनका काका मोर्दकैले प्रार्थनामा समय बिताए र त्यसपछि तिनीहरूले परमेश्वरले तिनीहरूलाई कसरी निर्देशन दिनुभयो त्यस अनुसार कदम चाले। सही समयमा परमेश्वरले आफ्नो उत्कृष्ट बुद्धि, शक्ति र अनुग्रह प्रयोग गरेर आफ्ना मानिसहरूलाई छुटकारा दिने कठिन भाग गर्नुभयो। एफिसीको पुस्तक 3:20 पद, उहाँलाई जसले हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार हामीले मागेका वा चिताएका भन्दा ज्यादै प्रशस्त मात्रामा गर्न सक्नुहुन्छ। प्रिय श्रोता, परमेश्वरको बुद्धि हाम्रो सानो दिमागले कल्पना गर्न सक्ने भन्दा धेरै महान छ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञाहरू हामीले सम्भव भएको भन्दा धेरै महान छ। हाम्रो लागि परमेश्वरमा हाम्रो भरोसा राख्ने बारेमा हो। उहाँसँग हाम्रो जीवन र भविष्यको ठूलो तस्विर छ भनेर बुझेर त्यो प्रक्रिया प्रकट हुनको लागि पर्खने बारेमा हो। रोमीको पुस्तक 11:33 पद, आहा, परमेश्वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो, उहाँका इन्साफहरू कति अगम र उहाँका मार्ग बुझ्न नसकिने। परमेश्वरले हाम्रो जीवनमा आफ्नो इच्छा कसरी पूरा गर्नुहुन्छ भन्ने कुरा उहाँमा निर्भर छ। उहाँले हाम्रो लागि प्रतिज्ञा गर्नुभएका कुराहरू पूरा गर्न उहाँले प्रयोग गर्नुभएका सबै शक्तिशाली तरिकाहरू हामी बुझ्न सक्दैनौ। हाम्रो काम केवल प्रार्थना गर्नु र उहाँले हाम्रो अगाडि राख्नुभएको प्रतिज्ञामा कार्य गर्नु हो। यहोशूको पहिलो अध्यायमा हामीले पढ्छौ, जहाँ परमेश्वरले यहोशूलाई प्रतिज्ञा गरिएको भूमि दावी गर्न निर्देशन दिनुभयो। यहोशूलाई परमेश्वरबाट कुनै जानकारी दिएको थिएन कि तिनीहरूले यर्दन कसरी पार गर्न सक्नेछन् वा नदीको पारिपट्टि पुगेपछि तिनीहरूले आफ्ना शत्रुहरूलाई कसरी पराजित गर्न सक्नेछन्। उनको एकमात्र कर्तव्य परमेश्वरको प्रतिज्ञा अनुसार काम गर्नु र आफ्ना मानिसहरूलाई प्रतिज्ञा गरिएको भूमितर्फ डोर्याउनु थियो। यहोशूले परमेश्वरको आज्ञा पालना गरे अनि जब तपाईँ यहोशूको पुस्तक पढ्नुहुन्छ, तपाईँले कहाँ परमेश्वरले एक पछि अर्को चमत्कार गर्नुभयो भनेर देख्नुहुन्छ, जसको परिणाम स्वरूप उहाँका मानिसहरूले परमेश्वरले प्रतिज्ञा गर्नुभएको भूमि दावी गरे। श्रोता, परमेश्वरले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ जुन उहाँले एस्तर र यहोशूको लागि गर्नुभयो। तपाईँ प्रतिको उहाँको प्रेम निस्वार्थ र अनन्त छ। परमेश्वरले मन पर्नेहरू छान्नुहुन्न। उहाँले छान्नुहुने एक मात्र शर्त भनेको हामीले उहाँमा हाम्रो आशा र भरोसा राख्नु हो, र जब उहाँले हामीलाई केही गर्न निर्देशन दिनुहुन्छ हामी ती निर्देशनमा विश्वासका साथ कार्य गर्छौ। जब हामी त्यसो गर्छौ उहाँले सबै ढोकाहरू खोल्नुहुनेछ र सबै स्रोतहरू प्रदान गर्नुहुनेछ, जसको परिणाम स्वरूप उहाँले हामीलाई दिनुभएका अद्भुत प्रतिज्ञाहरू प्रकट हुनेछन्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोपाइटर सानु सापकोटा, 01-5208-54 र 98-5-11-25-38 98-5-11-25-38।
0: ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
2: कहाँ हुनु नि नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेन।
0: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
2: ए हो र? ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
0: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
3: थप जानकारीका लागि
0: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 98-5-10-96-625 98-5-10-96-625 र 98-62-24-82-10 98-62-24-82-10।
3: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ।

0: जीवन दिनुहोस् अभियान। तपाईले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
1: जय मसी, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
3: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौं र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

न्यायकर्ताको पुस्तक अध्याय 17 मिका र तिनका मूर्तिहरू। इफ्राइमका पहाड़ी देशमा मिका नाउँ भएका एकजना मानिस थिए। तिनले आफ्नै आमालाई भने, तपाईँबाट चोरिएका ती 1100 चाँदीका सिक्का, जसको विषयमा मैले सुन्ने गरी तपाईँले ती चोर्नेलाई सराप्नु भएको थियो, ती चाँदीका सिक्का मसँग छन्। मैले ती लगेको थिएँ र अब म ती तपाईँलाई फर्काइदिँदैछु। तिनकी आमाले भनिन्, हे मेरो छोरो, परमप्रभुले तलाई आशिष देऊन्। तिनले ती 1100 चाँदीका सिक्का आफ्नै आमालाई फर्काइदिएपछि तिनले भनिन्, अब म यो मेरो चाँदी मेरो छोराको भलाइको निम्ति एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति बनाउनलाई परमप्रभुमा समर्पण गर्छु। यसरी तिनले ती चाँदी आफ्नै आमालाई फर्काइदिए अनि तिनले 200 चाँदीका सिक्का लिएर एउटा चाँदीको शिल्पकारलाई दिइन्, जसले तीबाट एउटा प्रतिमा र एउटा मूर्ति बनायो र ती मिकाको घरमा राखिए। यी मिका भन्ने मानिसको एउटा देवता थान थियो। तिनले एउटा आइपोद र घर देवताहरू बनाए र आफ्नो छोराहरू मध्येको एकजनालाई आफ्नो पुरोहित नियुक्त गरे। त्यस बेला इजरायलमा कुनै राजा थिएनन् र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठिक लाग्थ्यो त्यही गर्थ्यो। अब यहुदाको बेतलेहेमबाट आएका यहुदाका गोत्रको बीचमा बस्ने एकजना जवान लेवी थिए। तिनी बेतलेहेम शहर छोडेर अन्त कतै बस्नलाई आएका थिए। यात्रा गर्दा तिनी एफ्राइमका पहाड़ी देशमा मिकाको घरमा आइपुगे। मिकाले तिनलाई सोधे, तिमी कहाँबाट आएका हौ? तिनले जवाफ दिए, म यहुदाका बेतलेहेमको एकजना लेवी हुँ र म एउटा बस्ने ठाउँ खोज्दैछु। मिकाले तिनलाई भने, मसँग बस र मेरो बुबा र पुरोहित हौ, म तिमीलाई वर्षे पिच्छे 10 चाँदीका सिक्का दिनेछु र तिमीलाई खान लाउन पनि दिनेछु। यसकारण ती लेवी मिकासँग बस्न राजी भए र मिकाले तिनलाई आफ्नो छोराहरू मध्ये एकजना जस्तै गर्थे। मिकाले ती लेवीलाई काममा नियुक्त गरे र ती जवान मानिस तिनको पुरोहित भए र तिनको घरमा बसे। मिकाले भने, अब म जान्दछु कि परमप्रभुले मेरो उन्नति गर्नुहुनेछ, किनभने एक लेवी मेरा पुरोहित भएका छनृ।

न्यायकर्ताको पुस्तक अध्याय 18 दान वंशीहरूले अधिकार गर्ने जग्गा खोजेका। त्यस बेला इजरायलमा कुनै राजा थिएनन्। दान वंशीहरूले कुनै इलाका अधिकार गर्ने मौका हेर्दै थिए, किनभने इजरायलका कुलहरूलाई दिइएका इलाकाहरूमा तिनीहरूले अधिकार गर्न पाएका थिएनन्। यसकारण दान वंशीहरूले 5 जना योद्धाहरूलाई सोरा र एस्तोलबाट पठाए। यी मानिसहरूले तिनीहरूको सबै वंशको प्रतिनिधित्व गर्थे। तिनीहरूले यिनीहरूलाई भने, जाओ देशको पत्ता लगाओ। तिनीहरू एफ्राइमको पहाड़ी देशमा मिकाको घरमा आइपुगे र त्यो रात त्यही बिताए। जब तिनीहरू त्यहाँ मिकाको घरमा थिए, तब तिनीहरूले ती जवान लेवीको बोली चिने। तिनीहरूले तिनीतिर फर्किएर भने, तिमीलाई कसले यहाँ ल्यायो? तिमी यहाँ के गरिरहेको छौ? यहाँ तिम्रो के काम छ? तिनले भने, यो त सबै मिकाको काम हो। तिनले मलाई ज्वालामा राखेका छन् र म तिनका पुरोहित भएको छु। तिनीहरूले तिनलाई भने, त्यसो भए हाम्रो निम्ति परमेश्वरसँग हाम्रो कार्य सफल हुन्छ कि हुन्न सोधपूछ गर। पुरोहितले जवाफ दिए, कुशलसित जाओ, तिमीहरूको यात्रालाई परमप्रभुको स्वीकृति छ। ती 5 जना आफ्नो बाटो लागे र लेसमा आइपुगे। तिनीहरूले त्यहाँका बासिन्दाहरूलाई सिदोनीहरू झै शान्त र निष्फिक्रीसित आफ्ना जीवन बिताइरहेका देखे। उनीहरूको देशलाई कुनै अभाव थिएन, यसकारण उनीहरूलाई फलिफाप भएको थियो। उनीहरू सिदोनीहरूदेखि धेरै टाढा थिए र अरू कोहीसित उनीहरूको सम्पर्क थिएन। ती 5 जना मानिसहरू सोरा र एस्तोलमा फर्केर आएपछि तिनीहरूको भाइ बन्धुहरूले तिनीहरूलाई सोधे, तिमीहरूको खबर कस्तो छ? तिनीहरूले भने, जाउँ त उनीहरूमाथि चढ़ाई गरौं। हामीले देखेको त्यो देश खुबै सुन्दर छ। के तिमीहरू यस विषयमा केही नगरी बियालो गरिरहन्छौ? अहिले नै हिँड र त्यस देशलाई अधिकार गर। जब तिमीहरू त्यहाँ पुग्नेछौ, तब तिमीहरूले एउटा विस्तृत र खुला देशमा निष्फिक्रीसित जीवन बिताइरहेको एउटा जातिलाई देख्नेछौ। परमेश्वरले त्यो जग्गा तिमीहरूको हातमा सुम्पिदिनु भएको छ, त्यो जग्गा जहाँ पृथ्वीमा पाइने कुनै पनि थोकको अभाव छैन। तिनीहरूले मिकाका मूर्तिहरू लुटेका र मूर्ति पूजा शुरू गरेका। यसकारण सोरा र एस्तोलबाट दानको कुलका हतियार भिरेका 600 मानिसहरू निस्के। तिनीहरू उक्लेर यौदाको किरियत यारिमको पश्चिमतिर छाउनी हाले। यसैकारण त्यस ठाउँको नाउँ आजसम्म महनेह दान भनिन्छ। त्यहाँबाट तिनीहरू एफ्राइमका पहाड़ी देशतिर लागेर मिकाको घरमा आए। तब ती 5 जना मानिसहरू जो लेसको वरिपरिका देशको भेद लिन गएका थिए, तिनीहरूले आफ्नो भाइबन्धुसँग यस्तो भनेर कुरा गरे कि यी घरहरू मध्ये एउटामा एपोद र घर देवताहरू, एउटा खोपिएको प्रतिमा र एउटा ढलौटे मूर्ति छन् भने तिमीहरूलाई थाहा छ। अब कसो गर्नु तिमीहरूलाई थाहा छ? यसैले तिनीहरू मिकाको घर नेर ती जवान लेवीको डेरातिर लागे र तिनलाई अभिवादन गरे। हतियार भिरेका ती 600 दान वंशीहरू मूल ढोकाको मुखमा खड़ा भए। देशको भेद लिन गएका ती 5 जना मानिस घरभित्र पसे अनि प्रतिमा र मूर्ति एपोद र अरू घर देवताहरू लिए। त्यसै बेला ती पुरोहित ती 600 मानिसहरूसँग मूल ढोकाको मुखमा खड़ा भइरहेका थिए। ती 5 जना मानिसहरू मिकाको घरमा पसेर प्रतिमा मूर्ति एपोद र अरू घर देवताहरूलाई लग्दा ती पुरोहितले के गर्दैछौ भने तिनीहरूलाई सोधे। तर तिनीहरूले तिनलाई भने, चुप लाग, एक शब्द पनि नबोल, आएर हाम्रा पुरोहित र बुबा हौ। एकजना मानिसको घरमा पुरोहित हुनु कि इजरायलमा एउटा कुल र वंशका पुरोहित हुनु असल हो। यस कुराले ती पुरोहित खुसी भए। तिनले ती एपोद खोपिएको प्रतिमा र अरू घर देवताहरू लगे र त्यस दलमा सामेल भए। तिनीहरू फर्केर गइहाले र बालबच्चा गाई बस्तु र दामी दामी सामानहरू अघि लगाएर हिँडे। ती दान वंशीहरू मिकाको घरबाट केही टाढा मात्र पुगेका थिए कि मिकाले आफ्ना छिमेकीहरूलाई बोलाएर तिनीहरूलाई खेदेर भेटाए। उनीहरूले दान वंशीलाई हपारे र तिनीहरूले फर्केर मिकालाई भने, तिमीलाई के भयो? हामीसित लड़ाई गर्न किन तिमीले मानिसहरूलाई बोलायो? मिकाले भने, मैले आफ्नो निम्ति बनाएका मेरा देवताहरू तिमीहरूले लग्यौ, तिमीहरूले मेरो पुरोहितलाई पनि लिएर हिँड्यौ, मेरो निम्ति केही छोडेनौ, र तिमीलाई के भयो भने कसरी सोध्न सक्छौ? दान वंशीहरूले तिमीलाई भने, तिम्रो स्वर हामीलाई नसुनाऊ, नत्र त केही रिसाह मानिसहरूले तिमीमाथि आक्रमण गर्नेछन् र तिमी र तिम्रा परिवार खत्तम हुनेछौ।
यति भनेर दानवंशीहरू आफ्नो बाटो लागे अनि मिकाले तिनीहरू आफूभन्दा ज्यादै बलिया देखेर आफ्नो घरतिर लागे। यसरी ती पुरोहित र मिकाले आफ्नो निम्ति बनाएका थोकहरू लिएर तिनीहरू गए र लेस माथि चढ़ाई गरे, जहाँका मानिसहरू शान्त थिए र निष्फिक्रीसित बस्थे। तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र उनीहरूको शहरमा आगो लगाइदिए। उनीहरूलाई बचाउने कोही थिएन, किनभने त्यो शहर सिदोनदेखि टाढामा थियो र कसैसित उनीहरूको सम्पर्क थिएन। त्यो शहर बेथ रहोफका नजिक उपत्यकामा थियो। दानवंशीहरूले त्यस शहरलाई फेरि बनाए र त्यसमा बसोबास गर्न लागे। त्यसलाई इजरायलका छोरा तिनीहरूको पुर्खाको नाउँमा दान राखे। त्यसको नाउँ पहिले त लेस थियो। दानवंशीहरूले ती मूर्तिहरूलाई स्थापना गरे र इजरायल जाति कैदमा नलगिएसम्म मोसाका छोरा गेर्सोमका छोरा जोनाथन र तिनका छोराहरू दानको कुलका पुजारी भए अनि सिलोमा परमेश्वरको भवन रहुन्जेल तिनीहरूले मिकाले बनाएका मूर्तिहरूको पूजा गरे।

0: न्यायकर्ताको पुस्तक अध्याय 19 गिवामा भएको अत्याचार। त्यस बेला इजरायलमा कुनै राजा थिएनन्। एफ्राइमको पहाड़ी देशको भित्री भागमा एउटा लेवी बस्थी जसले यहुदाको बेतलेहेमबाट एउटी उपपत्नी आफ्नो निम्ति ल्याएका थिए। तर त्यो आफ्ना पति प्रति अविश्वासी भई र तिनलाई छोडेर त्यो आफ्नो बुबाको घर यहुदाको बेतलेहेममा गएकी थिए। जब त्यो त्यहाँ बसेकी 4 महिना भइसकेको थियो तब त्यसको पति आफ्नो नोकर र 2 वटा गधा लिएर त्यसलाई मनाएर फर्काई ल्याउन हिँडे। त्यस केटीले तिनलाई आफ्नो बुबाको घरमा ल्याई र त्यसको बुबा चाहिँले तिनलाई देख्दा स्वागत गरे। त्यस केटीको बुबा तिनका ससुराले तिनलाई जिद्दी गर्दा तिनी उनीसँग त्यही 3 दिन बसे। तिनी बसेको बेलामा तिनको खुबै राम्रो सत्कार भयो। 4 दिन तिनीहरू सकारै उठे र बिदा हुनलाई तयार भए। तर केटीको बुबाले आफ्नो जुवाईलाई भने जानुभन्दा पहिले केही खाऊ, यसैले तिनीहरू दुवै बसेर एकसाथ खानपान गरे। तब केटीका बुबाले भने एक रात अझै बसेर रमाइलो गर। जब तिनी जानलाई उठे तब तिनका ससुराले तिनलाई बस्ने आग्रह गरे र तिनी अझै एक रात बसे। 5 दिन तिनी विदा हुनलाई बिहानै उठे तर केटीका बुबाले भने पहिले केही खाऊ, यसैले तिनीहरू दिउँसो अबेरसम्म एकसाथ खाँदै र पिउँदै अल्मली रहे। तब ती मानिस आफ्नी उपपत्नी र नोकरसँग जानलाई उठे तर तिनका ससुराले भने हेर त साँझो हुनै लाग्यो, आजको रात यही बिताएर दिल खुस पार र भोलि बिहानै उठेर घरतिर लाग। तर ती मानिस त्यो रात बस्न मानेनन्। तिनी उठेर हिँडिहालेर आफ्ना भारी लादेका 2 गधा र आफ्नो उपपत्नीसँग यबुस अर्थात यरुसलेमतिर गए। जब तिनीहरू यबुसको नजिक आइपुगे तब दिन धेरै ढल्किसकेको थियो र नोकरले आफ्नो मालिकलाई भन्यो, अब गएर यबुसीहरूकै शहरमा रात बिताउ। तर त्यसका मालिकले त्यसलाई भने, होइन, इसरायलीहरू नभएको यस परदेशी ठाउँमा नजाउ, बरु हामी गिबामा जाउ। तिनले फेरि भने, आओ गिबा वा रामासम्म पुग्न प्रयत्न गरौं र त्यहाँ रात बिताउँ। यसरी तिनीहरू अघि बढेर झमक्क रात परिहाल्यो। त्यस बेला तिनीहरू बेन्यामिनका गिबाको नजिकै थिए। तिनीहरू त्यही रात बिताउनलाई पसे र गएर शहरको चोकमा बसे। तर कसैले पनि तिनीहरूलाई बास दिनलाई आफ्नो घरमा लगेनन्। यसै बीचमा एकजना बुढा मानिस आफ्नो खेतको कामबाट बेलुकी घर फर्किरहेको थियो। उनी इफ्राइमको पहाड़ी देशका थिए तर गिबामा बस्थे, जहाँका मानिसहरू बेन्यामिनी थिए। उनले यसो मास्तिर हेरे र शहरको चोकमा ती यात्रीलाई देखे र तिनलाई कहाँबाट आएका र कहाँ जाने हो भनी सोधे। तिनी जवाफ दिए, हामी यहुदाको बेतलेहेमबाट इफ्राइमको पहाड़ी देशको भित्री भागतिर यात्रा गरिरहेका छौ। म त्यहीकै हुँ। म यहुदाको बेतलेहेममा गएको थिएँ र प्रभुको घरमा फर्किरहेछु, तर कसैले मलाई आफ्नो घरमा लगेको छैन। मसित गधाका निम्ति पराल र दाना छन्। तपाईँको सेवकहरू अर्थात मेरो आफ्नो र यस केटी र यस नोकरको निम्ति खानेकुरा र दाकमध्य छन्। हामीलाई चाहिने कुरा हामीसितै छन् महाशय। ती बुढा मानिसले भने, मेरो घरमा आउनुहोस्, तपाईँहरूलाई चाहिने सबै कुरा म दिनेछु। तपाईँहरूले चोकमा रात बिताउनु पर्दैन। तब तिनलाई उनले घरभित्र लगे र गधालाई दाना पानी दिए। तिनीहरूले आफ्नो खुट्टा धोए र खानपान गरे। जब तिनीहरू यसरी खुशी मनाइरहेका थिए तब त्यस शहरका कतिपय बदमाशहरूले त्यो घर घेरे र घरको ढोकामा धक्का दिँदै र त्यस घरको धनीलाई कराउँदै यसो भने, तेरो घरमा पसेको त्यस मानिसलाई बाहिर निकाल, हामी त्यससँग सहवास गर्न चाहन्छौ। त्यस घरका धनीले बाहिर उनीहरू कहाँ निस्केर भने, होइन मेरा मित्र हो, यस्तो दुष्ट काम नगर। यी मानिस त मेरा अतिथि हुन्, यस्तो अत्याचार नगर। यहाँ मेरी कन्या छोरी र यी मानिसकी उपपत्नी छन्, म तिनीहरूलाई तिमीहरू कहाँ ल्याउनेछु। तिनीहरूमाथि बलात्कार गर र तिमीहरूलाई जे मन लाग्छ गर, तर यी मानिसमाथि यस्तो अत्याचार नगर। तर ती मानिसहरूले उनको कुरा सुन्दै सुनेनन्, यसैले ती यात्रीले आफ्नो उपपत्नीलाई लिएर उनीहरू कहाँ पठाइदिए। उनीहरूले त्यससँग त्यस रातभरि बिहान 9 बजेसम्म सहवास गरे र त्यसलाई अत्याचार गरे, अनि बिहान भएपछि उनीहरूले त्यसलाई जान दिए। त्यो केटी मिरमिरे उज्यालोमा आई र आफ्नो स्वामी भएको घरको ढोकामा लडी र उज्यालो नभएसम्म त्यही लडी रहे। त्यस स्त्रीका पति बिहानै उठे र आफ्नो यात्रामा जानलाई घरको ढोका खोले र तिनले आफ्नी उपपत्नीलाई संहारमा आफ्नो हात पसारेर लडिरहेकी देखे। तिनले त्यसलाई भने, उठ हामी जाउँ। तर तिनले केही जवाफ पाएनन्। तिनले त्यसलाई उठाएर गदामाथि राखेर घरतिर लागे। जब तिनी घरमा आइपुगे तब तिनले एउटा छुरी लिएर आफ्नो उपपत्नीलाई टुक्रा टुक्रा पारेर 12 टुक्रा काटे अनि इजरायलका चारैतिर पठाइदिए। यो देख्ने प्रत्येकले भने इजरायलीहरू मिश्र देशबाट आएको बेलादेखि आजको दिनसम्म यस्तो कहिल्यै भएको छैन, त्यो आफै विचार गर के गर्नुपर्छ हामीलाई भन। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं। र आजलाई भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: टाइम चेक यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: जन्मसी श्रोता, आज पनि म मार्था राई कार्यक्रम मनका कुराको साथमा उपस्थित भइसकेको छु। आज म जन्मस्थल घर धनकुटा चौबिसे र लेटाङ प्रशंसा मण्डलीका वरिष्ठ पास्टर दिलीप थापा महोदय आफ्नो जीवनको वही बताउन गइरहेको छु कि उहाँ र मेरो भेट भएपछि उहाँको आफ्नो जीवनको वही मसँग यसरी बताउन गएको छु। पास्टर दिलीप थापा मगर हुँ। मेरो जन्म धनकुटा जिल्लाको चौबिसे बुधेबास टर्की 9 स्थित 2009 पौष 11 भएको हो। हाल म मोरङ जिल्ला लेटाङ नगरपालिका 6 बस्छु र प्रशंसा मण्डलीमा वरिष्ठ पास्टरको रूपमा सेवाकाई गरिरहेको छु। म हिन्दू परिवारमा जन्मे र हुर्के। मेरो अध्ययनको क्रम धनकुटाको डाँडा बजारमा नै भयो। 2025 सालमा मोरङ जिल्लाको लेटाङमा झरे र स्कूलमा शिक्षक भएर सेवा गर्न थाले। त्यसपछि मेरो हिन्दू संस्कारमा नै विवाह पनि भयो। त्यो समयमा मेरो श्रीमती बिरामी भइरहन्थ्यो। उसले जाने जति र सुने जति धामी झाँक्रीलाई देखाइन्, मठ मन्दिर गइन् र दान दक्षिणा दिइन्, तर पनि निको भएनन्। मेरो मनमा पनि कहिले शान्ति हुँदैन थियो। यो संसारको कुरामा मलाई विश्वास लाग्दैन थियो। त्यो समय पञ्चायती व्यवस्था थियो। त्यसै समयमा एकजना भारतीय आर्मी अवकाश भएका गैर स्थिएन्जो रणबहादुर लिम्बूसँग मेरो भेट भयो। उहाँले मलाई एउटा बाइबल दिनुभयो। मैले घरमा ल्याएर पढे। बाइबल पढिसकेपछि उद्धार र मुक्ति चाहिँ येशु ख्रीष्ट मात्र रहेछ भन्ने मैले बुझे। त्यो बेला जहाँ त्यही संगति थिएन, भरनको गोपा क्याम्पमा मात्र संगति हुन्थ्यो। त्यहाँ मैले रेभरेन डी आर थुलुङ, रेभरेन देवेश्री दाहाल, रेभरेन दाउथ मसी र रेभरेन प्रेम राईलाई भेटे र 2027 सालमा मैले परमेश्वर र मेरो प्रभु मुक्तिदाता पनि व्यक्तिगत रूपमा ग्रहण गरे। त्यसपछि म घरमा आएर मेरो श्रीमतीलाई भने, मैले त बाइबल पढेर एकमात्र साँचो ईश्वर उद्धार र मुक्ति दिनुहुने, उहाँमा मात्र पाप क्षमा हुने, बाटो सत्र जीवन अनि स्वर्ग जाने माध्यम पनि प्रभु येशु ख्रीष्ट हुनुहुन्छ भनी बुझे र ग्रहण गरे। त्यसपछि उनीले भनिन्, मेरो जन्मदिने बुबा आमा र सबै परिवारलाई छाडेर तपाईँसँग दुःख सुखमा जीवन बिताउन भनी आएकी छु र तपाईँ चाहिँ स्वर्ग जाने र म चाहिँ नरक जाने। र त्यसपछि मैले जसरी ग्रहण गरेको थिएँ त्यसरी नै उनीहरूलाई पनि मैले ग्रहण गराएँ र केही समयपछि हामी दुवैजनाले पिता पुत्र र पवित्रात्माको नाउँमा पानीको बप्तिस्मा पनि सँगै लियौँ। जब उसले परमेश्वरमा विश्वास गरिन्, पुरै बिमारबाट चंगाई पाइन्, त्यो समयमा उनीलाई परमेश्वरले

त्यसपछि हामी हिँडेर नै केराबारी पानमारा बाजगर र धरन हुँदै गोपा क्याम्पमा आएर एक वर्ष जति संगति गर्यौं। एक वर्षपछि संगति गर्न टाढो भयो, त्यसैले आफ्नो शिक्षकको कामको साथी मेरै घरमा 28 सालदेखि संगति शुरू गर्यौं। शुरूमा पास्टर बौद्ध मसी राईसँग मिलेर संगति गर्यो र पछि उहाँले इमानुएल मण्डली शुरू गर्नुभयो। 2036 सालमा मलाई रेभरेन्ड रोबर्ट कार्थकले पास्टरी अभिषेक गरिदिनु भयो र प्रशंसा मण्डली पनि घोषणा गरी अहिलेसम्म पास्टरी सेवकाई गरिरहेको छु। 2030 साल कार्तिक 19 गतिको कुरा हो, आइतबारको दिनमा मेरो घरमा संगति भइरहेको थियो। संगति गर्दा गर्दै 81 गाउँका विरोधीहरू, गाउँका ठुला बडा, प्रधान पञ्च र प्रहरी आएर हामीहरू 10 जनालाई चौकीमा लगे। 29 दिनसम्म पुलिस कस्टडीमा राखे। त्यसपछि दरमा परिवर्तन अभियोगमा मुद्दा चलाए। 3 महिनाभित्रमा 1000 थौटी राखेमा छुटो नभए मा 1 वर्ष जेल चलान भन्ने फैसला भयो। तब यसरी हामी मण्डली परिवारले दुःख कष्टहरू भोग्दै आयौँ। हामीमा धेरैभन्दा धेरै जोसका साधुवास प्रार्थना गर्न अगुवाई भयो। पहिलो 10-11 परिवार विश्वासी थियो भने 1 वर्षपछि 50-60 परिवार भयौँ। परमेश्वरले हाम्रो मण्डलीमा धेरै आशिषहरू दिनुभयो। हालेलुया। यसरी उपवास प्रार्थनाले मण्डलीमा ठुलो परिवर्तन ल्याएको थियो। मैले नेपाल क्याम्पस क्रुसेड फर क्राइस्टको NLA तालिम पनि लिएँ र त्यसैको चारात्मक नियमबाट सुसमाचार सुनाउने र ग्रहण गराउने, हुर्काउने र बाइबल अध्ययन गराउने र सिकाउने कार्यहरू गरे। यसबाट मण्डलीको सहकारीमा ठुलो मद्दत पुगेको छ र त्यसैको परिणाम अहिले 18 वटा शाखा मण्डलीहरू, 8 जना एल्डर र 12 जना डिकनहरू सहकारी गर्दै हुनुहुन्छ। अर्को 2042 सालबाट सहायक पास्टर बिबी कार्की जो उहाँ पहिला प्रहरी हुनुहुन्थ्यो र प्रहरीहरूले पञ्चायती व्यवस्थामा विश्वासीहरूलाई धेरै सताएका थिए र उहाँ नै विश्वासी भएर पास्टर भएको कारण यस ठाउँमा चुनौती पनि भयो र हाम्रो मण्डलीमा धेरै विश्वासीहरू पनि बढेका थिए। यो पनि हाम्रो मण्डलीको एक आशिष हो। हाम्रो मण्डलीको विशेषता भनेको आफ्नै खुट्टामा उभिएका छौँ, कुनै संघ संस्थासँग आबद्ध छैन र शाखा छोरी मण्डलीहरू पनि आफैमा निर्भर छन्। अहिले आमा मण्डलीमा उपदेशमा लिएको मात्र 650 जना विश्वासीहरू छन् भने यसको छोरी मण्डलीदेखि नातिनी मण्डलीसम्म भइसकेका छन्। नातिनी मण्डलीमा पनि 300 जना जति विश्वासी भइसकेका छन्। हाम्रो मण्डलीमा हप्ताभरि नै सेवा संगति भइरहेको हुन्छ। कुनै दिन दिदी बहिनी संगति, कुनै दिन जवान संगति, कुनै दिन उवास संगति, कुनै दिन करेली संगति। यसरी परमेश्वरले आत्मिक रूपमा पनि धेरैभन्दा धेरै आशिष दिइरहनु भएको छ। मोरङ लेटाङको पहिलो मण्डली, पहिलो विश्वासी र पहिलो पास्टर पनि म नै हुँ। म भन्दा पहिला कोही पनि विश्वासी थिएन। सुरुमा विश्वासी हुनलाई गाह्रो थियो। गाउँलेहरूले तुच्छ ठान्थे र सानो जातलाई जसरी व्यवहार गरिन्थ्यो त्यसरी नै हामी विश्वासीहरूलाई पनि व्यवहार गरिन्थ्यो। मैले मती 5:10 पदलाई दाबी गरेर प्रार्थना गरे, धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको। साक्षी नै परमेश्वरले त्यो सताओ वाटर खसपछि धेरै आशिषहरू थपिदिनु भएको

नयाँ दुईजना छोराहरू छन्। जेठो छोरो बुहारी र दुई नाती नातिनाहरू अमेरिकामा छन् भने कान्छो छोरो बुहारी र एक नाती मसँग छन्। परमेश्वरले मेरो घर परिवार र मण्डलीमा धेरैभन्दा धेरै आशिषहरू दिइरहनु भएको छ। मलाई उहाँले शान्ति आनन्द र अनन्तको जीवन दिनुभएको छ र म बाँचिन्जेल र मेरो अन्तिम सास पाइन्जेल नि हुने परमेश्वर जसलाई मैले विश्वास गरेको प्रभु यसै पनि सेवा गर्नेछु। मेरो परमेश्वर प्रभु यीशु ख्रीष्टलाई धेरै धन्यवाद होस्।

हस्त श्रोता, मेरो आजको निर्णय समिसकेको छ। यदि तपाईँहरूसँग पनि श्रोतालाई आशिषित बनाउने जीवन गवाही छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 6085908136 6089850813 छ। इमेल एड्रेस हो raimartha8088@gmail.com। फेसबुक हो मार्था राई जेएमसी। गर्दै थियो।

0: नमस्कार, म गायिका धनुषा घले, तपाईहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

0: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिस बयानका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ र हाम्रो अफिसियल एप्लिकेशन www.goodnewsnepal.org मार्फत अनलाइन 24 घण्टा संसारैभरि एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी येशु ख्रिस्ट माथिको विश्वासबाट मात्र हामीले उद्धार र मुक्ति पाउन सक्छौ भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, संसारका अरू थोक र वस्तुहरूमाथिको भरोसाबाट हामीले संसारका अनेक क्षणिक कुराहरू प्राप्त गर्न सक्छौ, जसमा भौतिक कुराहरू पर्दछन्, जुन कुराले हामीलाई नाम दाम र सम्मान दिदछन्, जसलाई बाइबलले नाशवान थोकको रूपमा परिभाषित गर्दछ। श्रोता, आजको यो विषयको सेरोफेरोमा रहेर पवित्र धर्मशास्त्र बाइबलबाट स्पष्ट र विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय दाजुभाइ तथा दिदीबहिनी, यहाँहरूले यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रम सुनिराख्नु भएको छ। यतिखेर यो नेपालका 16 रेडियोहरूबाट र विश्वभरि नै गुड न्यूज नेपाल अनलाइन रेडियो मार्फत प्रसारण भइरहेको छ भने नेपाल अधिराज्यभरि सर्ट वेब रेडियो अस्ट्रेलिया रिच बायोन अस्ट्रेलिया मार्फत प्रसारण भइरहेको छ। श्रोता, तपाईँ र हामीहरूलाई यति धेरै रेडियो स्टेशनबाट यो कार्यक्रम प्रसारण गर्नुको आवश्यक के छ त? श्रोता, विश्वमा आज हाम्रो सुक्खा जीवनमा रस बढ्ने, उराड लागेको मन मस्तिष्कमा आनन्द दिने, कोही नभएका बेसहाराको लागि सहारा हुने, आत्तिएर हेप्पिएर चेपिएर आत्तिएका मानिसहरूलाई उकास्ने एक सहारा, भरोसा, आशा येशु ख्रिस्ट हुनुहुन्छ। उहाँलाई जीवनमा ल्याउँदा लाखौं करोड़ मान्छेहरूको जीवन परिवर्तन भएको र उसले अर्कै आनन्दको जीवन पाएको प्रमाण भएको कारण यो हामीहरूलाई पनि खाँचो छ। यति मात्र नभएर पापले नाश भइरहेका संसारका मानिसहरू, कुबाटो र ईश्वरको विरोधमा उत्रिरहेका सम्पूर्ण मानव जातिहरू, तिनीहरूलाई ईश्वरको पक्षमा ल्याएर ईश्वरको आशिषले भरपूर पारेर पापहरू जति क्षमा दिएर स्वर्गीय राज्यका हकदार बनाउने ठूलो अभियानको साथमा यो कार्यक्रम प्रसारण भइरहेको छ। आदरणीय दाजुभाइ तथा दिदी बहिनी, हामी केही दिन नसकौंला यहाँहरूलाई, तर ईश्वरको सहारा, ईश्वरको आशीर्वाद, ईश्वरको अगुवाई र ईश्वर साँचो पवित्र आत्मा परमेश्वरको साथ रहोस् भनेर तपाईँहरू सबैको लागि हामी निरन्तर प्रार्थना गरिराखेका छौ। हाम्रा कान बनाउनु हुने परमेश्वरले पक्कै पनि सुन्नु भएको छ र तपाईँ पनि यो कुरामा विश्वास गर्नुहुन्छ भने तपाईँको विश्वासद्वारा यो प्राप्त गर्नुहुनेछ। आदरणीय मित्र, आज मैले मेरो जीवनमा ईश्वरले यो परिवर्तन नगरेको, प्रमाण नदेखाएको भए म यसरी लागि पर्ने थिइन। म नाशमा गइरहेको, एक्लो भएको, निराशा भएको, होपलेस भएको, आशाहीन भएर बिलायन हुन थालेको व्यक्तिलाई परमधामका परमेश्वर येशु ख्रिस्टमाथि विश्वास गर्दा आज मेरो जीवनमा उहाँले रस भरिदिनु भएको छ। आज मेरो जीवनमा आनन्द दिनुभएको छ। आज मेरो घर परिवारमा उहाँको शान्ति आएको छ। आज मेरा घरका हरेक सदस्यले उहाँको जीवित र पवित्र नाउँमा मुक्ति र उद्धार पाउनु भएको छ। आज मलाई लाग्छ, म कहिलेकाहीँ घमण्डका साथ भन्न मन लाग्छ, म जति खुसी को होलान् र म जति आशिषित अरू को होलान् र साँच्चै प्रभु हदै भयो, यो त यति धेरै आशिष, यति धेरै कृपा मेरो जीवनमा कसरी खन्याउनु भयो। म त्यस्तो योग्य त थिइन, म त्यस्तो राम्रो त छैन, म त्यस्तो इमानदार त छैन, म त्यस्तो धर्मी त छैन, म त्यस्तो भ्लादिमी त छैन, म जस्तो छुचो तुच्छलाई तपाईँले यसरी कसरी आशिष दिनुभयो, यति धेरै कृपा कसरी गर्नुभयो, मैले सोच्दै नसोचेका दिनहरू मेरो जीवनमा ल्याइदिनु भयो, कसरी तपाईँको कृपा यति धेरै गरी पग्ल्यो। म परमेश्वरमा धेरै पटक प्रश्न गर्छु, आदरणीय मित्र, परमेश्वरमा यति आनन्द, यति खुशी र यति शान्ति हुन्छ, तब त्यो शान्ति पाउँछौ जब हामीले स्वर्ग नरक र पृथ्वीको बारेमा जान्दछौ। आदरणीय मित्र, सधैँ कार्यक्रममा त्यो भनिरहन्छौ, आज म सरस्वती परमेश्वरका जीवित वचन बाइबलका वाणीहरू यहाँहरूका लागि पाठ गर्नेछु। के तपाईँहरूले बाइबल किन्नु भएको छ? के तपाईँहरू बाइबल पढ्न शुरू गर्नु भएको छ? यदि छैन भने छिटो भन्दा छिटो त्यो बाइबल भन्ने पुस्तक खोजेर किनेर झिकाएर पढ्न शुरू गर्नुहोस्। यो बाइबल भित्रका केही हरफहरू म यहाँहरूको लागि पाठ गर्नेछु। बाइबल कस्तो छ र बाइबलले कस्ता सन्देश दिन्छ? श्रोता, यो पाठ गर्नुभन्दा अगाडि यहाँहरूका लागि एउटा मिठो भजन सुनाउनेछु, यहाँहरूले यो सुन्नुहोस्, त्यसपछि म उपस्थित हुनेछु।

0: साच्चै श्रोता, यो भजनले परमधामका परमेश्वरको महिमा गरेको छ र तपाईँ र मेरो हृदयमा पनि ईश्वरीय आनन्द दिएको हुनुपर्छ। म हितोपदेश भन्ने पुस्तकको 22 अध्यायका 67 पदहरू पाठ गर्छु। यस्ता भन्दा पनि धेरै उहाँका वाणीहरू छन्। त्यसैले त भनिन्छ बाइबलका वचन मह भन्दा पनि मिठा छन्। यहाँनिर म 67 पाठ गर्छु। यो 1 पददेखि 29 पदसम्म छ। म 1 पदबाट शुरू गर्छु। धेरै धन सम्पत्ति भन्दा असल नाउँ रोज्नु वासनीय हुन्छ। सम्मानित हुनु चाँदी वा सुन भन्दा उत्तम हो। धनी र गरीब यस कुरामा समान छन् कि सबैलाई बनाउनु हुने परमप्रभु नै हुनुहुन्छ। बुद्धिमानले खतरा आइरहेको देख्छ र कतै शरणिन्छ, तर सोझो चाहिँ त्यसैतिर जान्छ र दुःख भोग्छ। नम्रता र परमप्रभुको भयले धन मान र जीवन ल्याउँछ। दुष्टका मार्गहरूमा काँडा र पासाहरू लुकिएका हुन्छन्, तर जसले आफ्नो प्राणको रक्षा गर्छ त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ। बालकलाई ऊ हिँड्नु पर्ने बाटोमा तालिम देऊ र वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन। धनीले गरीबमाथि प्रभुत्व जमाउँछ र ऋण लिने चाहिँ ऋण दिनेको नोकर हुन्छ। दुष्टता रोप्नेले संकष्टको कटनी गर्छ र त्यसको झोकको लट्ठी नष्ट हुनेछ। उद्धार मानिसले आफै पनि आशिष पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ। गिल्ला गर्नेलाई बाहिर निकालिदिनु र खिचलो मेटिन्छ, अनि कलह र अपमान टुङ्गिन्छन्। जसले हृदयको शुद्धता रुचाउँछ र जसको बोली वचन अनुग्रहसित छ, त्यसको लागि राजा पनि मित्र हुनेछ। परम प्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्छ। अल्छेले भन्छ बाहिर एउटा सिंह छ, अथवा गल्लीहरूमा गए भने मेरो हत्या हुनेछ। व्यभिचारिणीको मुख एक गहिरो खाडल हो। परम प्रभुको क्रोधमा पर्नेहरू त्यसभित्र जाकिनेछन्। आफ्नो सम्पत्ति बढाउन गरीबमाथि थिचोमिचो गर्ने र धनीलाई उपहारहरू दिने दुवै व्यक्ति दरिद्र बन्छन्। बुद्धिमानका उखानहरूमा ध्यान दिएर सुन र मैले सिकाएका कुराहरूमा तेरो मन लगा, किनभने ती कुराहरू तेरो हृदयमा राखिस भने अनि ती सबै तेरा ओठमा तयार रहन्छन् भने त्यो मनोहर हुन्छ। तेरो भरोसा परमप्रभुमा होस् भनेर यो कुरा आज म तँलाई सिकाउँछु, तँलाई नै सिकाउँछु। के मैले तेरो लागि 30 नीति वचन लेखिदिएको होइन र? सल्लाह र ज्ञानका वचनहरू आफूलाई पठाउनु हुने कहाँ तैले उचित जवाबहरू दिन सक भनेर मैले तँलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइन र? तिनीहरू असहाय छन् भन्दैमा गरीबमाथि शोषण नगर र दिनहीनलाई अदालतमा पेल्ने काम नगर, किनभने परमप्रभुले तिनीहरूको मुद्दा आफ्नो हातमा लिनुहुनेछ र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुनेछ। गरम मिजाजको मानिसलाई मित्र नबना, सितिमिति रिसाउने मानिससँग संगत नगर, नत्र त त्यसको चाल तैले सिग्लास र आफै पासमा पर्लास। बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस। यदि तसँग तिर्ने उपाय छैन भने त सुतेको खाट समेत तँबाट खोसिनेछ। प्राचीन साँध सिमानाको ढुङ्गो नहटा जो तेरा पुर्खाहरूले खडा गरेका हुन्। आफ्नो काममा सिपालु कुनै मानिसलाई त देख्छस्? त्यसले राजाहरूका सामु सेवा गर्नेछ, त्यसले नचिनेका मानिसहरूको सेवा गर्ने छैन। आदरणीय मित्र, परम प्रभु परमेश्वरका पवित्र आत्माको प्रेरणाद्वारा लेखिएका वचनहरू बाइबलमा छन्। बाइबल ईश्वरको प्रेम पत्र तपाईं र मेरो लागि हो। आदरणीय मित्र, परमेश्वर येशूका जीवित वचन पिता पुत्र पवित्र आत्मा त्रि एक सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ, उहाँका वाणीहरू हुन्। अहिले भर्खर मैले पढे, धेरै यस्ता असल वचनहरू छन् जुन वचनहरू कतिपय दाजुभाइ तथा दिदीबहिनीहरूले देख्न सुन्न पाउनु भएको छैन। यो एकदमै दुर्भाग्य हो। आदरणीय मित्र, बाइबल जस्तो चीज पढ्न नपाउनु, येशु जस्ता ईश्वरलाई ग्रहण गर्न नपाउनु, यो भन्दा दुर्भाग्य के हुन्छ? अरू आज तपाईँ यो कार्यक्रम सुनिराख्नु भएको छ, तपाईँ त भाग्यशाली हुनुहुन्छ। तपाईँलाई परमेश्वरले साँच्चै नै अचम्म प्रकारले चुन्दै हुनुहुन्छ। उहाँको बारेमा बुझ्दै जानुहोला, जान्दै जानुहोला। उहाँको बारेमा अझै थप जानकारी लिनु छ भने यो कार्यक्रमको अन्तमा नम्बर आउनेछ, टिपोट गरेर कल गर्नुहोला। आदरणीय मित्र, तपाईँहरूलाई धन दौलत इज्जतमान दिन नसके तापनि साँचो सत्य ईश्वरको बारेमा, मुक्ति मोक्षको उपायको बारेमा, शान्ति र आशिषको ढोका खोलिने विषयमा हामी बताउन सक्छौ। आदरणीय श्रोता, तपाईँ हाम्रो निम्ति पनि प्रार्थना गर्नुहोस्, हामीले तपाईँहरूको निम्ति पनि निरन्तर प्रार्थना गरिराखेका छौं। धेरै परमधामका परमेश्वरका वाणीहरू बाइबलमा छन्, तर कतिले एउटा पनि उहाँका वाणी सुन्न र पढ्न पाएका छैनन्। किनभने धन मान इज्जत सुख सैल आनन्दैमा संसारमा भौतारी राखेका छन्। एक दिन यो सबै मेटिएर जानेछ र ईश्वरका अगाडि खाली हात उभिनु पर्नेछ। त्यसैले आदरणीय मित्र, छिटो भन्दा छिटो हामीले पवित्र धर्मशास्त्र बाइबल किनेर पढ्नु पर्यो, येशू प्रभुमा विश्वास गर्नु पर्यो, ताकि एक दिन यो धरती छोडेर जाँदा हामी खाली हात ईश्वरका अगाडि जानु नपरोस्। ईश्वरको वाणी सुन्यौं भने उहाँका काम गर्नेछौ, उहाँका आज्ञा गरिएका कामहरू गरे मात्रै उहाँका अगाडि हामीहरूका हातमा केही हुनेछ। स्याबास बेटा, तैले धरतीमा मेरा आज्ञा वचनहरू पालन गरिस र त्यो कुरा अरूलाई पनि सिकाइस् र त आशिषित भइस र अरूलाई पनि आशिषित बनाइस्, त शान्तिमा जिस र अरूलाई पनि शान्तिमा जिउने बनाइस्, तैले मुक्ति पाइस र अरूलाई पनि मुक्तिको बाटो सिकाइस्, अब तलाई म स्वर्गमा असल स्थान दिनेछु र त स्वर्ग सधैं चम्किने तारा झैं चम्किनेछस्, तेरो उद्धार धरतीको कार्यले भयो भनेर तपाईं र मलाई उहाँले आशीर्वाद दिनुहुनेछ। त्यसैले आदरणीय मित्र, लिन धन दौलत सक्दैनौ, लिन इज्जत र मान सक्दैनौ। यो धरतीमा नाम होला, तर स्वर्गमा त्यो नामको हिसाब हुने छैन। यदि स्वर्गका ईश्वरको आज्ञा हामीले पालन गरेका छैनौ भने, स्वर्गका ईश्वरका वाणीहरू हामीले सुनेका छैनौ भने, सुन्दै सुनेनौ र सुने तापनि गर्दै गरेनौ भने कसरी इनाम पाउँछौ? जसरी एकजना मानिसले खेल खेल्नुहोस्, खेल खेल्दा ठूलो इनाम पाइन्छ र खेल खेल्नु राम्रो हो र इनाम पनि पाइन्छ भनेर भन्यो भने, सुन्दा सुन्दै खेलेन भने कसरी इनाम पाउँछ? सुनेर हावामा उडाइदियो भने त्यो मेडलको भागीदारी कसरी हुन्छ? त्यसैले सुनेर हामी गर्नुपर्छ, तब मात्र हामी त्यो इनामका भागीदारी हुन्छौं। आदरणीय मित्र, अनि त्यो इनाम प्राप्त गर्नलाई त्यो खेल खेल्दा नियमहरू पनि पालन गर्नुपर्छ, नियमपूर्वक अगाडि जानुपर्छ। नियम भङ्ग गरेर खेल खेल्न पाइँदैन, खेल खेलेनौ भने इनाम पाइँदैन। त्यसरी नै स्वर्गीय राज्यको कुरा पनि आदरणीय मित्र एउटा मेडल हो, एउटा उपहार हो, र जुन सित्तैमा पाइन्छ, तर सित्तैमा पाउन भन्दा पहिला सजिलो उपाय छ। त्यो उपाय भनेको एक मात्र हो, आफ्नो जीवनलाई येशूको हातमा सुम्पिने, येशूको नाउँमा आफ्ना सम्पूर्ण जान अनजान रूपले भय गरेका भूल गल्तीको निम्ति पाप पश्चातापको प्रार्थना गर्ने। प्रभु येशू ख्रीष्ट यही उद्देश्यले मात्रै आउनु भएको। आदरणीय मित्र, तपाईँ र मैले धरतीमा भएका हरेक मान्छेले पापै गरेका छैन भनेर टिक्ने मान्छेले पनि पाप गरेको हुन्छ। यदि पाप त मैले गर्दै गरेको छैन कसैले भन्छ र सोच्छ भने, त्यो सोच नै पापको सोच हो। त्यसैले हामीले स्वीकार्नु पर्छ, धरतीमा जन्मिन बित्तिकै हामीहरूको जीवनमा गल्तीका कोषहरू हुन्छन्। हामीहरू गल्ती गरिहाल्छौं, हामीहरू शुद्ध पवित्र 100% शुद्ध जीवन जिउन सक्दैनौ। त्यसैले गल्ती गर्यो भने पापी हुन्छौं, पापीको बास नरक हुनेछ। नरक भनेको अनन्त अनन्तसम्म आगो जल्ने ठाउँ हो। त्यसैले आज सुदृढ मित्र, धरतीका कोही पनि मानिस नरकमा नजाओस् भन्ने उद्देश्यले स्वर्गबाट परमधामका परमेश्वर ईश्वर येशू भनेर यो धरतीमा आउनुभयो। तपाईलाई अति प्रेम गर्नुहुन्छ, मलाई अति प्रेम गर्नुहुन्छ, जति प्रेम तपाई र मलाई गर्नुहुन्छ त्यति प्रेम सबै संसारका मानिसहरूलाई गर्नुहुन्छ। इभन प्रभु येशूलाई गाली गर्ने मान्छेलाई पनि उहाँले धेरै प्रेम गर्नुहुन्छ। येशूको इन्सल्ट गर्ने मान्छेहरूलाई पनि उहाँले धेरै प्रेम गर्नुहुन्छ। येशु ख्रिस्टको बाइबल जलाउने मान्छेलाई पनि उहाँले धेरै प्रेम गर्नुहुन्छ, किन त भने उहाँले तपाईँ मेरो हृदय बुझ्नुहुन्छ। ज्ञान भइदिएको भए, जानेको भइदिएको भए किन यस्तो गर्थ्यो? बिचरा जानेको छैन त त्यस्तो गर्यो। आजै म त्यो व्यक्तिलाई अवसर दिन्छु, चान्स दिन्छु, मौका दिन्छु कि मेरो छोरा या मेरो छोरी फेरि फर्केर म नजिक आउँछ कि। पिताले जसरी अनाज्ञाकारी छोरालाई सधैँ प्रतीक्षा गरिराखेको हुन्छ, मेरो छोरा कुबाटोमा र कुलतमा फसेको छ, फेरि पनि सही बाटो र सही लत र मेरो नजिक आउँछ कि भनेर एकजना बुवा जसरी पर्खिरहनु भएको हुन्छ, त्यसरी नै हाम्रा स्वर्गीय परमेश्वर पनि पर्खिरहनु भएको हुन्छ। तर मानिसहरूले बार बार उहाँको विरुद्धको काम गरिरहेका छन्, उहाँको विपरीतका बाटाहरू हिँडिरहेका छन्, उहाँ येशू ख्रिस्टको इन्सल्ट र बेइज्जत गरिरहेका छन्। तर पनि प्रभु येशु तिनीहरू सबैका लागि प्रतीक्षा गरिराख्नु भएको छ। उहाँको चाहना यो छैन कि कोही पनि मानिस नरकमा जाओस्, उहाँको चाहना यो छ कि सबै मानिस स्वर्गमा आओस् र स्वर्गीय आनन्द पाओस्। त्यसैले आदरणीय मित्र, परमधामका परमेश्वर येशू ख्रिस्टका वाणीहरू सुनौ, बुझौं र हामीले पनि आफ्नो जीवनमा लागू गरौं र अरूलाई पनि सिकाऊ। त्यसै गर्दा ईश्वरको राज विस्तार हुनेछ, शान्ति सुरक्षा आशिषको राज्य विस्तार हुनेछ। परमेश्वर धेरै खुसी हुनुहुनेछ, तपाईँ र मलाई धेरै आशिषका झरी बर्साउन पनि उहाँ सक्नुहुन्छ। अनि यहाँ भनिएको छ हितोपदेशको पुस्तक 21 अध्यायको 15 पदमा, जब न्याय हुन्छ धर्मीहरू हर्षित हुन्छन्, तर कुकर्मीहरू भने त्रासित हुन्छन्। समझदारीको मार्गबाट तर्किने मानिस मृतकहरूको संगतमा लेट्न पुग्छ। सुख विलासको प्रेम गर्ने दरिद्र हुनेछ, डाक मध्ये र तेललाई प्रेम गर्ने कहिल्यै धनी हुने छैन। धर्मीका छुटकाराको साधन दुष्टहरू हुनेछन् र बेइमानहरू चाहिँ इमानदारीसँग चल्नेको साधन हुनेछन्। झगडालु र रिसा पत्नीसँग बस्नु भन्दा बरु मरूभूमिमा बस्नु बेस्ट। बुद्धिमान मानिसको घरमा उत्तम भोजन र तेल मौजूद हुन्छ, तर मूर्ख मानिसले आफूसँग भएको सबै उडाउँछ। धार्मिकता र प्रेमको पछि लाग्नेले जीवन समुन्नति र आदर पाउँछ। बुद्धिमान मानिसले बलिष्ठको शहरमाथि आक्रमण गर्छ र तिनीहरूले भरोसा गरेको बलियो गढ खगार पारिदिन्छ। आफ्नो मुख र जिब्रो सम्हाल्नेले आफूलाई आपद विपदबाट जोगाउँछ। अहंकारी र सेखीबाज मानिसको नाउँ खेल्ने उडाउने हो, उसले अभिमानी साथ व्यवहार गर्छ। अल्छेको लालसाले नै त्यसलाई मार्नेछ, किनभने त्यसका हातहरू काम गर्न अस्वीकार गर्दछन्। दिनभरि नै त्यसले झन बढ्ता लालसा गरिरहन्छ, तर धर्मीले मुठी खोलेर दिन्छ। दुष्टको बलिदान घिन लाग्दो हुन्छ, खराब अभिप्रायले चढाएको झन कति बढी घृणित होला। झुटो साथी नष्ट हुनेछ, त्यसको कुरा सुन्ने जोसुकै सधैँको निम्ति नष्ट हुनेछ। आदरणीय मित्र, पवित्र धर्मशास्त्र बाइबलका वाणीहरू मैले यहाँहरूका बीचमा केही पाठ गरे। यति असल सन्देश तपाईँ र मलाई तपाईँले मेरा परमेश्वर येशूले दिनुभएको छ। बाइबल पाठ गरौं, येशूमा विश्वास गरौं, उहाँले तपाईँ र मलाई अति आशिष सुख शान्तिका साथको मुक्ति र उद्धार दिन चाहनुहुन्छ। तपाईँ र मलाई उहाँले अति प्रेम गर्नुहुन्छ, त्यसैले त मित्र उहाँ स्वर्ग छोडी यो धरतीमा आएर बलि हुनुभयो। विश्वास गरौं या नगरौं त्यो कुरा तपाई तपाईँको लागि म मेरो लागि हो। त्यसैले मैले अघि नै भने म सधैँ भन्ने गर्छु, तपाईँ र मेरो भेट होला या नहोला, तर परमधामका परमेश्वरको आज्ञा पालन गरेर शान्ति आशिष सुख पाएर मुक्ति र उद्धार सहितको जीवन जिउनु होला। म यही कामना र प्रार्थनाका साथमा आजको यो सुसमाचार सबैका लागि रेडियो कार्यक्रमबाट बिदा हुन्छु। फेरि भेट्ने बाचाको साथ छुट्टिन्छु। नमस्कार। जय मसीह। प्रभु येशू तपाईँ हरेकको जीवनमा आएर उद्धार मुक्ति दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा हासिल गर्नुभएको छ। वचनमा भने जस्तै आज संसारमा जुन कुराको तपाई हामी चाहना राख्छौ अथवा इच्छा गर्छौ ती कुराहरू पूरा गर्ने स्रोतहरू थुप्रै छन्। जस्तै तपाई मनोरञ्जन चाहनुहुन्छ भने मनोरञ्जन लिनको लागि तपाईँले एउटै कुरामा निर्भर रहनु आवश्यक छैन, त्यसका लागि धेरै माध्यमहरू छन्। जसकारण तपाईँले जस्तो तरिकाले मनोरञ्जन लिन चाहनुहुन्छ त्यो मनोरञ्जन तपाईँले सहजै तरिकाले प्राप्त गर्न सक्नुहुन्छ। मनोरञ्जन एउटा हाम्रो नाशवान जीवनको नाशमय कुराको प्रतिनिधित्व गर्ने एउटा साधारण उदाहरण मात्र हो। त्यस्ता थुप्रै कुराहरू छन् जसलाई हामीले छानी छानीकन रोजी रोजीकन ती कुराहरूबाट उत्तम भन्दा अति उत्तम फाइदा लिन सक्छौ। हो श्रोता, त्यसरी नै आज मानिस बिरामी भयो अथवा कुनै रोगको शिकार भयो भने पनि त्यो रोगबाट मुक्ति पाउनलाई धेरै उपायहरू छन्, जसमा जडीबुटी, धामी जाग्री, प्रार्थना र 101 उत्तम डाक्टरको निगरानीमा त्यो व्यक्ति निको हुन सक्छ। तर आदरणीय श्रोता, मुक्ति र उद्धार सहितको अनन्त जीवनको लागि संसारको कुनै पनि थोक वस्तु मानिस स्वर्गदूत वा धर्म र रीतिरिवाजबाट पाउन सकिँदैन। त्यसको लागि एउटै बाटो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ र अनन्त जीवनको दाता र सत्य ईश्वर, जसमाथि गरिएको विश्वासका कारण स्वर्गीय राज्यको हकदार बनाउने आधिकारिक व्यक्ति येशू बाहेक अर्को कुनै पनि नाउँ यो सिंगो ब्रह्माण्ड स्वर्ग पृथ्वी कहीँ पनि दिएको छैन। यसकारण तपाईँ उद्धार र मुक्ति सहितको अनन्त जीवन पाउन चाहनुहुन्छ भने येशू ख्रीष्टमा विश्वास गरी अहिले नै यसै समयमा नै उहाँमा आफ्नो जीवन समर्पण गर्नुहोस्। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-454, 98-587-454, 98-481-47-557, 98-481-47-557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com, gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागि बाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटी भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले तपेका हो, म का हो, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन, साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि परमेश्वरको वचनलाई सुन्नेछौ, अनि परमेश्वर तपाईँ र मसँग के बोल्न चाहनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्ने प्रयास गर्नेछौ। प्रिय, अनि आज म तपाईँहरूसँग बोल्न गइराखेको विषय चाहिँ हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति हुनुहोस् भन्ने विषयमा म बोल्न चाहन्छु। प्रियहरू, अनि धेरै चोटि नि प्रियहरू, हाम्रो जीवनमा हामीले आफूले आफूलाई मूल्याङ्कन गर्यौँ भने हामी धेरै क्षेत्रमा हामी हारेको अनुभव गर्छौ। प्रियहरू, हामी काम नलाग्ने व्यक्ति भनेर हामीले आफूले आफूलाई मूल्याङ्कन गरिराखेको हुन्छ। प्रियहरू, आफ्नो मनमा, आफ्नो सोचमा, आफ्नो हृदयमा हामीले आफूले आफूलाई हार्ने व्यक्ति भनेर प्रमाणित गरिराखेको हुन्छौ। तर म आज तपाईँलाई एउटा यस्तो सत्य कुरा बताउन चाहन्छु, जुन कुराले यसरी भन्दछ प्रियहरू, परमेश्वरले हामीलाई हार्नको लागि होइन, जित्नको लागि बोलाउनु भएको हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी भावनात्मक रूपमा दुखी हुन्छौ, हामीलाई यस्तो लाग्छ प्रियहरू, म चाहिँ हारिसके, म चाहिँ अब यहाँदेखि अगाडि बढ्न सक्दिन, मेरो अन्त्य चाहिँ यही हो भनेर हामीले सोचिराखेको हुन्छौ। तर म तपाईँलाई बताइदिन चाहन्छु, जुन समयमा तपाईँले म हारे सक्दिन, मेरो अन्त्य यहाँ हो भनेर सोच्नुहुन्छ नि, त्यो समयदेखि परमेश्वरले तपाईँ र मेरो लागि ढोका खोल्न थाल्नुहुन्छ। हालेलुया। प्रियहरू, यो कुरा म तपाईँलाई बताउन चाहन्छु, नि धेरै चोटि प्रियहरू, हार मान्नु भनेको चाहिँ नि प्रयास नगर्नु हो। प्रियहरू, प्रयास गर्ने मान्छे चाहिँ कहिले पनि जीवनमा हार्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु, नि विशेष गरी मानिस साथीहरूले कुन कुन क्षेत्रमा हारिराखेको अनुभव गर्छन् त प्रियहरू, म तपाईँलाई त्यो क्षेत्र बताउन चाहन्छु। धेरैजनाले चाहिँ आत्मिक क्षेत्रमा र विश्वासको क्षेत्रमा मैले हारेको छु भनेर मान्दछन्। किन भन्दै गर्दा चाहिँ नि, प्रार्थना गर्न मन लाग्दैन, वचन अध्ययन गर्न मन लाग्दैन, संगति जान मन लाग्दैन, प्रियहरू उपवास बस्न मन लाग्दैन भनेर हामीले आफूले आफूलाई हारेको र आत्मबोध गरेको अनुभव गर्छौ। तर म तपाईँलाई बताउन चाहन्छु, त्यो अन्त्य होइन। जब तपाईँले मैले यो गरेको छैन भन्ने कुरा अनुभव गर्नु नै प्रियहरू तपाईँ चाहिँ आत्मामा बढ्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। कतिचोटि हामी परमेश्वरलाई शङ्का गर्छौ होला, हामी विश्वासमा कमजोर भइराखेको छौ होला, र हामीले परमेश्वरमा भरोसा गरेका छैनौ होला। प्रियहरू, हामी आत्मिक र विश्वासमा हारेको अनुभव गरिराखेको छौ होला। म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, तपाईँ आत्मामा र विश्वासमा हार्नु भएको व्यक्ति होइन प्रियहरू। तर तपाईँले यदि म आत्मामा र विश्वासमा हारेको छु भन्ने कुरा तपाईँले सोचिराख्नु भएको छ भने नि तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हो प्रियहरू। त्यसै गरी प्रियहरू हामी अर्को क्षेत्रलाई पनि हेरौँ। धेरैचोटि हामी शैक्षिक क्षेत्र र हाम्रो भविष्यमा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि हामीले हाम्रो अध्ययनलाई पुरा गर्नु नपाउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि प्रियहरू हाम्रो जीवनमा हामी काममा हाम्रो भविष्यमा असफल हुँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। तर तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, अन्धकार पछि नि हाम्रो जीवनमा अवश्य पनि उज्यालो आउँछ। अनि तपाईँ र म चाहिँ शैक्षिक र भविष्यमा हारेको होइनौ, हामीले हारेको हो भनेर मानेको मात्र हो। तर परमेश्वरले तपाईँको शैक्षिक स्तरमा र तपाईँको भविष्यमा तपाईँलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। अनि धेरैचोटि हामीले हाम्रो आत्मबल गुमाउँदै गर्दा पनि हामीले हारिराखेको हुन्छ। अनि धेरैचोटि हामी पारिवारिक रूपमा हामी हारेको अनुभव गर्छौँ प्रियहरू। जस्तै प्रियहरू हाम्रो परिवारमा सम्बन्धहरू बिग्रिएको हामीले अनुभव गर्छौँ। हाम्रो परिवारमा झगडा पर्दै गर्दा हाम्रो सम्बन्धमा म हारे भनेर हामीले सोच्छौँ। कतिचोटि अपमानको कुराहरू आउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। कतिचोटि प्रियहरू सम्बन्धहरूमा निराश आउँदै गर्दा हामीले हारेको अनुभव गर्यौँ भने नि तपाईँ हार्ने होइन, अब जित्ने प्रयासमा हुनुहुन्छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, हामी मानिस जातिहरू हामीसँग भावना छ, तर भावना भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ सत्यता हो प्रियहरू। अनि सत्यले चाहिँ तपाईँलाई हार्न दिँदैन, सत्यले चाहिँ तपाईँलाई विजयतिर लिएर जान्छ भन्ने कुरा तपाईँ र मैले बुझ्नु आवश्यक छ प्रियहरू। धेरैचोटि हामी आर्थिक कुरामा र व्यावसायिक क्षेत्रहरूमा हामीले हारेको अनुभव गर्यौँ होला प्रियहरू। हामी धेरै ऋणमा छौँ होला, ऋणबाट हामी निस्कन सकेको छैन होला, हामी व्यापारमा असफल भइराखेको छौँ होला, हाम्रो कामको नतिजाहरू आएको छैन होला। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यो वर्षमा चाहिँ नि तपाईँ र मैले प्रयास गर्न आवश्यक छ। हामी आर्थिक रूपमा बलियो हुनलाई हामी जब प्रयास गर्छौँ र आय स्रोतहरू हामी बढाउँछौँ नि, परमेश्वरले अवश्य पनि तपाईँ र मलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउनु हुनेछ प्रियहरू। अनि म यो पनि बताउन चाहन्छु, धेरैचोटि प्रियहरू हामी स्वास्थ्य शारीरिक क्षेत्रमा हामीले हारेको अनुभव गरिराखेको छौँ होला, अब चाहिँ सकियो, म कहिले निको हुन सक्दिनँ भनेर हामीले सोचेको छौँ होला। यदि हामीले त्यसरी सोचेको छौँ भने हो हामी निको हुन सक्दैनौ। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले नि तपाईँलाई निको पार्न चाहनुहुन्छ। परमेश्वरले तपाईँलाई तपाईँको स्वस्थ फेरि फर्काउन चाहनुहुन्छ प्रियहरू। तपाईँलाई म यो बताउन चाहन्छु, हामी आज बिरामी छौँ होला, तर भोलि पके पनि हामी स्वस्थ हुनेछौ प्रियहरू। अनि स्वास्थ्य र शारीरिक क्षेत्रमा पनि हामी हार मान्नु हुँदैन प्रियहरू। तर धेरै मान्छेहरूले यो क्षेत्रमा हार मानिराखेको छन्। अनि अहिलेको एकदमै लेटेस्ट श्रेणी प्रियहरू, साइकोलोजी डिसअर्डरको कुराहरू हामी सुन्छौँ प्रियहरू। हाम्रो जीवनमा डिप्रेसन छ, डिप्रेसनले चाहिँ म चाहिँ हारेको भन्ने कुरा हामीलाई लाग्छ। एन्जाइटी प्रियहरू, डर, चिन्ता, आत्मबलहरू चाहिँ घटिराखेको छ। हामीले आफूले आफूलाई विश्वास गर्न सकिराखेको छैनौँ प्रियहरू। हामी यो कुरामा पनि हारेको हामीले अनुभव गरिराखेको छौँ प्रियहरू। तर तपाईँलाई म बताउन चाहन्छु, आज हामी मनोवैज्ञानिक रूपमा भावनात्मक रूपमा हारिराखेको छौँ होला, तर भोलि उस्तै दिन रहने छैन, भोलि चाहिँ अर्को दिन आउनेछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हार केवल यो बाहिरी परिस्थिति हो प्रियहरू, परिणाम होइन भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। म जीवनको कुनै पनि क्षेत्रमा हार्ने होइन, तर विजय प्राप्त गर्ने व्यक्ति हो भन्ने कुरा चाहिँ जब हामीले सोच्छौँ नि, हाम्रो मनले हामीलाई विजयतिर लिएर जान्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हाम्रो जीवनमा सङ्घर्ष छ, मैले हारेको छु भन्ने ठाउँ छ प्रियहरू। त्यो चाहिँ धनीलाई पनि छ, गरिबलाई पनि छ, शिक्षितलाई पनि छ, अशिक्षितलाई पनि छ, दाजु भाइलाई छ, त्यो दिदी बहिनीलाई पनि छ प्रियहरू। हाम्रो जीवनमा चुनौती आउँछ प्रियहरू, हाम्रो जीवनमा अप्स एन्ड डाउन आउँछ। तर म तपाईँलाई बताउन चाहन्छु, परिस्थितिले हामीलाई हारेको जस्तो देखाउन सक्छ, तर वास्तवमा त्यो हार होइन, त्यो चाहिँ हाम्रो जीवनको सुरुवात हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जित बाहिर परिस्थिति हो, जित चाहिँ बाहिर परिस्थितिसँग होइन प्रिय, भित्र विश्वाससँग आत्मनिर्भर हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि हामी यस्तो मानसिकता बोकेर हिँडिराखेको हुन्छौ, म सक्दिन, अब केही हुँदैन भन्ने कुरा हामीले सोचेर हिँडिराखेको हुन्छौँ। तर म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँ र मैले हितोपदेश 30:7 हेर्यौँ भने यहाँनिर यसरी लेख्छ, फर एज ही थिंक्स इन हिज हार्ट सो इज ही भन्ने कुरा यहाँ बताएको छ। मानिसले जे सोच्छ नि आफ्नो हृदयमा ऊ त्यस्तै बन्दै जान्छ भन्ने कुरा परमेश्वरको वचनले हामीलाई सिकाउँछ। प्रेर अनि हामीले हाम्रो जीवनमा हामी किन हारिराखेको छौँ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। हाम्रो जीवनमा हार्नुको कारण चाहिँ के हो भन्दै गर्दा, पहिलो कारण चाहिँ परमेश्वरमाथि हामी विश्वास राख्दैनौँ प्रियहरू, किन भन्दै गर्दा चाहिँ आफ्नो बलमा, आफ्नो क्षमतामा, आफ्नो शक्तिमा हामी निर्भर हुन्छौँ र हामी परमेश्वरलाई भन्दा चाहिँ ठुलो समस्यालाई देख्छौँ प्रियहरू, त्यही भएर हामीले हार्दछौँ। तर परमेश्वरको वचनले के भन्छ, धन मान सम्मान चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा तपाईँ र मलाई सिकाउँछ। अनि तपाईँ र मैले Hebrews 11:6 हेर्यौँ भने विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ भन्ने कुरालाई यहाँ बताएको छ। तपाईँ र मेरो जित चाहिँ नि परमेश्वरमा विश्वास गर्दै गर्दा आउँछ, अविश्वास गर्दै गर्दा आउँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को कुरा चाहिँ के हो भन्दै गर्दा नि प्रियहरू, हार्ने व्यक्तिले चाहिँ जहिले पनि नकारात्मक सोच्छ र बोल्छ प्रियहरू। अनि यो नकारात्मक सोच र नकारात्मक बोली चाहिँ नि शैतानले हामीलाई हाम्रो जीवनमा हालिदिन्छ। किन भन्दै गर्दा ऊ चाहिँ झुटको पिता हो भन्ने कुरा तपाईँ र मलाई थाहा छ प्रियहरू। अनि म सक्दिन, अब ढिलो भइसक्यो भन्ने सोचहरू राखेर हामी हिँडिराखेको हुन्छौँ। बोलीले हामीलाई चाहिँ प्रियहरू कमजोर बनाइराखेको हुन्छ। शैतानले तपाईँलाई कमजोर बनाउने यो हतियार पनि हो। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब तपाईँ र मैले हितोपदेश 18:21 हेर्यौँ भने जीवन र मृत्यु चाहिँ जिब्रोमा हुन्छ भन्ने कुरा परमेश्वरको वचनले सिकाइराखेको छ। यसको मतलब चाहिँ प्रियहरू, अब तपाईँ र मैले बोल्ने समय आएको छ, म हार्नको लागि होइन, म जित्नको लागि हो भनेर हामीले थाहा गर्न आवश्यक छ प्रियहरू। अनि अर्को कारण चाहिँ नि धेरैचोटि हामी डर र निराशलाई चाहिँ स्थान दिइराखिराखेको हुन्छ प्रियहरू। किन म यो कुरालाई भनिराखेको छु भन्दा, हार्नु ठुलो कुरा होइन प्रियहरू, आफैले आफैसँग हार्नु चाहिँ ठुलो कुरा हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब हामीले डर र निराशलाई ठाउँ दिन्छौँ नि प्रियहरू, त्यो असफलतादेखि हामी उठ्न सक्दैनौँ। डरले हामीलाई जहिले पनि नि एउटा यस्तो ठाउँमा राख्दछ जुन ठाउँदेखि हामी अगाडि बढ्न सक्दैनौँ। डर र निराशलाई स्थान दिनु पनि हार्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को चाहिँ धैर्यको अभाव ले गर्दा पनि हामी हार्न सक्छौ प्रियहरू। धैर्य गर्नु भनेको चाहिँ नि हार्नु होइन प्रियहरू, धैर्य गर्नु भनेको चाहिँ नि प्रियहरू तपाईँ र मैले जितलाई कुरेर बस्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तुरन्तै हाम्रो जीवनमा कतिचोटि नि प्रियहरू नतिजाहरू आउँदैन। अनि तपाईँ र मैले बाइबलमा हेर्यौँ भने धेरै ठाउँमा परमेश्वरले पर्खिनलाई बताउनु भएको छ प्रियहरू। अनि तपाईँ र मैले Galatians 6:9 हेर्यौँ भने असल काम गर्न थाक्नु हुँदैन, समयमा चाहिँ हामीले फल पाउँछौँ भन्ने कुरा त्यहाँनिर लेखेको छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, धैर्य गर्नु भनेको चाहिँ नि तपाईँ शक्तिशाली हुनु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ म्याच्युरिटीमा बढ्नु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ अब संयमी हुनु हो भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को चाहिँ के हो भन्दा, आज्ञाकारिताको कमीले गर्दा पनि हो प्रियहरू। हामी परमेश्वरतिर फर्किनु छोडेर हाम्रो बलमा, हाम्रो इच्छामा, हाम्रो शक्तिमा हामी जब हुन्छौ नि प्रियहरू, हामीले हार्नै पर्छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, जितको स्रोत चाहिँ प्रभु येशू ख्रीष्टै हुनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अन्तिम कुरा चाहिँ के बताउन चाहन्छु भन्दा चाहिँ, हार चाहिँ अन्त्य होइन। यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। नि हार चाहिँ हाम्रो जीवनको सिकाइ हो प्रियहरू। अनि धेरैचोटि हाम्रो जीवनमा असफलता आउँदै गर्दा चाहिँ त्यसलाई असफलताको रूपमा भन्दा पनि सिकाइको रूपमा हामीले हेर्यौँ भने प्रियहरू, हामी जित्न सक्छौ प्रियहरू. अनि तपाईँ र मैले रोमी 8 अध्यायको 37 पदमा हेर्यो भने हामी उहाँद्वारा सबै कुरामा विजय भइसकेको छौ भन्ने कुरा चाहिँ तपाईँ र मलाई परमेश्वरको वचनले सिकाउँछ. म तपाईँलाई यो समय नि एउटा महान वैज्ञानिकको हारको कथापछि जित कसरी पायो भन्ने कुरालाई बताउन चाहन्छु. प्रियहरू, हामी सबैजनालाई थाहा छ यो बत्ती बनाउने वैज्ञानिकको नाम, जसलाई चाहिँ हामी थोमस अल्फा एडिसन भनेर भन्छौ, जसले चाहिँ संसारमा यो बत्तीद्वारा उज्यालो पारिदिएको छ. फेरि यो बत्ती नभएको भए अहिले हामी अँध्यारोमै हुन्थ्यौँ होला. तर जब उसले यो बत्ती बनाउन थाले नि प्रियहरू, उसले आफ्नो जीवनमा धेरै चोटि असफलतालाई चाहिँ सामना गर्नु परेको थियो. धेरैचोटि उसको सामानहरू जलेर नष्ट भएको थियो, धेरैचोटि उसको सामानहरूले काम गरेन र धेरै पैसाहरू उसको जीवनमा खर्च भयो. अनि धेरै मान्छेहरूले उसलाई के भने भन्दा चाहिँ नि, तपाईँ त बारम्बार हार्दै हुनुहुन्छ, अब किन छोड्नुहुन्न यो बत्ती बनाउनलाई, बल्ब बनाउनलाई भन्दै गर्दा उसले मिठो र अर्थपूर्ण जवाब दिएको छ. म हारेको छैन, काम नगर्ने हजारौं तरिका मात्र पत्ता लगाइराखेको छु भनेर उसले बतायो. प्रियहरू, म किन यो बताइराखेको छु भन्दा चाहिँ नि, हार नै अन्त्य होइन. प्रियहरू, जब हामी थोमस एडिसनको जीवनबाट हेर्यो भने हामीले यो कुरा सिक्न सक्छौ. प्रियहरू, धेरैचोटि असफलता हामी हुँदै गर्दा चाहिँ नि हामी चाहिँ हाम्रो सफलताको लागि बनिराखेको हुन्छौ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ. जब उसको जीवनलाई हेर्छौ नि, हार मान्ने होइन प्रियहरू, टिकिरहनेले चाहिँ जितलाई प्राप्त गर्न सक्छ भन्ने कुरा चाहिँ उसको जीवनबाट हामी सिक्न सक्छौ. त्यति मात्र होइन, जब हामी सोच परिवर्तन गर्छौ नि तब मात्र हाम्रो जीवन परिवर्तन हुन सक्छ. प्रियहरू, एकचोटि हारेर यदि थोमस एडिसन चाहिँ बस्दैको भए नि प्रियहरू, यो संसारले यति राम्रो बलहरू पाउने थिएन. प्रियहरू, म तपाईँलाई यो उत्साह दिन चाहन्छु. प्रियहरू, हो हाम्रो जीवनमा धेरै क्षेत्रमा हामीले हारको सामना गरिराखेको छौँ होला, तर तपाईँलाई बताउन चाहन्छु त्यहाँनिर तपाईँलाई जितले कुरेर बसिराखेको छ यदि तपाईँले प्रयास गर्नुभयो भने. प्रियहरू, अनि तपाईँ र मैले बाइबलमा हेर्यौँ भने पनि नि प्रियहरू, तपाईँ र मैले पहिलो सामुएल 17 अध्यायमा त्यहाँनिर दाउदले गोलायतलाई जितेको घटना छ. प्रियहरू, तपाईँ र मैले बुझ्नुपर्छ त्यो समयमा के भइरहेको थियो भन्दा, इजरायलको सेना र इजरायलको राजा साउल चाहिँ डराएर गोलायतसँग बसिराखेको थियो. अनि त्यो समयमा गोलायत यति ठुलो जाइन्ट, यति शक्तिशाली थियो, उसले चाहिँ इजरायलीहरूलाई धम्काइराखेको थियो. प्रियहरू, त्यो धम्काउँदै गर्दा तर दाउदले के गरेका छन् भन्दा नि प्रियहरू, दाउदको जीवनमा हेर्नुभयो भने, जब तपाईँले भजन सङ्ग्रहमा हेर्नु भने, उसले मिठो कुरा गरेका छन्, मलाई मेरो बाउ आमाले त्यागे तापनि परम प्रभुले त्याग्नु हुन्न भन्ने कुरा. उसले आफ्नो परिवारमा हार्नु परेको थियो. प्रियहरू, यसैले राजा अभिषेक हुने बेलामा चाहिँ नि उसलाई छोरा पनि गनेको थिएन. प्रियहरू, त्यो चाहिँ उसको लागि हार थियो. प्रियहरू, तर परमेश्वरले दाउदलाई हार्नको लागि होइन प्रियहरू, जित्नको लागि बोलाउनु भएको थियो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु. यदि दाउदले त्यो गोथालो हुँदै गर्दा चाहिँ म हार्नको लागि हो, परमेश्वरको योजना चाहिँ मेरो जीवनमा छ भन्ने कुरा चाहिँ उसले थाहा नगरेको भए चाहिँ नि, उसले गोलायतलाई ठुलो देख्थ्यो तर परमेश्वरलाई सानो देख्थ्यो. तर यहाँनिर के भइरहेको छ भन्दा नि, उसले चाहिँ गोलायतलाई सानो र परमेश्वरलाई ठुलो देख्यो. जब उसले तब चाहिँ उसले आफ्नो जीवनमा विजयलाई पक्रिन सकेको छ, विजयलाई हासिल गर्न सकेको छ. प्रियहरू, अनि यही नै म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँले जित्ने सोच लिएर हिँड्नुहुन्छ दाउदले जस्तै तपाईँले जित्न सक्नुहुन्छ. प्रियहरू, तपाईँले नयाँ करारमा हेर्नु भने यीशुलाई चाहिँ कल्भरी क्रुसमा टाङ्दै गर्दा सबैले हार्यो भन्दै थिए, तर उहाँले मृत्युलाई पनि जित्नु भएको घटना हामी पाउन सक्छौ. प्रियहरू, पुरानै करारमा तपाईँले योसेफको जीवनमा हेर्नुभयो भने नि प्रियहरू, योसेफले चाहिँ यदि म चाहिँ हारेको व्यक्ति हो, म बेचिएको व्यक्ति हो, म झ्यालखानामा भएको व्यक्ति हो, मलाई चाहिँ बलात्कार गर्न खोजिएको व्यक्ति हो भनेर उसले सोचेको भए पनि ऊ चाहिँ मिश्र देशको प्रधानमन्त्री हुन सक्दैन थियो. प्रियहरू, अनि मैले योसेफको बारेमा बताइरहेको थिएँ. प्रियहरू, लुकेको सङ्घर्षले चाहिँ नि प्रियहरू उसको जीवनमा सार्वजनिक विजयलाई जन्माइराखेको थियो भन्ने कुरालाई हामीले थाहा गर्न सक्छु। अर्को व्यक्ति, एकदमै महान व्यक्तिको बारेमा चर्चा गर्न चाहन्छु। तपाईँ र मलाई थाहा छ अमेरिकाको 16 राष्ट्रपति अब्राहम लिंकनको कुरा गर्न चाहन्छु। प्रियहरू, उसको जीवनमा हेर्यो भने नि प्रियहरू, अब्राहम लिंकनलाई चाहिँ महान राष्ट्रपति भनिन्छ अमेरिकाको। तर ऊ महान हुनको लागि चाहिँ नि प्रियहरू त्यतिकै त्यहाँसम्म आइपुगेको होइन, उसले आफ्नो जीवनमा धेरैवटा हारलाई चाहिँ सामना गर्नु परेको थियो। प्रियहरू, जब उसले व्यापार सुरु गरे नि प्रियहरू, ऊ असफल भएको कुरा हामीलाई थाहा छ। जब उसले ऋण लियो, ऋणमा पर्दै गर्दा नि उसले त्यो असफलतालाई सामना गर्नु परेको छ। जब चुनावमा उभिएर ऊ चुनाव लड्दै थियो नि प्रियहरू, धेरैचोटि उसले चुनाव हार्नु परेको छ, अनि धेरैवटा चुनाव हार्दै गर्दा नि प्रियहरू, उसको निजी जीवनमा पनि गहिरो दुःख भएको छ, हारबाट ऊ जानु परेको छ। प्रियहरू, धेरै मानिसहरूले उसलाई चाहिँ हार्ने व्यक्तिको नाम दिएको थिए, तर अब्राहम लिंकनले नि प्रियहरू, उनले हारलाई अन्त्य मानेनन् प्रियहरू। त्यति मात्र होइन, असफलताबाट उसले चाहिँ सिकिराखेको थिए, आफ्नो उद्देश्य र विश्वासमा उसले अडिकिराखेको थिए र निरन्तर अघि बढिराखेको थिए भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब एउटा मान्छे चाहिँ हारलाई हार मान्दैन र विजयतर्फ बढ्छ नि, उसलाई चाहिँ कसैले पनि रोक्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले नयाँ करारमा हेऱ्यौँ भने पावललाई हामी देख्न सक्छौँ। ऊ चाहिँ एकदमै क्रिस्चियनहरूलाई सताउने व्यक्ति। जब ऊ क्रिस्टमा आयो नि प्रियहरू, धेरै मान्छेले ऊ जेलमा जाँदै गर्दा, उसले कष्ट भोग्दै गर्दा, उसले यातनाबाट जाँदै गर्दा, अपमान भोग्दै गर्दा, धेरैले धोका दिँदै गर्दा, असफल हुँदै गर्दा प्रियहरू, धेरैले उसले हारेको व्यक्तिको रूपमा उसलाई चिनेको थियो यहुदी र फरिसीहरूले। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब ऊ जेलमा यातनामा थियो नि, जब उसले पराजय असफलता जस्तो कुरालाई देख्दै थियो नि, जब ऊ स्वास्थ्यमा पनि असफल हुँदै गइराखेको थियो नि, उसले जब परमेश्वरमा विश्वास राख्यो, उसले सफलता प्राप्त गरेको कुरालाई हामी थाहा गर्न सक्छौँ। प्रियहरू, परमेश्वरमा जब उसले विश्वास गर्यो, उसको त्यो हारलाई परमेश्वरले शक्तिमा परिणत गरिदिनु भयो, उसको जीवनबाट पनि हामीले यो कुरालाई सिक्न सक्छौँ। प्रियहरू, धेरैचोटि हामी दुःखबाट जाँदा, कष्टबाट जाँदा, अभावबाट, अन्यलताबाट जाँदै गर्दा हामीले हाम्रो जीवनलाई हारतिर ढालिराखेको हुन्छौँ। तर म तपाईँलाई यो बताउन चाहन्छु, परमेश्वरले तपाईँ र मलाई हार्नको लागि होइन, जित्नको लागि बोलाउनु भएको। प्रियहरू, हाम्रो जीवनमा केही कुरा नहुँदै गर्दा पनि नि तपाईँ र मसँग येशु हुनुहुन्छ, येशु हुनु नै तपाईँ र मैले प्रत्येक कुरा जित्नु हो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामी विजयतर्फ चाहिँ कसरी बढ्न सक्छौँ त प्रियहरू, तपाईँ र मैले थाहा गर्नुपर्छ। पहिलो कुरा चाहिँ हामी परमेश्वरमा विश्वास गर्नुपर्छ। जब हामी परमेश्वरमा भरोसा गर्छौँ, हामीले परिस्थितिलाई होइन परमेश्वरलाई जब हेर्छौँ नि प्रियहरू, हाम्रो जीवनमा सफलताले चाहिँ के गर्न थाल्छ, बाटो खोल्न थाल्छ। यसको मतलब मैले यो भनिराखेको छैन तपाईँलाई परमेश्वर जित्नु हो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामी विजयतर्फ चाहिँ कसरी बढ्न सक्छौँ त प्रियहरू, तपाईँ र मैले थाहा गर्नु

करोडौं अरबौं पैसा दिनुहुन्छ भनिराखेको छैन, परमेश्वरले तपाईँलाई चाहिने सफलता तपाईँलाई दिनुहुन्छ, यो कुरा म विश्वास गर्छु। अनि अर्को कुरा चाहिँ प्रियहरू, तपाईँ र मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ प्रियहरू। यदि असफलता भएर हामी बस्यौँ भने हामीले सफलता पाउन सक्दैनौँ, यदि मैले हारे भनेर हामी बस्यौँ भने हामीले जित्न सक्दैनौँ। यदि थोमस एडिसनले म बल्ब बनाउँदिन भनेर बसेको भए नि अहिले संसारभरि उज्यालो हुने थिएन प्रियहरू। त्यही भएर तपाईँ र मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ। अनि अर्को कुरा चाहिँ नि सकारात्मक सोच र सकारात्मक बोली अपनाउन आवश्यक छ प्रियहरू। सक्दिन भन्ने ठाउँमा अब चाहिँ हामीले सक्छु भनेर हामीले बताउन थाल्नु आवश्यक छ। सोच र शब्दले तपाईँको जीवनलाई आकार दिन्छ प्रियहरू। हितोपदेश 23 को साथमा त्यहाँनिर तपाईँ र मैले थाहा गर्न सक्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु, जसले तपाईँलाई निराश बनाउँछ, त असफल होस्, त राम्रो छैन, तैँले सक्दिनस् भन्छ नि, त्यो मान्छेको आवाजलाई नसुन्नुहोस् प्रियहरू। त्यस्तो कुरा चाहिँ दुष्टबाट आउँछ, परमेश्वरको मानिसबाट आउँदैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अर्को कुरा चाहिँ नि प्रियहरू, धैर्य र समयलाई पर्खनुहोस्। जब तपाईँले धैर्य गर्नुहुन्छ, विजय तुरन्तै आउँदैन प्रियहरू, विजयले समयलाई लिन्छ। तपाईँ र म धैर्य गर्नु आवश्यक छ। धैर्य जब हामी गर्छौँ नि, हामीले पक्कै पनि धैर्यताको फल विजयलाई प्राप्त गर्न सक्छौँ। अनि सही मार्गदर्शन र सहयोग चाहनु प्रियहरू। अनि म तपाईँलाई यो पनि भन्न चाहन्छु, तपाईँले जवाब एकाउन्टेबिलिटी टिमलाई बनाउनुहोस्, जसले चाहिँ तपाईँ जितेको देख्न चाहन्छ, जसले चाहिँ तपाईँ अगाडि बढेको तपाईँलाई चाहन्छ। किन म यो भन्दैछु भन्दा, पाउलले पनि मिसनरीमा साथीहरू लिएर हिँडेको कुरालाई हामी पाउँछौँ। यीशुले पनि आफ्नो मिसनमा चेलाहरू लिएर हिँड्नुभयो। अनि त्यसरी नै तपाईँ र मलाई सहायता गर्ने साथीबाट तपाईँ र मैले मार्गदर्शन खोज्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले बाइबलमा हेर्यौँ, दाउदले गोलायतलाई जित्यो, उसले विजयलाई प्राप्त गर्यो। पाउलले दुःख कष्टबाट पनि के गर्यो प्रियहरू? विजय प्राप्त गर्यो। योसेफले पनि विजय प्राप्त गर्यो प्रियहरू। थोमस एडिसनले पनि के गर्यो? हारलाई होइन, विजयलाई उसले थाहा गरेको छ। त्यति मात्र होइन प्रियहरू, अब्राहम लिंकनको घटनाबाट पनि हामीले हेर्यौं। तर तपाईँलाई म यो कुरा बताउन चाहन्छु प्रियहरू, हामी हारको आत्मा होइन प्रियहरू, जितको आत्मा लिएर हामी अगाडि बढौं। के तपाईँ हारेको व्यक्ति भनेर सोच्दै हुनुहुन्छ? तपाईँलाई म बताउन चाहन्छु, तपाईँ हारेको व्यक्ति होइन, परमेश्वरले तपाईँलाई जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। हारदेखि डराउने भन्दा पनि नि प्रयास गर्ने व्यक्ति हामी हुन सकौँ। हार नै विजयको सुरुवात हो भनेर म तपाईँलाई बताउन चाहन्छु। अनि यो समय म प्रार्थना गर्न चाहन्छु प्रियहरू, हामी सबैजनाको लागि। हामी परिवारमा हारिरहेको छौँ होला, आर्थिक कुरामा हामी हारिराखेको छौँ होला, हाम्रो भविष्यको लागि हारिराखेको छौँ होला। म तपाईँलाई बताउन चाहन्छु, प्रत्येक कुरा चाहिँ हामी यीशुद्वारा जित्न सक्छौ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो सुन्दर समय। जसरी प्रभु तपाईँले हामीलाई सिकाउँदै हुनुहुन्थ्यो, हामी हार्ने व्यक्ति होइन, हामी जित्ने व्यक्ति रहौँ भनेर, अनि प्रभु हामी यो प्रार्थना गर्छौँ। हो, हामी धेरैचोटि सम्बन्धहरूमा हारेका छौँ होला, धेरैचोटि हामी हाम्रो फ्युचरप्रति प्रभु हामी अन्यलतामा भएर हारेको छौँ होला, धेरैचोटि हामी आर्थिक कुराहरूमा हारेको हामीले अनुभव गरेका छौँ होला, धेरैचोटि हाम्रो स्वास्थ्य बिग्रिएको कारण हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो मण्डली सोचे जस्तो नहुँदै गर्दा हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो जीवनलाई मूल्याङ्कन गर्दै गर्दा म त केही कामको होइन भन्ने कुरालाई सोचेर हामी हारेको जस्तो अनुभव गरेका छौँ होला। तर प्रभु हामी यो प्रार्थना गर्न चाहन्छौँ, हामीलाई हार्ने व्यक्ति होइन, हामीलाई जित्ने व्यक्ति बनाउनु भएको होस्। मैले हारे भनेर चुप लागेर बस्ने व्यक्ति होइन, प्रयास गर्ने व्यक्ति बनाउनु भएको होस्। प्रभु तपाईँले हामीलाई अझ धेरै वृद्धि गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्छौँ। अनि यो प्रार्थना बिन्ती हामी तपाईँको हातमा राख्छौँ र यो पनि भन्दछौँ, प्रभु हाम्रो जित तपाईँबाट आउँदछ, हाम्रो विजय तपाईँबाट आउँदछ, हाम्रो भिक्ट्री तपाईँबाट आउँदछ, हाम्रो शक्ति हाम्रो बल हाम्रो स्रोत तपाईँ हुनुहुन्छ, तपाईँले नै सबै कुरामा हामीलाई सहायता गर्नुभएको छ। धन्यवाद प्रभु तपाईँलाई, येशु प्रभुको नाममा आमेन। म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति

0: हुनुहुन्छ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह, सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818985447 9818985447 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्छ।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता नेपाली हो र कार्यक्रममा म हरेक हप्ता यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको विषयमा कुराकानी गर्न र महिलाको रूपमा हामीले दैनिक जीवनमा भोग्ने विभिन्न विषयवस्तुमा कुराकानी गर्न, एकअर्काको कुरा सुन्न, बुझ्न र एकअर्काको लागि प्रार्थना गर्नको लागि कार्यक्रम लिएर आउने गर्छु। आजको कार्यक्रम विशेष छ, यो म सधैँ भन्ने गर्छु, तपाईँलाई लाग्ला सधैँ भन्छ जस्तो लाग्छ होला, तर हरेक कार्यक्रम विशेष नै छन् किनकि प्रार्थना सहित परमेश्वरको अगुवाई सहित हामी यो कार्यक्रमलाई तयार गर्छौं ताकि सुन्नुहुने तपाईँ सम्पूर्ण दिदी बहिनीको बीचसम्म यो कार्यक्रम पुग्दाखेरि यसले तपाईँको केवल बाहिरी कानमा या समाजमा मात्र होइन तर आत्मामा भित्री हृदयमा पनि काम गरोस् भन्ने हाम्रो उद्देश्य हो। त्यसकारण विशेष तयारीको साथमा हामी यो कार्यक्रम बनाउँछौं। अहिलेसम्म तपाईँले कार्यक्रममा महिनामा पाँचवटा हप्ताहरूमा एउटा विषयमा केन्द्रित रहेर कार्यक्रम सुनिरहनु भएको थियो भने यो महिना चाहिँ हामी अलिकति फरक गर्दैछौं। यो महिनामा चाहिँ हरेक हप्ता हामी फरक विषयमा कुराकानी गर्नेछौं ताकि हरेक हप्ता तपाईँलाई नयाँ कार्यक्रम सुने जस्तो होस् भनेर। आजको विषय चाहिँ यस्तो विषय हो जोसँग म एकदम धेरै रिलेट गर्छु जस्तो लाग्छ र साथसाथै म जस्तै अरू पनि थुप्रै दिदी बहिनी यो कुरासँग रिलेट गर्नुहुन्छ होला। आज हामी कुराकानी गर्न जाँदैछौँ कि हामी बलियो बनिरहँदा, होइन बलियो एकदम स्ट्रङ महिला बनिरहँदाखेरि हामीले भोग्नुपर्ने एक्लोपनको बारेमा हामी कुराकानी गर्नेछौँ किनकि धेरै महिलाहरू बाहिरबाट हेर्दाखेरि बलियो हुन्छन्, सबै कुरा आफै ह्यान्डल गर्न सक्ने जस्ता हुन्छन्। परिस्थितिले, बाध्यताले पनि हामीले त्यसो गर्नुपर्ने वातावरण सृजना हाम्रो जीवनमा हुन सक्छ। अनि जब हामी मानिसहरूको अगाडि आफूलाई बलियो एउटा चरित्रमा हामी उभ्याउँछौँ, सबै कुरा आफै सम्हाल्छौँ, बिस्तारै मानिसहरूमा चाहिँ कस्तो सोच आउँदो रहेछ भने यो फलानु त एकदमै बलियो छ, एकदमै स्ट्रङ छ, उसलाई त कसैको सहायताको खाँचो पर्दैन, ऊ त जे कुरा पनि एक्लै ह्यान्डल गर्न सक्छ भन्ने जस्ता कुराहरू आउँदो रहेछ। अनि एकचोटि हामी बलियो बन्ने कोसिस गर्छौँ, दुईचोटि बलियो बन्ने कोसिस गर्छौँ, यो गर्दै गर्दाखेरि हामी चाहिँ अरूहरूबाट एक्लोपनको हामीले चाहिँ महसुस गर्नुपर्दो रहेछ। आज हामी यही विषयमा कुराकानी गर्न जाँदैछौँ। मलाई विश्वास छ तपाईँहरूमध्ये धेरैजना या प्रायः जसो हामी महिलाहरूले यो कुरालाई रिलेट गर्न सक्छौँ जस्तो लाग्छ। त्यसकारण आज यी विषयमा कुराकानी गर्नेछौँ। है त, कार्यक्रम अन्तिमसम्मै सुन्नुहोला।

प्रिय मित्र, कसैलाई बलियो भनिन्छ किनकि उनीहरू कहिले अरूको अगाडि रुँदैनन्। तपाईँ पनि त्यस्तै महिला हुन सक्नुहुन्छ। कसैलाई यो कारणले बलियो भनिन्छ किनकि उनी चाहिँ बिहानदेखि रातिसम्म सबै आफै काम गर्छिन्, सबै सम्हाल्छिन्, तर उनको अनुहार कहिले पनि मधुरो हुँदैन। ऊ जहिले पनि हाँसिराखेकी मुस्कुराइरहेकी हुन्छन्, जसको कारणले गर्दा उसलाई सबैले कति स्ट्रङ केटी, कति स्ट्रङ महिला भनेर भन्छन्। कसैलाई बलियो भनिन्छ किनकि उनी परिवारलाई सम्हालिराखेकी हुन्छन्, आफूलाई पनि सम्हालिराखेकी हुन्छन्, बाहिर समाजमा सबै परिस्थितिमा पनि सम्हालिराखेकी हुन्छन्। तर यी सबै स्ट्रङ भन्ने महिलाहरू भित्रभित्रै कहिलेकाहीँ टुटिराखेका पनि हुन सक्छन्, भित्रभित्रै एउटा ठूलो बोझ बोकिराखेका पनि उनीहरूले हुन सक्छन्। आज म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। जब सबैले तपाईँमाथि भरोसा गर्छन्, सबैजना तपाईँमाथि नै भर पर्छन्, तब तपाईँलाई चाहिँ कसले सम्हाल्छ? तपाईँ सबैलाई सम्हाल्नुहुन्छ, सबैको लागि तपाईँ चिन्ता गर्नुहुन्छ, सबैको लागि तपाईँले काम गर्नुहुन्छ भने तपाईँलाई सम्हाल्ने चाहिँ को छ? जब तपाईँ थकित हुनुहुन्छ तब तपाईँलाई बसेर कसले सम्हालिदिन्छ? तपाईँको कुरा कसले सुनिदिन्छ? यदि तपाईँले कहिले यस्तो अनुभव गर्नुभएको छ कि म चाहिँ सधैँ अरूको लागि तयार हुन्छु, म चाहिँ सधैँ अरूको लागि काम गर्छु, तर मेरो लागि चाहिँ कोही पनि छैन, मेरो कुरा बुझिदिने अथवा त्यस्तो कुनै व्यक्ति छैन जसको अगाडि चाहिँ म आफ्नो कमजोरीहरू पनि देखाउन सकौं, जसको अगाडिले चाहिँ म बलियो छु भनेर मैले देखाउनु नपरोस् भन्ने पनि तपाईँलाई कहिलेकाहीँ लाग्छ भनेदेखि आजको कार्यक्रम तपाईँको लागि हो। प्रिय मित्र, यसैयाको पुस्तक 40:29 भन्दछ कि परमेश्वरले चाहिँ थाकेका मानिसहरूलाई शक्ति दिनुहुन्छ र कमजोरहरूलाई चाहिँ उहाँले सामर्थ्य बनाउनुहुन्छ या शक्ति दिनुहुन्छ भन्ने कुरा बताउँदछ। मत्तीको पुस्तक 11:28 हेर्ने हो भने परमेश्वरले हामीलाई बोलाउनु भएको छ, उहाँले भन्नुभएको छ, हे थाकेका र बोझ दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। प्रिय मित्र, ध्यान दिनुहोस् है, यीशुले यो भन्नु भएन कि तिमी एकदम स्ट्रङ सबै कुरामा पूर्ण भएपछि मात्रै म कहाँ आऊ, तिमी आफैले सबै कुरा ह्यान्डल गर अनि म कहाँ आऊ, उहाँले भन्नुभएको छैन। उहाँले भन्नुभएको छ, तिमी थाकेको छौ भने म कहाँ आऊ, तिमी बोझ्दै दबिएको छौ भने म कहाँ आऊ। हामी परमेश्वर कहाँ जानको लागि मानिसहरूको अगाडि जस्तो आफूले आफूलाई एकदमै बलियो छु भनेर प्रिटेन्ड गरेर हामी परमेश्वरको अगाडि जान जरुरी छैन। हामी जस्तो छौं, थाकेको छौं, गलेको छौं, हामी दुखी छौं, पीड़ामा छौं, जस्तो सुकै अवस्थामा छौं, हामी जान सक्छौं। हामी महिलाहरू जसलाई बलियो महिला भनेर तपाईँ चिन्नुहुन्छ, उनीहरू पनि थाकेका हुन सक्छन्। हामी विश्वासी महिलाहरू हुन्छौं, हामी पनि थाक्छौं, मानसिक रूपमा, शारीरिक रूपमा, भावनात्मक रूपमा हामी थाकेका हुन सक्छौं। अनि यी सबैजना सबैलाई सम्हाल्ने महिलाहरूलाई पनि सम्हाल्ने मानिस चाहिन्छ। सबैको लागि काम गर्ने महिलाहरूको लागि पनि स्याबास भनिदिने अथवा तिम्रो लागि म छु, तिम्रो कुरा सुन्नको लागि म छु, मेरो अगाडि आउँदा चाहिँ तिमीले आफूलाई बलियो प्रिटेन्ड गर्नु पर्दैन है भनिदिने मानिसहरूको पनि खाँचो पर्छ। बलियो महिलाहरूलाई पनि विश्रामको खाँचो पर्छ र परमेश्वरले ती महिलाहरूलाई अस्वीकार गर्नुहुँदैन। उहाँले भन्नुहुँदैन कि तिमीले नै सबै कुरा सम्हाल्नुपर्छ, अहिलेसम्म जसरी तिमी बलियो बनेको छौ त्यस्तै बलियो तिमी बनिरहनुपर्छ, यो सबै बोझ तिमीले नै बोकिरहनुपर्छ उहाँले भन्नुहुँदैन। तर उहाँले भन्नुहुन्छ, तिमी थाकेको छौ, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। बलियो महिलाहरू खोज्नको लागि हामी कतै टाढा जानै पर्दैन। हुन सक्छ तपाईँ स्वयं त्यस्तो महिला हुनुहुन्छ होला, अथवा तपाईँको वरपर छिमेकमा अथवा नेपालको परिवेशमा हामी कुरा गर्छौं भने नेपालका महिलाहरू अथवा हामीहरू स्वभावैले बलियो मनस्थितिका छौं। हामी सहन सक्ने, खट्न सक्ने, काम गर्न सक्ने र विशाल हृदयले प्रेम गर्न सक्ने महिलाहरू हौं। हामी स्वभावैले बलियो छौं। संसारभरि हामी जस्तै धेरै महिलाहरू छन् जसले बलियो भूमिका निभाइराखेका छन्, या भनौं आफ्नो परिवारको लागि, समाजको लागि र राष्ट्रको लागि उनीहरूले बलियो चरित्र धारण गरेका छन्। नेपालकै कुरा गरौं न, दाउराको भारी बोकेर, घाँसको भारी बोकेर पहाड चढ्न सक्ने आमाहरू हुनुहुन्छ, घर खेत परिवार सबै सम्हाल्न सक्ने बुहारीहरू छन्, अनि विदेश गएका श्रीमानहरू विदेशमा हुँदाखेरि एक्लै बच्चा हुर्काउने, बच्चालाई सम्हाल्ने, घर परिवार समाज वरपर सबै कुराहरूमा श्रीमान नभएको जस्तो श्रीमानको अनुपस्थितिमा पनि उत्तिकै खरो भएर उत्रिन सक्ने महिलाहरू हाम्रो वरपर नै हुनुहुन्छ। मानिसहरू ती महिलाहरूको विषयमा यसो भन्छन्,
ऊ त साह्रै बलियो छ, मेरी बुहारी त साह्रै कडा छे, अथवा साह्रै काम गर्न सक्थे, उसलाई त कसैको जरुरतै पर्दैन। तपाईँले यसो पनि भनेको सुन्नु भएको होला, फलानोको छोरी या फलानोको बुहारी त कहिले मर्लिनो अनुहार गरेकै देखेको छैन, कहिले थाक्दै थाक्दिन, एकैछिन खाली बस्दिन, होइन। यी कुराहरू गरिराखेको हामी सुन्छौँ, यी कुरा भनेको हामी सुन्छौँ, या भनौँ कसैले चाहिँ यतिसम्म हामीमा एउटा प्रेसर लगाइदिएको हुन्छ, यतिसम्म दबाव हुन्छ कि तिमी त थाक्नै पाउँदैनौ, तिमीले त हारै मान्न पाउँदैनौ, तिमीले त विश्रामै गर्न पाउँदैनौ, किनकि तिमीले नै सबै कुरा सम्हाल्नुपर्छ भन्ने जस्ताका कुराहरू चाहिँ हामी दिदी बहिनीहरूमाथि राखिदिएको कुरा हामी देख्न पाउँदछौ। तर भित्रभित्रै धेरै महिलाहरूको सोचाइ चाहिँ यस्तो हुन्छ कि यदि म रोकिए भने त के हुन्छ होला, यदि म थाके भने यो काम कसले गर्छ, यदि म नै कमजोर भएँ भने मेरो परिवारलाई कसले हेर्छ, म टुटे भनेदेखि मेरो परिवारको बिजोग हुन्छ। यी यस्तै कुराहरू सोचेर चाहिँ उनीहरूलाई विश्राम नचाहिएको होइन, उनीहरू नथाकेका होइनन्, तर यस्तै कुरा सोचेर बाध्यताले त्यो जिम्मेवारी बोधले गर्दा चाहिँ बरु आफ्नो समस्या, आफ्नो थकाइ, आफ्नो टुटेको हृदयको वास्ता नगरेर पनि जबरजस्ती चाहिँ महिलाहरू अगाडि बढिराखेका हुन्छन्। तर बिना सहयोग, बिना कसैको सहारा, बिना कसैको मिठो बोली वचन या कसैको एप्रिसिएसन बिना निरन्तर काम गरिरहँदाखेरि हामीमा भएको त्यो शक्ति बिस्तारै मौनतामा परिणत हुन थाल्छ र त्यो मौनता एक्लोपनमा बदलिन थाल्छ। म तपाईँलाई एक सामान्य महिलाको उदाहरण दिन्छु है त। एकजना महिला मित्र हुनुहुन्छ, उहाँको नाम म कार्यक्रममा लिन चाहन्न, तर उहाँको श्रीमान विदेशमा हुनुहुन्छ अनि उहाँ चाहिँ गाउँमा बस्नुहुन्छ, उहाँका दुईजना साना नानीहरू छन् र उहाँले चाहिँ हरेक दिन बिहानै उठ्ने, घरको काम सबै आफैले गर्नु पर्यो, बच्चाहरूलाई तयार गर्ने, स्कूल पठाउने, उनीहरूलाई पढाउनेदेखि लिएर घर खेतको काम र वरपर इष्टमित्र, आफन्त, परिवारजन, समाजमा पनि उत्तिकै सहभागिता, पर्म जानु पर्यो, मेला जानु पर्यो, आफ्नो घरमा श्रीमान छैन भनेर उहाँले कतिवटा जिम्मेवारीहरूबाट टाढा पन्छिन मिल्ने वातावरण पनि थिएन र सबै कुरा उहाँले नै गरिराख्नु भएको थियो। उहाँको विषयमा उहाँलाई चिन्ने सबैजना मान्छेले चाहिँ मैले यसो भनेको कुराहरू याद गरे कि फलानु त कस्तो सबै कुरा एक्लै सम्हाल्न सक्छ, उसलाई त कसैको आवश्यकता नै छैन, यो कुरा अरू मानिसहरूको मुखबाट मैले सुनेको हो, तर स्वयं ती महिलाबाट मैले कहिले पनि त्यसो भनेको सुनिनँ, तर बाहिरका मानिसहरू चाहिँ भन्थे उसलाई त कसैको जरुरतै छैन, घरमा केटा मान्छे नभए पनि सबै कुरा आफैले सम्हालिहाल्छ, उसलाई कसैको सहायताको खाँचै छैन भनेको चाहिँ मैले सुन्थे। तर जब उहाँको भित्री कुरा मैले बुझ्ने कोसिस गरेँ, उहाँसँग मनका कुराहरू बाँड्नको लागि मैले उहाँलाई बताएँ, तब उहाँले भन्नुहुन्थ्यो गाह्रो त किन नहुनु, राति बच्चाहरू सुतिसकेपछि म कस्तो एक्लो भएर म रुन्छु, म कति थाकेको हुन्छु, मलाई त तँलाई कस्तो छ भनेर सोधिदिने मान्छे पनि छैन, अनि भोलिपल्ट पनि फेरि मैले आफूलाई त्यस्तै बलियो बनाएर फेरि अगाडिको काममा मैले लाग्नुपर्छ, किनकि घरमा साना नानीहरू मात्रै छन्, मैले नगरे कसले गर्छ र, मैले गर्नै पर्छ तर म थाक्दै थाक्दिनँ भन्ने त होइन, म एकदम एक्लो महसुस गर्छु, मलाई पनि कसैले आराम गरिदिए गर्नलाई मौका दिए हुन्थ्यो जस्तो लाग्छ, तर त्यो भनिदिने नै मान्छे नभएपछि बाध्यताले पनि म बलियो हुनै पर्ने रहेछ भन्ने कुरा उहाँले बताउनुहुन्थ्यो। उहाँले यो पनि भन्नुहुन्थ्यो कि मानिसहरूले मेरो बलियोपनको प्रशंसा गरे तर मलाई कसैले पनि तँलाई कस्तो छ, तिमीलाई कस्तो छ, कसरी पो सम्हाल्दैछौ, तिमीलाई गाह्रो पो भएको छ कि भनेर चाहिँ कसैले पनि मलाई सोध्दैन, सोधेको छैन भन्ने कुरा उहाँले गर्नुहुन्थ्यो। मलाई लाग्छ आज तपाईँ र म पनि ती महिला जस्तै यो कुरासँग उत्तिकै सम्बन्ध राख्न सक्छौ जस्तो लाग्छ। हामी पनि हुन सक्छ परिवारको सबै भार बोकेर हिँडिराखेका छौ, तर हाम्रो लागि चाहिँ सोधिदिने मानिसहरूको अभाव भएको तपाईँ र मैले पनि अनुभव गरेका छौं होला। परिवारको लागि हामी आफ्नो शरीरकै पनि वास्ता नगरिकन परिवारको लागि खट्छौं, काम गर्छौं, त्यो नराम्रो कुरा होइन, तर कहिले काहीँ त हामी बलियो छौं भन्दैमा हामी नथाक्ने होइनौ, बलियो छ भन्दैमा हामीलाई कसैको आवश्यकतै नपर्ने भन्ने त होइन, कसैले सोधिदिए हुन्थ्यो, कसैले वास्ता गरिदिए हुन्थ्यो भन्ने कुरा चाहिँ हामीलाई पनि लाग्छ। अनि हामी मध्ये धेरैजनाले यो कुरा अनुभव गरेका छौं कि हामी हाम्रो लागि गरिने प्रशंसाभित्र हामीले जति पनि प्रशंसाका शब्दहरू सुन्छौं त्यसको पछाडि हाम्रो गहिरो पीड़ा पनि लुकेको छ।

0: तर यस्तो कुरा अनुभव गर्ने अथवा यस्तो कुरा भोग्ने केवल तपाईँ र म मात्रै होइन, विश्वका प्रसिद्ध महिलाहरू जसले संसारभरिमा नाम कमाए, प्रसिद्धि कमाए, उनीहरूलाई मानिसहरूले चिने या उनीहरूको जीवनबाट यस्ता महत्वपूर्ण योगदानका कामहरू भए, ती महिलाहरूले पनि आफ्नो जीवनमा यस्ता कुराहरू भोगेको प्रशस्तै उदाहरणहरू छ। जस्तै मदर टेरेसालाई हामी लिन सक्छौ, उहाँले आफ्नो सम्पूर्ण जीवन नै गरीब मानिसहरू, पीड़ितहरूको, रोगीहरूको सेवा गर्नको लागि भनेर समर्पित गर्नुभयो। संसारले उहाँलाई प्रेम र सेवाको प्रतीकको रूपमा चाहिँ आजसम्म पनि सम्मान गर्छ। उहाँका कति कुराहरूको चर्चा आजभोलि पनि हामी सुन्छौ र उहाँले गरेका कुराहरू सम्भवतः मानव इतिहासले कहिले पनि बिर्सने छैन। तर उहाँको निजी लेखहरूमा, उहाँले आफ्नो लागि आफूले लेखेका नितान्त व्यक्तिगत लेखहरूमा चाहिँ कहिलेकाहीँ उहाँले चाहिँ आध्यात्मिक एक्लोपन वा मौनताको अनुभव पनि आफूले गर्नु परेको भन्ने कुरा उल्लेख गर्नुभएको छ। भन्नुको मतलब उहाँले आफ्नो जीवनबाट ठूला कामहरू गर्नुभयो, मानिसहरूलाई सेवा गर्नुभयो, सारा संसारले उहाँलाई चाहिँ एउटा महान नारीको रूपमा चिनेको छ, तर उहाँले पनि एक्लोपनको सामना गर्नुभएको थियो। तरै पनि त्यसको बावजुद पनि उहाँले आफ्नो विश्वासको साथ आफ्नो सेवालाई चाहिँ उहाँले अगाडि बढाइ नै रहनुभयो। हामी प्रिन्सेस डायनाको कुरा पनि लिन सक्छौ, बेलायतकी प्रिन्सेस डायना को जीवनी तपाईँले पक्कै हेर्नु भएको छ होला, पढ्नु भएको छ होला। उनी विश्वभरमा प्रसिद्ध छन्। उनी संसारबाट विदा भएको धेरै वर्ष भइसकेको छ, तर आजसम्म पनि मानिसहरू उनको मिठो सम्झना गर्छन्, उनका कुरा गर्छन्। उनी कति प्रभावशाली महिला थिइन् अथवा भविष्यमा रानी बन्नको लागि कति योग्य थिइन् भन्ने कुराहरू आजसम्म पनि मानिसहरूले गर्ने गर्छन्। बेलायत जस्तो देशको राजकुमारी होइन, राजकुमारको श्रीमती हुनु, राजघरानाको सदस्य हुनु, उनलाई के कुराको चाहिँ कमी थियो होला र त्योमाथि उनी स्वभावैले एक असल नारी थिइन्, एक प्रसिद्ध नारी थिइन्। तर उनले आफ्नो जीवनमा चाहिँ धेरै एक्लोपनको महसुस गरेको कुराहरू हामी पढ्न पाउँदछौ। राजमहलमा होइन एउटा राजकुमारी भएर भित्रिए तापनि उनले चाहिँ आफ्नो जीवनमा चाहिँ एकदमै धेरै एक्लोपनको सामना गर्नु परेको कुरा हामी बुझ्न सक्दछौ। तपाईँले पढ्न पनि पाउनुहुन्छ, विभिन्न डकुमेन्ट्रीहरूमा पनि यी कुराहरू बताइएको छ। यसको अर्थ चाहिँ के हो भने बलियो देखिनु मात्र पर्याप्त छैन। हो, आज तपाईँ र म पनि परिवारको अगाडि, समाजको अगाडि, मानिसहरूको अगाडि एउटा बलियो महिला भनेर चिनिन्छौ होला। तपाईँलाई हेर्दाखेरि कसैले प्रशंसा स्वरूप तपाईँलाई, तपाईँ त कस्तो स्ट्रङ हुनुहुन्छ, तपाईँलाई त केही कुराले फरक पर्दैन, तपाईँ त सबै एक्लै ह्यान्डल गर्न सक्नुहुन्छ भन्छन् होला। तर के त्यो मात्र पर्याप्त छ त? हामी साँच्चै नै भित्रैदेखि प्रेमिलो अनुभव गर्नु, कसैको साथ पाउनु, ती कुराहरू पनि हाम्रो लागि यत्तिकै आवश्यक छ भन्ने कुरा चाहिँ हामी यी महिलाहरूको जीवनबाट बुझ्न सक्दछौ। प्रिय मित्र, अब बाइबलले यसको बारेमा के भन्छ त्यसतिर अलिकति हाम्रो ध्यानलाई लैजाउँ है त। बाइबलमा एलिया अगमवक्ताले परमेश्वरलाई भने कि प्रभु म थाकिसके, म गलिसके, होइन? हामी बुझ्न सक्छौ कि शक्तिशाली अगमवक्ताहरू पनि थाक्छन्, उनीहरूलाई पनि थकाइ लाग्छ, उनीहरू पनि कुनै समयमा कमजोर पर्न सक्छन् भन्ने कुरा हामी बुझ्छौ। अनि परमेश्वरले अगमवक्ता एलियालाई के भन्नुभयो थाहा छ? उहाँले एलियालाई गाली गर्नु भएन, तर उहाँले विश्राम गर्न दिनुभयो। उहाँले एलियाको निम्ति खानेकुरा जुटाउनु भयो र कोमल स्वरमा आराम गर्न भन्नुभयो, वास्ता गर्नुभयो, फिक्री गर्नुभयो। भजन संग्रह 34:18 पद तपाईँ पढ्नुहुन्छ भने त्यहाँ लेखिएको छ, परमप्रभु चाहिँ टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ, चूर्ण हृदय भएकाहरूको नजिक परमेश्वर हुनुहुन्छ। उहाँ तपाईँ थाकेको अवस्थामा, तपाईँ आफूले आफूलाई चाहिँ सम्हाल्न नसकेको अवस्थामा तपाईँबाट टाढा हुनुहुन्न, तर उहाँ तपाईँको सबैभन्दा नजिक हुनुहुन्छ र तपाईँलाई विश्राम दिन चाहनुहुन्छ। तपाईँले बोकिराख्नु भएको बोझ उहाँले बुझ्नुहुन्छ र त्यो बोझबाट तपाईँ स्वतन्त्र भएको परमेश्वर चाहनुहुन्छ। अब जो जो महिलाहरू बलियो भनेर चिनिनु भएको छ उहाँहरूको लागि एउटा सन्देश छ। सायद त्यो महिला तपाईँ हुन सक्नुहुन्छ या तपाईँले चिनेको कोही महिला हुन सक्नुहुन्छ। प्रिय मित्र, सायद तपाईँले सबैलाई सम्हालिरहनु भएको छ होला, तपाईँले सबै समस्याहरू चुपचाप सहेर या समाधान गरेर हिँडिरहनु भएको छ होला। तपाईँ सम्भवतः बाहिर मुस्कुराइरहनु भएको छ होला, तर भित्रै तपाईँ थाक्नु भएको छ भने म तपाईँलाई प्रेमसहित यो कुरा स्मरण गराउन चाहन्छु कि तपाईँलाई सबै कुरा एक्लै बोकेर हिँड्नको लागि परमेश्वरले बनाउनु भएको होइन, सबै कुरा तपाईँको काँधमा परमेश्वरले हालिदिनु भएको छैन। तपाईँ एक्लै सबै कुरा सम्हाल्नको लागि भनेर बनाइनु नै भएको होइन। साँचो शक्ति भनेको कहिले काहीँ विश्राम लिनु पनि हो, कहिले काहीँ अरूसँग मदद माग्नु पनि हो, अनि कहिले काहीँ आफ्नो बोझ परमेश्वरलाई दिनु पनि हो। यीशुले बलियो महिलाहरूलाई मात्रै होइन, थाकेको कमजोर पीड़ामा बाँचेका महिलाहरूलाई पनि उत्तिकै प्रेम गर्नुहुन्छ र उनीहरूलाई ती कुराहरूबाट उहाँले स्वतन्त्र भएर आशिषमय र आरामदायी जीवन जिएको चाहनुहुन्छ। प्रिय मित्र, हामी कार्यक्रम नारी आशाको लगभग अन्त्य अन्त्यतिर आइसकेका छौं, तर जाँदा जाँदै म तपाईँलाई स्मरण गराउन चाहन्छु। यदि तपाईँ बलियो महिला भनेर चिनिनु भएको छ, सबै कुरा तपाईँ नै सम्हाल्नुहुन्छ, सबै कुरा तपाईँकै काँधमा छ, मानिसको अगाडि तपाईँ आफूले आफूलाई एकदम बलियो रूपमा तपाईँले प्रस्तुत गरिरहनु भएको छ, तर भित्रभित्रै तपाईँ थाक्नु भएको छ भने म तपाईँलाई स्मरण गराउन चाहन्छु कि तपाईँलाई विश्राम लिने अनुमति छ। जे कुराहरूसँग तपाईँ डराउनु भएको छ कि यदि मैले विश्राम लिएँ भनेदेखि यो कुरा कसले गर्छ, यो कुरा के होला भन्ने तपाईँको मनमा डर छ र त्यो कारणले गर्दा तपाईँ विश्राम लिन सकिरहनु भएको छैन भने याद गर्नुहोस्, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। हामीले बोक्न नसक्ने बोझहरू परमेश्वरले हाम्रो निम्ति बोकिदिनुहुन्छ। हामीले विश्राम गरेको परमेश्वर चाहनुहुन्छ, अनि यो केवल उहाँको चाहना मात्र होइन, यो उहाँको आज्ञा पनि हो। परमेश्वर हामीले सबै बोझ बोकेर एकदमै थकित जीवन जिएको चाहनु हुँदैन, त्यसको निम्ति परमेश्वरले हामीलाई बनाउनु नै भएको होइन, र सबै कुरा उहाँले हाम्रो भागमा हालिदिनु भएको छैन। हामीले सहन नसक्ने कुराहरूको निम्ति परमेश्वर हामीसँग हुनुहुन्छ। हामीले हाम्रो जिम्मेवारीहरू पूरा गर्नै पर्छ, तर यसको मतलब यो होइन कि हामीले जसरी पनि त्यो कुरा पूरा गर्नै पर्छ अथवा हाम्रो पछाडि हामीलाई सम्हाल्ने कोही पनि छैन भन्ने चाहिँ होइन, कारण परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। कहिलेकाहीँ परमेश्वरले अरू मानिसहरूको माध्यमबाट पनि तपाईँलाई विश्राम दिन खोजिराख्नु भएको हुन्छ, अनि हामी नै बरु कसैसँग सहायता नमागेर कसैसँग सल्लाह नगरेर हामी त्यो मौकालाई गुमाइराखेका हुन सक्छौ। त्यसकारण विश्राम लिनुहोस्, मानिसहरूसँग सहायता माग्नुहोस्। परमेश्वरले अरू मानिसहरूलाई पनि तपाईँको लागि चलाउनु भएको हुन सक्छ। परमेश्वर तपाईँको जीवनमा तपाईँ एक्लो हुनुहुन्न भन्ने कुरा तपाईँले बुझेको चाहनुहुन्छ, त्यसकारण हो तपाईँ बलियो हुनुहुन्छ, त्यसमा कुनै दुई मत छैन। तपाईँ सबै कुरा गर्न सक्नु पनि हुन्छ, तर सबै कुरा तपाईँले नै गर्नुपर्छ भन्ने छैन। तपाईँ परमेश्वरमा विश्राम लिन सक्नुहुन्छ। यो तपाईँको लागि केवल एउटा अप्सन मात्र होइन, तर यो तपाईँको लागि अत्यावश्यक कुरा हो। प्रिय मित्र, आजको कार्यक्रम तपाईँको लागि आशिषित र उत्साहित भयो होला भन्ने मैले विश्वास लिएको छु। कार्यक्रमबाट मैले विदा लिनुपर्ने बेला हुन लागिसकेको छ। अर्को हप्ता फेरि हामी अर्को एउटा नयाँ विषयमा कुराकानी गर्नेछौँ र बाइबलबाट त्यसलाई बुझ्ने कोसिस गर्नेछौ। आजको लागि भने म ममता कार्यक्रम नारी आशाबाट विदा हुन चाहन्छु। अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। र यो हप्ताको कार्यक्रम कस्तो लाग्यो, यदि तपाईँ आफ्ना अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ, आफ्ना गवाईहरू बाँड्न चाहनुहुन्छ, अथवा कार्यक्रमको लागि तपाईँसँग केही सल्लाह सुझाव छन् भने हामीलाई कार्यक्रमको अन्तिममा दिने ठेगानामा यहाँले सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजको लागि मलाई बिदा दिनुहोस्। परमेश्वरले तपाईँलाई सहायता गर्नुभएको होस्। जय मसीह अनि नमस्कार।
1: प्रिय श्रोताहरू,

निर्धक्कका साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, जीपीओ बक्स नम्बर 8975, ईपीसी 2561, काठमाडौँ नेपाल। एसएमएस को लागि एनटीसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551903 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। पापमय अन्धकारमा रुमलिरहेको संसारलाई ख्रिष्ट प्रभुको महिमित दोस्रो आगमनको वचन बाँडेर ख्रिष्ट येशूद्वारा परमेश्वरको अझ नजिक आउन दिइएको उत्तम आशाको सन्देश सुनाउन प्रस्तुत ख्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाको आजको प्रसारणमा हाम्रा प्यारा प्यारा श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौ र स्वीकार्नुहोस् हाम्रो सादर नमस्कार। वचनको शुरूआत गर्नुभन्दा पहिले एउटा मिठो ख्रिस्टीय भजन यहाँहरूको लागि प्रस्तुत गर्दैछौ।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोता मित्रहरू, नयाँ आशा रेडियो कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्ण मित्रहरूलाई हृदयदेखि नै हार्दिक स्वागत तथा ख्रिस्टीय अभिवादन। जय मसीह। मित्रहरू, सदाझै आज पनि पवित्र धर्मग्रन्थबाट एउटा नयाँ विषयवस्तु लिई तपाईँहरूमा उपस्थित भएको छु। आजको कार्यक्रमको शीर्षक रहेको छ घमण्ड र झुटो आराधना। आउनुहोस्, कसरी नम्रताको विपरीत घमण्डी हृदयले झुटो आराधनाको प्रतिबिम्ब गर्छ, छलफल गरौं। शुरूमा एउटा प्रार्थनाबाट आजको अध्याय शुरू गर्नेछ। स्वर्गमा विराजमान हुने, हामीलाई अति नै प्रेम गर्नुहुने दयालु परमेश्वर पिता, हामी तपाईँको शरणमा आएका छौं। हामी जस्ता छौं त्यस्तै तपाईँले स्वीकार गर्नुभएको छ। आजको विषय जुन घमण्ड र झुटो आराधनाको विषय रहेको छ, प्रभु हामीलाई नम्र हुन सिकाउनुहोस्, ताकि हामी भएको घमण्डीपन सो केन्द्रित दृष्टिकोण हामीले जरीबाट निकालेर नम्रताको बिउ रोप्न सकेका, हामीलाई सहायता गर्नुहोस्। येशूको नाम आमेन। श्रोताहरू, शुरू गरौं मर्कुस 7:3 पदलाई पढे। त्यहाँ लेखेको छ, फरिसीहरू र सबै यहुदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्परा अनुसार हात नधोई भोजन खाँदैन। मित्रहरू, येशूको समयका धार्मिक अगुवाहरू मसाको व्यवस्थालाई बडो गम्भीरताका साथ पालन गर्दछ। ती मध्ये यो कुरा धेरैलाई घमण्डको विषय पनि भएको थियो। मसाको व्यवस्थामा तिनीहरूले मानिसहरूका अन्य तिथिहरूलाई मिसाएका थिए। यसरी ती नियमहरू पूरा गर्न मानिसहरूलाई असम्भव भइरहेको थियो। मानिसहरू व्यवस्था र रीतिहरू एउटा पनि पालन गर्नमा चुक्यो भने धार्मिक अगुवाहरू तिनलाई दोषी ठहराउँथे। यी धार्मिक अगुवाहरू आफूलाई श्रेष्ठ ठान्दथे। तिनीहरूले रीति र परम्परालाई मान्न मानिसहरूलाई कर लगाएका थिए। अरूलाई तुच्छ दृष्टिले हेरेर ती धार्मिक अगुवाहरू आफैलाई मात्र धर्मी र आत्मिक सम्झिन्थे। श्रोताहरू, हामीले कहिले पनि परमेश्वरको कार्य र अनुग्रहको कारण आफैलाई अरूभन्दा श्रेष्ठ ठान्नु हुँदैन र प्रभुको लागि जति हामी गर्न सकेका छैनौं त्यस प्रकार अरूको आलोचना गर्नु हुँदैन। आफ्नो हृदयको जाँच गर्दै पवित्र आत्माबाट पाएको अभिषेक धारण गर्यो भने उहाँले हामी भित्रको घमण्ड र आलोचनाको आत्मालाई हटाइदिनुहुनेछ। यसैया 14:12-15 पदमा लेखिएको छ, आफैलाई धर्मिक ठहराउने धार्मिकताको आत्माले पनि घमण्ड र झुटो नम्रताको रूपमा मानिसहरूमा प्रकट हुन्छ। घमण्ड र स्वयंको मात्र प्रशंसा गर्नको कारण लुसिफर पनि स्वर्गबाट तल खसालिएको थियो। यहाँ लेखिएको छ, ए बिहानको तारा, प्रभातको पुत्र, त स्वर्गबाट कसरी खसेको छ? उहीले जाति जातिहरूलाई होच्याउने, त कसरी भुइँमा तल खसालिस? तैले आफ्नो हृदयमा भनिस्, म स्वर्गमा उक्लिनेछु, परमेश्वरका ताराहरू भन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदको पर्वतमा म विराजमान हुनेछु, म बादलको टुप्पा भन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु, तर त सिंहासनसम्म खाडलको तल्लो गहिराईसम्म होच्याइस। राजा सोलोमनले हितोपदेश 6:16-19 लेख्नुहुन्छ, 6 कुरा छन् जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, 7 चाहिँ जो उहाँको दृष्टिमा घृणित छ, अहंकारी आँखा, झुटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्न छट्टे अग्रसर हुने पाइला, असत्य बोल्ने झुटो साँची र दाजुभाइहरूको माझ झगडा उठाउने मानिस। आउनुहोस्, अब हामी हेर्नेछौ आवश्यकले जीवनलाई बदल्न सक्छ। मित्रहरू, मनुष्यको घमण्डको कारणले नै आपसी मतभेद र झगडा उत्पन्न हुन्छ। सबै विश्वासीहरू एकै समूहका हुन्। हामी एक अर्कासँग होडबाजी र प्रतिस्पर्धा गर्नु हुँदैन, तर सबैले आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्नुपर्दछ। यसरी हामी मिलेर परमेश्वरको राज्यलाई बढाउनु पर्छ। हाम्रो इच्छा यो हुनुपर्छ कि जसलाई हामी तयार र प्रशिक्षित गरेका छौँ त्यसले आफूभन्दा पनि असल गर्दै प्रगति गरेको र परमेश्वरले प्रयोग गरेको देख्नुपर्छ। हितोपदेश 20:5 लेखिएको छ, मानिसको हृदयमा भएका उद्देश्यहरू गहिरा पानी जस्तै हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ। कुनै पनि व्यक्तिभित्र विशेष गुण र दक्षता हुन सक्छ। ती खुबी र विशेषतालाई सतहमा ल्याउन तिनीहरूलाई अगुवाई गर्नुपर्छ। यदि सेवकहरू घमण्डी र अहंकारी भएपछि तिनीहरू आफ्नो सेवकाई र आफू मात्र केन्द्रित हुन्छ। तिनीहरू अरू सेवकहरूको भित्र भएको दक्षता र खुबीलाई कहिले पनि देख्न सक्दैन र यसरी तिनीहरू परमेश्वरको कार्यमा बाधाको स्रोत बन्न पुग्छ। परमेश्वर एक ठूलो सेनालाई उठाउन चाहँदै हुनुहुन्छ। हामीले यस्ता सेवकहरूलाई परमेश्वरको सेवाका संलग्न गराउनुपर्छ, जसले हामीले गरेको भन्दा पनि अधिक सफल र उच्चताको सेवा कार्य गरौं। जब हामी अरूलाई पनि सेवकाईमा वृद्धि र अधिक रूपमा सफलता गर्ने अवसर दिन्छौ, तब मात्र परमेश्वरको कार्य अझै तीव्र र सामर्थ्य रूपमा बन्न सक्छ। मित्रहरू, ख्रीष्टको शरीरमा धेरै महिला र पुरुषहरू छन् जसलाई परमेश्वरले विभिन्न वरदानहरूले भर्नुभएको छ, तर कतिपय अवस्थामा वरिष्ठ कहलाउने पास्टर र अगुवाहरूले तिनीहरूलाई मौका नदिने र डाहा गर्ने, आफ्नो पदीय जिम्मेवारी गुम्ने डर र अहमपनाको कारण त्यस्ता खुबी भएका सेवकहरू पनि व्यर्थमा आफ्ना पास्टरहरूको अधीनमा मात्र बसेका हुन्छ। कोही व्यक्तिहरू सोच्छन् कि यी वरदानहरू त हाम्रा आफ्नै र आफ्नो मण्डली तथा सेवकाईको लागि मात्र हो, तर अरूको लागि होइन भनेर घमण्डले फुलेका हुन्छ। मित्रहरू, जब हामीहरूले आफ्नो वरदानहरूलाई प्रयोग गर्छौं भने ती वरदानहरू झन तीव्र रूपमा बढ्दै जान्छ र अरूको हितमा पनि कार्य गर्छ। कोहीले यस्तो विचार गर्छ कि ती वरदानहरूका कारण तिनीहरूको व्यक्तिगत महत्व दिनुपर्छ। यो उनीहरूको भ्रम मात्र हो। कसैले आफैलाई ठूलो बनाउन चाहन्छ। उनीहरू आफैलाई मानिसहरूको ध्यान र आकर्षणको केन्द्र बनाइराख्छ। दोस्रो युना 9:9 लेखिएको छ, ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ। श्रोताहरू, परमेश्वरले हामीलाई जुन स्थान अवस्था र ढाँचामा राख्नु भएको छ त्यस्तै अनुसार निरन्तर सेवा टहल गर्नुपर्छ। हामी जस्तो अवस्थामा छौं त्यस्तै अवस्थामा जब हामी नम्र र आज्ञाकारी भएर सेवा कार्यमा लागिरहन्छौं भने मात्र उहाँले हामीलाई त्यस ठाउँबाट माथि उठाउनुहुन्छ। पत्रुसले आफ्नो पुस्तक 1 पत्रुस 5:6 लेख्छन्, यसकारण परमेश्वरको शक्तिशाली बाहुली मुनि तिमीहरू आफैलाई विनम्र तुल्या र उहाँले उचित समयमा तिमीहरूलाई उच्च पार्नुहुन्छ। घमण्डले हाम्रो ध्यान तस्विरको एक सानो हिस्सामा मात्र केन्द्रित गराउँछ, तर नम्रताले पूरै तस्विरलाई नै प्रभावित गर्दछ। सेवकाई हाम्रो आफ्नो महिमाको लागि नभएर सबै थोक येशु ख्रीष्टमा समर्पित गर्नुपर्छ। येशुको समयमा अगुवाहरू देखावटी रूपमा छोटो नम्रताको पालना गर्थे। उनीहरूले मानिसहरूको ध्यान आफ्नो त्याग र बलिदानहरूतिर केन्द्रित गर्थे। आफूलाई धार्मिक कहलाउने आत्माले मानिसहरूको ध्यान येशुको क्रुसतिर होइन, तर आफ्नो प्रशंसा गराउन आफ्नो त्याग र बलिदानतिर ध्यान केन्द्रित गराउँछ। येशूको लागि मैले यस्तो काम गरे भनेर देखाई महिमा पाउन उनीहरू देखावटी गर्छ। त्यसैले गलाती 6:14 लेखेको छ, हाम्रो प्रभु येशू ख्रीष्टको क्रुस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा म चाहिँ संसारको लेखी र संसार मेरो लेखी क्रुसमा झुन्डाइएको छ। त्यसै गरी मत्ती 6:1-4 लेखिएको छ, होसियार बस्छ, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र त स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैन। यसकारण जब तिमीहरूले दान दिन्छौ तब आफ्ना सामु तुरै नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्, तर जब तिमी दान दिँदछौ तिम्रो दाहिनी हातले के गरिरहेको छ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने पिता तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। श्रोताहरू, हामीले केवल परमेश्वरबाट अनुग्रह पाउने प्रयत्नमा लागिरहनुपर्छ। हाम्रो ध्यान येशु ख्रीष्टतिर मात्र केन्द्रित गर्नुपर्छ। तर कतिपयले घमण्डको कारण आफ्ना काम र कुरालाई बढाई चढाई गरेर भन्दछन् र यसरी तिनीहरू छोटो बोल्दछन्। हामी सत्य र इमान्दार बन्नु आवश्यक छ। हामीले मानिसहरूलाई खुसी पार्न होइन तर परमेश्वरको सुरक्षामा केन्द्रित भएर उहाँलाई नै महिमा र प्रशंसा मिल्ने कार्यमा लागि रहनुपर्छ। तिमीहरू आफ्ना पिता दियावलसका हौ र तिमीहरूको पिताको इच्छा पूरा गर्ने तिमीहरूको संकल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो र सत्यसँग त्यसलाई केही वास्ता छैन, किनभने त्यसमा केही सत्य छैन। जब त्यसले झूट बोल्दछ त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झूटो हो र झूटको पिता हो। चुना 8:44। म सेवकाईमा भएका सेवकहरूलाई सल्लाह दिन्छु कि तिनीहरूले आफ्नो सेवा र उपलब्धिहरूलाई बढाई चढाई गरी प्रस्तुत नगरौं। हामीले यीशुलाई नै माथि उचाल्नुपर्छ। यीशुले जे गर्नुभएको छ त्यही कुराहरू मात्र गर्नुपर्छ। हामीले आफैलाई आफ्नो सेवाकार्य र उपलब्धिहरूलाई होइन तर यीशुलाई मात्र केन्द्रबिन्दु बनाउनु पर्छ। भजन संग्रह 34:2 राजा दाऊद लेख्छन्, मेरो प्राणले परम प्रभुमा नै गर्व गर्नेछ, कष्टमा परेकाहरू यी सुनेर खुसी हो। आमेन। मित्रहरू, याद राखौं, घमण्डले हाम्रो ध्यान तस्बिरको एक सानो हिस्सामा मात्र केन्द्रित गराउँछ, तर नम्रताले पूरै तस्बिरलाई नै प्रभावित गर्दछ भन्ने धर्मशास्त्रीय कथन तपाईँहरूमा प्रकट गर्दै मलाई आजको बसाईबाट ओझेल हुने अनुमति दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाई शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808236। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचा।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: के तपाईँ बाइबल कलेज पढ्न चाहनुहुन्छ तर आफ्नो काम व्यस्तताको कारणले गर्दा पढ्न सकिरहनु भएको छैन? अब चिन्ता नलिनुहोस्।
0: आगामी अगस्त महिनाको पहिलो हप्ताबाट नेपाली हार्भेस्ट सेमिनारीले सहज र व्यवस्थित रूपमा संसारभर छरिएका नेपाली पास्टर अगुवा तथा विश्वासीहरूको लागि अनलाइन मार्फत सिटिएस बीटीएस र एमडीका कक्षाहरू सञ्चालन गर्ने भएको छ।
1: यदि तपाईँहरू पनि बाइबल कलेज पढ्न चाहनुहुन्छ भने 2026 लागि पढ्न खोलिसकेको जानकारी गराउँदै यथाशीघ्र सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा नेपाली तथा अंग्रेजी भाषामा कक्षाहरू सञ्चालन हुने।
0: हप्ताको तीन दिन अर्थात् सोमबार बुधबार शुक्रबार जुम मार्फत कक्षा सञ्चालन हुने।
1: कक्षाको सुविधा बिहान र बेलुका रहेकोले बिहानको समय 6 बजेदेखि 8:30 बजेसम्म र बेलुकाको समय 7 बजेदेखि 9:30 बजेसम्म हुने भएकोले आफूलाई सहज र पाइक पर्ने तरिकाले समय मिलाउन सक्नुहुने
0: र कक्षाको रेकर्डिङ पनि उपलब्ध गराइने।
1: आर्थिक अवस्थालाई ध्यानमा राख्दै निम्न शुल्कमा पढाइने।
0: आफ्नो गृह कार्य अथवा परीक्षा नेपाली वा अंग्रेजी भाषामा दिन सक्ने।
1: सिट सीमित भएकोले आजै तल दिइएको वेबसाइट वा फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि फाउन्डिङ प्रेसिडेन्ट पास्टर जोसुवा, स्थान
0: थेचो हेल्थ पोस्ट, गोदावरी 12, ललितपुर।
1: हाम्रो अफिसियल वेबसाइट रहेको छ www.nepaliharvestseminary.com।
0: सम्पर्क नम्बर
1: मोबाइल 9802484054, 9802484054 र 9801326786, 9801326786
0: र 9813941447, 9813941447।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम आशाको सन्देश।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदय स्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाई अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका दुई दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार, आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा येशू ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। येशूको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एक मात्र पुत्रले येशूलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एक मात्र पुत्र अर्थात येशूलाई यस संसारमा पठाउनु भयो। येशू यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 18 अध्यायको 1-9 पढ्न गइराखेको छु, जुन यस प्रकार छ। त्यही समय चेलाहरू येशू कहाँ आएर सोधे, स्वर्गको राज्यमा सबैभन्दा महान को हो? उहाँले एउटा सानो बालकलाई नजिकै बोलाएर तिनीहरूका माझमा उभ्याउनु भयो र भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरू जस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्ने छैन। जस्तै यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान हुनेछ। जसले मेरो नाउँमा एउटा यस्तो बालकलाई ग्रहण गर्छ त्यसले मलाई ग्रहण गर्छ, तर जसले म माथि विश्वास गर्ने यी सानाहरू मध्ये एकजनालाई पाप गर्न लगाउँछ, बरु त्यसको गलामा ठुलो जाँतोको ढुङ्गा बाँधेर त्यसलाई गहिरो समुद्रमा डुबाइदिनु असल हुन्छ। पाप गर्न लाउने परीक्षाको निम्ति यस संसारलाई धिक्कार, पाप गर्न लाउने परीक्षा त आउँछ नै, तर धिक्कार त्यस मानिसलाई जसद्वारा पाप गर्न लाउने परीक्षा आउँछ। तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटी मिल्काइदेऊ। दुवै हात वा खुट्टाका साथ अनन्त आगमा जानुभन्दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखाका साथ नरकको आगोमा फालिनु भन्दा त बरु कानु भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ। आजको सन्देशको शीर्षक छ परमेश्वरको राज्यमा महान व्यक्ति। स्वर्गको राज्य अर्थात् परमेश्वरको राज्यको बारेमा येशूका चेलाहरूलाई केही मात्रामा थाहा थियो। उनीहरूलाई यो थाहा थियो कि परमेश्वरको राज्य सुनौलो राज्य हो, शान्तिको राज्य हो, समृद्धिको राज्य हो। उनीहरूमा यो जिज्ञासा थियो कि स्वर्गमा उनीहरूको स्थान के हुन्छ, त्यहाँको महान हुन्छ। यो उनीहरूको स्वार्थी विचार थियो। यसले उनीहरूको स्वार्थी विचार बुझ्नुभयो। यसले यहाँ यो स्पष्ट पार्नुभयो कि स्वर्गको राज्य अर्थात् परमेश्वरको राज्य संसारको राज्य जस्तो होइन। जहाँ धनी व्यक्तिहरू ठुला हुन्छन्, राजनीति गर्न सक्नेहरू ठुला हुन्छन्, बाछा टाठाहरू ठुला हुन्छन्, अरूलाई शासन गर्न सक्नेहरू महान हुन्छन्, परमेश्वरको राज्यमा त्यस्तो हुँदैन। अहिले पढेको खण्डमा परमेश्वरको राज्यमा को ठुलो भन्ने सम्बन्धमा यसले मुख्य तीनवटा कुरा बताउनु भएको छ। पहिलो, सानो बालकको जस्तो मन। येशूका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, स्वर्गको राज्यमा सबैभन्दा महान को हो? त्यसको उत्तरमा यहाँ येशूले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूको माझ उभ्याउनु भयो र यो भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालक जस्ता भइरहौ भने कहिल्यै स्वर्गको राज्यमा पस्ने छैन। परमेश्वरको राज्यमा प्रवेश गर्नलाई मन परिवर्तनको कुरा गरिएको छ। कुनै मानिस क्रिश्चियन बन्नु भनेको धर्म परिवर्तन गर्नु होइन, तर मन परिवर्तन गर्नु हो। मन परिवर्तन भनेको हृदय परिवर्तन हो, जुन यीशुले मात्र गर्न सक्नुहुन्छ। हामीमा शरीर छ जुन मरणशील छ, एक दिन हामीले यो शरीर छोड्नु पर्छ। हामीमा आत्मा पनि छ जुन अदृश्य छ तर अनन्त छ। पापको कारण यो मरेको अवस्थामा छ, अर्थात् परमेश्वरबाट अलग छ। यीशुमाथि विश्वास गरेपछि मानिसमा परमेश्वरको आत्मा आएर बस्नुहुन्छ र मानिसमा भएको आत्मा जीवित हुन्छ। मन परिवर्तन भनेको यही हो। मन परिवर्तनको निम्ति मानिसले आफ्नो पापलाई स्वीकार गर्नुपर्छ, त्यसको निम्ति नम्रता चाहिन्छ। यीशुले भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन। अब ऊ आत्मामा एउटा सानो बालक बन्दछ। यो भित्री परिवर्तनको कुरा हो। भित्री परिवर्तन भएपछि मानिसमा यीशुको जस्तो स्वभाव देखिन पर्छ। बाइबलको अर्को ठाउँमा यस्तो लेखिएको छ, तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट यीशुमा पनि थियो। परमेश्वरको राज्यमा प्रवेश गर्ने मानिसको जीवन सानो बालकको जस्तो हुनुपर्छ। दोस्रो, विश्वासको जीवन। यीशुमा भएको विश्वासद्वारा कुनै पनि मानिस परमेश्वरको राज्यमा प्रवेश गर्दछ। परमेश्वरको राज्यको बारेमा जब यीशुले प्रचार गर्न लाग्नुभयो, उहाँले भन्नुभयो, समय पूरा भएको छ र परमेश्वरको राज्य नजिक आइपुगेको छ, पश्चाताप गर, सुसमाचारमा विश्वास गर। सुसमाचारमा विश्वास भनेको यीशुमा भएको विश्वास हो। यीशु परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने विश्वास, उहाँ हाम्रो पापको निम्ति मर्नुभयो र मृत्युबाट बौरी उठ्नुभयो भन्ने विश्वास हो। त्यही विश्वासद्वारा मानिस परमेश्वरको राज्यमा प्रवेश गर्दछ। परमेश्वरको राज्यमा प्रवेश गरेपछि विश्वासको जीवन सुरु हुन्छ। स्वर्गको राज्यमा को सबैभन्दा महान हुन्छ भन्ने प्रश्नको उत्तरमा यीशुले एउटा सानो बालकको दृष्टान्त दिनुभयो। एउटा बालकको मुख्य गुण उसले आफ्ना आमा बाबामाथि विश्वास गर्छ। भोलि के खाने भन्ने कुराको चिन्ता उसलाई हुँदैन, उसलाई लगाउने लुगाको चिन्ता हुँदैन, भविष्यमा कहाँ जाने, के गर्ने भन्ने कुराको फिक्री पनि उसलाई हुँदैन। उसले पूर्ण रूपले आफ्ना आमा बाबामाथि विश्वास गर्छ। यीशुले भन्नुभयो, के खाउला के पिउला भने आफ्नो प्राणको निम्ति र के लाउला भने आफ्नो शरीरको निम्ति फिक्री नगर, तर पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। परमेश्वरको राज्यमा प्रवेश गरेपछि हाम्रो आत्मिक यात्रा सुरु हुन्छ। यो यात्रा विश्वासको यात्रा हो। विश्वासको परिभाषा बाइबलले यसरी दिएको छ, अब विश्वास चाहिँ आशा राखिएको कुराको निश्चय र नदेखिएको कुराको दृढ भरोसा हो। हाम्रो विश्वास एकमात्र सत्य परमेश्वरमा र मुक्तिदाता यीशु ख्रीष्टमा हो। यीशुमा भएको विश्वासद्वारा हामीले पापबाट मुक्ति पाएका छौँ। बाइबलले यो बताएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। विश्वास एक महत्वपूर्ण कुरा हो। विश्वासद्वारा मानिस परमेश्वरको सन्तान बन्छ। यही विश्वासद्वारा ऊ धर्मी ठहरिन्छ र ऊ परमेश्वरको राज्यमा महान बन्दछ। यसमा भएको विश्वासद्वारा हाम्रो नयाँ जीवन सुरु हुन्छ। तेस्रो, परिवर्तित जीवन। परमेश्वरको राज्यमा प्रवेश गरेपछिको जीवन परिवर्तित जीवन हो। यो परिवर्तन भित्री परिवर्तन हो, बाहिर देखिने परिवर्तन पनि हो। हाम्रो चरित्रमा, स्वभावमा, बोली वचनमा, व्यवहारमा र दैनिक जीवनमा परिवर्तनहरू देखिन पर्छ। हामी परमेश्वरको राज्यमा प्रवेश गरे तापनि हामी संसारमै छौँ, यसकारण पापी स्वभाव हामीमा छँदैछ। हामी पुरानो पापी स्वभावमा जिउने कि नयाँ स्वभावमा, अर्थात् यीशुको स्वभावमा जिउने भन्ने हाम्रो छनौट हो। मानिसको जीवनमा पापी स्वभाव कसरी आउँछ? पापका मुख्य तीनवटा स्रोतहरू छन्। पहिलो, संसार। हामी संसारमा छौँ जहाँ अनेक किसिमका लोभ्याउने कुराहरू र पापमा फसाउने कुराहरू छन्। यसबाट हामी आफै अलग रहन पर्छ। दोस्रो शैतान, शैतान हाम्रो मुख्य शत्रु हो। यसले अदृश्य रूपमा हाम्रा वरिपरि काम गरिरहेको हुन्छ र हामीलाई पापमा फसाउन, परमेश्वरबाट अलग गर्न र परमेश्वरका कामहरू बिगार्न मौका खोजिरहेको हुन्छ। हामीले शैतानलाई मौका दिन हुँदैन। तेस्रो, शरीरबाट पनि विभिन्न किसिमका पापहरू आउँछन्। बाइबलमा यसरी लेखिएको छ, संसारमा भएका सबै थोक अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको सेती पिताबाट आएका होइनन् तर संसारबाट आएका हुन्। संसार बिति जान्छ र त्यसका अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्ने चाहिँ सधैँको निम्ति रहन्छ। शरीर परमेश्वरको मन्दिर हो, यसबाट परमेश्वरको महिमा हुन सक्छ, यसबाट परमेश्वरको सेवा गर्न सकिन्छ, तर पापी स्वभाव पनि यही शरीरमा बास गर्छ। हामी परमेश्वरको राज्यमा प्रवेश गरेको कारण हाम्रो जीवन परिवर्तन भएको छ। परमेश्वरको राज्यमा प्रवेश गरेको मानिसको बारेमा हामीले मुख्य तीनवटा कुरा सिकेका छौँ। पहिलो, सानो बालकको जस्तै जीवन। दोस्रो, विश्वासको जीवन। तेस्रो, परिवर्तित जीवन। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यसको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नु भएको छैन भने उहाँले तपाईँलाई प्रेम साथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यसमाथि विश्वास गरेर साँचो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनु भएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्न। येशूको नाममा म यो प्रार्थना गर्दछु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेज्यूले दिनुभएको बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमसी। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-8-65, 55-90-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org। फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन्नु न बजे कोता
3: सामान नभेटेर बेपत्ता
2: होइन, सामान चाहिँ के चारो ल्याएको?
3: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
2: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वाल छँदै छ नि।
3: कहाँ छ यो?
2: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
4: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
5: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
4: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
5: र फोन नम्बर 01513010 छ। 01513010 छ।
4: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
3: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 4022544 4022544
6: र 4022572 4022572।
9: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर प्राविधिक मित्र सुजन म अब्राम उपस्थित भइसकेका छौं। पहिले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा समाजले प्रेम गर्नु, परमेश्वरले हामीलाई हाम्रो मृत्युको दिनसम्म सिक्ने क्षमता साथ सृष्टि गर्नुभएको छ, जसलाई हामीले सामान्य रूपमा लिन हुँदैन। औसत तौल करिब 3 पाउन्ड वा 1.5 केजी जति हुन्छ, तापनि स्नायु विज्ञानहरूले अनुमान लगाएका छन् कि हामीसँग अर्को 30 करोड़ वर्षसम्म प्रत्येक दिनको, प्रत्येक घण्टाको, प्रत्येक सेकेण्डको केही नयाँ कुरा सिक्ने क्षमता छ। यो कुरा अद्भुत छैन त, तर त्यो भन्दा बढी छ। यो एक अचम्मको जिम्मेवारी हो। सिक्नु कुनै विलासको कुरा होइन, यो त भण्डारेपनको मामिला हो। यीशुले भन्नुभयो, तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा शक्तिले प्रेम गर्नु। हामीले प्रयोग गर्ने हाम्रो दिमागको प्रतिशत निर्धारण गर्न असम्भव छ, तर हामी सबैसँग प्रयोग नभएको सम्भाव्यता छ। तपाईँको कल्पना चाहिँ तपाईँले सपना देख्न सक्ने कुरा भन्दा धेरै सक्षम छ। तापनि जीवनको यात्रामा कतै हामी मध्ये धेरैले कल्पनाको आधारमा जिउन छोड्छौ र स्मृतिको आधारमा जिउन शुरू गर्छौ। हामी भविष्यको योजना गर्न छोड्छौ र विगतको नक्कल गर्न थाल्छौ, अनि त्यही दिन हामी बाँच्न छोड्छौ र मर्न थाल्छौ। किन? किनभने हामीले आफैलाई शिक्षा दिन छोड्छौ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नको लागि सम्भव भएसम्म धेरै भन्दा धेरै सिक्न आफ्नो मस्तिष्कलाई अधिकतम प्रयोग गर्न आवश्यक छ। आत्मिक परिपक्वताको साँचो जाँच तपाईँले कति धेरै जान्नुहुन्छ भन्ने होइन, यो त तपाईँलाई कति धेरै थाहा छैन भन्ने कुरा थाहा पाउनु चाहिँ हो। यो भनेको परमेश्वर हामीले बुझ्नको लागि कुनै वस्तु हुनुहुन्न, तर उहाँ त आश्चर्यको स्रोत हुनुहुन्छ भन्ने वास्तविकता स्वीकार गर्नु हो। अनि आश्चर्यको त्यो पवित्र भावनाले सृष्टिकर्ता परमेश्वरलाई र उहाँको सृष्टिको बारेमा थप सिक्नको लागि पवित्र जिज्ञासा जगाउँछ। आफ्नो सम्पूर्ण समाजले परमेश्वरलाई प्रेम गर्नु भनेको आफ्नो दिमागलाई व्यवस्थित गर्नु र यसको अधिकतम प्रयोग गर्नु हो। यसको अर्थ तार्किक र सृजनात्मक रूपले सहज र विचारपूर्ण परमेश्वरलाई प्रेम गर्नु हो। इतिहासका महानता बौद्धिक व्यक्तित्वहरूले एकजना अल्बर्ट आइन्स्टाइनले यसो भनेका छन्, महत्वपूर्ण कुरा प्रश्न गर्न छोड्नु हुँदैन, जिज्ञासा कायम रहनुको आफ्नै कारण छ। जब कुनै व्यक्तिले अनन्तताको र जीवनको रहस्य अनि वास्तविकताको अद्भुत संरचनाको बारेमा विचार गर्छ, ऊ निश्चय नै चकित बन्छ। प्रत्येक दिन यो रहस्य थोरै मात्रै पनि बुझ्ने कोसिस गर्नु पर्याप्त छ। पवित्र जिज्ञासा कहिल्यै नगुमाउनुहोस्। आफ्नो प्रतिभालाई त्यति महत्व नदी, आइन्स्टाइनले भनेका छन्, मसँग कुनै विशेष वरदान छैन, म त जोशिलो रूपमा जिज्ञासु मात्रै छु। बाइबलले भन्दछ, पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्, संसार त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्। यसकारण तपाईँको जिज्ञासा विशाल र सीमाहित हुनुपर्छ। शिक्षाको ल्याटिन शब्दको अर्थ सीमित गर्नु नभएर तन्काउनु हो। अधिकांश शैक्षिक कार्यक्रमहरू जिज्ञासाको लागि स्थान दिनको सट्टा बल जबती ज्ञान थोपर्ने काममा केन्द्रित छन्। त्यसको नतिजा हामीले केही कुरा जान्दछौ, तर हामीले सबैभन्दा महत्वपूर्ण कुरा गुमाउँछौ। सिकाइ प्रतिको प्रेम एउटा उत्कृष्ट विद्यालयको अध्ययन अनुसार उच्चतम अङ्क प्राप्त गरेर स्नातकलाई परीक्षा फल प्रकाशन भएको एक महिनापछि फेरि त्यही प्रश्नमा परीक्षा लियो। यस पटक ती सबै असफल भए। जब तपाईँ आफ्नो दिमागमा बल जस्ती त्यस्ता घुसाउने प्रयास गर्नुहुन्छ, त्यो अल्पकालीन स्मृति भन्दा पर बिरलै जान्छ, अनि त्यो निश्चित रूपमा तपाईँका आत्मामा प्रवेश गर्दैन। दुःखको कुरा, कहिले काहीँ चर्चमा हरेक हप्तामा त्यस्तै हुन्छ। यसको समाधान के हो त? तपाईँले पाउनुहुने हरेक मौकामा परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्नु हो। यसकारण प्रभावकारी सिकाइको लागि, क्षणिक लाभको लागि वा करकापमा परेर होइन, तर साँचो आनन्द साथ सिक्नु पर्दछ। श्रोता, तपाईँले भर्खरै सुन्नुभयो कार्यक्रम अन्तरबिन्ती। अब भने कार्यक्रमबाट बिदा हुन चाहन्छु। प्राविधिक मित्र सुजनजीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छु।

0: जय श्री नमस्ते। गुड न्यूज एफएम 105 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम चौतारीको बसाई लिएर हामी दुई आइसकेका छौं। म ताज
1: र म अब्राम।
0: श्रोता मित्र, तपाईँले नै रुचाउनु भएको कार्यक्रम चौतारीको बसाई हो। एउटा कुरा म भन्न चाहन्छु, चौतारीको बसाईलाई हाम्रो गुड न्यूज एफएमको युट्युब च्यानलमा गएर पनि तपाईँले लाइक सब्सक्राइब गर्न सक्नुहुन्छ। त्यहाँ पनि चौतारीको बसाई भनेर टाइप गर्नुहोला, अनि हाम्रो भलाको सारीहरू भिडियोमा पनि तपाईँले हेर्न सक्नुहुन्छ। र हामी आशा गर्छौं तपाईँले सब्सक्राइब र शेयर गरिदिनुहुन्छ परमेश्वरको महिमाको लागि भनेर हामी आशा पनि गर्छौं। र हामी चौतारीमा जानुभन्दा अगाडि चाहिँ नाटकीय ढंगबाट प्रस्तुत हुनुभन्दा अगाडि हामी एउटा स्टुडियोबाट भजन सुनाउँछौ, त्यसपछि हामी त्यतातिर लान्छौं।

0: यो चौतारीमा आइपुग्यो, साह्रै आनन्द लाग्छ माने, अघि पो आइछस् त म त।
1: साइलामा अल्छे हो र, अघि आएर बसे अनि आज त फुर्सदै फुर्सद थियो, बिहानै सबै काम सकेर बेलैमा आएर यहाँ साइलाबाको उपदेश सुन्न तयार भएर बसेको छु नि।
0: यो त साह्रै राम्रो कुरो गरिस् नि भाइ। यसरी अघि नै मनमा कहिले सुनौ कहिले सुनौ हुनु त राम्रो हो के। यो चौतारी त्यसै चौतारो परमेश्वरले राखिदिनु भएको रहेछ, कुन चाहिँले यो ढुङ्गो राखेर बनाइदियो, हाम्रो लागि साह्रै राम्रो भएको छ, स्वर्गका कुरा गर्ने ठाउँ पाछौ
1: हो नि। अब चौतारी पनि त काका यति राम्रो छ, आनन्द चारैतिरबाट हावा आउँछ, कुरा त्यस्तै होइन।
0: त्यही त, अब यो बरा फेदमा बस्दाखेरि र पहिले चाहिँ यहाँ गाउँमा के भन्थ्यो भने पिपल र बरको विवाह गरेर चाहिँ रोपिदिन्छन् भनेर भन्थ्यो। अब पिपल तल तल तल छ अब्लामा, यो हाम्रोमा चाहिँ अब बर छ, यो बरको दाना पाक्दाखेरि भयो काग आएर त्यो यस्तरी खाने है, अनि एउटा दुइटो झारिदिने, अनि सानामा यसो हामी पनि कागले झारेर खान्थ्यो। अब माथि गएपछि आकाशको पराहा तरी माथि घर टिप्न सकिँदैन थियो, तल झार्दा खाँदाखेरि साह्रै मन पर्थ्यो के। अब यो गाउँघरको खानेकुरो त्यस्तो राम्रो थियो, अहिले त अब जमाना कता हो कता माने। अनि नि आज मैले नि अब धेरै गन्थन त हामीले गरिहाल्छौँ अरू बेला पनि, अब परमेश्वरकै कुराहरू गर्नको लागि यो बाइबल, मैले यो बाइबल नपाए भए म के गर्थेँ होला। अब हुन्छ हो माने मलाई अहिले नि, अब मेरा घरमा पहिलेका ती डिठा विचार राख्ने ती कानुनका किताबहरू के पनि राखेका छन् तलका त्यो अन्तरदाईले, अनि त्यस्ता किताबहरू थिए के थिए त्यस्ता किताब।
1: अन्तरदाई त कक्षा एकदेखिको किताब राखेका छन् ती बुढा
0: होइन, अब पढाइ गुने मान्छे। पहिले चाहिँ अब झगडा मुद्दा गाउँमा तमसुख लेख्ने ती मान्छे थिए नि त, तिमीहरू त सानै थियो। अनि आज नि माने, अब मैले त बाइबल पढ्दै थिएँ अनि ठक्रक यो मत्ती 25 अध्यायमा गएर आँखा अडियो मेरो, अनि यहाँ के रहेछ भनेर हेरेको त 10 कन्याको उखान भनेर लेखा रहेछ।
1: यो कन्या भनेको के हो?
0: कन्या भनेको भर्खरका नानीहरू केटीहरू बिहान भएका कलिला नानीहरू कन्ने केटी भन्छ नि गाउँमा।
1: अहिले चाहिँ थाहा भयो नि त मलाई
0: यो कुरोले। मलाई कसरी के सम्झना भयो भने नि माने, यो पहिले नै पञ्चायती कालमा चाहिँ गैरी गाउँमा पनि राजा सवारी भइरहेथे, गैरी गाउँमा त नभने डाँडा बजारमा सवारी भएको थिए। त्यो मान्छे यति होइन नि हेर्ने, मुलाबारीको ती बार सबै भाँचेर, केराका ती बोटहरू फल्याएको थिए सबै भाँचेर, अब मान्छे राजा हेर्न भने काँड ओहिर्याउन् सबै गाउँगाउँबाट आएको थिए। त्यतिखेर पञ्चकन्या भनेर भन्थे कि करुवामा फुल राखेर अब फुलमाला बोकेर अब पहिले राजालाई स्वागत गर्न अगाडि गएको थिएँ कि। अनि म त त्यही सम्झेँ के भा, हामी अलिक सानै सानै थियौँ र पनि अब त्यो पञ्चकन्या झलझरी आँखामा आउँछ के भा, ती साना नानीहरूलाई टिटिक्क साडी लगाएर चाहिँ राजालाई स्वागत गर्न अगाडि पठाउँथे कन्ने केटीहरूलाई। अब यहाँ चाहिँ के रहेछ भने त्यो सम्झेर म त त्यही हो कि भन्दै पढा त, कता स्वर्गका कुरा कता गैरीको कुरो होइन त। त्यसैले गर्दा बा यो स्वर्गको कुरा भनेको त अचम्मै पढ्दा पढ्दै यो मन त्यसै फुरुक्क फुरुक्क फुरुक्क हुन्छ। अब यसुका कुराहरू सुनाउन सुन्न पाउँदाखेरि त त्यसै यो मनभित्र नाचेर कभर आउँछ।
1: कहिलेकाहीँ हेर्नुहोस् है लाबा, त्यो सपना ती दर्शनमा स्वर्ग देख्दा यस्तो आनन्द आउँछ, झन् स्वर्ग त कस्तो होला जस्तो लाग्छ क्या मलाई त। तपाईँले देख्नु भएको छ?
0: छैन नि भा, अब स्वर्गका कुरा देख्नको लागि त किन हामीले सपना देख्नु पर्यो? यो बाइबलमा सबै ल्याएछ नि त, अब भोलि सुनका सडक हुन्छन्, अब यो यस्तो हुन्छ, नयाँ आकाश नयाँ पृथ्वी, अब बाइबलमा सबै लेखा छ त, अब हामीलाई त्यो हेर्नै पर्दैन।
1: तपाईँको विचारमा क्या साइल बा, म मरि गयो नि स्वर्ग पुग्छ होला?
0: अब त्यही बाटा ल्याउनको लागि तँलाई मैले यहाँ ल्याएको हो। अब त्यो पुग्छु कि पुग्दिन भनेर त दोधार गर्न पनि भएन नि बाबु। त्यो दोधार चाहिँ कसलाई हुन्छ भने, जसले परमेश्वरको आज्ञालाई मान्दैन खराब कुरो गर्छ त्यसलाई त दोधार भइहाल्छ। अब मैले चोरेँ भने चोरको खुट्टा काट भन्दा मेरो खुट्टो पछाडि गइहाल्छ। गल्ती गरेपछि आफूले भोग्न पर्छ र राम्रो काम गर्ने, अब बाइबलले भनेको कुरा गरेपछि त सानातिना भूल गल्ती त प्रभुले त हामीलाई क्षमा गरिकन उहाँको राज्यमा लानुहुन्छ नि। अब म आफ्नै स्वर्गमा जान्छु कि जान्न भनेर तैँले मैले भन्न थाल्यो भने परमेश्वरको वचन पुगे मान्छेले ती अरू मान्छेलाई हामीलाई सुसमाचार सुनाउँदा तिमीहरू कहाँ जान्छौ भन्दा कोनी हामी जान्छौ कि जाँदैनौ परमेश्वरको राज्य भन्न त भएन
1: भएन
0: उनीहरूलाई टुङ्गा पुर्याउनु
1: पर्यो
0: अनि अहिले हामीले पछि परमेश्वरले टुङ्गा पुर्याउँछन् अहिले बोलीले टुङ्गा पुर्याउने हामी
1: मलाई चाहिँ साइलाबा तपाईँ चाहिँ स्वर्ग स्योर पुग्नुहुन्छ जस्तो लाग्छ बिहानै पनि बाइबल पढेको छ दिउँसो पनि बाइबल पढेको छ बेलुका पनि बाइबल पढेको छ रातमा त्यति तपाईँ जस्तै मान्छे होला हौ स्वर्ग पुग्ने त
0: यो पढ्न थालेपछि बा अब म त भन्छु लान्छन् मलाई
1: अनि मलाई त यो बाइबल पढ्दा त झप झप निन्द्र लाग्छ त के भा
0: त्यो चाहिँ कहिलेकाहीँ हाम्रो मनमा पनि एउटा दुष्ट विचार आएको हो के भा त्यो परमेश्वरको वचन नपढ भनेर चाहिँ यस्तो भा हो यो चाहिँ अब आफूले नै अल्छी गर्न चाहिँ भएन कहिलेकाहीँ यस्तो पनि हालिदिन्छन् त्यसैले गर्दा चाहिँ परमेश्वरको वचन पढिरहँदा खै हामीलाई जहिले पनि पढिरहन्छौँ त्यस्ता बाधा विघ्न कता जान्छन् जान्छन् अनि त्यसैले गर्दा यो परमेश्वरको वचन चाहिँ जिउँदो भनेर भन्छन् माने होइन अनि मैले पहिला पनि मलाई पनि सुसमाचार सुनाउने मान्छेहरूले जिउँदो वचन पत्र साइल भयो भनेर भन्थे अनि जिउँदो भयो त्यो चल्नुपर्ने भन्थे मेरो लाटो हिसाबले के
1: मलाई पनि त्यस्तै लाग्छ
0: यसो हेर्थे यो 25 अध्याय हल्लिएर अलि मासतिर पुग्छ कि तल पुग्छ कि भनेर अब जिउँदो त चल्छ नि त लाटो मान्छेलाई त्यतै होइन
1: तपाईँले पढेको पद उत्पत्तिको पुस्तामा पनि पुग्न सक्थ्यो
0: पुग्न सक्थ्यो
1: स्थानमा पनि पुग्न सक्थ्यो
0: त्यस्तो सोच्थे सुन्न अनि पछि जीवित भनेर जिउँदो भनेर किन भनेर छन् भन्दा चाहिँ यो वचनले चाहिँ हाम्रो जीवनमा काम गर्दो रहेछ यो वचन यता पढ्यौं यता जिन्दगी हाम्रो जीवनतिर पनि काम गर्ने अरूलाई पनि ठ्याक्क यसले काम गर्ने भएको हुनाले चाहिँ जीवित बनाएर छ अब यो पुस्तकबाट यो वचन हाम्रो मनमा आएपछि न त मान्छे चाहिँ बदलिन्छन् नि त बा अब म कस्तो थिएँ यो गैरी गाउँमा लोभ डाह ईर्ष्या लाग्थ्यो मलाई अब अहिले परमेश्वरको वचन सुनेपछि आफैले पढेपछि यो लोभ गर्नु बेकार रहेछ कि भा यो सबै परमेश्वरकै हो लोभ गरेर मैले अलिकति कान लुकाउनु यो संसार पनि उसकै हो अब यो स्वर्ग पनि उहाँकै हो अनि मैले कहाँ लगेर माटा पनि राखेँ नि उहाँकै हो होइन अनि यहाँ दाउद भन्ने राजाले यसरी लेखा छन् भेडाको ठालो पनि थिए ती दाउदले लेखा छन् म समुद्रमा पिँदा गएँ तपाईँले मलाई भेट्नुहुन्छ म आकाशमा उडेँ भने तपाईँ भेट्नुहुन्छ म कहाँ जाउँ लुक्ने ठाउँ छैन भनेर हो मान्छे त्यही हो के भा परमेश्वरको शक्तिको अगाडि केही पनि चल्दैन अनि मैले चाहिँ यो दश कन्याको दृष्टान्त भनेर पढ्दै थिएँ कि माने
1: अनि
0: यो के को बारेमा रहेछ भनेर तपाईँलाई बुझाउँछु नि त म है यो के को बारेमा भनेको चाहिँ तपाईँले अघि स्वर्ग जान्छु कि जाँदिन भनिस् नि हो त्यही जाने कुरो रहेछ है यो अन्तको समयमा चाहिँ अब यस्तो हुन्छ यस्तो हुँदाखेरि हामी चाहिँ जागेर प्रार्थना गरेर बस्नुपर्छ अनि दश कन्या जस्तै भनेर भनेर चाहिँ म यहाँ पढेर सुनाउँछु है
1: ल सुनाउनु न त

0: अनि तैँले स्वर्ग कस्तो हुन्छ साइलाबा भनेर भन्छस् नि, त्यो स्वर्ग तैँले सपनामा देखिने दर्शन परमेश्वरले देखाउनु भयो भने त्यो पनि देखाउन सक्नु पनि हुन्छ, परमेश्वरमा के कुरो चाहिँ नहुने छ र। तर अब यहाँ वचनमै लेखिदिनु भएको छ, आज त्यही तैँले जसरी भनिस् त्यस्तै हामी दुईजनाले सल्लाह गरे जस्तो भयो कि बा। दश कन्याको उखानमा के भनेको छ भने, तब स्वर्गको राज्य दश कन्यासँग तुलना गर्न सकिन्छ। अब कस्तो रहेछ है परमेश्वरको राज्य यहाँ हेर है, तब स्वर्गको राज्य दश कन्यासँग तुलना गर्न सकिन्छ। तिनीहरूले आआफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के, ती मध्ये पाँचजना निर्बुद्धि पाँच चाहिँ बुद्धिमती थिए भनेर भनेछन्। अघि चाहिँ पञ्चकन्या कुरा गर्दै थिए माने यहाँ सुन, यहाँ दसजना केटीहरू रहेछन्, दसजना भर्खरका ती पाँच दश कन्या रहेछन्,
1: होइन दश कन्या रहेछन्। अहिले अब पाँचजना एकतिर पाँचजना एकतिर छुट्टिने होला नि त,
0: त्यही भएर त होला नि। अब यहाँ पढ्दैछौ, तिनीहरूले आफ्नो बत्ती लिएर दुलहालाई भेट्न निस्के, हातमा बत्ती लिएर निस्केछन् ल है, किनकि जब निर्बुद्धिहरूले आफ्ना बत्ती लगे तब तिनीहरूले साथमा तेल चाहिँ लगेनन्, तर बुद्धिमतीले चाहिँ आफ्ना बत्तीसँग सँगै पात्रमा तेल पनि लगे। दुलहाले बिहानो गर्दा ती सबै निन्द्राले लट्ठ भए, तर मध्य रातमा हेर दुला उहाँलाई भेट्न आओ भन्ने आवाज आयो है, तब ती सबै कन्याहरू बिउजे र आफ्नो आफ्नो बत्ती ठिकठाक पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, तिमीहरूको तेलबाट हामीलाई पनि अलिकता देऊ न, किनभने हाम्रो बत्ती त निम्नै पो लागे। तर बुद्धिमतीहरूले यसो भनेर जवाब दिए, हामी र तिमीहरू दुवैलाई पुग्ने यो तेल छैन, अब बरु पसले कहाँ जाऊ र आफ्नो लागि किन भनेछ नै। अनि यहाँ दश पदा छ, तिनीहरू किन्न जाँदा जाँदै दुलहा आइपुगे र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसेर ढोका बन्द भयो लोक। पछिबाट ती अरू कन्याहरू आइपुगेर यसो भन्दै भन्न लागे, प्रभु प्रभु हामीलाई ढोका खोलिदिनुहोस्। तर उनले जवाब दिए, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन, यसकारण जागर हो, किनकि त्यो दिन र त्यो घडी तिमीहरूलाई थाहा छैन। येशु ख्रिस्ट अब फेरि आउँदाखेरिको कुरा रहेछ यो, येशु ख्रिस्ट दुलहा भएर आउने हेरमा। अनि हामी मण्डलीहरू चाहिँ यहाँ मण्डलीमा जुन आराधना प्रशंसा गरेर बस्छौँ, हामी चाहिँ प्रभुलाई रुँगेर बस्ने। अनि यो यसो के मैले अघि तँलाई भने नि, सबैले हातमा बत्ती लिएको भनेको चाहिँ यो बत्ती चाहिँ एउटा पवित्र आत्माको शक्ति अनि परमेश्वरको वचन रहेछ नि त। अब यहाँ दसजना कन्या केटीहरू त थिए, तर पाँचजना चाहिँ अलिक अल्छी रहन् क्या,
1: अल्छी
0: अल्छी रहन्
1: जस्तै,
0: अब सुतेपछि सुतिहाल्ने
1: राख्ने क्या,
0: अब बत्ती बोकिरहन् हातमा, अब हावा चलेर निभाउँछ कि हेर्न पर्छ कि पर्दैन, त्यो पाँचजना चाहिँ बुद्धि भगाम केटीहरू थिए र तिनीहरूले चाहिँ हेरिरहे।
1: होइन हामी सहर जानु पर्यो भने अब भटभटे छ नि त।

0: हाम्रो होइन त्यो भटभटेमा पेट्रोल डिजल छ कि छैन भने त सुरुमा हेर्नु पर्यो,
1: सुरुमा हेर्नु पर्यो नि,
0: न त सहर कसरी पुगिन्छ
1: त्यही त। अब यहाँ त्यो पाँचजनाले चाहिँ कहीँ विषयको अब दियो कत्रो हुन्छ होइन, त्यो दियोको तेल चाहिँ अब सकिहाल्छ होला भनेर अब यहाँ तल गइरा गाई खेतमा अस्ति भर्खर धान रोपेका छन् के यो भ्यागुतो भने कस्तो क्यार क्यार क्यार क्यार क्यार कराइरहेछ कि अनि यहाँ त्यो बुद्धि भएको मान्छेले चाहिँ ती पाँचजना कन्याले चाहिँ आफूलाई चाहिने अर्को तेल पनि बोकेर छन् कि भए त्यो सकियो भने सो थप्नलाई बोकेर छन्
0: बाटो
1: नि अनि यहाँ सुन ती पान अनि त्यहाँबाट बि आएन नि त दुला उनीहरूले चाहिँ त्यो दसवटा बत्ती बोकेर चाहिँ अब बेहुलालाई पर्खेर छन् दुलालाई अनि आउँछन् भनौँ रात पर्यो आउँदैनन् आउँदैनन् दुला अनि निधाएछन् अब मान्छेको ज्यान त हो बस्दा बस्दा बस्दा निन्द्रा लाग्ला निधाए निधाए पनि ती पाँचजना बुद्धि भएको चाहिँ चनाको भएर सुतेछन् के नत्र भने त्यो दुला कसरी थाहा पाउँथ्यो भन्न अनि चनाको भएर हातमा तेल बोकेर थप्दै थप्दै बत्ती बाल्दै बसेछन् निन्द्रा त उनीहरूलाई लाग्यो होला तर कति राम्रो जागेर बसेका छन् के तिनीहरू अनि पाँचजना चाहिँ लडाकलुरुक सुतेछन् भरे त्यति नै खेर दुला आएर ती पाँचजनालाई चाहिँ लगेछन् अब बत्ती बलिराखोहरूलाई चाहिँ लगेछन्
0: पाँचजना छुट्यो
1: लगेर अनि ढोका बन्द भएछ अरूले ढोका बन्द गरिदिनुभयो अनि ती पाँचजना त भरे सो उठ्दाखेरि त छैन अनि ती पाँचजनाले भने रे हामीलाई पनि ढोका खोलिदेऊ न अलिकति तेल देऊ न भनेर भने तिमीहरू जाओ पसलले कहाँ किन्न भनेर ए त्यसो पो भने साँच्ची पहिलो चाहिँ यसो भनेछन् क्या पसलले कहाँ किन्न जाओ हामीसँग छैन तेल बोक्न पर्दैन भनेर भनेछन् अनि पसलले कहाँ किन्न जाँदा पो दुलो आएछ त अनि आएपछि तिनीहरू त बाहिरै भए ढोका डङ डङ डङ डङ गरेर ती पछि चाहिँ हामीलाई नि खोलिदिनुहोस् न खोलिदिनुहोस् भन्दा दुलाले टेरपुछर लाँदछन् बुढाले म तिमीहरूलाई चिन्दिन भन्नुभएको छ त्यो चिन्दिन भनेर भन्नु चाहिँ परमेश्वरलाई नचिने बराबर भएन त अनि यसो गर्छ नि त अनि मैले चाहिँ के बुझेँ भने यहाँ अब तेल भनेको परमेश्वरको वचन हे भा अनि पवित्र आत्मा पनि हो मान्छेको मना भएको आत्माले परमेश्वरको वचनलाई बालेर राख्ने कतिखेर पर्व आउनुहुन्छ अब पर्व त अनि यस्तै यो पाँच घण्टाले पर्ख्या बेलामा निधा बेला
0: हेर्नुहोस् साइला भाइ मैले तीनवटा कुरा बुझेँ हामी विश्वासी भएपछि बाइबल पढ्नुपर्ने रहेछ होइन अनि प्रार्थना गर्नुपर्ने रहेछ अनि सेवा सङ्गतिमा लागिराख्नु पर्ने रहेछ जस्तो बुझे सही कुरा बुझेँ मैले
1: एकदम एकदम
0: ओहो
1: तर त्यो मुखले मात्रै होइन भित्र मनबाट नै पढ्नु पर्यो मनबाटै प्रार्थना गर्नु पर्यो अब त यहाँ आउँछस् साइला दा बाले के भन्छन् अब मलाई कराउलान् भनेर आएको त होइन तेरो मनले हराएर आइस होइन अब कसैको पनि इच्छाको विपरीत चाहिँ म काम गर्दिनँ के कसैलाई सुन्ने मन छ भने आउने तिमीहरूलाई त राम्रो लाग्यो प्रभुले चुन्नु भएको थियो र यसरी तिर्सना गरेर आउँछौ नि त त्यसैले गर्दा अब प्रभु येशु चाहिँ अब एक दिन थाहा नपाइकन आउनुहुन्छ भनेर भनेको छ बाइबलमा अनि त्यो कुरो चाहिँ ककललाई थाहा छ भने तँलाई मलाई गरिने मान्छेलाई थाहा हुँदैन प्रभु कतिखेर आउनुहुन्छ अब बाइबलले के भनेको छ भने पितालाई बाहेक प्रभु येशुलाई पनि थाहा छैन भनेर लेखेर छ अनि कस्तो तरिकाले आउनुहुन्छ त प्रभु भनेर म पनि छक्क पर्थेँ कि पहिले अनि अहिले चाहिँ म कस्तो लाग्छ अनि बाइबलमा सबै कुराहरू असल लेखा छ परमेश्वरले भन्नुभएको कुरा सबै असल हो म केही पनि गर्न सक्दिनँ प्रभुलाई पर्खेर बस्ने जागा रहने प्रार्थना गर्ने अति तेल नसकिकन बालिरहने भन्ने कुरो मैले बुझाएको छु त्यसो भयो भने चाहिँ प्रभुसँग जान पाउँदा हामी त्यो स्वर्गको देशमा जान पाउँछ नि त अति पाँचजना जस्तो अल्छी भएर सुतियो भने संसारमा सुतेकै हो खाएकै हो हिँड्याइ हो अब संसारदेखि फरक्क फर्काएर प्रभुले ल्याउन खोज्नुहुन्छ र पनि मान्छेले खै टेर्छन् र अब राम्रो बाटोमा आऊ अब आशिष पाऊ भन्दा टेर्दैनन् नि अहिले नि प्रभुलाई मैले विश्वास गरिसकेपछि त मेरो घरमा भएको कुरा खानेकुरोहरू पनि कहिले नसकिया जस्तो सबै कुरामा सह आएको जस्तो लाग्छ हौ बा हो नि अब तरकारी खेती अरू हाम्रो सबै राम्रो भएको छन् परमेश्वरले हाम्रो सबै परिश्रममा आशिष दिनुहुँदो रहेछ के बा अनि प्रभुलाई विश्वास गरेपछि घाटा कति पनि भएको छैन हामीलाई सब सबैतिर नाफै नाफा भएको छ अनि मलाई कस्तो लाग्छ भने प्रभुलाई पाउनु भनेको त साह्रै राम्रो रहेछ।
0: हेर्नु न, अब प्रभुमा आउनुभन्दा अगाडि हेर्नु साइलाबा, हामी जाँदाखेरि चुरोट खाने, झगडा गर्ने, होइन जडियारको भिडमा बस्ने, ए समय त्यतिकै बर्बाद गरिन्थ्यो। अब अहिले त सालदाईको साथमा भएपछि फुर्सद भयो चौतारीमा, अनि सेवा संगति, यो तरिका चाहिँ साह्रै राम्रो लाग्यो।
1: अब यो चौतारी के
0: प्रभुलाई पाउनुभन्दा अगाडि चाहिँ मेरो समय चाहिँ त्यतिकै बर्बाद हुन्थ्यो।
1: अझै तँलाई म कस्तो कुरा सुनाउँछु क्या, हो नि अब यो चौतारीमा एक दिन बसे पुग्नु हो नि त। अब कुनै अब हाम्रो यहाँ तल गाविसमा मिटिङ हुन्छ, अब एक दिन बसे त कति वर्षलाई हुन्छ होइन। चौतारीमा सधैँ किन आउनु पर्ने भन्दा चाहिँ दियो बालिरहनु परेको छ हाम्रो प्रभु आउँदाखेरि हामी जागा बस्नु परेको छ। अनि प्रभु आउँदा म प्रार्थना पनि गरिरहेको अनि वचन पनि पढिरहेको भेट्नुभयो भने चाहिँ प्रभुले लानुहुन्छ भनेर भनेको छ, त्यो पनि मनैदेखि। अनि परमेश्वरलाई चाहिँ हामीले मनैदेखि विश्वास गरेर पढ्नुपर्छ। अब कतिले भन्लान् येशूको कुरो भन्लान्, अब येशू आउँछ भनेर भन्छन् के भन्यो यिनीहरूले भन्लान्, मान्छेले जे सुकै भनोस् परमेश्वरको वचनले भनेर सक्यो के, परमेश्वरको वचनमा विश्वास गर्ने, परमेश्वरको वचनलाई हामीलाई एउटा पनि माथि तल गर्न मन लाग्दैन, गर्न पनि हुँदैन। त्यसैले गर्दा हामीले बुद्धिमानी भएर क्या अल्छी गर्नु हुँदैन, परमेश्वरको वचन पढ्नुपर्छ। चौतारीमा कति आउनुपर्ने, यो झरीमा पनि चुँदो झरीमा पनि कति हिँड्नुपर्ने, जुकाले टोक्छ भन्न भएन, आशिष पाउनको लागि।
0: मलाई पहिले त्यस्तै हुन्थ्यो क्या, यो चौतारी जानै नपरे पनि हुन्थ्यो जस्तो लाग्छ। अब अहिले चौतारी नआइकन कहाँ गइन, के बिर्से, के खाइन, जस्तो पो हुन्छ त हौ
1: साइला। मलाई चाहिँ यहाँ सुन्ने मान्छे भयो भने म रात परेको दिन बितेको पनि थाहा पाउँदिन, घर पनि बिर्सन्छु, खै परमेश्वरले मलाई घटी बनाउनु भएको छैन। अब भन्ला चौतारीमा गएर बसो, बुढो मान्छेको काम छैन, न काम गर्न सक्छन् भन्नुलाई, परमेश्वरले मलाई खुवाउनु भएकै छ होइन। अब मलाई यत्रो सबै पहिल्यैदेखि दिने पनि उहाँ नै हुनुहुन्छ, त्यसैले गर्दा साह्रै फाइदा हुन्छ क्या।

0: ए नानी, अनि आज चाहिँ यो जुन कुरो गर्यौं नि हामीले, परमेश्वरको राज्यमा जाँदा प्रभुलाई पर्खिने कसरी भन्ने कुरोहरू पढ्यौं नि, साह्रै खुसी बोला। अब अस्तिसम्म चाहिँ अरू अरू पाठ पढ्दाखेरि त्यति खुसी लागेको थिएन, आज दश कन्याको उखान पढ्दा चाहिँ अचम्मै खुसी लागेछ कि।
1: मलाई पनि अचम्मै खुसी लाग्यो। एउटा कुरा छ नि, मेरो नाम माने जसलाई परमेश्वरले विश्वास गरे त्यो मात्रै स्वर्ग जाने, नत्र भने नर्कको तातो आगो खाने।
0: कुरो ठ्याक्कै बुझिछस् तैँले। अब यस्तो के भयो, अब यो गाउँ घर रीतिरिवाज अनेक गर्दा हामीलाई एकैछिन पनि यो संसारमा बस्न मन छैन। त्यो पहिला नै पोहोर त्यो क्यारोल खेल्न आएको थियो काठमाडौँबाट, अनि एउटा नानीले साह्रै राम्रो गिटार बजाएर गीत गाए के, यो दुनियाँ मेरो घर होइन, साँच्चै यो मेरो घर होइन, यस दुनियाँमा आराम छैन भन्दा त म त तुरुकै रोथे। यस दुनियाँमा कहाँ आराम छ त, यो अहिले कहिले ढाँड दुख्छ, कहिले खुट्टो दुख्छ, उति आँगन पनि फर्दै सुन्छ, अनि यो गाउँमा यसो उसो गरौँ राम्रो कुरो केही सुनिँदैन बाबु। अब अहिले त लडाइँ र झगडा, अब अंशमा हानाहान मारामार, अब मान्छेले मान्छेलाई माया गर्न छोडे, अब यस्तो देख्दा त यो चटक्कै छोडेर प्रभुको राज्य आइहाले हुन्थ्यो जस्तो हामीलाई लाग्छ नि।
1: हो नि शैलबा, तपाईँहरूको पालामा हाम्रो पालामा आकाश पाताल फरक छ नि। अब हेर्नु, पहिले तपाईँहरूको पालामा बाइबल पकेर टुइ अब चर्च आएको देखिन्थ्यो, अब अहिले मोबाइल लिएर आउँछन्। त्यो मोबाइलको के भरोसा,
0: के भरोसा। मैले नि त्यो खेरदेखि त परमेश्वरलाई पाएर आएँ, अहिले त कति कुरो जान्थे होला बा, कतिजनालाई विश्वासी बनाउँथे होला। अब मैले चाहिँ अलिक पछि, मेरो आधा उमेर भन्दा पनि धेरै पछि मात्रै प्रभुलाई।
1: मलाई चाहिँ खुसी लाग्छ, तपाईँ जस्तो मान्छे हाम्रो गाउँमा प्रभुलाई पाउनु भएको छ।
0: हो त नि,
1: तपाईँले जति जान्नु भएको छ त्यति सिकाउनु भएको छ, परमेश्वरले दिनुभएको आज्ञा त तपाईँले पूरा गर्नु भएको छ नि त।
0: मान्छेले जे भनौँ, मैले यो डाँडामा बसेर यहाँ तलौ हरि हे मकै भएको छ, अस्ति भक् खर पनि घामै मात्रै लाएर त्यो बिउ रोपिन सक्नु भएको थियो, पानी परेपछि सबैले बिउ रोपे, यहाँ सबैतिर फर्केर म हात उचालेर प्रभुसँग प्रार्थना गर्छु कि सबैका खेतीपाती राम्रो होस्। अब हामी त उसको नराम्रो होस् यसको राम्रो होस् भन्ने जात होइन नि त, सबैको भलो चितवन पर्छ बा। म त जहिले यो गाउँलाई परमेश्वरले बचाउन् भनेर प्रार्थना गर्छु। तल अब यत्रो धेरै मान्छेहरू सलङ बलङ छन् नि, अब प्रभुलाई चिना छैनन्।
1: अब एउटा विषयमा प्रार्थना गर्नुपर्छ, यो देश विदेशमा चाहिँ नि एकदमै लडाइँ झगडा भइरहेको छ क्या, यस रोकियोस्। कति समाचार हेर्छु है, आमामामा हो, डेङ्गोली आनेको छ, मान्छे मारेको छ, मलाई त डर लाएर आउँछ। त्यहाँको गोली बमहरू यता उचितेर आयो भने त बर्बाद हुन्छ त।
0: तर बचन आनी त मानिस सबै लेखाइसके, लडाई हुन्छ, झगडा हुन्छ, भुइँचालाहरू जान्छन्, अनिकाल पर्छ, सबै लेखा भएर त्यो हुन्छ नै हुन्छ। तर हाम्रो काम चाहिँ के हो भन्दा, चुप लागेर प्रभुको आवाज सुन्ने, अनि यीशुले के भन्नुहुन्छ त्यही बाटा हिँड्ने। अब म बुढो भए म सक्दिनँ भन्दा नि मैले पढ्न त सक्छु नि त, पढेर मना कति कुरो जाला कति नजाला, तर पनि राम्रो पढेर त ध्यान दिनु त पर्यो मलाई। अनि त्यही भएर आज दस काम छोडेर पनि चौतारीमा आउने कारण त्यही हो बा। अब बिस्तारै तैँले पनि अब मेरो ठाउँमा आइपुगेपछि टक्कै बुझ्छस् कि अब कति राम्रो कुरा रहेछ भनेर। परमेश्वरले त हामीलाई धेरै आशिष दिनुहुन्छ, अलिअलि भएको रोग बिमार पनि उहाँको इच्छा भयो भने सबै निको पारिदिनुहुन्छ, अनि हाम्रो धानबारीमा पनि आशिष दिनुहुन्छ, हाम्रो मकै बारीमा आशिष, कोदाबारीमा आशिष, अनि सबै जे गरे पनि राम्रो हुन्छ कि परमेश्वर।
1: हो रहेछ साला बा, हो तपाईँले चाहिँ त्यो एकचोटि पानी नपर्दा हेर

0: प्रार्थना गरौँ माया भन्नुभएको थियो, नभन्दै पानी पर्यो, सबैले धान रोपे, गोड्ने बेला हुन
1: लाग्यो। मलाई मेरा परमेश्वरले प्रार्थना सुन्नुहुन्छ, मैले पानी परोस् पर्वो, यी सबै मान्छेले भोलि भोकमरीलाई हाने के खान्छन्, अब वचन पनि बुझा छैनन्, अब के गरेर बस्छन्, रोएर मर्छन् भनेर मैले प्रार्थना गरेका थिएँ। परमेश्वरले प्रार्थनाको पानी पनि दिनुभयो, अनि यसरी सबै कुरा राम्रो हुनुको लागि चाहिँ परमेश्वरलाई छोड्नुहुन्न के भा ल। आज माने अब म यति नै भन्छु, मलाई चाहिँ कहिले भनौँ भनौँ भन्नु भएको थियो दश कन्याको उखान, ती अहिले पनि मलाई त्यो पाँचजना देवबारे शाह रेडी सुटेर आयो क्या। सबैजनाले त सबैजनाले राम्रो यसो जाँगर चला कति राम्रो सबै जान्थे, सबै जान्थे। त्यसैले गर्दा अब यो कालो कालो पनि भइरहेछ, अब हामी बिस्तारै जाउँ न त है।

0: प्रिय श्रोता एन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम चौतारीको बसे हामी दोयको साथमा हामीले चौतारीमा बसेर भल्ला खुसारी गर्यौं तपाईँले सुनिसक्नु भएको छ पक्कै पनि आशित र आनन्दित हुनुभयो भन्ने हामी आशा राख्दछौं भन्दै प्राविधिक मित्र सरोजराज वंशीज्यूलाई धन्यवाद अनि सुनेर साथ दिने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन्छु अनि जाँदो जाँदै फेरि पनि भन्न चाहन्छु गुड न्यूज एफएमको युट्युब च्यानलमा गएर लाइक सब्सक्राइब तपाईँले गरिदिनुहोला सेयर पनि गरिदिनुहोला हाम्रो चौतारीको बसाई भनेर टाइप गर्नुभयो भने हाम्रो त्यहाँ भिडियोमा पनि हामीलाई देख्न सक्नुहुन्छ भन्दै कार्यक्रमबाट म टार्जन
1: म अब्राम
0: हामी बिदा चाहन्छौ जय मसीह।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।